निर्माण गर्दा क्षतिबाट जोगिन नदी किनारबाट कम्तीमा 100 मिटरको दूरीमा मात्र निर्माण गर्नुपर्ने मान्यतालाई अक्षरशः पालना गर्नुपर्ने स्पष्ट पार्नुभयो। नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई, नागरिकता भए पुग्छ।

0: यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका। 0% ईएमआई नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। बाढ़ी पहिरोले कालीगण्डकी करिडोर अवरूद्ध भएपछि दशैं र जाड़ो मौसमका लागि चीनबाट ल्याइएका सामग्री कोरोला नाकामै रोकिएका छन्। ठूलो परिमाणमा फेन्सी, विद्युतीय लगायत सामग्री नेपाल चीनबीच अहिले चल्तीमा रहेको मुस्ताङ स्थित कोरोला नाकामा रोकिएका हुन्। दशैं तिहार र जाड़ोमा ल्याइएका सामान कोरोला नाकामा रोकिएको व्यवसायीहरूले बताएका छन्।
3: सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ़ाउन 2,000 भन्दा बढ़ी विद्यार्थी भएका विद्यालयलाई प्राथमिकतामा राखेर पूर्वाधार विस्तार गर्ने योजना अघि बढ़ाएको छ।
2: नेपालमा वर्षेनी 5,000 महिलामा स्तन क्यान्सर हुने गरेको तथ्याङ्क फेला परेको छ। नेपालमा करिब एक दशक अघिसम्म महिलामा पाठेघरको मुखको क्यान्सर बढ़ी हुन्थ्यो, तर अहिले त्यो स्तन क्यान्सरले लिन थालेको छ। अहिले स्तन क्यान्सर महिलामा हुने क्यान्सर मध्ये पहिलो नम्बरमा रहेको तथ्याङ्कले देखाएको छ।
3: आफ्ना संस्थापक नेता स्वर्गीय बीपी कोइरालाले कल्पना गरेको लोकतान्त्रिक समाजवादको सैद्धान्तिक मूल्यलाई निरन्तरता दिँदै आएको नेपाली कंग्रेसले समुन्नत नेपालको आर्थिक तस्वीर, कुल गृहस्थ उत्पादन जीडीपी जस्ता सूचकमा भन्दा नागरिकको जीवनमा आउने परिवर्तनमा मापन हुनुपर्ने धारणा अघि सारेको छ।
2: यसपालि दशैंमा काठमाडौँ उपत्यकामा मात्रै 40,000 संख्यामा खसी बोका र च्याङ्ग्राको खपत हुने भएको छ। दशैंमा मासुको उपभोग अत्याधिक हुने हुँदा खसी बोकाको खपत धेरै हुने गर्दछ।
3: नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा कारोबार तथा भुक्तानी सम्बन्धी व्यवस्थामा थप सहजीकरण गरेको छ। विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार सम्बन्धी एकीकृत परिपत्र 2082 संशोधन गर्दै वस्तु तथा सेवा, आयात हवाई सेवा, विदेशमा उपचार, दूरसंचार, पर्यटन, विदेशी ऋण, डिजिटल सेवा, निर्यात र बैंकहरूको विदेशी मुद्रा लगानीसँग सम्बन्धित विभिन्न सीमा तथा प्रक्रिया खुकुलो बनाएको हो।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू रु 3 करोड़ सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: पर्वमा सिजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दशैं तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। भिसामाथि गरिएको कडाईपछि फेरि जापानले भिसा शुल्कमा भारी वृद्धि गरेको छ। जापानको स्थायी भिसा पीआर शुल्कलाई 20 गुणा बढ़ाइएको छ भने स्थायी भिसा लिने नयाँ मापदण्डलाई अझ जटिल बनाइएको छ।
3: अब खेल र खेलाड़ीका खबर। कर्णाली प्रदेशमा तय भएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मिति पाँचौं पटक तोकिएको छ। चार पटकसम्म आयोजककै कमजोरीले सारेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकेकै मितिमा फेरि होला भन्ने प्रश्नले आम खेलाड़ी तथा खेलसँग सम्बन्धित सरकारवाला भने अझै विश्वस्त छैनन्।
2: अब विचार तथा विश्लेषण। अधिवेशन र कांग्रेसको भावी दिशा शीर्षकमा डाक्टर सुभाकर पराजुलीको विचार अन्नपूर्ण पोस्टमा छापिएको छ। आज कांग्रेस सामु मूल प्रश्न नेतृत्वमा को आउने मात्र होइन कस्तो कांग्रेस बनाउने भन्ने पनि हो। कांग्रेसले जनतासँगको सम्बन्धलाई फेरि आत्मीय बनाउनुपर्छ। निर्वाचनका बेला मात्र घर दैलो गर्ने र बाँकी समयमा जनताको जीवनबाट टाढा रहने राजनीति अब पर्याप्त छैन। किसानको खेतमा देखिने समस्या, श्रमिकको पसिनामा लुकेको पीड़ा, युवाको भविष्यप्रति चिन्ता, उद्यमीको संघर्ष, विद्यार्थीको सपना, महिलाको आकांक्षा र विदेशमा रहेका नेपालीको मनमा रहेको देशप्रतिको सम्बन्ध, यी सबै कांग्रेसको राजनीति सरकार बन्नुपर्छ।
3: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै दीपक आचार्यको तपाईंलाई हार्दिक स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 20 गते मंगलबार अक्टोबर 6 तारीक सन 2026 नेपाल सम्मत 1146 असोज कृष्ण एकादशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: बाढ़ी प्रभावित 504 सरकारी संरचना बनाउन 5.5 खर्ब आवश्यक। राहत तथा पुननिर्माणको कानून हेरफेर गरी अगाडि बढ़न प्राधिकरणको प्रस्ताव। नदी किनारको सड़कको डिजाइन परिवर्तन गर्न सुझाव।
1: सरकारले सिफारिश गरेका 13 राजदूत विरूद्धको उजुरीमाथि आज संसदीय समितिमा छलफल हुने। चाड़ पर्व नजिकै सँगै 42 जिल्लामा सुपथ मूल्य पसल संचालनमा बाटोका कारण यसपटक खाद्यले खसी बोका बिक्री नगर्ने।
0: बाँकेका किसानको धान बालीमा बोट सुक्दै जाने समस्या। बाढ़ी प्रभावित क्षेत्रका किसानको उत्पादनमा सरकारले विशेष पहल गर्नुपर्ने सरकारवालाको भनाई। युद्धका कारण बढ़ेको मूल्य समायोजन गर्न सरकारको निर्देशन।
1: भारतमा मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग। अमेरिकामा मध्यावधि निर्वाचन नोभेम्बर 3 हुने। G7 राष्ट्रले आफ्नो मौजदातबाट थप तेल बजारमा ल्याउने तयारी।
0: र जापानमा आयोजित 20 एसियाली खेलकुदमा नेपाल 2 काँस्यमा सीमित। जुम्लाका विश्व कीर्तिमानी धावक हरिबहादुर रोकाय सहित सम्मानित नगद सहित सम्मानित। विश्वमा नेपाललाई चिनाउने प्रतिबद्धता।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको शुरूमा पुनर्निर्माण सम्बन्धी प्रसंग।
1: सरकारले नदी किनारबाट बस्तीका 100 मिटरको दूरी कायम गरेर मात्रै सड़क पूर्वाधार निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय वातावरणीय मान्यता रहेको छ। नेपालमा भने यसको ठिक विपरीत, प्राय नदी खोलाको किनारै सड़क निर्माण गर्ने प्रचलन रहेको छ। यसले गर्दा नदी किनारका राजमार्ग र सड़क संकटमा परेको समेत अध्ययनले देखाएको छ। जताभावी नदी किनार खनेर बनाइएका सड़कका कारण नदीले आफ्नो प्राकृतिक बहाव परिवर्तन गर्न सक्छ भन्ने र छेउछाउमा रहेका खेतीयोग्य जमीन र बस्तीमालाई बगरमा परिणत गर्ने समेत अध्ययनले देखाएको छ। नदी किनारमै निर्माण गरिएका राजमार्ग र सड़क बाढ़ी पहिरोले बगाउँदा राज्य र नागरिकले वर्षिने ठूलो आर्थिक क्षति बेहोर्नुपर्नुका साथै मानवीय संकट र दीर्घकालीन विकासको अवरोध समेत खेप्नु परिरहेको छ। सड़क निर्माण गर्नु अघि गरिने वातावरणीय प्रभाव मूल्यांकनलाई कानूनी औपचारिकतामा मात्र सीमित राख्दा र दिगो विकासको अवधारणालाई व्यवस्था गर्दा नदी किनारमा बनाइने सड़क पूर्वाधार अहिले मनसूनी विपदका बेला जोखिमपूर्ण साबित बन्दै गएका छन्। नदीमा आउने बाढ़ीले सड़क निर्माण, कालोपत्रे र पुल बनाउन राज्यले वर्षौं लगाएर गरेको लगानी एकैपटक बगाउने गरेको समेत अध्ययनले देखाएको छ। यसको पुननिर्माण र मरमत गर्न खर्च गर्नुपर्दा राज्यको बजेटमा समेत ठूलो भार पर्ने गरेको छ। त्रिशुली, भोटेकोशी, सुनकोशी, कालीगण्डकी र काठमाडौँ उपत्यकाभित्रका बागमती र विष्णुमती जस्ता नदीको बहाव क्षेत्रलाई संकुचित पारेर सड़क बनाइएका छन्। पूर्वाधार विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता उमेश बिन्दु श्रेष्ठले नदी खोला र जलाशय क्षेत्रबाट कम्तीमा 100 मिटरको दूरीमा मात्रै सड़क पूर्वाधार बनाउनुपर्ने बताउनु भएको छ। त्यस्तै बाढ़ी प्रभावित 504 सरकारी संरचना बनाउन करिब 5.5 अर्ब आवश्यक पर्ने भएको छ। विनाशकारी भोटेकोशी बाढ़ी र अविरल वर्षाले क्षति पुर्याएका सरकारी संरचना र आयोजनाहरूको पुननिर्माण र पुनर्स्थापनाका लागि 5.59 अर्ब 17.72 करोड़ रूपियाँ बराबरको बजेट आवश्यक पर्ने समेत भएको छ। बाढ़ी र वर्षापछि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना तथा कार्यक्रमको पुननिर्माण र पुनरुत्थानका लागि समेत बजेट आवश्यक पर्ने बताइएको हो। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले प्रभावित क्षेत्रबाट प्राप्त योजना तथा कार्यक्रमका लागि बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश गर्ने समेत निर्णय गरेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 बमोजिम स्वीकृत ती योजनाहरूका लागि अर्थ मन्त्रालय मार्फत स्रोत व्यवस्थापन गरिने र त्यस लगतै लागत अनुमान नखुलेका र प्राथमिकता हुन बाँकी योजनाहरूको विवरण प्राप्त भए आवश्यक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग छलफल गर्ने समेत बताइएको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदपछिको पुननिर्माणको मापदण्ड फरक फरक हुनुपर्ने प्रस्ताव अघि बढ़ाएको छ। विपदका प्रकृति फरक हुने भएकाले पनि विपदपछिको पुननिर्माणको परिभाषा र मापदण्ड पनि विपद अनुसार फरक फरक हुनुपर्ने भन्दै भोटेकोशी बाढ़ीपछिको राहत तथा पुननिर्माणमा केही समस्या भइरहेको प्राधिकरणले बताएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले भूकम्पको बेला बनाइएको मापदण्डका आधारमा हाल पुननिर्माण सम्बन्धी काम भइरहेको भन्दै भूकम्प र बाढ़ीबाट हुने क्षतिको प्रकृति फरक हुने भएकाले कानून संशोधन गरी अगाडि बढ़नुपर्ने प्रस्ताव समेत गर्नुभएको छ।
3: 25,000 एउटा किस्तामा र 25,000 अर्को किस्तामा 50,000 चाहिँ भूकम्पले कुनै घर भत्कायो भने त्यही काठ हुन्छ, दाउरा हुन्छ, जीवन घरको चाहिँ कुनै न कुनै भार त्यहाँ बसेको हुन्छ, इँटा हुन्छ या केही हुन्छ, त्यसले काम गर्थ्यो भन्ने एजम्सनबाट भूकम्प पछाडिको पुननिर्माणको लागि 50,000 त बनियो। तर बाढी पछाडिको पुननिर्माण त बाढी त सबै कुरा लगिहाल्छ, न त त्यहाँ केही एउटा झ्याल छ, न कुनै ढोका छ, न कुनै भाग बसेको छ, भनेपछि कम्प्लिट नयाँ भयो। भनेपछि कहिलेकाहीँ हामीले विपदलाई पनि एउटै एंगलबाट परिभाषित गर्दाखेरि पनि हामी कतै पछि पर्छौं कि।
0: सरकारले युद्धका कारण भएको मूल्य वृद्धिलाई समायोजन गर्नुपर्ने माग भइरहेको छ। हिजो बसेको मन्त्री परिषदको बैठकले पनि सार्वजनिक निर्माण कार्य गर्ने क्रममा अस्वाभाविक मूल्य वृद्धि भएका वस्तुको मूल्य समायोजन गर्ने निर्णय गरेको हो। विशेष गरी मध्यपूर्वमा अमेरिका, इजरायल र इरान सम्मिलित अन्तर्राष्ट्रिय युद्ध र आपूर्ति श्रृंखलामा आएको अवरोधका कारण पेट्रोलियम पदार्थ लगायतका अन्य निर्माण सामग्रीमा समेत अत्यधिक मूल्य वृद्धि भएको थियो। यसरी बढ़ेको मूल्य समायोजन गर्ने गरी मन्त्री परिषदले अधिकतम मूल्य वृद्धि भएका 5 वस्तुको विशेष मूल्य समायोजन गर्ने कार्यविधि पारित गरेको छ। मन्त्री परिषदले सार्वजनिक गरेको खरिद ऐन 2063 दफा 55 उपदफा 1 क बमोजिम विशेष मूल्य समायोजन लागू गर्ने निर्णय भएको हो। अस्वाभाविक मूल्य वृद्धि भएको पेट्रोलियम पदार्थ लगायतका सिमेन्ट डण्डीको हकमा मूल्य समायोजन हुनेछ। यी वस्तुको पनि फागुन 15 पछाडिदेखि भएका विभिन्न कार्य सम्पादन अवधि कायम रहेका र सञ्चालनमा रहेका निर्माण ठेक्काहरूमा वास्तविक र प्रमाणित खपतको आधारमा विशेष मूल्य समायोजन गरिने उल्लेख गरिएको छ। कार्यविधि अनुसार सामान्य बजार उतार चढ़ावलाई नभई असाधारण परिस्थितिका कारण सिर्जित मूल्य वृद्धिलाई मात्र सम्बोधन गरिने उल्लेख गरिएको छ। वास्तविक रूपमा खपत प्रमाणित तथा प्रमाणीकरण सम्बन्धी मूल्यका आधारमा भएका रकम निर्धारण हुने, दोहोरो लाभ तथा विभिन्न भुक्तानी दिने प्रक्रियाहरू सबैको अध्ययन गरेर मूल्य समायोजन गर्नुपर्ने सिफारिश गरिएको छ।
1: यसैबीच सरकारले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरण प्रबन्धन कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्रीपरिषद बैठकले पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमनहरूलाई स्वीकृति गर्ने निर्णय गरेको छ भने वैकल्पिक विकास वित्तीय परिचालन नियमावलीलाई समेत स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेल,
4: नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपियाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने सोही मन्त्रालयको नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू 2083 स्वीकृत गर्ने, वैकल्पिक विकास वित्त परिचालन नियमावली 2083 स्वीकृत गर्ने, जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिश गर्न पूर्व न्यायाधीश श्री बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने र सहसचिव श्री पद्म कुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समयीकरण तर्फको सचिव पदमा बढ़ुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने।
0: यसैबीच इन्टरनेट सेवा प्रदायकहरूले 50 एमबीपीएस भन्दा कम गतिको र सस्ता इन्टरनेट प्याकेज बन्द गर्ने घोषणा गरेका छन्। यसले विद्यार्थी, साना व्यवसायी र न्यून आय भएका उपभोक्तालाई मार पार्ने भन्दै तत्काल यो निर्णय फिर्ता गर्नको लागि उपभोक्ता अधिकार कर्मीहरूले आवाज उठाएका छन्। यसअघि चाडपर्वका बेलामा विभिन्न सहुलियत दिने इन्टरनेट कम्पनीले यसपालि न्यूनतम प्याकेज नै हटाएका छन्। यसले गर्दा साना प्रयोगकर्ता सूचना तथा संचारको अधिकारबाट वञ्चित हुने जोखिम बढ़ेको अधिकार कर्मीहरूले टिप्पणी गरेका छन्। इन्टरनेट सेवा प्रदायक संघ नेपाल ले सुर असोजमा विज्ञप्ति जारी गर्दै 19 असोजदेखि लागू हुने गरी सुपथ मूल्य र कम स्पीडका प्याकेज बिक्री तथा नवीकरण नगर्ने घोषणा गरेको थियो।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोशीपछि प्रभावित क्षेत्रका किसानहरूको उत्पादनमा पुगेको क्षति
5: स्थानीय खाद्य प्रणालीको साङ्लो टुटु त्यो साङ्लो टुट्नु भनेको चाहिँ एउटा बाली नष्ट हुनु भनेको त्यहाँका किसानहरूको 6-7-8 महिनाको खाद्य सुरक्षा खलबलिनु हो।
0: कांग्रेसको आर्थिक मार्गचित्र उदार उत्पादनमुखी र न्यायमूलक व्यवस्थापन अर्थतन्त्रका तीन स्तम्भका रूपमा अगाडि बढ़ने लुम्बिनीमा सुशासन र पूर्वाधारमा प्रगति लगायतका खबर कार्टुन बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: शीतल जाउ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
7: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
6: ओहो, तिमी त घरको खाने भएछौ नि।
8: के को सर सल्लाह हो दुईजनाको?
7: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
8: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
6: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
8: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
9: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
10: ओहो बहिनी, के भयो तपाईँ कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुगिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
6: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
10: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
6: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
10: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
6: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
1: दाजु बहिनीको गन्थनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
6: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
11: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाका खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा जेएनजी आन्दोलनका 300 आरोपितको मात्रै मुद्दा फिर्ता सिफारिश, सरकार चाहन्थ्यो 1778 जनाकै, शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको खबर प्रकाशित छ। त्यस्तै कांग्रेसमा 100 भन्दा बढी
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि

0: वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निश्चित प्राय शीर्षकमा कुलचन्द्र न्यूपानेले लेख्नु भएको खबर प्रकाशित छ। कांग्रेसले 279 सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने प्रस्ताव अगाडि बढ़ाएको छ। अहिले सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति पहिले दुई र अहिले चारजना रहने प्रस्ताव गरिएको छ भने महामन्त्री पहिले दुईजना र अहिले तीनजना प्रस्ताव गरिएको छ। सहमहामन्त्रीमा पहिला आठजना र अहिले पन्ध्रजनाको सिफारिश गरिएको छ। त्यस्तै कोषाध्यक्षमा एकजना र प्रवक्तामा एकजना सिफारिश भएका छन् भने केन्द्रीय सदस्यमा 153 पहिले थिए भने 271 जना अहिले सिफारिश गर्ने गरी कार्य आकांक्षीहरूको व्यवस्थापन गर्ने कांग्रेसको तयारी रहेको छ। त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा पनि कांग्रेसमा जम्बो केन्द्रीय संरचना शीर्षकमा खबर प्रकाशित छ। त्यस्तै स्वास्थ्य बीमाको फेक क्लेम रोक्न एआईको प्रयोग गरिँदै पुसदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य शीर्षकको खबर प्रकाशित छ। दैनिक 40,000 दावी तर 7,000 मात्रै रुजु शीर्षकमा पनि शिवहरि घिमिरेले लेख्नु भएको खबरमा उल्लेख छ। त्यस्तै निर्माण सामग्रीको मूल्यवृद्धिपछि सरकारी ठेक्काको लागत समायोजन शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर प्रकाशित छ। शक्ति राष्ट्रहरूबीच भइरहेको द्वन्द र आपूर्ति श्रृंखलाले अस्वाभाविक मूल्यवृद्धि भएको पेट्रोलियम पदार्थ भिटमिन एचडीपीइन पाइप र सिमेन्ट र डण्डीको विशेष मूल्य समायोजन गरी सार्वजनिक ठेक्कालाई अघि बढ़ाउने मन्त्री परिषदले निर्णय गरेको छ। चीनको प्राथमिकतामा कोरोला नाका स्थलगत निरीक्षण गरेर फर्किए चिनिया राजदूत च्वाङ शीर्षकमा अर्को खबर प्रकाशित छ भने राष्ट्र बैंकले बढ़ायो विदेशी मुद्रा सटै सुविधाको सीमा शीर्षकको खबर पनि कृष्ण रिजालले लेख्नु भएको छ। व्यक्तिगत तथा व्यावसायिक प्रयोजनमा हुने विदेशी मुद्राको सटै सीमा 5 गुणासम्म वृद्धि र स्वास्थ्य उपचारका लागि वार्षिक $30,000 खर्च गर्न पाउने गरी सटै सुविधा पनि राखिएको छ। त्यस्तै सरकारले विभिन्न तीर देशका लागि राजदूतमा सिफारिश गरेका व्यक्तिहरू विरूद्ध परेको उजुरीमाथि आज छलफल गर्ने भएको छ। संसदीय सुनाई समितिमा 5 उजुरी परेका छन्। सार्वजनिक विधाका कारण उजुरी दिने समय हिजोसम्म थपिएको थियो। आज बिहान 11:15 बजे बस्ने समिति बैठकमा ती उजुरी खोल्ने गरी तयारी अगाडि बढ़ाइएको खबर सबैजस्तो पत्र पत्रिकाले प्रकाशित गरेका छन्। त्यस्तै सरकारले चार पर्वलाई लक्षित गर्दै 42 जिल्लाका 61 स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ। सरकारी स्वामित्वका संस्थानहरू सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु बिक्री शुरू गरेको हो। साल टेयरिङ कर्पोरेशन लिमिटेडले देशभर 38 बिक्री केन्द्र मार्फत चीनी नून तेल चामल चिउरा लगायतका वस्तुमा छूट दिइरहेको छ। यसैबीच खाद्य कम्पनीले बजेट अभावका कारण र बाटोमा देखिएको समस्याका कारण चौपाय खरिद नगर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ। लिमिटेडका सूचना अधिकारी माधव मिश्रले सीआईएनसँग जानकारी गराउँदै यस वर्ष दशैंमा सौलेत खसी बोका र च्याङ्रा बिक्री नहुने बताउनु भएको हो। गत वर्ष उपत्यकामा मात्रै करिब 35,000-40,000 खसी बोका र च्याङ्राको माग रहेको व्यापारीहरूले बताउँदै आएका छन्।
1: यसैबीच नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव शीर्षकमा गोर्खापत्र दैनिकको पहिलो पृष्ठमा खबर लेखिएको छ। त्रिशुली भोटेकोशी सुनकोशी कालीगण्डकी र काठमाडौँ उपत्यकाभित्रका बागमती तथा विष्णुमती जस्ता नदीको बहाव क्षेत्रलाई संकुचित पारेर सड़क बनाइएका छन्। अब निर्माण गरिने सड़क नयाँ मापदण्ड अपनाएर खर्चिलो भए पनि नदी किनार भन्दा माथिबाट बनाउनुपर्छ। भोटेकोशी बाढ़ी र असोजको दोस्रो साताको बाढ़ीको शिक्षा यही नै हो खबर लेखिएको छ। यसैबीच देशका विभिन्न स्थानमा 5,737 भूमिहीन तथा व्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गरिएको छ। भूमि अधिकार व्यवस्थित गर्नको लागि सुकुम्बासी समस्या समाधान गर्नको लागि सरकारले प्राथमिकता दिएको छ। प्रधानमन्त्री शाहले हिजो साँझ सामाजिक सञ्जाल मार्फत यो जानकारी गराउनु भएको हो। विभिन्न जिल्लामा लालपूर्जा नभएकाहरूका लागि लालपूर्जा वितरणको कामलाई तीव्र पारिएको उहाँले जानकारी दिनुभएको छ। यसैबीच खोज उद्धार सरकारले स्थगन गरेको खबर नागरिक दैनिकमा लेखिएको छ। भोटेकोशी र त्रिशुली बाढ़ीमा परि बेपत्ता भएका आफन्त गुमाएका परिवारका लागि सोमबारको सरकारी निर्णय पीड़ादायी बनेको छ। हजारौं नागरिक अझै सम्पर्कविहीन रहेकै अवस्थामा सरकारले अत्यावश्यक बाहेकका खोज तथा उद्धार कार्यलाई हाललाई स्थगन गर्ने निर्णय गरेको छ। यसैबीच दशैंको सामान कोराला नाकामै रोकियो शीर्षकमा नागरिक दैनिकै खबर लेखिएको छ। बाढ़ी पहिरोले कालीगण्डकी करिडोर अवरूद्ध भएसँगै दशैं र जाड़ो मौसमका लागि चीनबाट ल्याइएका सामग्री कोराला नाकामै रोकिएका छन्। ठूलो परिणाममा फेन्सी विद्युतीय लगायतका सामग्रीहरू नेपाल चीनबीच अहिले चल्तीमा रहेको मुस्ताङ स्थित कोराला नाकाबाट रोकिएका हुन्।

0: तिहार र जाडोमा यसले गर्दाखेरि मूल्य वृद्धि हुने समस्या देखिन्छ। यसै गरी वर्षेनी 5,000 महिलामा स्तन क्यान्सर शीर्षकमा पवित्रा सुनाले नागरिक दैनिकमा लेख्नु भएको छ। नेपालका करिब एक दशक अघिदेखिको महिला पाठेघर र मुखको क्यान्सर सम्बन्धीको विभिन्न प्रचार प्रसार लगायतका विभिन्न अभियान गरिए तापनि त्यो प्रभावकारी हुन सकेको छैन। अझै पनि वर्षेनी 5,000 महिलाहरूमा स्तन क्यान्सर भइरहेको खबर लेखिएको छ। यसै गरी विदेशी विनिमय सम्बन्धी व्यवस्थालाई संशोधन गर्न सटै तथा भुक्तानी सीमा बढ़ाइयो शीर्षकमा कारोबार दैनिकमा खबर लेखिएको छ। राष्ट्र बैंकले विदेशी विनिमय सम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै सूचना प्रविधि, आईटी र ऊर्जा, पर्यटन तथा अन्तर्देशीय सेवा व्यापारलाई लक्षित गरेर विदेशी मुद्रा सटै तथा भुक्तानी सुविधामा विस्तार गरेको छ। यी खबर लेखिएका छन्। त्यसै गरी चाडपर्वको मुखमा विभिन्न क्षेत्रबाट भएका अनियमितताहरूलाई निरीक्षण गर्नको लागि उपभोक्ता कर्मीहरूले आवाज उठाएका छन्। लुम्बिनीमा सुशासन र पूर्वाधारको प्रगति गर्दै बजेट कार्यान्वयनमा चुनौती देखिएको छ। यो खबर अमरराज आचार्यले दाङबाट लेख्नु भएको छ। लुम्बिनी प्रदेश सरकारले पछिल्ला दुई वर्षमा शासकीय सुधार, सुशासन, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, सिंचाई र सामाजिक विकासको क्षेत्रमा आधार निर्माण गर्ने दावी गरेको छ। प्रदेश सरकारले सार्वजनिक गरेको प्रगति विवरणमा प्रशासनिक संरचना निर्माणदेखि सड़क, पुल, खानेपानी, सिंचाई र स्वास्थ्य सेवाको विस्तारका कामलाई उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ। तर राजस्व लक्ष्य अझै पूर्ण रूपमा हासिल हुन नसकेको र समग्र वित्तीय प्रगति 67% सीमित रहेको देखिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकन सम्बन्धी निर्णयबारे सरकार र निर्वाचन आयोगसँग स्पष्टीकरण माग गरेको छ। पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लागेपछि अदालतले हिजो यस्तो आदेश दिएको हो। विपक्षी दल र अधिकार कर्मीले पुनरावलोकन प्रक्रियाको विरोध गर्दै भारतीय निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै भारतका विभिन्न क्षेत्रमा प्रदर्शन समेत भइरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचन नोभेम्बर 3 हुँदैछ। राष्ट्रपतिको नाम मतपत्रमा नरहे पनि कांग्रेसका दुवै सदन, 36 राज्यका गवर्नर तथा हजारौं राज्यस्तरीय पदका लागि हुने निर्वाचनको उहाँको प्रशासनिक रूपमा महत्वपूर्ण प्रभाव पर्ने समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र G7 राष्ट्रले आफ्नो मौज्दातबाट थप तेल बजारमा ल्याउने सहमति जनाएको केही दिनपछि साउदीले विश्वव्यापी तेल मौज्दात डरलाग्दो हदसम्म पुग्ने बताएको छ। आपूर्ति अभावको जोखिम कायमै रहेको समेत बताइएको छ। साउदी सरकारको बहुमत स्वामित्व रहेको प्रमुख तेल उत्पादन कम्पनीका प्रमुखले आयोजित एक कार्यक्रममा अहिलेकै विश्वव्यापी तेल आपूर्ति प्रणालीलाई दबाव बढ़िरहेको समेत बताउनु भएको छ।
0: साझा खबरमा अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको फ्रेन्चाइज टोली कर्णाली एक्सले हिजो जुम्लाका विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायलाई सम्मान गरेको छ। कर्णालीले रोकायलाई 2,50,000 रूपियाँ सहित सम्मान गरेको हो। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर साईले खेल मार्फत कर्णाली र देशको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन योगदान गरेको भन्दै रोकायलाई सम्मान गर्नुभएको हो। यसैबीच नेपाली पुरूष क्रिकेट टोलीले आगामी 25 असोजमा ओमानमा आईसीसी विश्वकप लीग 2 अन्तर्गत क्यानाडासँग प्रतिस्पर्धा गर्दैछ। विश्वकप लीग 2 नेपालको यो अन्तिम सिरिज हो। यस सिरिजले नेपालको एक दिवसीय मान्यता रक्षा हुने वा नहुने निर्धारण गर्नेछ। अंक तालिकाको शीर्ष 6 स्थानमा रहने टोलीको 4 वर्षका लागि अस्थायी एक दिवसीय मान्यता जोगिनेछ। पुछारमा दुई टोलीले एक दिवसीयको हैसियत गुमाउनेछन्। तालिकामा नेपाल 24 अंकका साथ 7 स्थानमा रहेको छ। यसैबीच एसियाली फुटबल संघले सन् 2030 नयाँ ढाँचाको नेशन्स लीग प्रतियोगिता सञ्चालन गर्ने प्रस्ताव राखेको छ। एएफसीले 2 वर्षमा आयोजना हुने नेशन्स लीग प्रस्ताव कार्यान्वयन भए पनि एसियाबाट फिफा विश्वकप र एएफसी एसियन कपमा छनौटको स्वरूप भने परिवर्तन हुनेछ। नयाँ योजना अनुसार 4 वर्षपछि आयोजना हुने नेशन्स लीगमा एसियाका टोलीका लागि 3 तहमा विभाजन गरिने भएको छ।
1: भोटेकोशी बाढीपछि किसानलाई परेको समस्या समाधानको उपाय र ख्याल गर्नुपर्ने पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: प्याजको बिरता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब रसुवा बाढीपछि किसानको समस्याको कुरा। भोटेकोशी बाढीपछि सो क्षेत्रमा थुप्रै किसानहरूले आफ्नो उत्पादन हुने जमीन गुमाएका छन्। उत्पादनका लागि तयारी अवस्थामा रहेका धान खेतहरू बगाएको छ। भोटेकोशी बाढीपछि त्यहाँका किसानहरूले ठूला समस्याहरू भोग्दै आएका छन्। त्यसको समाधान र ख्याल गर्नुपर्ने पक्ष र सरकारवालाको विषयमा हामीले राष्ट्रिय किसान महासंघका राष्ट्रिय निर्देशक केदार कोइरालासँग कुराकानी गरेका छौं।
4: खाद्य उत्पादन र स्थानीय खाद्य प्रणालीको साङ्लो टुटो, त्यो साङ्लो टुट्नु भनेको चाहिँ एउटा बाली नष्ट हुनु भनेको त्यहाँका किसानहरूको खाद्य उत्पादनमा आधारित खाद्य सुरक्षा 6-7-8 महिनाको खाद्य सुरक्षा खलबलिनु हो। अब त त्यहाँको त्यो बगर अवस्था हेर्दै गर्दा त 6 महिना त के त्यो फेरि
5: पुनरुत्थान गर्न गाह्रो छ।
4: त्यो कसरी खेतीयोग्य बनाउने भन्ने अर्को पर्सपेक्टिभ त्यहाँ देखियो। अर्को त्योभन्दा पनि डरलाग्दो अवस्था, अहिले तत्काल सबै बाटाहरू क्षति भएका छन्। त्यो डाँडोमा फलेको ल डाँडोमा खोलो पुगेन, डाँडोमा फलेको चीजबीजहरू बजारमा ल्याउनलाई बजारै छैन, त्यस पछाडि अलि टाढाको बजारमा लगाउँ सड़कै छैन। अब त्यो खाली प्रभावितको मात्रै नभएर ओरपरका गाउँलेहरूको उत्पादन पनि बिग्रनेवाला छ। अर्को फेरि हाम्रो कृषिको अर्को बाटो हेरौं, 2,50,000 भन्दा बढी लाइभ स्टक विशेष गरी गाई भैंसी बाख्रा कुखुराको नष्ट भएको अवस्था छ। अनि त्यस पछाडि 100 हारिहारीमा माछाका पोखरीहरू ड्यामेज भए हराए गए त्यो अवस्था छ। यो लेभलको पशुमा आधारित घरधुरीको जीविकोपार्जन थियो त्यो पनि खलबल भयो। यो सबै चीजलाई पुनरुत्थानमा लिएर आउनको लागि निकै अभ्यास गर्नुपर्ने अवस्था देखिन्छ।
5: अब दूध संकलन गर्ने डेरीहरू बगायो, अब पारीबाट ल्याउने दूधहरूले अब बजार पाएन। अब यसको लागि चाहिँ अब विस्तारै उठ्नुपर्ने छ, विस्तारै अब सामान्य जीवनमा आउनुपर्ने छ। अब त्यसको लागि चाहिँ अब किसानहरू जसको सबै कुरा बगायो होइन, अब त विस्तारै उठ्छु म फेरि काम गर्छु भन्न चाहनेलाई चाहिँ अब कसरी व्यवस्थापन गर्नुपर्छ?
4: व्यवस्थापकीय हिसाबले अब हाम्रो कृषिमा आधारित ग्रामीण अर्थतन्त्रलाई पुनर्जीवित गर्नको लागि योभन्दा पछाडि अब हामीले यसलाई अलिकति पुनरुत्थानमा काम गर्नुपर्छ। पुनरुत्थानमा काम गर्दै गर्दा महासंघ किसान कृषक समूहको छाता संगठन भएको नाताले हामीले देख्दै गरेको कुरा चाहिँ त्यो त्यहाँ अब पुनर्लाभका कार्यक्रम गर्दै गर्दा पुनर्लाभको कार्यक्रम भनेर पटकै कार्यक्रमले यसको सोल्युसन निकाल्दैन। यसलाई कृषि पुनरुत्थानको विशेष प्याकेज योजना आयोग, कृषि मन्त्रालय, हाम्रो संघीय तहको, प्रदेश तहको र पालिका तहको एकदमै समन्वयमा कृषि पुनरुत्थानको विशेष प्याकेज लिएर आउनुपर्छ।
0: किसान महासंघका राष्ट्रिय निर्देशक केदार कोइरालासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: बाढ़ी प्रभावित 504 सरकारी संरचना बनाउन 5.5 खर्ब आवश्यक। राहत तथा पुनर्निर्माणको कानून हेरफेर गर्न प्राधिकरणको प्रस्ताव। नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव।
0: सरकारले सिफारिश गरेको 13 राजदूत विरूद्धको उजुरीमाथि आज संसदीय समितिमा छलफल हुने। चाडपर्व नजिकीसँगै 42 जिल्लामा सुपथ मूल्य पसल सञ्चालनमा बाटोका कारण यसपटक खाद्यले खसी बोका बिक्री नगर्ने।
1: बाँकेका किसानको धानबालीमा बोट सुक्दै जाने समस्या। बाढ़ी प्रभावित क्षेत्रका किसानको उत्पादनमा सरकारले विशेष पहल गर्नुपर्ने सरकारवालाको भनाई। युद्धका कारण बढ़ेको मूल्य समायोजन गर्न सरकारको निर्देशन।
0: भारतमा मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफमा। अमेरिकामा मध्यवादी निर्वाचन नोभेम्बरको 3 हुने। G7 राष्ट्रले आफ्नो मौजातबाट थप तेल बजारमा ल्याउने।
1: र जापानमा आयोजित विश्व एसियाली खेलकुदमा नेपाल 2 काँस्यमा सीमित। जुम्लाका विश्वकृति मानी धावक हरिबहादुर रोकाई नगद सहित सम्मानित।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले आज नयाँ पत्रिका दैनिकमा कर्नर किक शीर्षकमा रवि मिश्रले लेख्नु भएको कार्टुन लिएका छौं। यहाँ एउटा रेडियो सेट झुण्डाइएको छ र रेडियोबाट समाचार सुनिरहेको जस्तो दृश्य देखिन्छ। श्रीमान श्रीमती दुईजना जस्ता देखिन्छन्। यसो हेर्दाखेरि बाढ़ी प्रभावित क्षेत्रका व्यक्तिहरू जस्तो देखिन्छ। अनि यहाँ अति विपन्नलाई घर बनाउन 75,000 अनुदान भनेर रेडियोले भनिरहेको छ र त्यहाँ श्रीमान श्रीमती सल्लाह गर्दै भन्नुहुन्छ, यो घर बनाउने पैसा हो कि घरको पोस्टर बनाउने पैसा?
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई दीपक आचार्य र सन्तोष कन्दर्प विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: हजुरको रेडियो

0: दसैं तिहारमा शाओमी वा रेडमीको लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मंसिर 9 गते सम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
1: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे।
2: उपाध्यक्षका पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
3: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। प्रथम पुरस्कार नगद 50,000,
2: द्वितीय पुरस्कार नगद 30,000,
3: तृतीय पुरस्कार नगद 20,000,
2: सान्त्वना पुरस्कार नगद 10,000,
3: उत्कृष्ट खेलाड़ीलाई रु 2,500, उत्कृष्ट स्पाइकरलाई रु 2,000, बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रुपियाँ प्रदान गरिनेछ।
2: नगद पुरस्कार नियमानुसार कर कटौती उपलब्ध गराइनेछ।
3: प्रतियोगिताका नियम तथा शर्तहरू।
2: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
3: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
2: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरि सक्नुपर्ने। साथै संलग्न गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
3: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
2: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
3: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
2: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
3: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 विवरण बुझाउनु पर्नेछ।
2: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
3: खेल सञ्चालन हुने मिति समय र स्थान।
2: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
3: खेल सञ्चालन हुने स्थान गोलन्जोर गाउँपालिका 5 खनी खर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9844131681, 9844249989।
3: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
4: रंगबहार रंगबहार
5: बजट संगे उपहारे उपहार बम्परमा यामाहा रेजियर
4: वर्षो पेंट से घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
5: साथै 65 इन्चको स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
4: वर्षो पेंट।
6: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
6: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
6: आउनुहोस् पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: हजुर को रेडियो 102.1 मेगाहर्ट्ज।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुलीको अत्यन्त जरूरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपड़ाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर चार, दुई लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई सिन्धुली।
0: शव परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही नीति 2083 साल असोज 15 गतेदेखि शव परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
1: विषादीयुक्त खाना त्यागौ, रैथाने बालीतिर लागौ।
3: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुन र लट्टेमा थियो।
3: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौं। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाई र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
3: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्।
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
3: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौं। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आज रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।

0: हजुरको रेडियो 102.1 MHz।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: Xiaomi वा Redmi को फोन किन्दा उपहारमै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Pro, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: भाउजू केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0447-590-466 98692-65998।
7: अहिले बिहानको 7 बजे।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे यो योजना मंगसिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
2: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड होलिडे
3: शव परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि शव परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
4: रंग बहार
5: वर्ज संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
4: वर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
4: वर्ज पेंट।
6: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना
3: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउनु हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
6: पुरस्कार राशिहरू
3: प्रथम पुरस्कार नगद 50,000
6: द्वितीय पुरस्कार नगद 30,000
3: तृतीय पुरस्कार नगद 20,000
6: सान्त्वना पुरस्कार नगद 10,000
3: उत्कृष्ट खेलाड़ीलाई रु 2,500 उत्कृष्ट स्पाइकरलाई रु 2,000 बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रुपियाँ प्रदान गरिनेछ।
6: नगद पुरस्कार नियम अनुसार कर कटौती उपलब्ध गराइनेछ।
3: प्रतियोगिताका नियम तथा शर्तहरू
6: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
3: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सकिनेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
6: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्नेछ। साथै सर्वेङ्ग गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
3: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
6: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
3: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाफदेही हुने छैन।
6: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
3: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
6: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
3: खेल सञ्चालन हुने मिति समय र स्थान
6: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते समय बिहान ठिक 10 बजे
3: खेल सञ्चालन हुने स्थान गोलन्जोर गाउँपालिका 5 खनिया खर्क खेल मैदान खेल समापन 2083 साल

0: 35 गते।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9844-3181 9844-3459।
0: गोलमजोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना।
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर 1, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
3: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर 3, बाँसका लाना लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
3: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
3: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
3: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864-1404 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।

0: हजुर को रेडियो 102.1 मेगा
1: भूछाय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूछाईको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूछाईले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूछाई रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस् भूछाय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक राम हिसाबमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 0485401106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्

मेरो देश कविता र सौन्दर्यको देश, हिमालबाट बग्ने अविरल नदी, पर्वतबाट झर्ने झरनाको झन्का, गुराँसले रंगिएका पाखा पखेरा, प्रेममय भन्ज्याङ चौतारी र देउराले छाती जस्तो तराईका उर्वर मैदान, यो हो स्वर्गको प्रतिबिम्ब, कला ओज र देवत्वको संगम, हाम्रो प्राणभन्दा प्यारो, यो हो मेरो देश नेपाल।

बाँचेको छ हाम्रो इतिहास युग युग भरि सगरमाथाकै शिर अरू उच्च पारी यो हो चार डाक्टर 36 वर्णको।

0: हजुरको रेडियो 102.1 मेगा
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के कि? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
8: सम्पर्क नम्बर 0475904662, 98692695998।
10: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
11: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
10: महिलाको शरीरबारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
11: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
12: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
6: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430098, 0485430098।
12: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
6: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: बिहान को 8 बजे
1: हजुर को रेडियो 102.1 MHz।
2: स्वागत छ, म महेश गिवाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटाबारे छलफल गर्ने यो कार्यक्रम हरेक मंगलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। देशमा रोजगारी र स्वरोजगारीको अवसर सृजना गर्ने उद्देश्यले संघदेखि प्रदेश र पालिकासम्म विभिन्न सिप विकास तथा व्यावसायिक तालिम सञ्चालन भइरहेका छन्। सरकारका सम्बन्धित निकायले पालिकासँगको साझेदारीमा मागमा आधारित सिपमूलक तालिम सञ्चालन गरिरहेका छन् भने पालिकाहरूले पनि आफ्नो आवश्यकता र प्राथमिकताका आधारमा सिप विकास तथा उद्यमशीलताका कार्यक्रम अघि बढ़ाइरहेका छन्। अर्थात अहिले सिप सिकाउने कार्यक्रमको केही कमी छैन, तर सिप सिकेका मानिसहरूले त्यसलाई रोजगारी, स्वरोजगारी वा आमदानीमा कति रूपान्तरण गर्न सके, यो नै अहिलेको मुख्य प्रश्न हो। यही सन्दर्भमा काठमाण्डु महानगरपालिका वड़ा नम्बर 18 भने नियमित तालिमभन्दा केही फरक ढाँचामा सिप मेलालाई अघि बढ़ाएको छ। वड़ा नम्बर 18 अहिले तेस्रो संस्करणको सिप मेला सञ्चालन गरिरहेको छ, जहाँ उद्यमशीलता, रोजगारी र स्वरोजगारसँग सम्बन्धित विभिन्न विधामा प्रशिक्षण दिइँदैछ। वडाका अनुसार यसको उद्देश्य स्थानीयवासीलाई सिप मार्फत आत्मनिर्भर बनाउने र रोजगारीका लागि आवश्यक आत्मविश्वास तथा क्षमता विकास गर्नु हो। तर कुनै पनि सिप विकास कार्यक्रमको सफलता सहभागीको संख्या वा तालिम सम्पन्न भएको प्रमाणपत्रले मात्र मापन हुँदैन। तालिमपछि कतिजनाले काम पाए, कतिजना स्वरोजगार बने, कतिजनाले व्यवसाय शुरू गरे, सिकेको सिप बजारको मागसँग कतिको मिल्यो, सिप सिकेपछि आवश्यक पर्ने पुँजी, बजार वा व्यवसाय सञ्चालनको ज्ञानमा उनीहरूलाई कति सहयोग भयो र सबैभन्दा महत्वपूर्ण केही वर्षपछि पनि त्यो सिपबाट उनीहरूको आमदानी र जीवनमा परिवर्तन आयो कि आएन भन्ने हो। आजको देश परदेशमा हामी काठमाण्डु महानगरपालिका वडा नम्बर 18 गरिरहेको सिप मेलाको आवश्यकता, अघिल्ला संस्करणको प्रभावकारिता, सिप पछि रोजगारी तथा उद्यमशीलतामा जोड़िने अवसर, संघ प्रदेश संघको समन्वय र आगामी दिनमा यसको दिगोपनका विषयमा वडा सदस्य तथा मेला संयोजक हीरा शोभा डंगोलसँग कुराकानी गर्छौं। सबैभन्दा पहिले वडामै सिप मेला सञ्चालन गर्ने सोच कसरी आयो त?
3: अब हामीले चाहिँ सिप सिकौं, आत्मनिर्भर बनौं भन्ने मूलनाराका साथ हामीले यो चाहिँ कार्यक्रम अगाडि बढाएको। हाम्रो यो सिप मेला गर्नुको उद्देश्य के भने, एकै थलोमा विभिन्न थरीको हामीले सिप राखेर सिप मेला गर्दैछौ। त्यसो गरेपछि के हुन्छ भने, एउटै तालिम चाहिँ एउटा तालिममा बसेको अर्को तालिममा बस्न नपाउने। कसो भने, एक यो हप्तामा हामीले एउटा तालिम गर्यो भने अर्को हप्तामा अर्को तालिम गर्यो भने त्यही मान्छे रिपिट भइरहेको हुन्छ कि। त्यही भएर हामीले एकै थलोमा एउटै टाइममा सिप मेला गर्यो भने विभिन्न मतलब एउटामा मात्रै उहाँहरू सहभागी हुन पाउने भयो होइन। हजुर, हामीलाई अब यस्तो आले पहिले पनि उहाँहरूलाई नै धेरै रिपिट भयो भने पनि गुनासो छ। हाम्रो कसो भने कोर एरिया होइन, एकदम अब यो त हाम्रो सानो वडा छ, त्यसमाथि पनि नेवार दिदी बहिनीहरू धेरै छ, नेवार कम्युनिटी छ हाम्रो होइन। त्यही भएर चाहिँ नि अब महिलाहरूलाई पहिला बाहिर ल्याउनु त पहिला धेरै गाह्रो भएको थियो, अहिले आएपछि उहाँहरू चाहिँ नि सबै सिप सिकौँ भन्ने उहाँहरूको उत्साह छ, अनि यस्तो उत्साह साथ आउनुहुन्छ, तालिम पनि लिनुहुन्छ। कसैले गर्नुभयो, कसैले ना यो प्रमाणपत्र मात्रै थन्काउनु भयो क्या। त्यही भएर चाहिँ हामीले एकै समयमा एउटै थलोमा राखेर विभिन्न यो सिपहरू सिकाउने गरी हामीले सिप मेला आयोजना गरेको।
2: यसमा पनि वडाभित्र हामीले होइन रोजगारीको अवसर, अब त्यो सिप सिकाउने अवसरको बारेमा अरू अध्ययनहरू गर्यौं कि, जुन हामीले निरन्तर अरू वडाहरूमा पनि भइरहेका हुन्छ नि तालिमहरू, अब त्यसै अनुसार निरन्तरता दियो र अलिकति व्यवस्थित गरेर चाहिँ मेलामा चाहिँ रूपान्तरण गर्यौं।
3: अब यस्तो उहाँहरूको माग अनुसार नै हामीले राखेको हो। हामीले अब जस्तै यो बारिस्ता भनौँ, बारिस्ता त हाम्रो चौथौं पाँचौं चोटिको भइसक्यो यो ट्रेनिङ। पहिला चाहिँ हामीले जुन संस्था हो त्यो कोचिना मिठोसम्म त्यही तीन ग्रुपलाई त त्यही गराइसके, तीन चार ग्रुपलाई। अहिले आएर हामीले यो सुद्धा तेस्रो पल्ट भयो सिप मेला आयोजन गरेर अहिले पनि बारिस्ता बेकरी रिपिट भइरहेको छ. अलि ठुलो तरिका नै बजेटिङ व्यवस्था गरेर नै गरेको हो हामीले. अब 5 लाखसम्मको पनि छ होइन, अब 2-3 लाखसम्मको पनि छ, त्यो सबै मिलाएर हामीले गरेको छ.
2: अब अरू वडाको कुरा गर्दाखेरि अरू वडाबाट जुन तालिम विशेष गरी अरू वडाले त तालिम दिइरहनु भएको हुन्छ होइन, त्यो तालिम र 18 नम्बर वडाले दिइरहेको जुन सिप छ त्यो सिप मेलाको फरक चाहिँ के छ दुइटामा?
3: होइन, अरू वडाले एउटा तालिम एउटा समयमा मात्रै गर्नुहुन्छ होइन, अर्को तालिम अर्को समयमा गर्नुहुन्छ. हामीले चाहिँ नि एकै थलोमा सबै सिपहरू एकै ठाउँमा राखेर सिकाएको भयो. हामीले पहिलोचोटि योभन्दा यो तेस्रोचोटि भयो, पहिलाचोटि गर्दाखेरि पनि बारिस्ता बेकरी जुत्ता यो मखमलको जुत्ता बनाउने झोल साबुन स्रफ डल्लो साबुन अनि सेल्फ मेकअपहरू चाहिँ नि अनि सिकाएको थियो भने लाखामरी यो हाम्रो भित्र एरियामा लाखामरीको धेरै चलन चल्ती छ. लाखामरी पनि सिकाइदिनु भनेको हाम्रो यहाँ स्थानीयवासी महिला दिदीबहिनीहरूको माग अनुसार चाहिँ हामीले चाहिँ त्यो लाखामरी पनि बनाउन सिकाएको थियौँ पहिलामा. अनि दोस्रोमा चाहिँ नि हामीले नौलो के थप्यौँ भने रेडिमेड साडी जुन चाहिँ नि भोज जाँदाखेरि त्यो साडी बाँडेर धेरै टाइम नलाउने पहिले नै त्यो साडी र ब्लाउज सक्त मिलाउने त्यस्तो त्यो ट्रेनिङ अनि नेट आर्ट पनि राखेर हामीले त्यो बेला एआई पनि थपेका थियौँ भने यसपालि पनि हामी एआई पनि राखेका छौँ.
2: आवश्यकता चाहिँ के देखिँदो रहेछ उहाँहरूलाई चाहिँ के आवश्यकता यो कार्यक्रम गर्न पाए हुन्थ्यो भन्ने खालको चाहिँ त्यस्तो के बढी पाउनु भएको छ?
3: अब उहाँहरू चाहिँ कि जुन तालिम दिए पनि लिने खालको पहिला चाहिँ एकचोटि आउनु न हामीले मैला ओह्रामा मैला भेला राखेको छु आउनु भन्दाखेरि बोल्न आउँदैन बोल्न डर लाग्छ अरूको अगाडि कुरा गर्नु डर लाग्छ नाइ के गर्न आउने भन्ने दिदी बहिनीहरू अहिले आएर के तालिम छ हामीलाई यो तालिम चाहियो भने उहाँहरूले यहाँ माग राख्न आउनुहुन्छ त्यो चाहिँ मलाई एकदम खुसी लाग्छ.
2: भनेपछि महिलाहरू अलिकति भनौँ अगाडि बढिसक्नु भएको छ पहिलेको तुलनामा. कतिको दुःख भयो उहाँहरूलाई अलिकति सम्झाइ बुझाइ गरेर प्रोत्साहन अलिकति यो ठाउँसम्म ल्याउनको लागि चाहिँ
3: उहाँहरू चाहिँ यस्तो पहिला आउनु खोज्नु हुँदैन तर फ्रन्टमा आएर केही गर्नु खोज्नु हुँदैन पहिला. अब जस्तै चुनावमा उठाकेर पनि चुनावमा एकदमै सहयोग गर्नुभयो महिला दिदी बहिनीहरूलाई मलाई सहयोग धेरै सहयोग गर्नुभयो. चुनाव जितेको बेलामा पनि मभन्दा उहाँहरू खुसी हुनुभयो तर उहाँहरूलाई बाहिर यो कार्यक्रममा ल्याउँदाखेरि पहिला धेरै गाह्रो भएको थियो. अहिले चाहिँ नि उहाँहरूलाई बाहिर के उहाँहरू आइसकेपछि अहिले त गाह्रो छैन हामीलाई के कार्यक्रम छ हामीलाई यस्तो कार्यक्रम भयो भने अब जस्तै हामीले यसपालि यो तालिम राखेको छु भन्दाखेरि होइन अचार बनाउने एउटा पनि तालिम राख्दैन न हामीलाई भनेर खोर्रै 25-30 जनाले नाम दिपायो. हजुर उहाँहरूले पनि भन्छ कौशी खेतीको तालिम चाहियो भन्नुहुन्छ. कौशी खेती पनि गर्नुहुन्छ उहाँहरूले. कौशी खेती पनि मजाले अब यो हाम्रो कोरियरमा त जग्गा छैन आफ्नो आफ्नो घरको कौशीमा एकदम मजाले उहाँहरूले तरकारी खेती पनि गरिराख्नु भएको छ. साग धनियाँ अब हामीलाई यो कागती पनि फलाएर खुवाउनु ल्याउनु भएको छ तरकारी पनि खुवाउनु ल्याउनु भएको छ. मैले भने तालिम त लियो तिमीहरू यस्तो हामी आउने भनेर लियो तिमीहरूले कतिको तरकारी रोप्यो त भन्दाखेरि ल भनेर देखाउनु पनि ल्याएछ फोटो खिच कसैले फोटो खिचेर म चाहिँ घर घरमा आएर हेर्न आउँछु भनेर उनीहरूलाई भनेको तर उहाँहरूले चाहिँ फोटो खिचेर पनि देखाउनु ल्याउनु भएको छ. त्योभन्दा त्यस्तो गर्दाखेरि मलाई कसो भने आफूले ट्रेनिङ मलाई चाहिँ लिन ऊ भन्दा पनि उहाँहरूलाई तालिम दिएर उहाँहरू खुसी भएकोमा मलाई एकदम सन्तुष्टि लाग्छ. हाम्रो अडसिजु पनि त्यही भन्नुहुन्छ.
2: महिलाहरूलाई चाहिँ अलिकति भनौँ न ब्याक सपोर्ट दिने गरी तपाईँहरूले व्यक्तित्व विकास अन्तर्गत उद्घोषण तालिम पनि दिनुभएको छ, त्यसको प्रभावकारिता कस्तो पाउनु भएको छ?
3: अब प्रभावकारी कस्तो भने अब उहाँहरूलाई हामीले यो उद्घोषण तालिम पनि दिन लगायौँ नेतृत्व विकास तालिम पनि दिन लगायौँ तर एउटा दुईवटा कार्यक्रममा उहाँहरूलाई हामीले कार्यक्रम पनि सञ्चालन गर्न दियौँ तर उहाँहरू चाहिँ अगाडि बढ्नु अलिकति डराउनु भएको छ फर्स्टचोटि होला तैपनि हामीले प्रयास गरिरहेछौँ उहाँहरूलाई पनि अगाडि ल्याएर कार्यक्रम गराउने भनेर जहिले पनि मैले मात्रै कति गर्ने भनेर उहाँहरूलाई पनि अगाडि ल्याउने कोसिस गरिरहेको छ. हामीले
2: के फेरिएको त होला नि त पहिले भन्दा अलिकति
3: पहिला भन्दा धेरै फेरिएको छ धेरै अहिले एकचोटि अब हाम्रो महिला वडा विकास महिला समिति भनेर छ त्यसमा चाहिँ हामीले महिलाहरूलाई एउटा के भन्छ महिला समूह बनाएको छौँ त्यसमा 50-60 जना उहाँ हुनुहुन्छ अनि त्यो ग्रुपमा उहाँहरूले महिना महिनामा पैसा पनि जम्मा गर्नुहुन्छ अनि त्यहाँ भेला गर्ने हुन्छ के कार्यक्रम छ भनेर उहाँहरूले गर्नुहुन्छ. हाम्रो कार्यक्रम गर्नु पर्यो कि उहाँहरूलाई खबर गर्यो कि उहाँहरू सबै आउनुहुन्छ. हाम्रो महिला भेला गर्नलाई यो वडामा एकचोटि कल गर्यो भने सबै आउनुहुन्छ त्यही खुसी लाग्छ.
2: उहाँहरूको कार्यक्रमहरूमा पनि सहभागिता उपस्थिति बढेको छ
3: एकदम उल्लेख्य महिलाहरूको सहभागिता हुन्छ. अब जस्तै हाम्रो के भन्छ नागरिक सुनवाई कार्यक्रममा पनि पुरुष भन्दा महिला बढी सहभागी हुन्छ हाम्रो धेरै नै महिलाहरू सहभागी हुन्छ पहिला भन्दा महिलाहरू यसरी निस्केर यस्तो ओरामा आएर यस्तो कुरा गर्न आउँदाखेरि उहाँहरूको माग राख्न आउँदाखेरि हामीलाई एकदमै खुसी लाग्छ
1: पहिले घरमा मात्रै सीमित हुनु महिलाहरू अहिले अलिकति भनौँ न यो थुप्रो विषयहरूमा चासो राख्ने हुनु भएको छ
3: हजुर एकदमै एकदमै पहिला त आउँदाखेरि पछाडि मुख देख्ला कि भनेर मुख लुकाएर बस्ने अहिले फ्रन्टमा आएरै बस्न खोज्नुहुन्छ त्यही खुसी
1: लाग्छ
3: हजुर कसैले माइकमा लक्की राख्ने भन्यो भने उहाँहरू आफ्नो कुरा निर्धक्क साथ हामीलाई यो चाहियो भनेर पनि राख्न सक्नु हुने भएको छ उहाँहरू
1: अब जति पनि हामीले तालिमहरू दिइरहेका छौँ सिप सिकाइरहेका छौँ यहाँका स्थानीयहरूलाई त्यो सिप सिकाउने मान्छे चाहिँ हामीले कहाँबाट ल्याउँछौँ कस्तो खालको मान्छेले सिकाउनुहुन्छ त्यसको बारेमा पनि अलिकति बताइदिनुहोस्
3: अब यस्तो अब यो हाम्रो जुन ट्रेनिङहरू दिँदाखेरि उहाँहरूलाई नै प्रपोजल ल्याउनुहुन्छ होइन अब अहिले जस्तै यो त हामीले स्विमिङ डान्स पनि कस्तो भने यो नृत्य तालिम चाहियो कहीँ कहीँ जाँदाखेरि हामीलाई डान्स गर्नलाई अलिकति अप्ठ्यारो छ राखिदिनु भनेकोले हामीले जाने राखेको अनि हाम्रै यहाँ हुला प्याहा इन्स्टिच्युट भनेर एउटा हाम्रै 18 वटाको छोरीबेटीले सोनिका प्रजापतिले खोलिरहेछ अनि उहाँले नै म सिकाउँछु म कहाँ पठाएर ल्याउनु भनेपछि उहाँ कहाँ पठाएर अहिले जाने हामीले 30 जनालाई नृत्य प्रशिक्षण दिइरहेछौँ अनि त्यस्तै अब ड्राइभिङको पनि भइरहेछ ड्राइभिङमा चाहिँ हामीले पहिला नगरौँ भन्ने सोचमा थियो होइन स्कुटर र गाडीको नगरौँ भन्ने सोचमा थियो तर एउटा प्रपोजल आएपछि उहाँहरूले ल्याएपछि हामीले गरेको जम्मा 25 जनालाई भनेको अहिले 35 जना पुगिसक्यो अब उहाँहरू सबैलाई समेट्ने कोसिस गर्दैछु
1: भनेपछि दक्ष प्रशिक्षक नै हामीले छान्छौँ
3: एकदमै एकदमै उहाँहरूको त्यो अहिले यो बारिस्ताको ट्रेनिङ दिने त अब 22-23 वर्षको नानी हुनुहुन्छ उहाँले मजाले सिकाउनुहुन्छ आफ्नो आमा सबको उमेरको आमाहरूलाई पनि एकदमै मजाले हप्ता दिनमा बनाउन सक्ने गरी उहाँले सिकाउनु भइरहेछ बारिस्ताको पनि त्यस्तै बारिस्तामा त यो महिला गृहणी भन्दा पनि अहिले यङ युवाहरूको युवा युवतीहरूको छ बारिस्तामा छ तर बेकरीमा चाहिँ नि अलि गृहणी टाइपकोहरू उहाँहरू घरमा बसेर बनाउने खालको पनि अब जस्तै पैसा बजारमा गएर व्यापार गर्नु मात्रै त्यो ऊ होइन नि अब हामीले घरमा बसेर आफ्नो जन्मदिनको लागि केक बनाएर दिन सक्यो भने त्यो पनि त हाम्रो बचतै भयो नि होइन त्यो पनि सोचिरहेको छौँ हामीले जस्तै खेलौना बनाउने या तेरीबेरी बनाउने तालिम पनि दिइसकेका छौँ त्यसमा पनि हामीले के गरेका छौँ भने त्यो तालिम लिइसकेर उनीहरूले बजारमा गएर बेच्न नगए पनि उहाँहरूले चाहिँ घरमै बनाएर त्यो गिफ्टहरू दिने चाहिँ गरिराख्नु भएको
1: हामीले यहाँका नागरिकको बारेमा कुरा गऱ्यौँ महिलाहरूको बारेमा पनि छुट्टै हामीले कार्यक्रम भइरहेको छ भन्ने कुराहरू गऱ्यौँ र त्यो बाहेक अरू फरक क्षमता भएकाहरूसँग चाहिँ हामीले केही समन्वय अथवा उहाँहरूको लागि चाहिँ केही गरेका छौँ अथवा योजनाहरू केही छ त अथवा यो हुन त पछिल्लो समय त ज्येष्ठ नागरिकहरूले पनि हामी पनि केही गर्छौँ कति भजन मात्रै गाएर बस्ने भन्ने कुराहरू गर्नुहुन्छ त्यस्तो चाहिँ सोचेका छौँ अथवा कार्यक्रमहरू केही छ त
3: अब ज्येष्ठ नागरिकहरूले त्यस्तो हामीलाई फरक खालको कार्यक्रम चाहियो त भन्नुभएको छैन हामीले ज्येष्ठ नागरिक भवन भनेर हामीले यहाँ खोलिरहे पनि छौँ होइन त्यो भवनमा चाहिँ नि उहाँहरू त पहिला त टाइम नियमित आउनुहुन्थ्यो अहिले अलिक कम भयो हामीले चाहिँ यो माघ महिना 1 महिना चाहिँ नि उहाँहरूलाई मनोरञ्जन दिने उद्देश्यले कथा वाचन गर्ने कार्यक्रम राखेका छौँ अनि वर्षमा एकचोटि उहाँहरूलाई घुमाउनु पनि लान्छौँ हामी विभिन्न धार्मिक भ्रमण पनि गराउँदै आइरहेका छौँ अनि उहाँहरूलाई टाइम टाइममा घर घरमा गएर आउन नसक्नेलाई घर घरमा गएर डक्टर सहितको हामीले उपचारको सेवा पनि दिइराखेका छौँ अनि आउन नसक्नेहरूलाई घर घरमा गएर भत्ता पनि दिइरहेछौँ अब जे होस् हामी यो वरावासीको म ज्येष्ठ नागरिकहरूको मनमा बस्न चाहिँ उहाँहरूको आशीर्वाद लिन चाहिँ सफल भएको मैले महसुस गरेको छु
1: अर्को भनेको जुन तालिममै लाग्छ म अलिकति सिपकै कुरा गर्दाखेरि जुन सिप मेला हामीले गरिरहेको छौँ यो त्यसको संस्करण त्यसको समय अवधि कति समयदेखि कति समयमा तालिम दिनुहुन्छ त्यो चाहिँ के छ
3: यो चाहिँ 1 हप्तादेखि 15 दिनसम्मको छ हाम्रो यो नृत्य प्रशिक्षण त 1 महिनाकै छ यो ड्राइभिङ चाहिँ 2 हप्ताको छ अनि स्विमिङ पनि 2 हप्ताको छ अर्को बेकरी बारिस्ता 10 दिनको छ भने यो अरू चाहिँ नि 1 हप्ता यो एआईको चाहिँ नि 2 हप्ता नै छ हाम्रो त्यस्तो छ
1: त्यसमा पनि जस्तै हुन त यो तालिम अलिकति लामो समयको क्लास हुन्छ 3 महिना 6 महिना हुन्छ होइन हामीले चाहिँ अब समय छुट्याएर 1 हप्ता 2 हप्ता 1 महिनासम्म दिने कुरा गर्नुभयो तपाईँले पर्याप्त हुन्छ
3: अब पर्याप्त नभए पनि फेरि एडभान्स हुन्छ नि, अर्को क्लासमा फेरि उहाँहरूलाई रिपिट गराउँछौँ हामी. बेसिक होइन, यो एक हप्तामा तालिम लिएर अहिले भनिहालेन, अहिले एकजना आउँदै हुनुहुन्छ, उहाँ जाने आफ्नो कफी सप खोलेर बसिराख्नु भएको छ. अर्को एकजना पनि कफी सप खोज्यो पाटनमा, उहाँ भएर त मैले नबोलाएको उहाँलाई, पाटनमा पनि छ खोलेर बसेकोहरू. जस्तै अब 10 दिनमा सिकेर उहाँहरूले चाहिँ यतिको रेस्टुरेन्ट खोलेर बसिराख्नु भएको छ भने अब सक्यो होला नि. मलाई त जहाँसम्म लाग्छ उहाँहरूले राम्रै तालिम लिएको जस्तो मलाई लाग्छ.
1: नतिजा देखियो
3: हजुर,
1: राम्रै देखियो, त्यो भएपछि त भइगयो.
3: अब यो जुत्ता बनाउने स्ट्रप बनाउने तालिम यही तालिम लिएर उहाँहरूले नै तालिम दिनुभएको. पहिला हामी पहिलोको उसमा कार्यकालमा तालिम दिएको उहाँहरूलाई, यो अहिले दोस्रो कार्यकालमा उहाँहरूले नै स्ट्रप यो झोल साबुन डल्लो साबुन उहाँहरूले नै ट्रेनिङ दिनुभयो.
1: अनि त्यो सामग्रीहरू जति तालिमको लागि आवश्यक पर्छ नि सामग्रीहरू, त्यो चाहिँ वडाले नै जुटाउँछ कि सम्बन्धित व्यक्तिहरू प्रशिक्षकले नै व्यवस्थापन गर्नुहुन्छ?
3: अब उहाँहरूले राम्रै तालिम लिएको जस्तो मलाई लाग्छ.
1: नतिजा देखियो
3: हजुर,
1: राम्रै देखियो, त्यो भएपछि त भइगयो.
3: अब यो जुत्ता बनाउने स्ट्रप बनाउने तालिम यही तालिम लिएर उहाँहरूले नै तालिम दिनुभएको. पहिला हामी पहिलोको उस

0: तालिम लिने हाम्रो तालिम लिने व्यक्तिहरूलाई सम्पर्क गरेर यहाँ बोलाइदिने अनि यो वराब मार्फत हामीले फेसबुक मार्फत हाम्रो यही हुँदैछ सिक्मेला भनेर भने जति पनि सम्पर्कमा आयो उहाँहरूलाई अनि त्यहाँ लगेर हामीले ठाउँको व्यवस्था गरिदिने यो व्यक्तिको व्यवस्था गरिदिने समूहको व्यवस्था गरिदिने त्यति गरिदिने ठाउँ अनि सबै हामीले रेक्टे पनि निरीक्षण पनि गर्छौँ अनुगमन पनि गर्छौँ त्यति गर्ने हो उहाँहरूले नि गर्नुहुन्छ सबै चाहेको बेलामा अध्यक्ष पनि आएर अनुगमन गर्नुहुन्छ तर म चाहिँ नै नियमित जान्छु आफै गएर त्यहाँ उनीहरूलाई के चाहियो के गर्नुपर्छ म सबै हेरेर म सबै मिलाउँछु हिजो पनि सबैलाई खबर नपुगेको रहेछ म गएर एक घन्टा बसेर उहाँहरू सबैलाई फेरि खबर नपुगेकोहरूसँग लाई मैले फेरि फोन गरेर सबैलाई बोलाएर आजदेखि उहाँहरू नियमित आउँछु भन्नुभएछ अब ड्राइभिङमा पनि अस्ति त्यस्तै भयो मान्छे बढी भएर म गएर दुई घन्टा बसेर त्यहाँ सबै गएर आएँ त्यो ड्राइभिङ इन्स्टिच्युटमै गएर म दुई घन्टा बसेर आएँ त्यस्तो गर्छु म चाहिँ
1: अनि त्यो तालिमको कुरा गरिरहँदाखेरि जुन धेरै ठाउँमा त यो प्राइभेट इन्स्टिच्युटहरूमा त पैसा तिर्नुपर्छ हामीले दिन तालिम चाहिँ निशुल्कै होला पक्कै पनि वडाबाट
0: हामीले वडाबाट चाहिँ उहाँहरूलाई पे गर्ने हो व्यक्ति हाम्रो वडावासीहरूलाई चाहिँ हामीले निशुल्क सबै निशुल्क निशुल्क भएर त यहाँ ड्राइभिङमा अहिले चाप बढी भइरहेछ कि त्यही भएर
1: एक रुपियाँ पनि लाग्दैन
0: लाग्दैन कसैसँग एक रुपियाँ पनि लिँदैन
1: के प्रक्रिया छ त्यसको लागि चाहिँ कोही तालिम लिन इच्छुक अरू सदस्यहरू भनौँ व्यक्तिहरू हुनुभयो भने के गर्नुपर्छ उहाँहरूले
0: उहाँहरू यो अठारवटाको हुनु पर्यो अठारवटाको नागरिकता लिएर आयो भने हामीले चाहिँ तालिम दिन्छौँ
1: सजिलो तालिममा सहभागी
0: ए हजुर अध्यक्षले मैले चाहिँ फेसबुकमा मार्फत अब हाम्रो यो कार्यक्रम हुँदैछ भनेर हामीले फेसबुकमा राख्छौँ हाम्रो फेसबुकमा धेरै कन्ट्याक्टहरू छ उहाँहरूले त्यो हेरेर यहाँ आएर नाम लेखाउनुहुन्छ कसैले फोनै गर्नुहुन्छ मेरो कसैले मेसेज गर्नुहुन्छ मेरो यसमा चाहिँ यही नाम राखिदिनु भनेर अध्यक्ष र मलाई चाहिँ धेरैजनाले कन्ट्याक्ट गर्नुहुन्छ
1: त्यसमा पनि जेनजी भन्छौ नि जेनजी नवयुवा उहाँहरूको उपस्थिति चाहिँ के छ तालिमहरूमा
0: उहाँहरू यस्तो अब यो बारिस्ता त उनीहरूले लिइसक्यो लगभग हाम्रो वडाको जेनजी युवाहरूले अक्सर लिइसक्यो तिन चार समूह भइसक्यो चार समूह भइसक्यो लिइसकेकोहरू चार पाँच समूह नै भइसक्यो लिइसकेकोहरू सबै धेरै जसोले लिइसक्यो अहिले उनीहरूको चासो केमा छ भने ड्राइभिङ ड्राइभिङ एआई अस्तिको चा लटमा एआईमा पनि उहाँहरू सहभागी भएको थियो अब अहिले पनि हामी एआई गर्दैछौँ त्यसमा पनि यो सकभर हामी एआई भनेको त अब जेनजी युवाहरू नै आउने हो है
1: कति जति होला आधा आधी हाराहुरीमा युवाहरू हुनुहुन्छ
0: यो ड्राइभिङमा त लगभग सबै जस्तो युवा छ एक अब 35 सानामा पाँचजना अलि होला है उमेर भएको नत्र सबै युवा नै हो अहिले यो ब्याचलर पढिराख्नेहरू अहिले कसैको एक्जाम भनिरहेछ अब कोही इन्जिनियरिङ सकाएर काम गरिराख्नु इन्जिनियर पनि छ हाम्रो यही वराको डक्टरहरू भर्खर पढाइसकेको डक्टर पनि यो ड्राइभिङमा इन्ट्रेस्ट राखेर ड्राइभिङको क्लास लिन आउनु भइरहेछ उहाँहरूलाई चाहिएको तालिममा चाहिँ उहाँहरू आउनुहुन्छ
1: भनेपछि इच्छा लाग्नेहरू जो कोही सजिलो आएर तालिमले सहभागी भएर लिन सक्नुहुन्छ आउन सक्नुहुन्छ सिक्न सक्नुहुन्छ
0: हजुर सक्नुहुन्छ जे होस् हाम्रो अठारवटाको हुनु पर्यो अठारवटाको नागरिकता लिएर उहाँहरू आउनुभयो भने अब पहिलाको तालिम दिँदाखेरि अठारवटाको होइन यो अरू वडाको पर्यो भनेर हाम्रो कुन जुन गुनासो छ अब महिलाहरूको त दुईटा घर हुन्छ उता माइटबाट लिइरहेको नागरिकतामा हामीले बिहा दर्ता राख्छौँ भने यहाँको छोरीबेटी यही अठारवटाको नागरिकतालाई हामी मान्यता दिएर हामी तालिम दिन्छौँ
1: यो काठमाडौँ महानगरपालिकाले सायद 2083 अब सिपमेला आयोजना गर्ने तर्खरमा छ होइन उहाँहरूले चाहिँ ठूला ठूला संस्थाहरूसँग पनि समन्वय गरिरहनु भएको हुन्छ हाम्रो त्यस्तै खालको समन्वय हुन्छ कि हुँदैन जस्तै अब रोजगारदाता भनौँ अथवा महानगरपालिकै भनौँ अथवा अरू निकायहरूसँग यहीँकै अरू स्थानीय संघ संस्थाहरूसँग के छ
0: त्यस्तो छैन अब कोही कुनै संघ संस्थालाई यस्तो चाहियो भन्यो भने हामीसँग भएको युवाहरूलाई हामी उहाँहरूसँग माध्यमलाई जोड दिने हो त्यस्तो मात्रै छ र हाम्रो त्यस्तो कसैसँग कन्ट्याक्ट गरेर हामीले चाहिँ यो गरेको होइन
1: युवाहरूमा यहाँ 18 नम्बरका युवाहरूमा चाहिँ त्यो रोजगारीको आवश्यकता चाहिँ कतिको देख्नु भएको छ तपाईँले
0: आवश्यकता त धेरै देख्छु नि आवश्यकता अब कस्तो भने अब आजकलको युवाहरू आफूले चाहेको जस्तो काम पाएन भने गर्दैन अहिले उनीहरूले चाहेको काम पायो भने त गर्छ आवश्यकता त धेरै छ बेरोजगारीहरू पनि छ
1: त्यो वैदेशिक रोजगारीमा पलायन हुनेको संख्या चाहिँ कस्तो छ मुख्य समस्या त नेपालको अहिले त्यही हो भन्छन् धेरैले होइन
0: अब मैले भनिहालेँ नि हाम्रो कोड एरिया होइन नेवारहरूको बढी बस्छ

0: त्यस्तो वैदेशिक रोजगारीमा जाने त यहाँ हामीले धेरै देखेको छ जस्तो मलाई लाग्दैन. एक दुईजना छ, नभएको होइन, एक दुईजना छ. अब जस्तै पहिला धेरै पढेन, अब यहाँ काम गरेर उनीहरूलाई गाह्रो भयो, त्यस्तो भएको एक दुईजना चाहिँ नै देखेको छु हामीले बाहिर गएको.
1: अब अलिकति अघिल्ला संस्करण, पहिलो संस्करण र दोस्रो संस्करणको बारेमा पनि कुराकानी गर्यौं. कस्तो भयो समग्रमा भन्दाखेरि, कस्तो पाउनु भयो?
0: अघिल्लो र दोस्रो त एकदमै उत्साहजनकै. त्यहाँ हाम्रो जुन टोलाडो प्यालेसमा त पहिलो संस्करणमा गर्दाखेरि, पहिलोचोटि हामीले शिव मेला गर्दाखेरि त एकदम प्याकै, एकदमै रमाइलो माहौलमै हामीले गरेको थियौँ. अनि अरू वराहरूले पनि हामीलाई सोध्दै थिए, ए वरावरामा पनि यस्तो शिव मेला हुन्छ र भन्ने हुने गरी हामीले गरेका थियौँ त्यो बेला.
1: कतिजनाले तालिम लिनुभयो त्यो पहिलो र दोस्रोमा? झन्डै झन्डै त्यो ठ्याक्कै यति भन्नु परेन, कतिजना जति तालिम?
0: पहिलोमा त 125 भन्दा नागेकै थियो. मैले त्यो बेला खाजाको व्यवस्थापन गरिदिएकोले मलाई त्यो बेला 140-150 हाराहारीमा जस्तो लाग्छ. दोस्रो संस्करणमा चाहिँ नि त्यसमा पनि त्यस्तै 100 नागे थियो.
1: 100 भन्दा बढी भनेपछि पहिलो र दोस्रोबाट 225 भन्दा बढी. अब यसमा तेस्रोमा चाहिँ अब चल्दैछ, के चलिरहेछ, के चल्नेवाला छ?
0: चलिरहेछ अहिले बेकरी बारिस्ता, यो ड्राइभिङ, यो डान्सको भइरहेछ. अब अचारको पोलीदेखि गर्दैछु हामी, स्विमिङको पोलीदेखि गर्दैछु, टमाटर हुँदैछ.
1: कतिजना हुनुहुन्छ अहिलेसम्म?
0: अहिलेसम्म यो ड्राइभिङमा त 30-35 भइसक्यो, स्विमिङमा 25 जति छ, अचारमा 25 छ, बारिस्ता बेकरीमा 20-20 छ, अर्को एआईमा छ, यो भिडियोग्राफीमा छ, यो भान्साघर औषधालयमा पनि हामीले भान्साघरमा जुन मरमसला प्रयोग हुन्छ त्यसमा चाहिँ त्यसको के भन्ने अब त्यो कसरी प्रयोग गर्ने, त्यो कुन कुन मसलाको के औषधिको रूपमा हो भनेर त्यो जुन हामीले एउटा क्लास ऊ गर्न लाग्छ त्यसमा पनि 25 नै छ. अहिले भिडियोग्राफीमा चाहिँ अलिकति कम भएकोले हामीले चाहिँ अहिले त्यो लोकसेवा र अनि इआई यो तिनवटा चाहिँ हाम्रो बाँकी छ, अरू चाहिँ सुरु हुँदैछ.
1: मैले के विज्ञहरूसँग कुरा गर्दाखेरि जति पनि यो शिव सिकेका मान्छेहरू हुन्छन् होइन, युवाहरू हुन्छन्, उहाँहरूलाई चाहिँ टिकाउनलाई के गर्नु पर्ला, अझै बढी उहाँहरूको शिव निखार्नलाई के गर्नु पर्ला भन्न सोध्छु होइन. उहाँहरूले भन्नुहुन्छ सरकारले चाहिँ यस्तो नियम बनाइदियोस् कि जसले गर्दाखेरि केही समयका लागि, जस्तै सम्बन्धित वडा छ भने वडामै सेवा गर्ने होइन, पालिका छ भने पालिकामै सेवा गर्ने, अथवा कार्यालयहरू के छन् त्यस्तो खालको नियम बनाइदियो भने सजिलो हुन्छ भन्ने कुराहरू गर्नुहुन्छ. हामीले त्यतातिर सोचेका यस्तो गर्दाखेरि त लय अलिकति प्रभावकारी पनि हुन्छ होइन, हामीसँग सहकारी आफूले पनि सिकाउन पाइन्छ युवाहरू, युवाहरूले पनि काम गर्न पाउँछन्, उनीहरूले पनि अलिकति वातावरण पाउँछन् भन्ने खालको केही कस्तो लाग्छ?
0: अब यो वडामा त हामीले आफ्नो मान्छे राख्ने भनेर पाउँदैन, त्यो त नगरपालिकाबाटै दरबन्दी पाउने हो,
1: मान्छे राख्नै पर्ने कुरा हो. जस्तै हामीसँग यस्तो गर है भनेर फलान ठाउँमा जाउँ यस्तो यस्तो गर,
0: त्यस्तो त गरिरहेछौ हामीले. यही बारिस्ता सिकेर विदेशमा गएर अलिक 2-3 त्यही काम गर्दैछ भनेर, विदेशसम्म पनि यो बारिस्ता ट्रेनिङ लिएकोहरूले गर्दैछ मजाले. अस्ति छुट्टीमा आएको बेलामा आन्टी मैले त यो काम गरिराखेँ नि भनेर मलाई भेटेको पनि थियो त्यो बच्चाले मलाई.
1: सिप अलिकति तिखारियो नि त?
0: हजुर एकदमै. अहिलेको डिमान्ड यिनीहरूको के छ भने एआई, यो बारिस्ता अनि यो भिडियोग्राफी एकदमै उनीहरूको डिमान्ड छ. लोकसेवा तयारीमा क्लास पनि हामीले सञ्चालन गर्नु खोजिराखेका छौँ, त्यसमा चाहिँ अलिकति पुगे छैन मान्छे. मैले भने होइन कोड एरियाको नेवारहरू अलिकति लोकसेवा यस्तो भनेपछि अलिकति डराउँछ कि हिचकिचाउँछ, त्यही भएर कम भइरहेछ त्यो मान्छे भएर, अनि त्यो पनि हामीले चाँडै नै सुरु गर्दैछौँ. अब डिटेलमा मैले नै फोन गरेर सोध्यो भने उनीहरू चाहिँ अब त्यसमा पनि थप्नेवाला छौँ हामी.
1: अघि हामी यो अफ द रेकर्ड कुराकानी गर्दाखेरि तपाईँले हामीले तालिम दिएको केही नागरिकहरूले चाहिँ विदेश पनि सामान पठाउने गर्नुभएको छ भन्ने कुरा बताउनु भएको थियो, त्यो महिला सशक्तिकरणलाई चाहिँ हामीले कसरी जोड दिएका छौँ यो तालिमहरूबाट?
0: अब महिला सशक्तिकरण भनेर कसरी भनौँ, सशक्तिकरण त पहिला भन्दा मैले अघि पनि भने धेरै भएको छ. यो अब भने नि जुत्ताको, यो मखमलको जुत्ता, बिहेको जुत्ता, यो उता विदेशमा कार्यक्रम भयो भने त्यहाँबाट अर्डर आउँछ, यहाँको दिदीबहिनीहरूले गरेर पठाएको छ त्यस्तो. त्यो देख्दाखेरि अब आफूलाई पनि खुसी लाग्छ है. महिला सशक्तिकरण त भनिहालेँ नि, पहिला भन्दा त एकदमै अहिले त महिलाहरू कार्यक्रम केही गर्न लागि ट्रेनिङ दिन लागि म पनि आउने पुग्यो भन्नुपर्छ म हामीले. तर चाहिँ ट्रेनिङ लिएर पनि उहाँहरूले चाहिँ सबैले त्यसलाई सदुपयोग गरेन भन्ने मलाई अलिकति गुनासो छ।
1: कार्यक्रम देश परदेशमा काठमाडौँ महानगरपालिका वडा नम्बर 18 गरिरहेको सिप मेलाको आवश्यकता, अघिल्ला संस्करणको प्रभावकारिता, सिप पछि रोजगारी तथा उद्यमशीलतामा जोडिने अवसर, संघ प्रदेश संघको समन्वय र आगामी दिनमा यसको दिगोपनका विषयमा वडा सदस्य तथा मेला संयोजक हीरा शोभा डंगोलसँग कुराकानी गरिरहेका छौ। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
2: विशेषताहरू:
3: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
2: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
6: कृषि मन्त्र नार्क सँग।
7: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौ। धानलाई मौसम सफा भएपछि मात्र काटौ। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौ र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी काठमाडौँ महानगरपालिका वडा नम्बर 18 ले गरिरहेको सिप मेलाको आवश्यकता, अघिल्ला संस्करणको परिणाम, सिप पछि रोजगारी तथा उद्यमशीलतामा जोडिने अवसर, संघ प्रदेशसँगको समन्वय र आगामी दिनमा यसको दिगोपनका विषयमा वडा सदस्य तथा मेला संयोजक हीरा शोभा डंगोलसँग कुराकानी गरिरहेका छौं। अब थप कुराकानी सुनौ।
2: यहाँ 18 नम्बर वडाभित्र चाहिँ महिलाहरूलाई चाहिँ कुन रूपमा लिने गरिन्छ? सुनिन्छ नि धेरै हाम्रो यो पितृसत्तात्मक समाजमा महिला चाहिँ घरभित्रै बस्नुपर्छ, अगाडि खासै अब बाहिरको काम चाहिँ छोरा मान्छेले गर्नुपर्छ भन्ने कुराहरू सुनिन्छ। यहाँ चाहिँ त्यस्तो छ कि अलिकति फरक हो?
3: अब त्यस्तो भए पनि अहिले महिलाहरू धेरै एडभान्स भइसकेको छ, घरमा काम सकाएर पनि बाहिर आएर सबैमा सहभागी हुन उहाँहरू सक्ने भइसकेका छौँ। अब जस्तै हामी नै भनौँ न, घरमा सबै काम सकाएर अफिसमा गर्छौँ, अफिसको काम सकाएर फेरि अरू चिजहरूले कहाँ कहाँ के छ कार्यक्रम कहाँ कहाँ जाऊ भन्नुहुन्छ, त्यहाँ त्यहाँ गएर फेरि घरमा गएर हामी सबै म्यानेज गरेर महिलाले सक्यो भने जे पनि गर्न सकिन्छ।
2: तपाईँ भ्याउनुहुन्छ सबै घरको काम पनि गर्न, बाहिरको काम वडाको काम गर्नु पर्यो, तालिमको काम पनि हेर्नु पर्यो, सबै भ्याउनुहुन्छ?
3: अघि पनि भने नि, अघि अस्तिको एक हप्ता त हाम्रो इन्द्र जात्रा, हामी महिलाहरूले रथ तान्नेमा हामी कमान्डिङ गर्छौँ। त्यो सुरुदेखि 69 सालदेखि हामी 13 त्यो कमान्डिङ गरेर आएर अहिलेसम्म पनि हामी निरन्तर छौँ त्यसमा। अनि हाम्रो किलागलमा पुल खिच निकाल छ, त्यहाँ जात्रामा हामी सहभागी भएर अझ मेरो अर्कै काम छ, हाम्रो मन्दिरमा पालो बस्नुपर्ने, त्यो काम सकाएर घरको काम पनि भ्याएर म चाहिँ ओरामा पनि ओराको काम पनि भ्याउँछु। सब गर्न खोज्यो भने महिलाहरूले सकिन्छ।
2: यहाँबाट तालिम लिएर काम गर्नेहरू चाहिँ कति हुनुहुन्छ? ठ्याक्कै अन्दाजी, ठ्याक्कै नभए पनि अन्दाजी?
3: अब ठ्याक्कै त भन्न सकिँदैन, अन्दाजी अब भन्ने सेल्फ मेकअप लियो, नेल आर्ट गर्यो, आफै गरिरहेछ उहाँहरू होइन, उसले उसलाई गर्ने नै भोज जानलाई जे होस् बाहिर पार्लरमा गएर पैसा खर्च गर्नु परेन, उहाँहरूले आफै गर्नसक्नु भएको छ। अब कसैले केक बनाएर आफ्नो परिवारलाई गरिरहेछ भने त्यस्तो पसलै खोलेर चाहिँ त्यस्तो गरिरहेको छैन, अब उहाँ जस्तै एक दुईजनाले गरिराख्नु भएको छ त्यति हो।
2: जति पनि आफ्नो व्यवसाय सुरु गर्नु भएको छ एक दुईजना जतिले होइन, विशेष गरी महिलाकै कुरा निरन्तरता दिन चाहे, के हुँदो रहेछ? पैसा पहिला नकमाउँदा जुन परिवारमा भर पर्नु पर्ने अवस्था हुन्थ्यो पहिले, र पछि आफै सिप सिकेपछि अनि आफै काम गरेर अलिकति दुई चार पैसा कमाएपछि के फरक हुँदो रहेछ?
3: त्यो त फरक त धेरै छ नि, मैले मेरो महिलासम्ममा त्यस्तो गरिरहेको छु। पहिला उहाँहरू एउटा लुगा लाउनलाई पनि सासूदेखि धराउनु पर्ने, जुन महिलालाई मैले रोजगारीमा इन्भल्भ गराएँ उहाँहरू निर्धक साथ आसाथ आफ्नो पैसा खर्च गरेर उहाँहरूले गर्न सक्ने अवस्थामा पुगिसकेका थियौँ हामी, त्यस्तो लाग्छ मलाई।
2: भर पर्नु पर्ने अवस्था अन्त्य भयो, आत्मनिर्भर भइयो, आफूलाई कहाँ के गर्न मन लाग्छ गर्न पाइयो, खर्च पनि गर्न पाइयो होइन, मिठो मसिनो खान पनि पाइयो, हिसाब बुझाउनु परेन। म धेरै सुन्छु क्या, हिसाब बुझाउनु पर्छ, अस्ति भर्खर पैसा दिएको खै के भन्ने सोध्नुहुन्छ भन्ने कुराहरू सुन्दै, त्यस्तो परेन?
3: त्यस्तो त परेन अहिले भनिहाल्यो नि, अघि पहिला जस्तो त पहिला भन्दा त धेरै एडभान्स भइसकेका छौँ महिलाहरू, केही न केही गरेर बसिरहनु, घरमा यतिकै बस्नुभन्दा केही न केही गर्नेहरू थुप्रै छ होइन। अब सुरुमा हामीले जाम बनाउने तालिम दिँदाखेरि जामको मात्रै यति व्यापार गर्नुभयो उहाँले, हामीले यो वर्षमा एकचोटि महोत्सव भनेर हामीले ठाउँ ठाउँमा गर्छौँ, त्यो ठाउँमा उहाँहरूले आफैले उत्पादन गरेकोहरू सामानहरू राख्नुहुन्छ, जुन जुत्ता झोल साबुन यो जाम यो धेरै स्ट्रफ यस्तो अब आफैले खानाकोहरू भयो सबै उहाँहरूले राख्नुहुन्छ।
2: यो केही पालिकाहरूले त फेरि तपाईँको पालिका भन्न भनौँ वडाले, ललितपुरकै केही वडाहरूले चाहिँ व्यवसाय सञ्चालन गर्नको लागि ऋणको व्यवस्था पनि गर्नु भएको रहेछ नि, त्यो हाम्रोमा छ कि छैन अथवा त्यस्तो के सोचेका छौँ त हामीले?
3: हाम्रोमा अहिलेसम्म त्यस्तो डिमान्ड आएको पनि छैन, अहिलेसम्म दिएको पनि छैन हामीले होइन, हामीसँग कसैले हामीलाई यस्तो चाहियो भनेर पनि भनेको पनि छैन।
2: भनेपछि भविष्यमा के भयो अथवा कसैले आवश्यक पर्यो भने चाहिँ अब के गर्नु हुँदो रहेछ भन्दाखेरि लगानी एक दुई लाखको गरिदिने, उहाँहरूले व्यवसाय सञ्चालन गर्ने, बिस्तारै बिस्तारै किस्ताबन्दीमा त्यो व्यवसाय गर्नेहरूले चाहिँ तिर्दै जाने, अनि त्यसपछि केही निश्चित समयमा पूरा भइसकेपछि उहाँहरूको उहाँहरूलाई चाहिँ सुम्पिने थियो, त्यसरी गर्नु पाएको रहेछ। आवश्यक पर्यो भने चाहिँ हुन सक्छ कि के छ?
3: हुन त सक्छ। अब यस्तो नि, अब आजकल महिलाहरू धेरै विभिन्न संघ संस्थामा आबद्ध हुन्छ, आफू आफै महिला समूहहरू हुन्छ, त्यो महिला समूहमा महिनाको एकचोटि पैसा राखेर पैसा बचत पनि गर्ने हुन्छ, त्यही कोषबाट पनि उहाँहरूले ऋण लिएर पनि काम गर्नेहरू धेरै छन्।
2: अब त्यो प्रभावकारिताको कुराकानी पनि गरौँ है। मैले धेरै सुन्छु क्या, एउटा वडामा त्यही तालिम दिएको छ, अर्को वडामा त्यही तालिम दिएको छ, अर्को वडामा त्यही तालिम दिएको छ, सिफ्ट सिकिन्छ तर सिफ्ट सिक्ने मात्रै काम भइरहेको छ, प्रभावकारी भएको छैन भन्ने गुनासो सुनिन्छ। तपाईँले पनि अघि भन्नुभएको छ सिफ्ट मात्र सिक्ने भएको छ, काम चाहिँ भएको छैन भन्ने कुरा, यसलाई चाहिँ कसरी हेर्नुहुन्छ?
3: अब सबै वडामा त्यही तालिम त होइन होइन, अब भने एक वडा एक एक नमुना भनेर एउटा एउटा वडामा एउटा एउटा नमुना तालिम दिने भनेर जुन गरेको छ, त्यस तालिमलाई हामीले हाम्रो वडामा अहिलेसम्म कुनै वडामा पनि त्यस्तो गरेको छैन होला। हामीले चाहिँ नि लाखामरीलाई एक गोरा एक नमुनाको रूपमा हामीले लाने भन्ने सोचमा थियो। जस्तै तेह्र वडामा हाटे तानले बुनेको कपडा गर्दैछ, एउटा एउटा वडामा एउटा एउटा नमुनाको रूपमा चाहिँ नि त्यो कार्य चाहिँ भइराखेको छ।
2: भनेपछि हाम्रो लाखामरी चाहिँ अलिकति विशेष अरू वडाको भन्दा अलिकति पृथक फरक छ, नौलो छ।
3: हजुर, हाम्रो लाखामरीको लागि यो हाम्रो ठाउँ अलिक प्रचलित ठाउँ पनि हो, जुन नरदेवीमा किलागलमा जुन लाखामरी, अब हाम्रो नेवारहरूको त भोजमा लाखामरी भनेको चाहिन्छ, त्यसको त्यो चाहिँ पहिलादेखि हामीले हामी जन्मनुभन्दा पहिलादेखिकै उहाँहरूले यो व्यवसाय थाल्ने गर्नुभएको थियो यो ठाउँमा। अब मेरो त घर पनि माइटी पनि यही 18 वडा हो है, अनि त्यही भएर मैले त्यो चाहिँ मलाई पनि थाहा भएको कुरा, अनि हामीले त्यसलाई चाहिँ एकवटा एक नमुनाको रूपमा लाने भन्ने सोचमा हामीले राखेको।
2: तपाईँको विचारमा जति पनि हामीले तालिम दिएका छौँ, अब तालिम समग्र कुराकानी गरौँ, तपाईँको कार्यकालभरि तपाईँ यहाँ छँदाखेरि के पाउनुभयो? भित्रैदेखि भन्नुपर्दाखेरि अब सिप त सिक्नु भएको छ होइन, जे तरिकाले हामीले सिप सिकाउनु उद्देश्य लिएका थियौँ त्यस अनुसार हामी सफल भयौँ, 18 नम्बरबाट सफल भयौँ जस्तो लाग्छ कि के लाग्छ?
3: सिप सिकाउनु त एकदम सफल भयौँ, तर उहाँहरूले अलिकति त्यसलाई के भन्नु व्यावसायिक रूपमा नलगेकोले अलिकति मनमा कहीँ न कहीँ यस्तो ऊ भइरहेछ, त्यो पनि उहाँहरूले पनि व्यावसायिक रूपमा लगोस् भन्ने हामी चाहन्छौँ।
2: किन त्यो समस्या? अब किनकि अब तपाईँलाई थाहा छ, यहीँ बसिरहनु भएको छ, मेला संयोजक पनि हुनुहुन्छ, सदस्य पनि हुनुहुन्छ, विभिन्न कार्यक्रममा सहभागी पनि हुनुहुन्छ, घरको काम पनि हेर्नुहुन्छ, बजारको काम पनि हेर्नुहुन्छ, समाजको काम पनि निहाल्नु भएको छ, किन त्यो सफल चाहिँ अब तालिम चाहिँ दिएका छौँ, प्रभावकारी चाहिँ खासै देखिएन?
3: प्रभावकारी पनि नभएको कसरी भन्नु, गर्नेले मजाले गरिरहेछ भनिहाल्ने, यो हामीले एप्रोन यो झोला सिउने तालिम पनि दियो, त्यो पनि मजाले गरिरहेछ, यो जुत्ता सिउने भयो अघि नै भने मैले विदेशमा सोधेँ, उहाँले निर्यात गर्नुहुन्छ, त्यहाँबाट डिमान्ड आउँछ, हामीलाई यति यति जोर चाहियो भने पनि त्यो बनाएर पठाउनुहुन्छ। अब यहीँको तालिम लिएकोहरू विदेशमा गएर उहाँहरूले बारिस्ताको बेकरीको काम गरिराख्नु भएको छ, अब मेरै बहिनीको छोरा उसले पनि अस्ति अमेरिका गएर त्यही काम गर्यो, उसले ऊ एक वर्षको अमेरिका बसाइमा उसले त्यही काम गरेर आयो, अनि अब यही भाइ हुनुहुन्छ उहाँले पनि त्यस्तो गरेर, अर्को चाहिँ नि कस्तो भने मार्केटमा नजाने घरबाटै व्यवसाय गर्ने, जस्तै यो सर्फ भयो झोल साबुन भयो यिनीहरू चाहियो भने यति चाहियो बनाइदियो भन्यो भने उहाँले बनाएर त्यो चाहिँ नि दिनुहुन्छ, त्यस्तो चाहिँ भइरहेछ हाम्रो।
2: त्यसपछि अब चुनौती भन्नु पर्ला, मुख्य चुनौती चाहिँ के हुँदो रहेछ यो सिप सञ्चालन गरिरहँदाखेरि तालिम दिँदाखेरि चाहिँ?
3: चुनौती त त्यही हो, तालिम लियो, तालिमलाई व्यवहारमा व्यवसायमा न उतार्नु अलिकति हुन्छ, उनीहरूले कस्तो भने तालिम लियो चाहे बेलामा गरौँला भन्ने यस्तो छ होइन, म यो तालिम लिएर मैले यसलाई व्यावसायिक रूपमै लान्छु भन्ने चाहिँ अलिकति सोच कम भएको छ जस्तो देखिन्छ।
2: अब जुन 18 नम्बर वडाले गरिरहेको छ, हुन त अब वडाहरूले सिप सिकाउने कामलाई अलिकति बढी सिप होइन तालिम दिने कामलाई अलिकति धेरै प्राथमिकतामा राख्नु भएको छ धेरै ठाउँमा, त्यो पालिका देशभरिकै पालिकामा त्यस्तो पाइएको छ होइन, अनि तपाईँहरूले चाहिँ त्यो दोहोरोपन नहोस् भनेर चाहिँ सिप मेला नै आयोजना गरिरहनु भएको छ, लगातार तेस्रो वर्ष हो यो तपाईँहरूले आयोजना गरिरहेको चाहिँ, आफूबाट अरूले के सिक्नुपर्छ 18 नम्बर वडाबाट, अरू पालिकाका वडाले चाहिँ के सिक्नुपर्छ जस्तो लाग्छ?
3: को केही आफ्नो आफ्नो तरिका हो काम गर्ने हैन. अब हामीले जुन शिव मेला भनेर त्यकै थलोमा विभिन्न शिव राखेर सिकायौ उहाँहरूले महिना पछि हप्ता पछि राख्नु हुन्छ होला. अब कसै कहाँ चाहिँ कसो भने तालिम लिने नै हुँदैन. एकदम एरिया ठूलो भए पनि जनसंख्या कम भएको ठाउँ पनि छ हाम्रो वडाहरू. अब सबैले आफ्नो आफ्नो तरिकाले गरिरहेछ. यसमा हाम्रो केही भन्नु छैन.
2: राम्रो कुरा सिक्नु पर्यो
3: हजुर.
2: समस्याहरूलाई समाधान गर्दै जानु
3: पर्यो. अब राम्रो काम मलाई पनि सोच्छ साथीहरूले. अब हामीले दोस्रो कार्यकाल भएकोले हाम्रो त्यो पुरानो साथीहरू थुप्रै छ. तिमीहरूले कसरी गर्यो शिव मेला वडाबाट वडामा पनि शिव मेला हुन्छ र भन्छ. खै हामीले त यो तेस्रो पल्ट भइसक्यो गरेको गरे हुन्छ हुन्छ भनेर मैले त्यस्तो पनि भन्छु.
2: गरेपछि हुँदो रहेछ.
3: हाम्रो अडसीजू पनि यसमा धेरै लागि परेको हुन्छ. उहाँको नै कन्सेप्ट हो या यो गर्ने यस्तो काममा चाहिँ उहाँ एकदम नै अग्रसर हुनुहुन्छ.
2: समग्र जति पनि नागरिकहरू हुनुहुन्छ होइन 18 नम्बर वडा मात्रै नभनौँ सबै पालिकाहरूका वडाहरू भनौँ एउटा प्रतिनिधि पात्र भएर भन्दाखेरि के सुझाव सल्लाह यो रोजगारीको विषयमा यो तालिमका सेपका विषयमा के भन्न चाहनुहुन्छ कसरी गर्नुपर्छ भनेर अलिकति सुझाव सल्लाह दिनुहुन्छ.
3: अब मैले के भन्ने उहाँहरूलाई त अब तालिम चाहिँ लिनुहोस् होइन. तालिम अब आफूलाई आएको अवसर नगुमाउनुहोस्. तर त्यो अवसरमा लिएको जुन उहाँहरूले कति यो चुनौती कति उहाँहरूले घरमा सबै अब काम सकाएर कस्तो बाधा कोही कोही त हुन्छ नि कस्तो बाधा बिघ्न त्यो सबै हटाएर जुन तालिम लिन आउनुभयो त्यो तालिम लिइसकेपछि तालिमको चाहिँ सदुपयोग गरौँ भन्ने म चाहिँ उहाँहरूलाई सुझाव दिन चाहन्छु.
1: उहाँ हुनुहुन्थ्यो काठमाडौँ महानगरपालिका वडा नम्बर 18 वडा सदस्य तथा शिव मेला संयोजक हिरा शोभा डंगोल. अब वडाले दिएको बारिस्ताको तालिम लिएर आफ्नै व्यवसाय सञ्चालन गरिरहनु भएका स्थानीय बद्री महर्जनको अनुभव सुनौ.
2: नमस्कार अनि स्वागत.
4: नमस्कार सर.
2: तपाईँले केही समय अगाडि सायद दुई तीन वर्ष अगाडि
4: तीन वर्ष नै होला सायद भयो होला यहाँ वडाले सञ्चालन गरेको थियो बारिस्ता ट्रेनिङ हाम्रो यता कथिना मिठो छ भन्ने त्यो क्याफेमा जुन चाहिँ लाजिङबादमा अवस्थित छ त्यो क्याफेमा गरेको थियो. त्यो बेला हामी होला 18-20 जनै सहभागी त थियौँ होला. राम्रो ट्रेनिङ गरेको थियो 12-15 दिनको थियो सायद. त्यो अब एकदम राम्रो बेसिक नजान्नेहरूलाई चाहिँ एकदमै हेल्पफुल भएको थियो त्यो चिज चाहिँ. अब कतिजना अब गृहिणी पनि आएको थिए स्टुडेन्टहरू पनि आएको थिए अनि हामी जस्तो व्यवसायी पनि थिए. त्यो भेराइटी अफ मान्छेहरू थियो कि त्यो
2: 20-25 जना मध्ये सबै व्यवसायतिर जोडिनुभयो अथवा उद्यमशीलतामा जोडिनुभयो कि
4: कति त जोडिएको अब कति त पढि नै रहेको थिए कति अब बाहिर जान सोचमा ती पनि थिए होला. अब उनीहरू कतिजना त बाहिर पनि गए होला. त्यसलाई पनि हेल्पफुल भयो होला सायद. त्यो जुन चाहिँ क्लासेसहरू भएको थियो त्यो क्लासेस धेरै नै हेल्पफुल भएको थियो. अब कतिजनाले घरमै बसेर अब थाहै नभए गृहिणीहरूलाई त त्यो बारिस्ताको क्लास लिनु नै ठुलो कुरा भइसक्यो नि त. अब जहाँ कहाँबाट अब कहाँ केही नलेजै नभए मान्छेलाई बारिस्ताको अब भनौँ न कफीको बारेदेखि लिएर कफीको हिस्ट्रीदेखि लिएर कफीको त्यहाँ भेराइटीसम्म थाहा हुने भयो नि त. अब बाहिर जाँदाखेरि कतै पनि लाज नमानिकन मलाई यो अर्डर गर्नु परे पनि त्यो अर्डर गर्नु पर्ने पनि अब नर्मली मान्छेहरूले ब्ल्याक कफी र मिल्क कफी मात्रै भन्छ होइन. अब त्यो जुन सिपमा सिकेको मान्छेले बाहिर गएर म एक्सप्रेसो खाने अमेरिकानो खाने कापचिनो खाने मोका खाने त भन्न सकिनँ. एटलिस्ट
2: नाम भए पनि
4: थाहा भएन. नाम र त्यो त्यसको गुण त थाहा भयो नि. त्यो भनेको नि ऊ आफ्नोलाई नि सेल्फ ठुलो कुरा भयो नि त. मैले यति थाहा छु भन्नु नि मलाई त्यति थाहा हुनु भनेको मलाई आफ्नो सेल्फ कन्फिडेन्स बढ्नु हो नि त. कतै गएर लगेर ब्ल्याक कफी मिल्क कफी मात्र भन्न नसकिन ल म एक्सप्रेसो खाने भन्दाखेरि एउटा सेल्फ कन्फिडेन्स लेभल पनि हाई हुन्छ नि त. त्यो चाहिँ धेरै राम्रो गरे हो कि
2: सर. अब त्यो अलिकति पृष्ठभूमिमा जाँदाखेरि तपाईँले यो होइन यो बारिस्टा ट्रेनिङ लिउँ भन्ने खालको सोच चाहिँ कसरी आयो?
4: सोच चाहिँ अब हाम्रो भएन नि. यो खासमा त कस्तो भने पसल पनि मेरो व्यवसाय पनि को होटल नै यो क्याफे नै हो
2: पहिलेदेखि
4: नै. अब सुरु भनौँ न अब त्यो ब्याकग्राउन्ड भएकोले पनि अब आफ्नै क्याफे खोलिसकेको थियौँ. अब आफ्नो क्याफे खोलिसकेपछि अब यो ट्रेनिङले चाहिँ अब कति भने नि मैले भने नि बेसिक लेभलै थाहा छैन. अब बारिस्ता ट्रेनिङ गर्नलाई तपाईँलाई थाहा छैन त कति कस्ट पर्छ होइन. नर्मल बेसिक लिँदा पनि त कस्ट पर्छ. त्यो चिज जुन चिज त्यो वडाले नै सजिलो बनाइदिएछ नि त निशुल्क. त्यो पनि होइन निशुल्क गरेर 12-15 दिनको त्यो पनि धेरै त्यो हो कि राम्रो एकदमै फाइदाको चिज हो मान्छेलाई सिक्नेहरूलाई जान्नु बुझ्नु खोज्नेलाई चाहिँ धेरै राम्रो भयो. त्यो हिसाबले पनि एकदमै राम्रो भयो.
2: बाहिर तालिम लिँदाखेरि त सायद
4: 15-20 हजार त पर्छ मिनिमम नि बेसिकको चाहिँ पर्छ. अब त्यसमा पनि लेभल लेभलको हुन्छ, बेसिक हुन्छ, एडभान्स हुन्छ. तर बेसिकै थाहा नभएको मान्छे एडभान्स दिनु त काममा हुँदैन. बेसिकमै धेरै कुरा छ कि अब बेसिकलाई नै हो त्यसलाई एडभान्समा जान्यो. बेसिकले नै त्यो धेरै हेल्प गर्छ नि त. जुन जुन त्यो बेसिकमा चाहिँ धेरै हेल्प भएको छ हाम्रो क्लासमा चाहिँ.
2: तपाईँले बेसिक लिनुभयो अनि बेसिक लिएपछि
4: आफ्नो व्यवसायतिर एकदमै हेल्प भयो मलाई.
2: त्यो अलिकति बताइदिनुहोस् न, पहिला चाहिँ के थियो व्यवसाय होइन, अनि पछि चाहिँ के सहयोग मिल्यो त्यसले गर्दाखेरि चाहिँ.
4: मैले अघि नै भने जस्तो तपाईँले अब एक्सप्रेस हो कस्तो हुन्छ, अब कफीको भेराइटी कति हुन्छ, तपाईँको भेराइटिज अफ कफी हुन्छ नि त. मोका हुन्छ, अब भनौँ न एउटा रेस्ट्रिटो हुन्छ, एक्सप्रेसो हुन्छ, अमेरिकानो हुन्छ, क्यापाचिनो हुन्छ, अनि त्यसपछि लाते हुन्छ, मोका हुन्छ, क्याफे मोका हुन्छ. त्यो बारेमा नलेज पाउनु त मलाई त सजिलो भयो नि त. अब त्यो भनेको मैले कसैलाई सोधेर अथवा मलाई यो के हो मैले यो के हो भनेर सोध्ने ठाउँमा मलाई आफूलाई आफै गएर आफै क्लास लिएर मैले ढुक्क साथ गएँ नि, त्यो चिजमा मलाई चाहिँ एकदम प्लस पोइन्ट भएको. अनि उहाँको सरहरू अब हाम्रो यहीँ वडाको मान्छे प्रतिनिधिहरू पनि आएर टाइम टाइममा सोधिराख्नुहुन्थ्यो व्यवसाय गर्दा पनि, व्यवसाय कस्तो छ, के छ, कस्तो छ. त्यो भनेको खुसीको कुरा हो नि त, त्यो नै राम्रो हो हाम्रो लागि त.
2: भनेपछि तपाईँको लागि
4: प्रभावकारी नै छ भन्नुभयो. अब त्यो भनौँ न, मैले अघि भने चाहिँ कतै गएर पैसा तिरेर खर्च गरेर लिनुपर्ने क्लास मलाई स्वतः वडाले निशुल्क गरिदिएको छ नि त. त्यो भनेको त धेरै राम्रो हो नि होइन, कतै त्यो भनेको एकदमै राम्रो हो.
2: भनेपछि सन्तुष्टि मिल्याएको
4: छ, धेरै नै सन्तुष्टि,
2: खुसी पनि हुन्छ.
4: खुसी त अब हुनुपर्ने भइहाल्यो नि, त्यो खुसी नै अब आफूले थाहा नभएको कुरा थाहा पाउनु नै धेरै ठुलो कुरा भइसक्यो नि त. त्यो खुसीमा त अब वर्णनै गर्न सकिँदैन त्यो खुसी.
2: त्यसपछि एडभान्स लेभलको तालिमहरू पनि लिनुभयो कि?
4: एडभान्स लेभल भन्दा पनि एडभान्स लेभलको लिनै परेन त्यसबारे. त्यो अब त्यो बेसिकै सिकिसकेपछि अहिले त थुप्रै छन् नि, अब युट्युब छन्, कति चिजहरू प्लेटफर्महरू छन् त सिक्ने प्लेटफर्म. त्यसैले बेसिक थाहा पाउनु पर्यो कि मान्छेले. बेसिक थाहा भएपछि बेसिकै थाहा नभएसम्म बेसिक त कतैबाट पनि बेसिक सिकेर चाहिँ सिकिँदैन मेरो विचारमा. ट्युटोरियल यताउता हेरेर बेसिक नै सिकिँदैन. बेसिक सिक्नु सिकिसकेपछि बरु त्यसलाई बेसिकको नलेज भइसकेपछि चाहिँ बरु एडभान्स कोर्स चाहिँ कतैबाट हेरेर सिकेर चाहिँ गर्न सकिन्छ अघि.
2: अब अर्को महत्वपूर्ण कुरो भनेको पैसा है. अब व्यवसाय गरिसकेपछि त पैसा कमाउनु पर्ने हुन्छ होइन, जेसी अब जति ठुल्ठुलो आदर्शको कुरा गरे पनि होइन, अब लास्टमा जोडिनु भनेको पैसा. अब सिप सिकेपछि तपाईँले त्यसलाई उपयोगितामा प्रयोग गर्नु भयो कि भएन, होइन उपयोगी भयो कि भएन, र आफ्नो त्यो इन्कम अथवा आय आर्जनलाई चाहिँ अलिकति सपोर्ट मिल्यो कि मिलेन?
4: त्यो त एकदमै मिल्यो. अब मैले भने नि, अब त्यो सिकिसकेपछि अब मैले मेरो एक त सेल्फ कन्फिडेन्स बढिसक्यो. म जुन काउन्टरमा बस्छु अगाडि फ्रन्ट फेसमा बस्दाखेरि त मलाई अब अमेरिकानो चाहियो कि एक्सप्रेसो चाहियो भन्दा मेरो सेल्फ कन्फिडेन्स बढ्न त्यो अगाडिको मान्छेले पनि म कस्तो लेभलको भन्ने थाहा भइसक्यो नि त. त्यसमा पनि सेल्फ रेस्पेक्ट त बढिसक्यो, सेल्फ कन्फिडेन्स बढ्यो. अगाडिको मान्छेको नजरमा पनि मलाई थाहा धेरै कुरा थाहा रहेछ भन्ने भयो नि त. त्यसमा पनि मेरो बिजनेसलाई हेल्प गर्छ. त्यो बिजनेसमा हेल्प गर्छ मान्छेहरू घुलमिलिन्छ. घुलमिलिसकेपछि मान्छे अभियसली त्यो मान्छे मलाई थाहा धेरै कुरा थाहा भए अनुसार त्यो मान्छे मसँग घुलमिलिन्छ. त्यो बिजनेस व्यवसाय त बढ्ने स्वतः कुरा नै भयो. त्यसमा म त सन्तुष्ट नै छु. राम्रो व्यवसाय पनि भइरहेछ, चलि नै रहेछ अहिलेसम्म पनि.
2: कति कमाई हुन्छ?
4: कमाइको त त्यस्तै हो भन्नु,
2: अप्ठ्यारो कुरो हो होइन, हत्तपत्त व्यवसायहरू
4: त्यो होइन. कमाइको कुरा भन्दा पनि कसो भने आफूलाई पुगिरहेछ, कसैसँग मागेर चलाउनु परिरहेको छैन, त्यो नै ठुलो कुरो हो नि त. अब कसैको पसल अहिलेको त्यो कन्डिसनहरू आर्थिक अवस्था हेर्दा त कतिको व्यवसाय त चलिरहेको छैन, मान्छे मेरो त व्यवहारै भएको छैन भन्ने कन्डिसनमा पनि मेरो चाहिँ चलिरहेछ.
2: मासिक कति? 2-3 लाख
4: त्यस्तै होला, हाराहारीमा भनौँ न. अहिले त अब देशको अवस्थाै त्यस्तो छ नि, आर्थिक अवस्थाै त्यस्तो भएको कन्डिसनमा चाहिँ राम्रो चलिरहेछ.
2: हुन त अघि मैले यहाँ सदस्यजीसँग कुराकानी गर्दाखेरि नेवार समाज हो, वैदेशिक रोजगारीमा त्यति बढी आकर्षण छैन भन्ने कुरा गर्नुभएको थियो. तपाईँ हेर्दाखेरि पनि युवा देखिरहेको छु मैले होइन, तपाईँलाई त्यस्तो ख्याल आयो आएन? अब यसो जाउँ घुमघाम अथवा रोजगारीको सिलसिलामा उतै सेटल हौ भन्ने.
4: यही राम्रो भइरहेको होला, अब यही कन्डिसन राम्रो छैन, त्यस्तो कन्डिसनमा चाहिँ हो सोच आउन सक्ला. अब सबै परिवारै परिवारको सपोर्ट मिलिरहेछ, सब टोल छिमेकबाट सबैले हेरिरहेछन् भने त्यो कन्डिसनमा आउनै पर्दैन. त्यो लास्टमा त्यो कन्सेप्ट आउनु भनेको केही भएन, केही गाह्रो साह्रो पर्यो, केही वे आउट नै भएन भन्ने सोच्ने अवस्था हुने. त्यो सोच नै त्यो सोचसम्म पनि पुगेको छैन कि, त्यही भएर त्यही सोच आएन. यही ठिक छ, कमाइया छ, बसिया छ, परिवारसँग बस्न पाइया छ होइन. अब त्यही नै ठुलो कुरा हो नि त.
2: अनि जुन 18 नम्बर वडाबाट तपाईले तालिम लिनुभयो सिप सिक्नुभयो हैन अब त्यसलाई व्यावसायिक तरिकाले पनि प्रयोग गरिरहनु भएको छ अर्को भनेको पालिकाहरुले पनि तालिम दिइरहेका हुन्छन् त्यो पालिकाहरुको तालिमहरुमा सहभागी हुनु भएको छ कि छैन अहिलेसम्म
4: हैन म अहिले त्यस्तो तालिम पालिकाको उनमा चाहिँ गएको छैन हाम्रो यही सदस्य चाहिँ हाम्रो सभामाले भनेर मात्रै म हो बारिस्तामा त्यो पनि उहाँले नै बोलाएर इन्भाइट गरेरै हो वडामा गरिरहेको बेला गर्नुपर्छ तिमीलाई काम आउँछ पछि धेरै काम लाग्छ भनेर बोलाउनु भएकोले पनि हामी सहभागिता भएको त्यो बेला थियो हाम्रो थुप्रै यङस्टरहरू थियो त्यो बेला चाहिँ नि त्यो क्लासमा चाहिँ थियो देखेँ मैले देखेँ अनुसार चाहिँ धेरै युवाहरू नै थिए कि अब गृहिणीदेखि लिएर युवाहरूसम्म पनि थिए युवाको जमात चाहिँ धेरै थियो त्यो बेला
2: वडाहरूले अहिले तालिम दिए अब यो 18 नम्बरमा मात्रै होइन समग्र देशभरि नै वडाहरूले विभिन्न युवाहरूलाई चाहिँ प्रोत्साहन गर्नको लागि भनौँ रोजगारी सृजना गर्नको लागि महिलाहरूलाई भनौँ न अलि नेतृत्व विकास गर्नको लागि अभिवृद्धि बनाउन अनि र सँगसँगै आय आर्जनको विभिन्न बाटाहरू खोल्नको लागि स्वावलम्बी बनाउनको लागि थुप्रै कुराहरू छन् जोडिएका छन् रोजगारी सृजनाका लागि छ होइन कतिको महत्वपूर्ण हो जस्तो लाग्छ एउटा वडा अन्तर्गत तपाईँले तालिम लिनुभएको छ तपाईँले यो हेर्दाखेरि चाहिँ 18 नम्बरमा मात्र नभएर सबै वडाहरू कुरा जोड्दाखेरि चाहिँ कतिको महत्वपूर्ण हो कुरा हो जस्तो लाग्छ यो चाहिँ
4: मलाई चाहिँ लाग्छ यो महत्वपूर्ण कुरा नै हो किनभने अहिले काम सबैको व्यवसाय एउटा व्यवसायमा जोड्नु स्वाभाविक हुनै पर्छ कि जुन अब जुन चाहिँ जुन काम वडाले गरिरहेछ नि हाम्रै 18 वडाले गरिरहेछ कहिले भनौँ न तपाईँको बेकरी ट्रेनिङ भनेर बोलाउन भइरहेछ कहिले व्यक्ति त्यो हाम्रो उद्घोषक वाला छ त्यो फिटनेस वाला छ तपाईँको मैले देखे अनुसार नै ब्युटी पार्लरको पनि गरेका छन् होइन अनि यो हाम्रो अब यो बारिस्ता त भइहाल्यो अब फेरि बेकरीवाला पनि छ यहाँ बाजा बजाउने यता ट्रेनिङहरू बेकरी के डिफ्रेन्ट भइरहेको त्यो अनुसार पनि कतिले भने कतिले त काम पाइने गरिने घरबाटै काम भइरहेछ त्यो भनेको सेल्फ आफ्नो सेल्फ रेस्पोन्सिबिलिटी धेरै बढाएछ क्या त्यो कसैको भरमा नपरिकन चाहिँ यो चाहिँ एकदम गर्नु जरुरी नै छ कोही महिला पनि अब सबै अब भनौँ न प्राय अब अहिलेको जमातमा त काम गर्न जान्छ जे भए पनि काम छ जुन चाहिँ हामीभन्दा पहिलो पुस्ता हुनुहुन्छ नि उहाँहरू त घर बसी काम गर्न पाए नि कसैको मैले कसैमा माथि डिपेन्डेन्ट हुनु परेन अहिलेसम्ममा मैले देखे अनुसार चाहिँ नि अहिले उहाँको हाम्रो हामी यहाँ किलाहरूका मिसा पुतवा भन्ने छन् उनीहरू आआफ्नै काम गर्छन् जुन खाना बनाउनेदेखि लिएर भने जस्तै त्यो साबुन बनाउनेदेखि लिएर तपाईँको यो एप्रोन बनाउने बेकरी बनाउने सबैमा इन्भल्भ छन् क्या त्यो भनेको सो सेल्फ हुनुहुन्छ नि त्यो कन्फिडेन्ट बन्नु त एकदम स्वाभाविक हो त्यो चाहिँ हुनै पर्छ क्या हरेक वडामा हुनुपर्छ स्पेसली हाम्रो वडामा त छ मैले देखे अनुसार हामी मेरै मिसेस पनि यही वडामा छन् र उहाँ उसले पनि ब्युटी पार्लर ट्रेनिङ लिएछ अनि त्यसपछि ऊ उद्घोषकवाला ट्रेनिङ लिएछ उसलाई बोल्नलाई कन्फिडेन्ट भयो ब्युटी पार्लरको कसैको लागि गएर गरिदिने काम चाहिँ एकदम गरेर त्यो एकदमै राम्रो हो भनेको
2: अब अझै हुन त अब वडाले पनि लागिरहेको छ अझै बढी प्रभावकारी गराउन अझै निरन्तरता दिनको लागि चाहिँ के गर्नुपर्छ एउटा सामान्य व्यक्ति भएर भन्दाखेरि अझै यो गरिदियो भने अझै राम्रो हुन्थ्यो भन्ने खालको चाहिँ त्यस्तो केही छ
4: अब हाम्रो वडामा वडाको अनुसार चाहिँ गरेन त धेरै गरिराख्नु भएको छ अब त्यो व्यक्ति अब भन्नु साधारण व्यक्ति हो बाहिरबाट आउटसाइडर भएर हेर्ने हो भने पनि धेरै नै गरिराख्नु भएको छ कहिले केही न केही चिजमा इन्गेज भएको छ कहिले के प्रोग्राम कहिले के प्रोग्राम कहिले के ट्रेनिङ कहिले के कहिले यो ट्रेनिङ कहिले ट्रेनिङ त गराइराख्नुहुन्छ मैले थाहा भए अनुसार पनि अब मेरो मिसेस पनि त यो पुचमा सहभागी छन् होइन उसको मार्फत पनि थाहा भइरहेको हुन्छ कि कहिले यो ट्रेनिङ भइरहेछ कहिले यो ट्रेनिङ भइरहेछ अहिले अब पछि फेरि अहिले बुवाले मेरो बुवाले पनि भन्यो यो हाम्रो शोभामामाले पनि भन्नुहुन्छ अहिले बेकरी ट्रेनिङ भइरहेछ बेकरी ट्रेनिङ दिन हो त्यसलाई पनि हेल्प हुन्छ भनेर उहाँले हरेक टाइम हामीलाई इन्फर्म चाहिँ गराइराख्नुहुन्छ मलाई मात्र होइन कि समग्र वडामा चाहिँ यो मेसेज चाहिँ फ्लो भइरहेको हुन्छ ट्रेनिङहरू भइरहेछ भन आऊ ट्रेनिङ लिऊ भन्ने चाहिँ नि हरेक टाइम भन्नुहुन्छ अब त्योभन्दा
2: अझै
4: त्यो त्यति नै धेरै भइसक्यो सर अब त्यो कुन भने त्यो मान्छे गर्ने मान्छेहरूलाई त्यो अपर्च्युनिटी यसलाई लिन सक्यो भने धेरै ठुलो अपर्च्युनिटी हो नि त अब त्यो त्यति भन्दा भन्दै पनि सहभागिता छैन अब भनिरहेछ क्या भनिराख्नुहुन्छ भनिराख्नु भन्छ भनिराखेका छन् पनि अनि भनिराख्नु पनि हुन्छ कि अब थाहा था भएको कुरा भन्ने हो मैले होइन अब त्यो भन्दा थिएन त्यति नै गर्नु ठुलो कुरा भइसक्यो कि नि त अब एउटा ट्रेनिङमा कमसे कम 5 जनाको 10 जनाको सहभागितामा 2-3 जनाले मात्र रोजगारी पाएर त्यसलाई त्यो अपर्च्युनिटीको रूपमा लिएर केही सिप सिकेर गर्यो भने त्यो एउटा परिवार 4-5 3-4 चारवटा परिवार त पलियो नि त्यो धेरै राम्रो गरिराख्नु मलाई त यही चिजलाई निरन्तर दिउनु भन्ने चाहन्छु कि म चाहिँ
2: एउटा सहभागी भएर जति पनि तालिम लिन चाहने अरू व्यक्तिहरू पनि हुनुहुन्छ अथवा अरू वडाका जति व्यक्तिहरू हुनुहुन्छ जसलाई चाहिँ आफ्नो वडाले पनि यस्तै खालको कार्यक्रम गरिदियोस् भन्ने सोच थियो छ उहाँहरूलाई चाहिँ के सुझाव सल्लाह दिनुहुन्छ
4: यो कस्तो सुझाव चाहिँ म के भन्न चाहन्छु भने जब वडाले गरिरहेछ वडाले पनि धेरै मिहिनेत गरिरहेछ नि त अब यो प्रशिक्षकहरू ल्याएर भनौँ कति प्रशिक्षकहरूलाई त टाइम हुँदैन ल्याएर हाम्रो सपोज मेरैमा पनि अब उता लाजिमपाडको त्यत्रो ठूलो कोठिना मिठो छ भन्ने क्याफेमा लगेर ट्रेनिङ गरेर त्यो शान्तिको कुरा होइन नि दाजुमा कोठिना मिठो छ भन्ने त एउटा एकदम ठूलो एउटा कफीको लागि यो क्याफेको लागि एकदम राम्रो ट्रेनिङ बेकरी सोकि सबै ट्रेनिङ दिने एउटा राम्रो प्लेटफर्म थियो जहाँ त्यहाँसम्म गए पनि उहाँहरूले गरिदिनु भयो होइन त्यस्तो प्रोग्राम गरिदिनु हुँदा चाहिँ सहभागी भइदिनुहोस् एटलिस्ट 10-15 दिनलाई भए पनि टाइम निकालेर धेरै हुँदैन दिनभरि हुँदैन 2-3 घण्टाको टाइम हुन्छ 2-3 घण्टा निकालेर वडालाई पनि सहयोग गरौँ कि वडाले जति गरिरहेछ वडाले त्यसमा गरेर आफूलाई सहभागिता चाहिँ भइदिउँ होइन अब मैले जस्तो काम गरेर अब सेल्फ भनौँ न डिपेन्डेन्ट हुँ भन्ने
1: उहाँ हुनुहुन्थ्यो काठमाडौँ महानगरपालिका वडा नम्बर 18 बारिस्ताको तालिम लिएर उद्यमी बन्नुभएका बद्री महर्जन देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले काठमाडौँ महानगरपालिका वडा नम्बर 18 गरिरहेको सिप मेलाको आवश्यकता अघिल्ला संस्करणको परिणाम सिपपछि रोजगारी तथा उद्यमशीलतामा जोड़िने अवसर संघ प्रदेश संघको समन्वय र आगामी दिनमा यसको दिगोपनका विषयमा कुराकानी गर्यौं देश परदेशको आजको समय सकिन लाग्यो कार्यक्रम सुन्नुभएकोमा तपाईलाई धन्यवाद भोलि फेरि यही समयमा पानी र पर्वत विशेष कार्यक्रम बदलिदो नेपाल लिएर आउनेछौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz तथा उज्यालो online.com खबर र जानकारी पढ्न तथा सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी दिनेश निरौला र संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदा माग्छु नमस्कार
5: हजुरको रेडियो

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँभरिलाई।
1: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
2: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर पुगे।
3: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 0848 40 0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660 48 54 114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
4: शव परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि शव परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
5: अहिले बिहानको 9 बज्यो।
6: हजुरको रेडियो

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz को बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz तमक विश एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य मुख्य शीर्षकहरूबाट। नेपाली कांग्रेसको नयाँ कार्य समितिका लागि आज मनोनयन दर्ता हुँदै प्रतिनिधिको नामावली सार्वजनिक। सरकारले अहिलेसम्म 5,737 परिवारलाई लाल पूर्जा वितरण गर्यो। दशैंको अग्रिम टिकट बुकिङ बारे आज यातायात व्यवसायीसँग छलफल चल्दै बाढ़ी पहिरो प्रभावितलाई स्थानान्तरण गर्न नयाँ एकीकृत बस्ती निर्माण गर्ने बागमती प्रदेश सरकारको योजना। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा एआई केन्द्रित उच्चस्तरीय कार्यदल गठन र यूईएफए नेशन्स लीगमा फ्रान्सले बेल्जियमलाई 4-1 गोलले हरायो। रामेछाप नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
2: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: हजुरको रेडियो 102.1 MHz।
0: अब पूरा समाचार। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनका लागि आज मनोनयन दर्ता हुँदैछ। सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन आजको बन्द सत्रबाट पारित भएपछि मनोनयन दर्ताको कार्यक्रम अघि बढ़नेछ। मतदाता नामावली प्रकाशन, नामावली उप दावी विरोध, दावी विरोध उप जाँचबुझ र मतदाताको अन्तिम नामावली प्रकाशनको काम हिजो सकिएको छ। आज दिउँसो 4 बजेसम्म मनोनयन दर्ता, त्यसपछि अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको छ। त्यसै गरी भोलि बिहान 9 बजेसम्म उम्मेद्वारको नामावली फिर्ता लिने र बिहान 10 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ। पर्सि 22 गते बिहान 7 बजेदेखि बेलुका 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। मतदान कार्यक्रम राष्ट्रिय सभागृह, खुला मञ्च र प्रज्ञा भवनमा हुनेछ। बागमती प्रदेशका लागि सभागृह र गण्डकी तथा लुम्बिनी प्रदेशका लागि प्रज्ञा भवन तथा कोशी मधेश कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि खुला मञ्चलाई मतदान स्थल तोकिएको छ। पछिल्लो पारित संशोधित विधान अनुसार कांग्रेसको केन्द्रीय कार्य समिति 297 सदस्य रहनेछ। पार्टीका प्रवक्ता देवराज चालिसेका अनुसार संशोधित व्यवस्था अनुसार केन्द्रीय कार्य समितिमा वरिष्ठ उपसभापति सहितका पदाधिकारीहरूको व्यवस्था गरिएको छ। केन्द्रीय कार्य समितिमा सभापतिबाट 66 जना मनोनित हुनेछन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको 15 केन्द्रीय महाधिवेशनका लागि मतदाताको नामावली पनि प्रकाशन गरेको छ। थप छुटफुट भए अन्तिम नामावली प्रकाशन गर्दा समावेश गरिने बताइएको छ। प्रकाशित नामावलीमा कुनै दावी विरोध भएमा केन्द्रीय निर्वाचन समितिको कार्यालयमा दर्ता गराउन सूचित गरिएको छ। नेपाली कांग्रेसको विधान, निर्वाचन निर्देशिका 2083 तथा 15 महाधिवेशनको बन्द सत्रबाट स्वीकृत पद अनुसार केन्द्रीय कार्य समितिको पद समूह र संख्या निर्धारण गरिएको निर्वाचन समितिले जनाएको छ। निर्वाचित हुने पदमा सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति चार, महामन्त्री तीन, सहमहामन्त्री एघार तथा विभिन्न समूह र क्षेत्रबाट केन्द्रीय सदस्यको पद रहेका छन्। सभापतिले मनोनित गर्ने सहमहामन्त्री, कोषाध्यक्ष, प्रवक्ता तथा अन्य मनोनित सदस्य भने निर्वाचनबाट चयन हुने छैनन्। निर्वाचन समितिले महाधिवेशन प्रतिनिधि, मतदाता तथा सम्बन्धित सरकारवालाहरूलाई निर्वाचन हुने पद समूह र संख्या बारेमा जानकारी गराएको छ। कांग्रेसको केन्द्रीय समिति 297 सदस्य हुनेछ। कांग्रेसको 15 महाधिवेशन अस्ति आइतबारदेखि काठमाडौँको खुला मञ्चमा चलिरहेको छ। सरकारले अहिलेसम्म 5,737 परिवारलाई लाल पर्चा वितरण गरेको जनाएको छ। विभिन्न जिल्लामा भूमिहीन, दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरी 5,737 परिवारलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा वितरण भइसकेको प्रधानमन्त्री बालेन्द्र शाहले हिजो बेलुका सामाजिक सञ्जालमा फेसबुक मार्फत जानकारी गराउनु भएको छ। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले प्राथमिकतामा राखेको र अहिलेसम्म 5,737 परिवारलाई लाल पर्चा वितरणको काम भइसकेको उहाँले उल्लेख गर्नुभएको छ। भूमि समस्या समाधान समिति मार्फत देशभरका तथ्याङ्क एकीकृत रूपमा संकलन तथा प्रशोधन भइरहेको र अहिलेसम्म प्रणालीमा 13,11,197 निवेदन प्रविष्ट भइसकेका छन्। ती निवेदनको अध्ययन र प्रमाणीकरणको काम भइरहेको सरकारले जनाएको छ। सार्वजनिक महत्वको क्षेत्र तथा जोखिमयुक्त ठाउँमा बसेका भूमिहीनहरूलाई सुरक्षित ठाउँमा व्यवस्थापन गर्ने प्रक्रिया अघि बढ़ाइएको जनाइएको छ। काठमाडौँ उपत्यकाबाट विस्थापित परिवारलाई उनीहरूको स्थायी ठेगाना भएको जिल्लामै भूमि व्यवस्था गर्ने तयारी गरिएको प्रधानमन्त्री शाहले बताउनु भएको छ। भूमिहीन भएको झुटो विवरण दिनेहरूको अभिलेख हेरफेर आवश्यक कानूनी कार्यवाही अघि बढ़ाइएको समेत सरकारले जनाएको छ। भूमि सम्बन्धी ऐन, वन ऐन लगायतका कानूनमा आवश्यक सुधार गरी प्रक्रिया थप सहज बनाउने तयारी समेत भइरहेको छ। सरकारले चुनाव अघि गरेको प्रतिबद्धता अनुसार 1,000 दिनभित्र भूमिहीन सुकुम्बासीको समस्या समाधान गर्ने लक्ष्य लिएको जनाइएको छ। जिल्ला जिल्लामा समस्या समाधान गर्दै क्रमशः सुकुम्बासी समस्या मुक्त जिल्ला घोषणा गर्ने कार्यदिशा रहेको प्रधानमन्त्री शाहले उल्लेख गर्नुभएको छ। सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्तिको विषयमा छलफल गर्न न्याय परिषदको बैठक आज बस्दैछ। प्रधान न्यायाधीश मनोज कुमार शर्माले दिउँसो 1 बजेका लागि परिषदको बैठक बोलाउनु भएको छ। बैठकमा सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिश गर्ने विषय मुख्य एजेण्डाको रूपमा रहने जनाइएको छ। सर्वोच्चमा अहिले 4 न्यायाधीशहरूको पद रिक्त छ। त्यसैगरी आगामी कार्तिक 16 अनिवार्य अवकाशमा जाने तयारीमा रहेका न्यायाधीश विनोद शर्माको स्थानमा समेत नियुक्तिका लागि सिफारिश गर्ने तयारी रहेको बताइएको छ। यसअनुसार परिषदले 5 न्यायाधीशको नाम सिफारिश गर्ने सम्भावना रहेको छ। प्रधान न्यायाधीश सहित 21 न्यायाधीशहरूको दरबन्दी रहेको सर्वोच्च अदालतमा हाल 17 न्यायाधीश कार्यरत रहेका छन्। प्रधान न्यायाधीश शर्माको अध्यक्षतामा रहने न्याय परिषदमा कानून मन्त्री सोभिता गौतम, सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल तथा सदस्यहरू महेश कुमार नेपाल र दामोदर खड्का रहनु भएको छ। दशैंका लागि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुलाउने विषयमा यातायात व्यवस्था विभागले आज यातायात व्यवसायीहरूसँग छलफल गर्ने भएको छ। विभागको सभा हलमा बिहान 11 छलफल आयोजन गरिएको छ। बैठकमा अग्रिम टिकट बुकिङको व्यवस्थापन, यात्रुको चाप तथा चाडबाडमा सहज यातायात सञ्चालन लगायतका विषयमा छलफल हुने बताइएको छ। छलफलमा सहभागी हुन प्रहरी प्रधान कार्यालयको राजमार्ग तथा सुरक्षा महाशाखा, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ सहित विभिन्न यातायात मजदूर संगठनहरूलाई बोलाइएको छ। यस्तै नेपाल यातायात स्वतन्त्र मजदूर संगठन, अखिल नेपाल यातायात स्वतन्त्र मजदूर संगठन, नेपाल यातायात मजदूर संघ, नेपाल ट्रक यातायात व्यवसायी संघ र लोकसेव उद्देश्य सहकारी संघका प्रतिनिधिहरूलाई पनि विभागले बैठकमा निमन्त्रणा गरेको छ। दशैं नजिकै जाँदा काठमाडौँबाट घर फर्कने यात्रुका लागि अग्रिम टिकट बुकिङ खोल्ने टुङ्गो नलाग्दा यात्रुहरू अन्यलमा परेका छन्। नेपालका निजी इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सुपथ मूल्य र कम गतिका इन्टरनेट प्याकेजहरू बन्द गरेका छन्। इन्टरनेट सेवा प्रदायक संघ नेपालले मूल्य वृद्धि लगायत विभिन्न कारण देखाउँदै आजदेखि यस्ता प्याकेजहरू बन्द गर्ने घोषणा गरेको छ। संघका अध्यक्ष सुधीर पराजुलीले निकाल्नु भएको विज्ञप्तिमा मध्यपूर्वको तनावको कारण इन्धन र फाइबरको मूल्यमा भएको वृद्धि, अत्याधिक मुद्रास्फीति र चिपसेटको मूल्य बढ़ेका कारण सञ्चालन गर्नै कठिन भएर सस्तो दरका प्याकेज बन्द गर्नु परेको उल्लेख गरिएको छ। उपभोक्ता अधिकार कर्मीहरूले भने निजी प्रदायकहरूको यो निर्णय अनुच्छेद भएको प्रतिक्रिया दिएका छन्। उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु प्रसाद तिमल सिन्हाका अनुसार यसले विद्यार्थीदेखि साना व्यापारीहरूसम्मलाई असर पर्नुका साथै नागरिकको सूचनाको पहुँचमा समेत बाधा पुर्याएको छ। निजी क्षेत्रका कम्पनीहरूले सस्ता प्याकेज बन्द गरे पनि सरकारी स्वामित्वको नेपाल टेलिकमले भने ब्रोडब्यान्ड इन्टरनेट सेवाको शुल्कमा तत्काल फेरबदल गर्ने कुनै योजना नरहेको बताएको छ। सरकारले सुरक्षा सम्बन्धी गम्भीर सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरी बलका एआईजी वंशी राज दाहाललाई निलम्बन गरेको छ। गृह मन्त्रालयले उनलाई सशस्त्र प्रहरीको बलको सिफारिशमा निलम्बन गरेको छ। उनीमाथि विस्तृत छानबिनको लागि जाँचबुझ समिति गठन गरी जाँचबुझका लागि एआईजी अञ्जनी कुमार पोखरेललाई जाँचबुझ अधिकृत तोकिएको छ। तोकिएको जाँचबुझ अधिकृतलाई तीन दिनभित्रै अनुसन्धान सम्पन्न गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। छानबिनबाट प्राप्त निष्कर्षको आधारमा थप कानूनी प्रक्रिया अघि बढ़ाइनेछ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा मातहतका कर्मचारीहरूलाई पदीय आचरण विपरीतको कार्य नगर्न सचेत गराइएको छ। पदीय आचरण विपरीतको कार्य गर्ने कर्मचारीलाई कार्यवाही गरिने पनि गृहले चेतावनी दिएको छ। बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौं। तपाईँ रेडियो सुन्दै रहनुहोला।
5: ए केटा, ल्याइस् त भगवानको मूर्ति, नछैकन अलग राखिदिए है के?
6: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छुट्टैन हुँदैन र?
7: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
8: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
9: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
10: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
11: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
9: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
11: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीएम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
3: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
11: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
12: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
13: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
9: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
12: सम्पर्क नम्बर 0475904660 98692695998।
4: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार बागमती प्रदेश सरकारले पछिल्लो बाढ़ी पहिरोबाट प्रभावित तथा जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी नयाँ एकीकृत बस्ती विकास गर्ने योजना अघि सारेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय विपद परिषदको बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रभावित बस्तीको पुनर्स्थापना र पुननिर्माण सम्बन्धी योजना प्रस्तुत गर्नुभएको हो। भोटेकोशी र त्रिशुली नदी आसपासको क्षेत्रमा आएको बाढ़ी तथा पहिरोको कारण ठूलो क्षति भएको छ। जोखिमयुक्त पुरानो बस्तीलाई सोही स्थानमा पुनस्थापना नगर्ने नीति प्रदेश सरकारले लिएको छ। बाढ़ीले बगरमा परिणत गरेका क्षेत्रहरूमा पुननिर्माण नगरी त्यस्ता स्थानलाई वृक्षारोपण तथा हरियाली क्षेत्रको रूपमा विकास गर्ने योजना पनि बनाइएको छ। प्रभावित परिवारलाई पुनस्थापनाका लागि स्थानीय तहसँगको समन्वयमा सुरक्षित वैकल्पिक जग्गा पहिचान गरिएको पनि बागमती प्रदेश सरकारले जनाएको छ। गैराती बागमती प्रदेशदेखि पश्चिमका धेरैजसो ठाउँहरूमा पानी परेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कैलालीमा 100 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसै गरी जाजरकोटमा 99 मिलिमिटर, दाङमा 90 मिलिमिटर, बर्दियामा 68 मिलिमिटर वर्षा भएको छ। आज कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशको हिमालको थोरै ठाउँहरू तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागको एक दुई ठाउँहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा तथा हिमपातको पनि सम्भावना छ। साथै पहाड़ी भागका केही ठाउँहरूमा र तराईका थोरै ठाउँहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि पनि पानी पर्छ। यसै गरी जाजरकोटमा 99 मिलिमिटर, दाङमा 90 मिलिमिटर, बर्दियामा 68 मिलिमिटर वर्षा भएको छ। आज कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशको हिमालको थोरै ठाउँहरू तथा कर्णाली

कैलालीमा चट्याङ लागेर सातजना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका 17 धर्जन्नामा चट्याङ लागेर घरको छतमा जन्मदिन मनाइरहेका सातजना घाइते भएको त्यहाँको प्रहरीले जनाएको छ। स्थानीय सुशीलाल चौधरीको घरको छतमा जन्मदिन मनाइरहेका बेला राति करिब 9:30 बजेतिर घर नजिकै चट्याङ परेको थियो। चट्याङको झिल्काले उनीहरू घाइते भएको बताइएको छ। घाइते सबैलाई राति नै उपचारको लागि सेती प्रादेशिक अस्पताल लगिएको छ। उनीहरूको त्यहाँ उपचार भइरहेको प्रहरीले जनाएको छ। वर्षाको वीरगंजबाट भन्सार छली भारतबाट ल्याइएका 10,06,760 रूपियाँ बराबरको मोबाइल, कस्मेटिक सामान र स्याउ बरामद गरिएको छ। वीरगंज महानगरपालिका 14 गण्डक चोकबाट भारतबाट भन्सार छली ल्याइएका एप्पल कम्पनीका आइफोन 17 तीन थान र आइफोन 15 एक थान बरामद गरिएको छ। बरामद मोबाइलको मूल्य 5,52,210 रूपियाँ रहेको प्रहरीले जनाएको छ। यस्तै वीरगंज महानगरपालिका 16 रजत जयन्ती चोकबाट भन्सार छली ल्याउँदै गरेको 4,54,550 रूपियाँ बराबरको कस्मेटिक सामान र स्याउ बरामद गरिएको पनि बताइएको छ। संसारक्रम अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता अर्थात एआईमा केन्द्रित एउटा नयाँ उच्चस्तरीय कार्यदल गठन गर्नुभएको छ। सुपर इन्टेलिजेन्स फोर्स नाम दिएको निकायको नेतृत्व राष्ट्रिय गुप्तचर निर्देशक जे क्लेटनले गर्नुहुनेछ। अमेरिकालाई यस प्रविधिको विकासमा अग्रस्थानमा राख्न र सरकारसँगको सहकार्यलाई समन्वय गर्न यो कार्यदल गठन गरिएको व्हाइट हाउसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। G7 का देशहरूले आफ्नो मौजदातबाट थप कच्चा तेल र डिजल बजारमा पठाउने सहमति जनाएको केही दिनपछि साउदीको तेल कम्पनी रामकोका प्रमुख कार्यकारी अमिन नासेरले विश्वव्यापी तेल मौजदात न्यून अवस्थामा रहेको बताउनु भएको छ। आपूर्तिमा दबाव बढ़ेसँगै उहाँले अभावको जोखिम कायमै रहेको बताउनु भएको छ। साउदी सरकारले बहुमत स्वामित्व रहेको प्रमुख तेल उत्पादक कम्पनीका प्रमुख नासेरले बेलायतमा आयोजित एनर्जी इन्टेलिजेन्स फोरममा अहिले विश्वव्यापी तेल आपूर्ति प्रणालीमा दबाव बढ़िरहेको बताउनु भएको छ। र अन्त्यमा खेल समाचार। यूईएफए नेशन्स लीग फुटबल अन्तर्गत समूह ए को खेलमा फ्रान्सले पुनः रगबन जित निकालेको छ। बेल्जियम 4-1 गोलले पराजित भएको छ। बेल्जियमले खेलको 35 मिनटमा ठोडी लुकबाकियोको गोलबाट अग्रता बनाएको थियो, तर फ्रान्सले 77 मिनटमा डिचेरे डुएको गोलबाट बराबरी गरेको छ। त्यसपछि रायन चेरोकीले 81 मिनटमा गोल थप्नुभयो। यस्तै माइकल ओलिसेले 88 मिनटमा र इन्जुरी समयमा पुनः गोल थप्दै फ्रान्सको 4-1 जित सुनिश्चित गर्नुभयो। जितसँगै फ्रान्स चार खेलबाट 10 अङ्कसहित समूह एक शीर्ष स्थानमा छ। बेल्जियम 6 अङ्कसहित तेस्रो स्थानमा छ। अर्को खेलमा इटालीले टर्कीलाई 3-1 हराउँदै दोस्रो स्थानमा उक्लिएको छ। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य शीर्षकहरू फेरि एक पटक। नेपाली कांग्रेसको नयाँ कार्य समितिका लागि आज मनोनयन दर्ता हुँदै प्रतिनिधिको नामावली सार्वजनिक। सरकारले अहिलेसम्म 5,737 परिवारलाई लाल पूर्जा वितरण गर्यो। दशैंको अग्रिम टिकट बुकिङ बारे आज यातायात व्यवसायीसँग छलफल चल्दै बाढ़ी पहिरो प्रभावितलाई स्थानान्तरण गर्न नयाँ एकीकृत बस्ती विकास गर्ने बागमती प्रदेश सरकारको योजना। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा एआई केन्द्रित उच्चस्तरीय कार्यदल गठन र यूईएफए नेशन्स लीगमा फ्रान्सले बेल्जियमलाई 4-1 गोलले हरायो। हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको बिहान 9 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ दिन।

0: चौथा से तिहार में शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नंबर टाइप करी व्हाट्सएप मार्फत पठाउनुहोस् र हर एक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हर एक हप्ता 10 जनालाई रेडमी वॉच 6 एक्टिव अनि बम्पर मा 4 जना विजेतालाई थाईल्यान्ड हॉलिडे यो योजना मंगसिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
1: शाओमी किन्दा उपहार एभ्रीडे बम्पर मा थाईल्यान्ड हॉलिडे
2: रंग बहार
3: वर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
2: वर्ज पेंसले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि
2: घर रंगाओ खुशी बनाओ
3: उपहार जित्ने अवसर पाओ
2: वर्ज पेंस
4: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना
5: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहअधिकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। प्रथम पुरस्कार नगद 50,000
4: द्वितीय पुरस्कार नगद 30,000
5: तृतीय पुरस्कार नगद 20,000
4: सान्त्वना पुरस्कार नगद 10,000
5: उत्कृष्ट खेलाड़ीलाई ₹2,500 उत्कृष्ट स्ट्राइकरलाई ₹2,000 बेस्ट लिब्रोलाई ₹2,000 र बेस्ट सेटरलाई ₹2,000 प्रदान गरिनेछ।
4: नगद पुरस्कार नियम अनुसार कर कट्टी गरी उपलब्ध गराइनेछ।
5: प्रतियोगिताका नियम तथा शर्तहरू
4: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
5: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
4: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्छ। साथै सर्वेमा गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको दुईवटा फोटो अनिवार्य बुझाउनु पर्नेछ।
5: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
4: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
5: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
4: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
5: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
4: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
5: खेल सञ्चालन हुने मिति समय र स्थान
4: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते समय बिहान ठिक 10 बजे
5: खेल सञ्चालन हुने स्थान गोलन्जोर गाउँपालिका 5 खनिय खर्क खेल मैदान खेल समापन 2083 साल असोज 30 गते
4: थप जानकारीको लागि सम्पर्क नम्बर 9844311681 9844159989
5: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली सपरीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सपरीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौं।

0: हजुरको रेडियो 102.1 मेगाहर्ट्ज
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खण्डे उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। जनप्रतिनिधिको भूमिकामा मात्र होइन, अब संगीतको पर्दामा पनि उत्तिकै दमदार। सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति। सानु केसी, रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग एउटा नौलो धनाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहरी कोसेली सिन्धुलीको राजा।

0: अशोक कुमार सापकोटाको उत्कृष्ट शब्द सानु केसीको मनसुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मनसुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
1: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
0: हुर्केकै गिरिराज चल्ला 150मा?
1: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
2: ताजा र ठूलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
1: विराज किसानको साथी,
2: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
1: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
3: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
4: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क नम्बर 9844-021-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
5: घर बनाउनको लागि सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भती?
6: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
7: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
8: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 0848-540-385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका, खादबारी, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
2: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटलपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भइन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड रामेछ।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछा बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछा मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेसाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848 76 48 03, रामेसाप मिटसप एन्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
6: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
7: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
6: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
7: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
6: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: मेसना डिजिटल प्रस्तुत गर्दछ।

जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको शान लोक संगीतको नयाँ पहिचान, नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग, एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहरीको शैली सिन्धुलीको राजा।

0: अशोक कुमार सर्कोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकडोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: रंग बहार रंग बहार
1: वर्ज संगे उपहार उपहार बम्पर मा यामाहा रेजियर
0: वर्ज पेंस ले घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: वर्ज पेंस
2: Xiaomi wa Redmi ko phone kinda upahar nai upahar. Yo dasai tihar ma Xiaomi wa Redmi ko latest phone kini MI space IMEI number type gari WhatsApp marfat pathaunu hos. Ra harek din 8 jana lai Redmi Buds 6 Play, harek hafta 10 jana lai Redmi Watch 6 Active ani bumper ma 4 jana bijeta lai Thailand holiday. Yo yojana mangsir 9 gate samma matra. Aajai najikai ko Xiaomi dealer ma samparka garnu hos. Xiaomi kinda upahar everyday.
3: उपाध्यक्षका पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना
4: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहधिकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टिम सहभागी गर्न
2: आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्
5: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे
3: उपाध्यक्षका पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने

0: सूचना प्रसारण गरिएको छ।
1: पुरस्कार राशिहरू:
0: प्रथम पुरस्कार नगद 50,000,
1: द्वितीय पुरस्कार नगद 30,000,
0: तृतीय पुरस्कार नगद 20,000,
1: सान्त्वना पुरस्कार नगद 10,000,
0: उत्कृष्ट खेलाडीलाई रु 2,500, उत्कृष्ट स्पाइकरलाई रु 2,000, बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रुपियाँ प्रदान गरिनेछ।
1: नगद पुरस्कार नियम अनुसार कर कटौती उपलब्ध गराइनेछ।
0: प्रतियोगिताका नियम तथा शर्तहरू:
1: प्रतियोगितामा सहभागिता हुने खेलाडीहरू गोलन्जर गाउँपालिका भित्रका खेलाडी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाडी टिममा सहभागी गराई खेल खेलाएमा उक्त टिम प्रतियोगिताबाट स्वतः बाहिरिनेछ।
0: एक ओडाबाट दुई दुई टिम मात्रै सहभागी हुन पाउनेछ। ओडा नम्बर 5 को हकमा 3 टिम सहभागी गराउन सकिनेछ। ओडा नम्बर 5 को हकमा 3 टिम सहभागी गराउन सक्नेछन्।
1: टिम दर्ता नीति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाडी विवरण पेश गरिसक्नु पर्नेछ। साथै संलग्न गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 वटा फोटो अनिवार्य बुझाउनु पर्नेछ।
0: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
1: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
0: खेल सञ्चालनको क्रममा खेलाडी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
1: खेलाडीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
0: खेलाडीको विवरण पेश गर्दा टिम कोच सहित एक टिममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
1: यस प्रतियोगितामा सहभागी हुन आउने टिमका खेलाडीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
0: खेल सञ्चालन हुने मिति, समय र स्थान:
1: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
0: खेल सञ्चालन हुने स्थान: गोलन्जोर गाउँपालिका 5 खनिया खर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9844-31-16-81, 9844-24-59-89।
0: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली। सपरीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना: सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सपरीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरूरी सूचना:
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर 1: बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
3: उपाय नम्बर 2: साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर 3: बाँसका लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
3: उपाय नम्बर 4: 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर 5: मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
3: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
3: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864-14-0449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।

0: हजुर को रेडियो 102.1 मेगाहर्ट्ज।
1: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
2: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोपाइटर ओम बहादुर कुलामी मगर, मनिका कुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली।
4: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
5: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
4: यहाँ हिंसा प्रभावित महिला बाल बालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
5: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
5: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
5: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97 65 20 33 84 वा 98 44 44 10 40। इमेल dhramechap@gmail.com।
5: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
6: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
7: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
6: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
7: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली।
8: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
7: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0 47 521 158, 98 54 0 41 575, 98 41 96 0669, 98 64 14 17 88।
7: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
9: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
10: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
11: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
9: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त। मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अण्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्। फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
11: ए हो र भन्या, अनि फाइदा होला र है?
9: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली बीज बजारमै लोड गरे पनि भयो।
11: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दियो त,
9: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
11: कति रे 98540 अनि
9: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
11: 048-540-239
12: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौ?
11: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
12: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
9: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
11: विराज किसानको साथी।

0: आम्मा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको, हाम्रै रामेसाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
0: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्चुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
3: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
3: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
3: सम्पर्क नम्बर 0845410043, 9863023422।
0: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
5: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
4: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513-45701 र 9513-45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
5: छलफलका आधारमा प्रिस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
0: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
6: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998, 0485403998।
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी,
6: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल। सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
0: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
6: हाम्रा विशेषताहरू,
0: 40% मात्रै डाउन पेमेन्ट,
6: सजिलो मासिक किस्ता सुविधा,
0: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
6: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
0: आवश्यक कागजातहरू,
6: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
0: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोस एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। अब खबरहरू विस्तारमा। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आज नयाँ कार्य समितिका लागि उम्मेद्वारी दर्ता हुँदैछ। 7114 महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व छान्ने भएका छन्। निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेद्वारी फारम वितरण र उम्मेद्वारी दर्ता गर्दै निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बिहान 10 बजेपछि उम्मेद्वारका लागि मनोनयन दर्ता फारम वितरण हुँदैछ। महाधिवेशन प्रतिनिधि सभाको नामावली राष्ट्रिय सभागृहको भित्री पर्खालमा टाँसिएको छ। त्यस्तै दिउँसो 12:30 बजेदेखि अपरान्ह 4 बजेसम्म उम्मेद्वारीका लागि मनोनयन दर्ता हुने भएको छ। कांग्रेसले केन्द्रीय कार्य समितिको आकार 167 बढ़ाएर 297 सदस्य बनाएको छ। सोमबार संशोधित विधेयक पारित गरी पदाधिकारी संख्या 14 बढ़ाएर 26 पुर्याएको छ। नयाँ व्यवस्था अनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएको छ। सभापति संख्या 4 पुगेको छ। महामन्त्रीको संख्या 3 पुर्याएको छ। एक महिला महामन्त्री अनिवार्य गरिएको छ। 2 खुल्ला महामन्त्री थपिएका छन्। यससँगै सह महामन्त्रीको संख्या 11 पुगेको छ। प्रवक्ता पद पनि थप गरिएको छ। आवश्यकताका आधारमा सहप्रवक्ताको संख्या अझै थप हुने पार्टीले बताएको छ। यसअघि 14 महाधिवेशनमा कांग्रेसको केन्द्रीय कार्य समिति 167 सदस्य थियो। पदाधिकारीको संख्या 14 थियो। यसपटक प्रतिनिधि संख्या र समावेशी सहभागिता बढ़ेसँगै केन्द्रीय कार्य समितिको आकार र पदाधिकारी संख्या बढ़ाएको कांग्रेसले जनाएको छ। आँखालाई माया गरौं, दृष्टिको रक्षा गरौं भन्ने नाराका साथ आगामी बिहिबार असोज 22 गते विभिन्न कार्यक्रम आयोजना गरी विश्व दृष्टि दिवस मनाइँदैछ। हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहिबार विश्व दृष्टि दिवस मनाउने गरिन्छ। नेपाल नेत्र ज्योति संघ सहित विभिन्न संघ संस्थाले दिवसका अवसरमा आँखा परीक्षण तथा जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएका छन्। यस वर्षको नाराले नियमित आँखा परीक्षण समयमै उपचार तथा सबैका लागि गुणस्तरीय आँखा स्वास्थ्य सेवाको पहुँच विस्तारमा जोड़ दिएको छ। नेत्र ज्योति संघका अनुसार पछिल्लो दशकमा नेपालमा आँखा स्वास्थ्य सेवाको पहुँच उल्लेखनीय रूपमा बढ़ेको छ। सन् 1981 र 84% रहेको अन्धोपनको प्रचलन सन् 2022 सर्वेक्षणमा 0.28% झरेको छ। तर मुलुका आँखाको पर्दा सम्बन्धी रोग, मधुमेहसँग सम्बन्धित दृष्टि समस्या, उमेरसँग सम्बन्धित रोग तथा दृष्टि दोष जस्ता समस्या चुनौतीका रूपमा रहेका छन्। बढ़दो औषध आयु नसर्ने रोग र डिजिटल उपकरणको बढ़दो प्रयोगले आँखाको स्वास्थ्यमा थप जोखिम बढ़ाएको संघले जनाएको छ। संघका कार्यकारी निर्देशक डाक्टर शैलेश कुमार मिश्रले अबको प्राथमिकतामा रोकथाम, प्रारम्भिक पहिचान र सेवाबाट बाहिर रहेका समुदायसम्म पहुँच विस्तारमा हुनुपर्ने बताउनु भएको छ। उहाँले नियमित आँखा परीक्षणलाई स्वास्थ्य संस्कारका रूपमा विकास गर्न आवश्यक रहेको बताउनु भएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्को र बिग एग्रो उद्योगबीच जिंग गहुँ 1 को आटा उत्पादन गर्ने बारे सम्झौता भएको छ। हिजो ललितपुरमा भएको कार्यक्रममा नार्क र बिग एग्रो उद्योगबीच सम्झौता घोषणा गरिएको हो। नार्क र बिग एग्रो उद्योगले पोषणयुक्त तथा गुणस्तरीय खाद्य उत्पादन बढ़ाउन जिंग गहुँ 1 को व्यावसायिक उत्पादन र प्रवर्धनमा सहकार्य गर्ने भएका छन्। नार्क वाली तथा बागवानी अनुसन्धान निर्देशक डाक्टर टीका चपागाई र बीआईजी
एग्रोका अध्यक्ष नवराज बुढा थोकीले उत्पादन तथा प्रवर्धनमा सहकार्य गर्ने प्रतिबद्धता जनाउनु भएको छ। जिंग गहुँ झण्डै 1800 मिटरको उचाइसम्म खेती गर्न सक्ने चार महिनामा पाक्ने जात रहेको छ। यसको उत्पादन क्षमता प्रति हेक्टर 5 टनसम्म रहेको विज्ञप्तिमा उल्लेख रहेको छ। यो गहुँमा जिंग र आइरनको मात्रा बढ़ी भएकोले पोषणको दृष्टिले महत्वपूर्ण मानिएको छ। सशस्त्र प्रहरीका एआईजी वंशी राज दाहाल संवेदनशील सुरक्षा सूचना चुहावट गरी आचरण विपरीत कार्य गरेको आरोपमा निलम्बनमा पर्नु भएको छ। गृह मन्त्रालयका अनुसार सशस्त्र प्रहरी बल नेपालबाट कार्यवाहीका लागि मन्त्रालयमा सिफारिश प्राप्त भएको आधारमा निलम्बन गरिएको हो। दाहाललाई निलम्बन गरेर 3 दिनभित्र जाँचबुझ सम्पन्न गरेर मन्त्रालयमा पेश गर्न सहमति बनाएको छ। एआईजी दाहालको पदावधि थप गर्न भन्दै सशस्त्र प्रहरी बल प्रधान कार्यालयले गरेको बुधबार मन्त्रालयमा सिफारिश गरेको थियो। उहाँ यही असोज 27 4 वर्ष पदावधि पूरा गरेर अवकाशमा जाने तयारीमा हुनुहुन्थ्यो। व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धिकरण र बैंकिङ कसुर सम्बन्धी दुईवटा मुद्दा सर्वोच्च अदालतमा सुनवाईका लागि पेशी तोकिएको छ। भट्टको मुद्दा मंगलबार न्यायाधीश अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनवाईका लागि पेशी तोकिएको हो। सम्पत्ति शुद्धिकरण तथा विदेशी विनियम नियमित गर्ने ऐन अन्तर्गतको कसुर र बैंकिङ कसुर सम्बन्धी मुद्दामा विशेष अदालत र उच्च अदालत पाटनले भट्टराईले पूर्व पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उनी सर्वोच्च पुगेका हुन्। मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 73 थुन्छेक वा तोकिएको धरौटी जमानत र पैंग जमानतमा चित्त नबुझ्ने पक्षले एक तहसम्म पुनरावेदन सुन्ने अदालतमा निवेदन दिन सक्ने व्यवस्था सोही व्यवस्था अनुसार भट्टले विशेष उच्च अदालतको आदेश विरूद्ध सर्वोच्च अदालतमा निवेदन दिनुभएको हो। भट्ट विरूद्ध दुईवटा फरक मुद्दामा ठूलो बिगो दावी गर्दै मुद्दा दायर भएको थियो। सम्पत्ति शुद्धिकरण विभागले 2081 चैत्र 19 गते भट्टलाई पक्राउ गरी अनुसन्धान अघि बढ़ाएको थियो। काठमाडौँको थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा बच्चा जन्माउने क्रममा आमाको मृत्यु भएको छ। सोमबार दिउँसो अपरेशन गरेर बच्चा जन्मेपछि राति करिब 32 वर्षीय रविना तामाङको मृत्यु भएको हो। मृतक धादिङको गजुरी गाउँपालिका वडा नम्बर 8 स्थानीय हुन्। उनी असोज 18 अस्पताल भर्ना भएको थिएन। सुत्केरीको मृत्युपछि उनका परिवार र आफन्त आक्रोशित भएका छन्। अस्पतालको लापरवाहीको कारण सुत्केरीको मृत्यु भएको उनीहरूको आरोप रहेको छ। अहिले अस्पतालमा प्रहरी परिचालन गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले जानकारी दिनुभएको छ। देशका धेरै जस्तो ठाउँमा आज र भोलि पानी पर्ने भएको छ। हिजोभन्दा आज भोलि केही ठाउँमा अझै ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद हरि दाहालले जानकारी दिनुभएको छ। उहाँका अनुसार अहिले मनसुनी तथा पश्चिमी वायुको प्रभावले देशका धेरै जसो भागमा मध्यम तथा 1-2 ठाउँमा ठूलो पानी परेको छ। भोलिसम्म 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना भए पनि लगातार झरी भने नपर्ने महाशाखाले जनाएको छ। आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराईमा तथा बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भागमा 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव कायम रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका सबै भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। खबरको क्रममा अन्तर्राष्ट्रिय खबर। नाइजेरियामा सैन्य विमान दुर्घटना भएको छ। राष्ट्रपति बोला टिनुबुले दक्षिण पश्चिमी ओन्डो राज्यमा हिजो भएको सैन्य विमान दुर्घटनामा विमानमा रहेका 32 जनाको ज्यान गएको पुष्टि गर्नुभएको छ। चिनिया समाचार गर्नुभएको छ। उड्डयन तथा एरोस्पेस विकास मन्त्री फेस्टस
क्याम्बोका अनुसार 25 जना यात्रु र 7 जना चालक दलका सदस्य रहेको सैन्य विमान उन्डो राज्यको नदी किनारमा अवस्थित इक्बोका डाँडा समुदायको नैसैनिक आधार नजिक दुर्घटना भएको हो। नाइजेरियाका राष्ट्रपति टिनुबोले यो दुर्घटना सैन्य बल तथा सम्पूर्ण देशवासीका लागि अत्यन्तै दुःख क्षण भएको बताउनु भएको छ। नाइजेरियाले वायुसेनाका अनुसार सुरुमा हेलिकप्टरको दुर्घटना भएको अनुमान गरिएको भए पनि यो विमान दुई इन्जिन युक्त पट्रोप्रप विमान रहेको पुष्टि भएको छ। विमान दशले नाइजेरियाको बेनिन शहरबाट लागोसतर्फ नियमित उडानमा क्रममा दुर्घटना भएको हो। हौस् त बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सञ्जना खड्गी पनि बिदा हुन्छु। नमस्कार।

0: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता संचालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
1: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउनु हुन सम्बन्धित सातै वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: पुरस्कार राशिहरू:
1: प्रथम पुरस्कार नगद 50,000,
0: द्वितीय पुरस्कार नगद 30,000,
1: तृतीय पुरस्कार नगद 20,000,
0: सान्त्वना पुरस्कार नगद 10,000,
1: उत्कृष्ट खेलाड़ीलाई रु 2,500, उत्कृष्ट स्पाइकरलाई रु 2,000, बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रूपियाँ प्रदान गरिनेछ।
0: नगद पुरस्कार नियमानुसार कर कटौती उपलब्ध गराइनेछ।
1: प्रतियोगिताका नियम तथा शर्तहरू:
0: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
1: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
0: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्नेछ। साथै संलग्न गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 वटा फोटो अनिवार्य बुझाउनु पर्नेछ।
1: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
0: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
1: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
0: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
1: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
0: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
1: खेल सञ्चालन हुने मिति समय र स्थान:
0: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
1: खेल सञ्चालन हुने स्थान: गोलन्जोर गाउँपालिका 5 खनिय खर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9844131681, 9844249989।
1: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
2: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
3: शाओमी किन्दा उपहार एभ्रीडे परमा थाइल्यान्ड हलिडे।
4: रंग बहार रंग बहार
5: वर्ष संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
4: वर्ष पेंसले घर रंगाउनु होस् लकी ड्रॉ मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ
4: वर्ष पेंस।
6: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
7: काका तिमीलाई यति नै थाहा छैन, अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
8: हजुर, यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
7: काका तिमीलाई यति नै थाहा छैन, अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स

0: 5540 682 गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854408092 र 0848403585। श्री दीपज्योति हार्डवेयर एण्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
5: सम्पर्क नम्बर 0475904662, 9896962998।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै, सम्पर्क नम्बर 9841826910।

नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमाम तमाम आदरणीय श्रोतामनहरूलाई कार्यक्रम टप अफ द पपमा म कार्यक्रम प्रस्तुता श्रोता हज महत उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रमाइलो गर्नको लागि अनि एप्पलले आज विशेष विशेष विशेष बनाउनको लागि प्राविधिक पाठमा हुनुहुन्छ सम्झनाजी अनि साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टप अफ द पप। हामी हप्ताको छ दिन आउँछौ आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर पछि लगभग 12 बजेसम्म तपाईँको माझमा रहने गर्दछौ। तपाईँले पठाउनु भएकामा

मेजहरू वाचन गर्छौँ भने साथसाथै तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गर्छौँ। नम्बर 48 40 00 26 को माध्यम भएर आउन सक्नुहुन्छ पनि भन्न चाहे, साथसाथै म्यासेजहरू पनि पठाउनुहोला पनि भन्न चाहन्छु। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz, तामाको एफएम 95 MHz अनि अनलाइनका थुप्रै माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर सुनेर साथ दिँदै हुनुहुन्छ। सुनेर साथ दिनुलाई फटाफट फोन गर्नुहोस् नम्बर 48 40 00 26। आज सकभर धेरै साथीहरूलाई म कार्यक्रममा समेट्ने कोसिस गर्छु, आउन सक्नुहुन्छ। साथमा रमाइला नेपाली पप गीतहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्ने नै छौँ। सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला भन्न चाहन्छु। यति बेला तपाईँको माझमा गीत राख्न चाहन्छु, एक्स ब्यान्डको गीत रहेको छ, देख्यो तिमीलाई हिजो है राति सपनीमा। यदि तपाईँको माझमा कार्यक्रमको शुरूआतमा

0: वचनको शुरूआत गरिसकेका छौँ। आवाजमा म श्री राजमा छु, प्राविधिक पाटोमा सञ्जनाजी हुनुहुन्छ, उहाँको साथ रहेको छ, साथमा तपाईँ हुनुहुन्छ। बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथी राख्नु भएको छ भन्ने आशा छ, सुनेर साथी नला पनि भन्न चाहन्छु। आउन सक्नुहुन्छ नम्बर 0440 40 26 रहेको छ, 0440 40 26 को माध्यम भएर आउन सक्नुहुन्छ। साथसाथै म्यासेजहरू पनि पठाउन सक्नुहुन्छ, सामाजिक सञ्जाल फेसबुकमा पनि छौ। रमाला रमाला नेपाली प्रविधिहरू हामी अगाडि भनौँ तपाईँको माझ राख्दै राख्दै अगाडि बढ़िरहेका छौ। यति बेला हामी कोही हुनुहुन्छ भन्नुहुन्छ, उहाँसँग छोटो मिठोमा कुराकानी गरिहाल्छौ, होइन गर्न चाहन्छु कहाँबाट गर्नु। हजुर नमस्कार।
1: हेलो दाई, नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार हजुर, शुभ नाम।
1: मेरो नाम के अरे, राम सपकोटबाट अप्सरा नेपाली बोलेको।
0: अप्सरा नेपाली, राम छाप कुन ठाउँबाट भन्नुभयो?
1: राम छाप कठाजोरबाट भन्नु।
0: कठाजोरबाट अप्सरा बोल्दै हुनुहुन्छ?
1: हजुर।
0: तपाईँ स्वर्गबाट धरतीमा कहिले झर्नु भएको?
1: नै म झरेको त होइन।
0: ठिक छ, खाना हो
1: भइसक्यो हजुरको भयो त?
0: मेरो बाँकी छ, हुन्छ एकैछिन। ठिक छ, के गर्दैछ अन्य समयमा, के गर्नुहुन्छ?
1: गरेको छैन
0: अन्य समयमा, अरू बेला
1: अन्य समयमा नि बसिरहने हो,
0: बस्ने हो। ओके, हामीलाई कतिको सुन्ने गर्नुहुन्छ हजुरको रेडियो, कतिको घम्किन्छ तपाईँको एरियातिर?
1: तपाईँलाई त धेरै सुन्छ हजुरको रेडियो
0: सुन्नुहुन्छ, मलाई सुन्नुहुन्छ कि हजुरको रेडियो सुन्नुहुन्छ?
1: तपाईँलाई त होइन, हजुरको रेडियोलाई
0: मेरो उतै दुखिहाल्यो नि। ठिकै छ, हजुरको रेडियो भनेपछि अब हामी नै भन्छौँ प्राय जस्तो। ठिकै छ, यो मायाको लागि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अझ बेसी मलाई माया गर्दै भए हुन्थ्यो भन्न सोच्छ त। ठिकै छ, अब
1: हजुरको रेडियोलाई भन्नु त तपाईँलाई नै माया गर्छु, तपाईँले चाहिँ गर्नुहुन्न
0: मैले पनि गरेको छु, मैले सम्झिराखेको छु। तपाईँसँग पहिलोचोटि हो जस्तो लाग्छ, अनि तपाईँले खै त माया गरेको, पहिलोचोटि
1: पहिलोचोटि नै हो
0: अनि तपाईँ नसम्झिने मैले मात्र सम्झेर हुन्छ त?
1: हुन्छ र, मैले त आज सम्झिहालेन, अनि फोनै लाग्दैन, आज चिकाबाट लाग्यो।
0: त्यही त, पहिला पनि मनैदेखि मायादेखि होइन, मनैदेखि त्यो माया गरेर सम्झेको भए, सम्झेको भनौँ न, अनि फोन लाग्थ्यो।
1: मैले मनैदेखि माया गरेर सम्झेर त चुरुचोरी नै फोन लागिरहेछ त।
0: त्यो त आज ट्राई गर्नुभयो तपाईँले, लाग्यो पनि लाग्छ ठिकै छ, नलाग्यो पनि ठिकै छ भनेर गर्नुभयो होला। अनि
1: लाग्यो नि ठिकै छ, नलाग्यो नि सुनेर साथ दिन्छु भनेर।
0: ठिक छ, अवसर हजुर, माया रहिरहोस् भन्न चाहे। यो माया आजदेखि फोन लागेको छ, फोन चाहिँ गर्नुहोला, यसो कार्यक्रम सुनेर साथ दिनुहोला। फोनिङ कार्यक्रम छ, हामी बिहान 4 बजीदेखि रात्यो 11 बजीसम्म छौँ तपाईँको माझमा, होइन? साथ दिनुहोला। को को हुनुहुन्छ छेउछाउतिर, उहाँहरूलाई पनि सम्झना छ भनिदिनुहोस्, पनि हुन चाहे है। ठिक छ, एउटा गीत राख्छौँ साथीभाइ आफन्तलाई छोटो मिठोमा सम्झिदिनुहोस् न।
1: फर्स्ट अफ अल त दाईहरूको लागि, अनि मेरो बहिनी सुन्ताको लागि, अनि मेरो बाबा मम्मी सबैको लागि
0: भन्दै विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अप्सरा नेपाली हुनुहुन्थ्यो कठाजोरबाट, पालो तपाईँको 0440 40 26 रहेको छ, 0440 40 26 को माध्यम भएर आउन सक्नुहुन्छ, कुराकानी गर्छौँ, रमाइला कुराकानी हुन्छ। मेरो उद्देश्य भनेको रमाइला कुराकानी गर्दै कार्यक्रमलाई अगाडि बढाउँ भन्ने हो, त्यही हेतुका साथमा, त्यही उद्देश्यका साथमा हामी आइरहेका छौँ, आउँछौँ, होइन? म्यासेजहरू पनि प्राप्त भइरहेका छन्। यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार।
1: नमस्कार दाई।
0: नमस्कार रमिलाजी।
1: हजुर,
0: पौज लिएर बोल्नु भयो त, किन अप्ठ्यारो मान्नु भयो त? एकछिन यस्तो सोचे जस्तो गरेर नमस्कार भन्नुभयो अनि
1: सोचेर भन्यो नि तपाईँलाई
0: किन?
1: त्यतिकै
0: सोच्नु पर्ने स्थिति आइसक्यो र मसँग बोल्न पनि
1: भने त किन किन त्यस्तो आउने रहेछ है,
0: किन के भयो त है?
1: होइन के भन्नु तपाईँलाई, नभनी
0: हजुरहरूको कुरा हो त्यो, मैले जबरजस्ती गर्न मिलेन होइन,
1: होइन क्या, मेरो साथी आउनु भएको थियो, बोल्नुहुन्छ भन्नुभएको थियो, नबोल्ने रे मलाई बोल्छ, त्यही भएर के ढिलो भयो।
0: को चाहिँ साथी हुनु रहेछ फेरि मसँग नबोल्ने भनेको, मसँग नबोल्ने है,
1: तपाईँसँग बोल्दा धेरै गफा अभियान भएको बोल्नु रे क्या
0: अभियानमा त मेरो कुराकानी हुँदैन हेर्नुहोस् होइन
1: भने त्यही भएर अफियरमा भएको बोल्नु अनिहरूमा त नबोल्ने सबैले सुन्छ नत्र म सिधी दाइलाई के सोथे सोथे भन्नुहुन्छ
0: अब त्यो त खै अफियरमा कसँग बोल्नुहुन्छ होला त मसँग कुराकानी गर्नलाई त अब कुर्नु पर्छ वर्षौँ लाग्न सक्छ वर्षौँ यो जुनी त कि अर्को जुनी आउनु पर्छ जस्तो लाग्छ
1: अब तपाईँ के भन्यो है त्यो के भन्नुभएको
0: है मैले पनि फ्लो फ्लोमा के भन्यो भने मलाई थाहा छैन कुरामा कुरा निक्लियो अब यस्तै ठिक छ अब अफियरमा भन्दा पनि अहिले पनि बोलेको भयो हुन्थ्यो नि अफियरमा त प्रायः जस्तो कमै हुन्छ नि बोल्न कुराकानी त्यो भएर पनि भनेको है ठिक छ सिस्टरमा धन्यवाद दिन चाह्यो उहाँलाई पनि नबोल्नु भएकोमा मेरो मन नदुखेकोमा अनि होइन अनिहरूमा बोल्न नचाहने मित्र को हुनुहुँदो रहेछ भनेर अलिकति कस्तो जिज्ञासु भयो नि त्यो भएर ठिक छ खाना खानुभयो
1: मेरो भइसक्यो दाइले खानुभयो भएको छैन है
0: बाँकी छ एकैछिनमा हुन्छ पनि हुन चाहे मौसम कस्तो छ के गर्दै हुनुहुन्छ त्यो बेला
1: मौसम धुममा भएको छ मौसम धुममा छ बसिरहेको छ
0: ओके ल ठिक छ अनि साथीहरूसँग रमाइलो भइरहेको छ होइन
1: रमाइलो
0: ठिक छ ठिक छ यहाँ हाम्रो कुरा सुनेर गुनास नानी हाँस्दै हुनुहुन्छ गुनास म्यासेजमा होइन हो म यहाँ हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा म्यासेज पठाउनु भएको रहेछ हाँसेको इमोजी
1: केही
0: होइन म सिम्पल मान्छे छु टिकटकमा
1: होइन क्या मैले प्रशान्त दाईको टिकटक लाइफमा चाहिँ भेटे जस्तो लागेको थियो के हो थियो भन्नु न
0: म यही हो श्रीराज महतै छु मेरो नाम यो बाइक चेन्ज हुँदैन यो राखेको नाम हो
1: पहिला पहिला प्रोग्राम प्रशान्त दाईले 4 बजी ल्याउनुहुन्थ्यो तपाईँ आउनु भएको थियो क्या मैले नि तपाईँ जस्तो लाग्थ्यो न हो नै हो जस्तो लागेको थियो क्या मलाई
0: श्रीराज महत नै छ सबैतिर म श्रीराज महत वान एन्ड ओन्ली होइन श्रीराज महत म मात्र हुँ अरू कोही भेटाउनुहुन्न यो नाम गरेको
1: ए मात्र हो कि क्या नाम चेन्ज गरेको के राखेर हिँडेको
0: त्यस्तो हुन्न म आजसम्म गर्दिनँ झुक्याउनु भनेको पाप हो त्यो पाप म बोक्न
1: नाम चेन्ज गर्दा नि पाप हुन्छ
0: मान्छे
1: राख्न मन लाग्छ
0: त्यस्तो गर्नुहुन्न त्यो झुक्याएर अर्कालाई यसो त्यो गर्न खोजेको मान्छे सही यसो को चाहिँ रहेछ त रमिला भनेर यसो हेर्न खोज्छ सर्च गर्न खोज्छ बोल्न खोज्छ अब भेटाएर नभेटाउनु पनि सक्छ नाम अर्को राखिसकेपछि कसरी को चिन्न गाह्रो हुन्छ त्यो भने झुक्याएको हुनसक्छ कहिले काहीँ फेक आइडी गरेर गर्लफ्रेन्डले होइन बोयफ्रेन्डलाई झुक्या जस्तै हो मेरो
1: मलाई नि झुकाउनु भएको थियो क्या दाइ तपाईँले त्यस्तो भन्दा है के अरे मेरो साथीको नम्बरबाट गर्नुभएछ है अनि के भन्दो रहेछ भनेर गर्नु भएको थियो तर मैले मलाई त सबै कुरा चिन् मैले राम्रोसँग चिनेको छ के भन्नुहुन्छ किन राम्रो चिनेको छ को मान्छे मलाई थाहा छ भन्नुहुन्छ पछि मैले अबदेखि फोन नगर्नु मेरो व्यवहार छ के भने यस्तो नै बोल्ने रहेछ भन्दै थियो कि
0: कहिले काहीँ यस्तो हुन्छ यो झुक्याउनु त अलिकति ऊ भएन भनेको कस्तो यो त तपाईँलाई त टेस्टिङ गर्नुभएछ अब यो सामाजिक सञ्जाल फेसबुकमा त टेस्टिङ हुँदैन यहाँ त सिधै माया प्रेममा फसाएर लास्टमा भनौँ न त्यो मर्न बाँच्न स्थितिमा पुर्याइसकेपछि अनि मलाई थाहा हुन्छ ए भने अब
1: ल परे ब्रेकअप हुँदैमा चाहिँ मर्ने बाँच्ने हुँदैन मलाई त त्यस्तो लाग्दैन थियो पो
0: त्यो त लाग्दैन एउटा गयो अर्को हुन्छ भन्ने हुन्छ जिन्दगी
1: खुट्टा भयो जुत्ता कति भन्ने हिँड्ने हो कि
0: होइन तर माया भनेको यस्तो हुँदो रहेछ कि के गर्नु एउटासँग बसेपछि त्यो गाह्रो हुँदो रहेछ कि त्यस्तो हुन सक्छ ठिक छ धेरै लम्बियो जस्तो कुराकानी लम्बियो रमिलाजी खुसी लाग्यो जस्तो सम्झिदिनु भयो तर सही नाम राख्नुहोस् ल टिकटकतिर यसो भेट्न सजिलो हुन्छ खोज्न सजिलो हुन्छ
1: होइन क्या मैले नि तपाईँलाई भेटे जस्तो लागेको थियो क्या त्यो प्रशान्त दाईको लाइफमा कहिले काहीँ मजा आउँदा त्यही भएर क्या तपाईँ जस्तै लागेको थियो सूर्य
0: नै हो कि ओन्ली वान एन्ड ओन्ली श्रीराज महत यो विश्वमा संसारमा म मात्र छु श्रीराज महत मात्र छ ओके खुसी लाग्यो एउटा गीत राख्छु पहिलो नजरमा भन्ने गीत राख्छु साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न छोटो मिठोमा
1: पहिला सम्पूर्णलाई साथ भन्ने छु तिमी सधैँ
0: नमस्ते सम्पूर्णलाई सम्झा छु भन्ने मात्र सुन्यो हस् धन्यवाद उहाँलाई विनोद बरुवाल हुनुहुन्छ सालुबाट सुन्दैछु सम्झना सबैमा भन्दनुहुन्छ बुद्ध वज्राचार्य सर हुनुहुन्छ नमस्ते सर सुन्दैछु सम्झना सबैमा भन्दनुहुन्छ गुरास हुनुहुन्छ सन्चै आरामै हुन्छ मनी सुन्दैछु है हजुरको कार्यक्रम मेरो बिरामी भएको मोबाइलबाट भन्दनुहुन्छ या फेरि मोबाइलबाट लाइभ सुनिराखेको छु भन्दनुहुन्छ यो बिरामी नपार्नुहोस् न मोबाइललाई बरु अर्को होइन किन्नुहोस् अथवा त्यसलाई मर्मत गर्नुहोस् औषधि हालेर होइन अन्त कस्तो मेरो आवाज यसै त झारझार आउने अनि त्यसपछि तपाईँले आवाज नसुनेको छ घर घर घर घर जस्तो आउन सक्छ अथवा मेरो आवाज यति ठुलो स्वरमा बोलिरहेको छु म त्यहाँ सानो गुराँसले यति बेला सुन्दै हुनुहुन्छ भन्ने आउन सक्छ यति बेला कोही हुनुहुन्छ काउडको हुनुहुन्छ हजुर नमस्कार नमस्ते नमस्कार स्वागत छ कार्यक्रममा कहाँबाट को बोल्दै हुनुहुन्छ मनिका स्वागत छ कार्यक्रममा के छ खबर
1: मेरो खबर भन्नुपर्छ एकदमै ठिकै छ भन्नुपर्छ नि त हजुरको के छ नि
0: ठिक छ राम्रो छ रमाइलो छ धेरै पछि सम्झिनुभयो त
1: अब धेरै त नभएर त्यति साह्रो धेरै त भएको छैन भन्नुहोस् है
0: हो र मलाई त धेरै समय लामो समय कुराकानी नभएको जस्तो लाग्यो त हाम्रो
1: एक महिना चाहिँ त्यति भयो होला भन्नुहोस् है दाइ
0: एक महिना भनेको छोटो समय हो भनेपछि
1: हजुर अब छुट्टो छुट्टो नै भन्नुपर्छ
0: हेर त मलाई यहाँ एक दिन कुराकानी गर्न नपाउँदा कस्तो वर्षौँ कुराकानी नभएको जस्तो लाग्छ तपाईँहरू यसो भन्नुहुन्छ कसरी हुन्छ कसरी हुन्छ हामी बिचको यो खाडललाई कसरी पुरा गर्ने भन्नुहोस् त सम्झिनु पर्यो यसो फोन गर्नु पर्यो मेसेज गरिदिनु पर्यो है बेला बेलामा सरसल्लाह सुझाव दिनु पर्यो खाना खानुभयो
1: मेरो खाजा खाना बाँकी छ अनि हजुरको पनि बाँकी छ क्यारे हिराउनु होला म बनाएर राख्छु
0: ओके हुन्छ यसो कुनै बेला कुनै समय खाउँला सँगै बसेर भन्न चाहे एउटा गीत राख्छ पहिलो नजर बोल गीत रहेको छ साथै आफन्तलाई छोटो मिठोमा सम्झिदिनुहोस् न
1: हजुरको लागि टेन्सनमा गर्नुहुने लागिरहेको थियो बेला प्रोग्रामलाई माया गरेर सुनेर बस्नुहुने सबै सबैको लागि र मलाई मनका अलिकति भनेर चिन्नुहुने नचिन्नुहुने मेरो घर छानी सबै सबैको लागि नमस्ते
0: हस् धन्यवाद उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु यति बेला हामी गीततर्फ लागौँ धेरै कुराकानी भयो जस्तो लाग्यो पहिलो नजर बल गीत रहेको छ यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु त्यसपछि आउँछु

0: हजुर, तपाईँको माझमा राख्यो पहिलो नजरमा बोलकीत रहेको थियो कार्यक्रम टपअपति पपनियर भइराखेको छ। आवाजमा म श्रीराज महत छु, साथमा तपाईँ हुनुहुन्छ। यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ। यति बेला कोही हुनुहुन्छ, कहाँबाट को हुनुहुन्छ? हजुर नमस्कार, हेलो हेलो
1: बोला।
0: हेलो,
1: नमस्ते दाई।
0: नमस्कार हजुर, स्वागत छ। कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: अब कहाँ दाई, अब हजुरलाई त दोस्रो पटकको दाई भन्नुहोस् त। अब कसरी तपाईँले नि गेट गर्नु त, कति झुक्याउनु मैले, कति भन्नु सही तरिकाले भन्नु दाई, अब
0: कति भन्नु कति नभन्नु भनेर नभन्नुहोस् न है, म अलिक कन्फ्युज हुन्छु यस्तो कुरामा फेरि।
1: तपाईँसँग त बोलेको त लगभग 10 पटक बेसी भइसक्यो होला
0: दाइ। भयो भने चाहिँ भयो, मनजी हो कि जस्तो पनि लाग्छ। अब
1: सही एन्सर आयो त दाई, ओहो यसको लागि बधाई छ है दाई।
0: के भनेको न, जिस्काएको न, साँच्चै मिल्यो
1: दाई, हजुरको लागि बधाई छ है। बर
0: साँच्चै मनजी नै हो नि
1: ठ्याक्कै भने, त्यही त दाई, हो र भयो भनेर त बधाई पाइसक्नु भयो दाई।
0: होइन म त किन कन्फ्युज हुन्छु कि, मिलेको चिज पनि नहो न होइन भने। मनजी के छ खबर भन्नुहोस् न?
1: ठिक छ दाई, के छ?
0: ठिक छ, राम्रो छ, रमाइलो छ। खाना अब
1: भइसक्यो दाई, दाई हजुरको
0: बाँकी छ। के गर्दैनुहुन्छ यति बेला?
1: यति बेला भन्नु पर्दाखेरि पसलमा बसेर बसाइ नै छ भन्नुपर्छ है हजुर।
0: कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: हजुर दाई,
0: ठिक छ। विशेष म धन्यवाद दिन चाहन्छु, धेरै हुनुहुन्छ जस्तो छ कुराकानी छुट्याइदिएँ मैले। ठिक छ, खुसी लाग्यो जस्तो सम्झिदिनु भयो। एउटा गीत राख्छ साथी, आफन्तलाई सम्झिदिनुहोस् न।
1: के आज रोदै हो कि राख्नु पर्ने के हो दाई आज खास चाहिँ?
0: किन कुनै गीत सुन्न मन छ र म राख्ने चाहिँ कोसिस गरिरहेको थिएँ, कुनै छ भने भन्नुहोस्
1: दाई। एकै नजरमा भन्ने गीत बुझाइदिनु, अर्को यो के आएको छ लुकी लुकी के
0: भन्छु एकै नजरमा माया बस्यो है। ओके, यो गीत राख्छ राख्छौ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न।
1: फर्स्ट अफ अल हजुर दादा हजुरलाई भन्नुपर्छ, मेरो तर्फबाट रानी छ परिवार मित्र 102.1 MHz परिवार मित्र सम्पूर्णलाई भन्दै यहीँ सुन्नु है हुनुहुन्छ माया मगर र मेरो साथीहरू भन्नुपर्दाखेरि अरू कविता मगर, सविता मगर, रिता मगर र सुस्मिता मुक्तान, उर्मिला थापा मगर, निशा लामा भन्दै, ध्रुव पाण्डे भन्दैछु, यति भन्दै छुट्टिन्छु। हस्त दाई नमस्ते।
0: हस् धन्यवाद यहाँले हजुरको रेडियो 102.1 MHz सुन्नुहुन्छ र हामी सब्जीलाई पहिलो सामुदायिक रेडियो हजुरको रेडियो साथमा तामाको एफएम 95.5 MHz पनि सुन्नुहुन्छ हामीलाई। यो चाहिँ जानकारी गराएँ मैले, अनलाइनका थुप्रै माध्यमबाट पनि सुन्नुहुनुहुन्छ यति बेला। विनिता दाहाल सुवेदी हुनुहुन्छ, धनकुटाबाट सुन्दैछु भन्नुहुन्छ। खुसबू सुवेदी, लुचना सुवेदी, लुकेश सुवेदी, सुषमा दाहाल, विमला दाहाल, जुमा दाहाल, कुमार दाहाल, मम्मी र बाबाको लागि पनि अवजनी समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार, हस् धन्यवाद उहाँलाई। त्यस्तै गुड मर्निङ सरजी भन्नुहुन्छ, गुरास गुड मर्निङ हजुर। त्यस्तो मिलन घायलमुटु हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ। मिलन घायलमुटु तेह्र थुम घर भइहाल्छु दोहा कतारबाट भन्नुहुन्छ। सम्पूर्ण रेडियो सुनेर बस्नु श्रोता महानुभावहरूमा सम्झनामा आएछ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। गुरासजी गुड मर्निङ म्याम भन्न खोजेको थिएँ मैले, त्यही भएर अहिले पहुँचाने है मैले। गुड मर्निङ हजुर, यति बेला कोही हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार, नमस्ते नमस्कार, स्वागत छ। कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म दोलखाबाट आयुष योगी हो।
0: दोलखाबाट आयुष
2: योगी
0: योगी, ओके ठिक छ। आयुष के छ खबर, के गर्दै हुनुहुन्छ?
2: ठिक छ सर, बसिरहेको छु भन्नुपर्छ यो बेलामा। हजुर के गर्दै हुनुहुन्छ? खाना भयो त नि?
0: खाना बाँकी छ एकैछिनमा, म यति बेला चटर पचर चटपटर गरेर कुराकानी गर्दैछु हजुरसँग। अनि मौसम कस्तो छ?
2: मौसम सर घाम लागिरहेको छ भन्नुपर्छ, अलिक गर्मी गर्मी भइरहेछ। बिहानतिर चाहिँ जाडो हुन्छ, बेलुकातिर जाडो हुन्छ, दिउँसो घाम लाग्छ, गर्मी हुन्छ, यस्तै हो सर।
0: भनेपछि यो घमाइलो दिन भइसकेपछि चाडपर्वहरू नजिकै गरेको त्यो महसुस भएको दसैँ आउला आउला जस्तो अथवा दसैँ आइसकेको जस्तो महसुस गर्नु भइरहेको छ कि के हो?
2: हजुर सर, के दसैँ आएको जस्तो कि 9-10 दिन अगाडि नै जस्तो महसुस चाहिँ भएको छ
0: होइन? यस्तो घमाइलो हुँदाखेरि अनि हल्का फुल फुलेको देख्दाखेरि ओहो न आइसके क्या हो भन्ने खालको अलिक छुट्टै महसुस भइरहेको छ आजकल मलाई पनि, त्यो भएर सोधेको हजुरलाई।
2: हजुर दाई, हजुर सर, मेरो यस्तो भयो थियो, दसैँ आए पनि नआए पनि मलाई त्यो बेला कस्तो छ भन्नुहुन्छ म दसैँ मान्न पाएँ होइन, किनभने यो बेला भनेको यस्तो घटना घट्छ सर होइन?
0: हजुर,
2: भाइजी अस्ति म रसुवा बारीमा पछि मृत्यु भयो क्या भाइको अनि त्यहाँबाट के दसैँ आएको र नआएको जस्तो महसुस चाहिँ खासै मैले गर्न सकेको छैन तर मौसमले चाहिँ त्यस्तै त्यस्तै
0: हजुर पक्कै पनि यो दुःखद संसार सुन्यो यस्तै भयो अब के गर्ने त होइन धेरैजनाहरू त्यो उसमा सोच्दै नसोचेको घटना भयो त्यो खै कसरी भयो के भयो सम्झिँदा पनि दुःख लाग्छ भनौँ के भनौँ होइन यसै पनि चिन्तित हुनुहुन्छ तपाईँहरू ठिक छ अब त्यतातिर नजाउँ दसैँ भनेको पनि अब हेर्नुहोस् न अहिले मैले यो मौसम हेरेर तपाईँले भनेको जस्तै मौसम हेर्दाखेरि चाहिँ त्यस्तै लागेको छ भने मलाई पनि त्यस्तो लाग्छ मौसम हेर्दा चाहिँ यस्तै छ तर प्रायः जसो यो जब जब चाडपर्वहरू आउँछ एक दुई वर्ष जस्तो महसुस गरिरहेका छौँ केही न केही घटनाहरू होइन घटिरहेका छन् दुःखद घटनाहरू घटिरहेका हुन्छन् अनि न राम्रै हो न नराम्रो हो तैपनि होइन अब यो चाडपर्वहरू आइरहँदाखेरि मनमा पीडा हुँदा हुँदै पनि प्रायः जसो अब खुसी दुःखलाई साथमा लिएर खुसी मन हाँस्ने के भन्छ त्यसलाई अब ठ्याक्क मनमा पीडा लिएर बाहिर हाँसो देखाउने कोसिस चाहिँ भइरहेको छ जस्तो लाग्छ
2: हजुर सर त्यति गर्नु पर्यो भन्ने
0: होइन यस्तै भयो जस्तो लाग्छ मलाई पनि ठ्याक्कै अब भावनाहरू व्यक्त गर्न त सकेन मैले ठिक छ जो सम्झिदिनुभयो अनि यो भनौँ त्यो अस्ति त अब धेरै उनी भयो त्यतिर नजाउँ त्यो मनै कस्तो हुन्छ सम्झिदार भिडियो हेर्दाखेरि नै यस्तो हुन्छ भनेपछि तपाईँहरू त परिवार प्रत्यक्षको होइन छुट्टै त्यो दुःखमा हुनुहुन्छ पीडामा हुनुहुन्छ एउटा गीत राख्छ साथीभाइ आफन्तलाई सम्झिदिनुहोस् न
2: मलाई चिन्ने नचिन्ने सबै रम दिन चाहन्छु भन्छु सर म चाहिँ तृप्ति हो
0: हस् धन्यवाद सहभागी भइदिनु भयो विशेष रूपमा धन्यवाद दिन चाहन्छु है हस् धन्यवाद मलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु आयुष जी हुनुहुन्थ्यो मलाई किन हो किन मायामा पनि ओभर माया भयो भने शब्दहरू व्यक्त गर्न सक्दैन अनि यो दुःखमा पनि होइन यो दुःखको क्षणमा पनि धेरै यो सम्झिँदाखेरि पनि भावनाहरू आउँदैन हो मनमा धेरै कुराहरू खेलिरहेको हुन्छ साथसाथै भन्न मन लागिरहेको हुन्छ तर कसरी व्यक्त गरौँ जस्तो त्यो हुन्छ क्या है त्यत्रो रसुवाको कुरा होइन त्यो सम्झिँदा पनि दुःख लाग्छ यति बेला अचम्म भनौँ अचम्म पीडा खै कसरी घट्यो भन्ने त्यो लाग्छ क्या होइन एक्कासी होइन त्यो भइसकेपछि त्यो क्षण सम्झिँदा पनि भिडियोहरू देख्दा हामीले यहाँ बसेर भिडियो हेर्दाखेरि पल सम्झिँदाखेरि त्यो मनै कस्तो हुन्छ छेद विच्छेद जस्तो पाराको हुन्छ भनिसकेपछि त कतिका घर गए कतिको सम्पत्ति गयो होला सम्पत्ति गएको ठिक छ घर गयो ठिक छ कतिको परिवार जहानहरू होइन त्यसमा अझै सम्पर्कविहीन हुनुहुन्छ होला होइन गाह्रो छ अब जस भगवान्ले भनिन्छ नि धैर्य धारण गर्ने क्षमता होइन शक्ति प्रदान गर्नु भनिन्छ मलाई यति मात्र शब्द आयो है अहिले चाहिँ खासै म यो शब्द छनौटमा चाहिँ अलिक कमजोरै छु जस्तो लाग्छ मैले भने नि मायामा र दुःखमा पनि धेरै दुःख धेरै मायामा पनि शब्द छनौट गर्न अलिकति मलाई कठिन हुन्छ यो कुरा चाहिँ अहिले यहाँहरूलाई होइन अरू फ्याटाफुट्टा कुराहरू आइराखेको हुन्छ तर ओभर मायामा पनि मेरो भावनाहरू व्यक्त गर्न सक्दिनँ ओभर दुःखहरू अब यो दुःखको छेउमा पनि शब्दहरू कसरी व्यक्त गरौँ भन्ने हुन्छ ठिक छ गुराज ज्यान जान तर्कल लाग्दैन मेरो भन्नुहुन्छ र ठिक छ अन्य बेलामा अन्य समयमा लाग्छ अर्जुन आँखा हुनुहुन्छ कार्यक्रम सुन्दैछु शङ्खासभा धर्मदेव दुई ताम्पोकबाट भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद बाबुराम मगरजी हुनुहुन्छ ओखलडुङ्गा पोकाली घर भइहाल्छ साउदी अरेबियाबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ सम्झना सबै भन्दै हुनुहुन्छ मनोज सुन्दासले पनि मान्छे बिन्दास सुन्दैछु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु माधव ढुङ्गेलजीले पनि बिर्तामोड झापा घर भइहाल्छ बिर्तामोड झापाबाट सुन्दैछु भन्नुहुन्छ अनिता बुनु राई अनिता अस्मि सताङ रमिला राई मिडिया प्रेम राई अनि सागिता ढुङ्गाना गीता लिम्बु भूमिका मुखराङ राई त्यस्तै कमला मुखिया मुना मुखिया विनिता दाहाल सुमेदी भावना चामलिङ अनि कुमारी अङ्खङ लाउती लगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे पनि भन्न चाहन्छु। त्यस्तै कल्पना साम्पाङले पनि सम्झना छ भन्नुहुन्छ, प्यारो मान्छे दिलपाली शर्मलाल राईलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना, मिस यु लभ यु भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। राई डिबुचा सनिसा हुनुहुन्छ, उहाँले पनि सुन्दैछ है कार्यक्रममा भन्नुहुन्छ। उहाँले बरहा पोखरी खोटाङ घर है हालको बेदबाट भन्नुहुन्छ। सम्झिनु पर्दाखेरि घरमा हुनुहुन्छ मम्मी भाइहरू निशान राई अनुसु राई मिता डिपुसा सञ्चेता राई सम्झना योन्जन अनिल राई राई केशव तीर्थ राई रञ्जित राई सुरज राई तुम्छ राई छ पलाइस लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। सन्चै आरामै हुन्छ, म पनि हेर्दैछु सुन्दैछु भन्नुहुन्छ गुरुआसीले। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। त्यस्तै मिलन घालमुठले पनि सुन्दैछु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिँदै अब चाहिँ छुट्टिनुपर्छ। यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मलाई धन्यवाद दिन चाहन्छु। प्राविधिक पाटोमा रहेर साथ दिनुभयो सम्झनाजीलाई पनि विशेष रूपमा धन्यवाद। सुनेर साथ दिनुभयो, फोन गरेर साथ दिनुभयो, म्यासेज गरेर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, सम्पूर्णलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु होइन भन्दै तलमाथि भोकी कार्यक्रम त्यसमा चाहिँ माफी माग्न चाहन्छु। शब्द चयनहरूमा तलमाथि हुन सक्छ, त्यसमा माफी माग्न चाहे भन्दै अन्तिममा तपाईँको माझमा एकै नजरमा माया बस्यो है दिपेश किशोर भट्टराईको आवाज मेरो गीत तपाईँको माझमा राख्दै राख्दै आजको बसाइबाट छुट्न चाहन्छु। हवस् त, नमस्कार।

के मन मेरो थामी एन हावा सँगै बरालिने पटक तिम्रो जुम्न खोजे तिम्रो मिठो बोलीले नै एकान्तमा आफै बोले सजाय देखी तिमीलाई मैले ठुलो खाएँ तिमीलाई सँगै दुखे दुखी छुट्टी भित्र माया पोयो बोलीसँगै।

अन्तर्गत उम्मेदवारी दर्ता प्रक्रिया शुरू 7114 जना प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्ने भोटे कोशीको बाढ़ीमा बेपत्ता नागरिकको मृत्यु दर्ताका लागि दुई ऐन संशोधनको तयारी अहिलेसम्म 7 खर्ब 23 अर्ब रूपियाँको क्षति अनुमान माता तीर्थ चोबार 132 केवी प्रसारण लाइन निर्माण सम्पन्न काठमाडौँ उपत्यकाको विद्युत आपूर्ति व्यवस्थापन थप सहज हुने नाइजेरियामा सैन्य विमान दुर्घटना 32 जनाको ज्यान गयो राष्ट्रपति टिनुबुद्वारा दुःख व्यक्त र घरेलु टोली भारत र वेस्ट इण्डिज बीचको 5 खेलको T20 श्रृंखला आजदेखि शुरू हुँदै नेपाल खबरमा अब पूरा खबर नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनका लागि उम्मेद्वारी दर्ता प्रक्रिया शुरू भएको छ कुल 7114 महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन् पार्टीको निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेद्वारी फारम वितरण र उम्मेद्वारी दर्ता प्रक्रिया शुरू गरेको समितिका संयोजक प्रेम बहादुर खड्काले जानकारी दिनुभयो अहिले 12:30 बजेदेखि 4 बजेसम्म उम्मेद्वारीका लागि मनोनयन दर्ता हुने तारिका कांग्रेसले केन्द्रीय कार्य समितिको आकार 167 बढ़ाएर 297 सदस्य बनाइएको छ हिजो संशोधित विधान पारित गरी पदाधिकारी संख्या 14 बढ़ाएर 26 पुर्याएको छ कांग्रेस विधानको नयाँ व्यवस्था अनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएको छ उपसभापतिको संख्या 4 पुगेको छ महामन्त्रीको संख्या 3 पुर्याइएको छ एक महिला महामन्त्री अनिवार्य गरिएको छ त्यस्तै 2 खुल्ला सहमहामन्त्री थपिएको यससँगै सहमहामन्त्रीको संख्या पनि 11 पुगेको छ प्रवक्ता पद पनि थप गरिएको छ आवश्यकताका आधारमा सहप्रवक्ताको संख्या थप हुने पनि पार्टीले जनाएको छ सरकारले भोटे कोशीको बाढ़ीमा बेपत्ता भएका नागरिकको मृत्यु दर्ताका लागि 2 ऐन संशोधनको तयारी गरेको छ गृह सचिव केदारनाथ शर्माले भोटे कोशी र त्रिशुली नदी क्षेत्रमा गएको भदौ 10 आएको बाढ़ीमा बेपत्ता नागरिकको मृत्यु दर्ता प्रक्रियालाई कानूनी मान्यता दिन 2 ऐन संशोधनको प्रस्ताव अघि बढ़ेको बताउनु भएको छ सिंहदरबारमा आज बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव जलवायु न्याय तथा भोटे कोशी त्रिशुली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा गृह सचिव शर्माले विपदको शुरूआती चरणमा भौगोलिक जटिलता र विषम परिस्थितिका कारण उद्धारमा केही चुनौती देखिए पनि अहिले सरकारी संयन्त्र सुरक्षा निकाय र पालिकाको समन्वयात्मक प्रयासबाट प्रभावकारी काम भइरहेको बताउनु भएको छ पुनर्निर्माणका विषयमा वहाँले राष्ट्रिय योजना आयोगको ऱ्यापिड ड्यामेज एण्ड निड एसेसमेन्ट अनुसार तत्कालका लागि 7 खर्ब 23 अर्ब रूपियाँको क्षति अनुमान गरिएको बताउनुभयो गृह सचिव शर्माले विपदको यो घटना नेपाल अनुभव गरेको अहिलेसम्मकै भयावह र अकल्पनीय क्षति भएको भन्दै यसले सरकारको पूर्व तयारी क्षमतामा पनि प्रश्न खड़ा गरेको बताउनुभयो गृहमन्त्री सुदन गुरूङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीले पदीय हैसियतको दुरूपयोग गरी गोप्य वा संवेदनशील सूचना चुहाए कार्यवाही हुने चेतावनी दिनुभएको छ वहाँले राज्यका संवेदनशील सूचना कसैको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी भएको र पदले सूचनामा पहुँच दिए पनि त्यसको दुरूपयोग गर्ने अधिकार नदिने बताउनु भएको छ गृहमन्त्री गुरूङले आज बिहान सामाजिक सञ्जाल फेसबुकमा गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भूलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति आफूले लामो समयदेखि नियालिरहेको उल्लेख गर्नुभएको छ वहाँले लेख्नु भएको छ राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसु होस् कुनै उन्मुक्ति पाउने छैन कानूनको कठघरामा ल्याइनेछ सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी वंशीराज दाहाल हिजो निलम्बनमा पर्नु भएको थियो काठमाण्डु उपत्यकाको विद्युत आपूर्तिलाई थप सुदृढ भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको थानकोट चापागाउँ भक्तपुर 132 केवी प्रसारण लाइन आयोजना अन्तर्गतको माता तीर्थ चोभार खण्डको निर्माण सम्पन्न भएको छ माता तीर्थ सब स्टेशनबाट चोभार सब स्टेशनसम्मको झण्डै 6 किलोमिटर लामो 132 केवी प्रसारण लाइन यही शुक्रबारदेखि चार्ज गरिने भएको छ लाइन चार्ज भएपछि माता तीर्थ चोभार खण्ड राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध भई नियमित रूपमा विद्युत
विद्युत प्रवाह हुनेछ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले माता तीर्थ चोबार प्रसारण लाइन र चोबार सब स्टेशन सञ्चालनमा आएपछि काठमाडौँ उपत्यका तथा आसपासको क्षेत्रमा विद्युत माग र आपूर्ति बीचको सन्तुलन कायम गर्न थप सहज हुने बताउनुभयो। उहाँले चोबार सब स्टेशनबाट पाटनसम्मको झण्डै 4.5 किलोमिटर 132 केभी भूमिगत प्रसारण लाइन निर्माणलाई पनि उच्च प्राथमिकताका साथ अगाडि बढ़ाइएको जानकारी दिनुभयो। प्राधिकरणले आउँदो हिउँद याममा काठमाडौँ उपत्यकाको बढ़दो विद्युत माग व्यवस्थापन गर्न गएको असोज 8 गते माता तीर्थ चोबार प्रसारण लाइनलाई 15 दिनभित्र चार्ज गर्ने निर्णय गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तनहुँको करुवाटार र नवलपरासीको बौद्धी काली जोड्ने पुलमा क्षति पछि आवत जावतमा समस्या, आज सुनको भाव घटबढ़ भएन, चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सिधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। यतिन्जेल हामीले कांग्रेस 15 महाधिवेशन अन्तर्गत उम्मेद्वारी दर्ता प्रक्रिया शुरू भोटेकोशीको बाढ़ीमा बेपत्ता नागरिकको मृत्यु दर्ताका लागि 2 ऐन संशोधनको तयारी लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। गएको असोज 9, 10 र 11 गते काली गण्डकी नदीमा आएको बाढ़ीले तनहुको घिरिङ गाउँपालिका 4 करुवाटार मौतीघाट र नवलपुरको बौद्धी काली गाउँपालिका 1 मचेडी जोड्ने झोलुङ्गे पुलमा क्षति पुगेपछि आवत जावतमा समस्या भएको छ। पुलमा क्षति भएपछि करुवाटार बटौलीटार लगायत क्षेत्रका स्थानीय बासिन्दालाई नदी वारपार गर्न समस्या भएको हो। झोलुङ्गे पुल अवरूद्ध हुँदा सबैभन्दा धेरै असर विद्यार्थीलाई परेको छ। करुवाटार र बटौलीटार क्षेत्रबाट नदी पारी रहेको बौद्धी काली 1 मचेडी धर्मात्मा माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने 15-20 जना विद्यार्थी विद्यालय जान पाएका छैनन्। काली गण्डकी नदीमा पानीको बहाव उच्च हुँदा जोखिम मोलेर नदी तर्न सक्ने अवस्था नरहेको घिरिङ गाउँपालिका 4 का वडाध्यक्ष भीम बहादुर कुमारले बताउनु भएको छ। यसैबीच चितवनका उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ़ बजार संरक्षणका लागि आवश्यक पहल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेसँग आग्रह गरेका छन्। नदीको कटान र बाढ़ीका कारण नारायणगढ़ बजार सहित आसपासका क्षेत्र जोखिममा परेको भन्दै उद्योग वाणिज्य संघ चितवनको टोलीले सभापति लामिछानेलाई भेटेर नारायणी नदीको दीर्घकालीन व्यवस्थापन तटबन्धन सहित तत्काल आवश्यक पहल गर्न माग गरेका हुन्। टोलीले चितवन क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य समेत रहेका सभापति लामिछानेलाई भेटेर नारायणी नदी नियन्त्रण तथा नारायणगढ़ बजार संरक्षणका विषयमा ध्यानाकर्षण गराएको संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले बताउनुभयो। आज सुनको भाव घटबढ़ भएको छैन, चाँदीको भाव भने घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुन आज हिजो सोमबार जस्तै तोलाको 2,91,500 रूपियाँमा कारोबार भइरहेको छ। यसै गरी आज चाँदीको भाव तोलामा 15 रूपियाँले घटेको छ। हिजो तोलाको 4,430 रूपियाँ रहेको चाँदी आज घटेर तोलाको 4,415 रूपियाँमा झरेको महासंघले जनाएको छ। अब विदेशको खबर। नाइजेरियामा सैन्य विमान दुर्घटना भएको छ। राष्ट्रपति बोला टिनुबुले दक्षिण पश्चिमी ओन्जो राज्यमा हिजो भएको सैन्य विमान दुर्घटनामा विमानमा रहेका 32 जनाको ज्यान गएको पुष्टि गर्नुभएको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। उड्डयन तथा एरोस्पेस विकास मन्त्री फेस्टस के यामी का अनुसार 25 जना यात्रु र 7 जना चालक दलका सदस्य रहेको सैन्य विमान ओन्जो राज्यको नदी किनारमा अवस्थित इग्बोकाडा समुदायको 9 सैनिक आधार नजिक दुर्घटना भएको हो। नाइजेरियाका राष्ट्रपति टिनुबुले यो दुर्घटना सैन्य बल तथा सम्पूर्ण देशवासीका लागि अत्यन्तै दुःखद क्षण भएको बताउनु भएको छ। नाइजेरियाली वायुसेनाका अनुसार शुरूमा हेलिकप्टर दुर्घटना भएको अनुमान गरिएको भए पनि यो विमान 2 इन्जिनयुक्त टर्बोप्रप विमान रहेको पुष्टि भएको छ। विमान दक्षिणी नाइजेरियाको बेनिन शहरबाट लागोसतर्फ नियमित उडानका क्रममा दुर्घटना भएको हो। अब खेल खबर घरेलू टोली भारत र वेस्ट इण्डिज बीचको पाँच खेलको टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला आजदेखि शुरू हुँदैछ। पहिलो खेल आज राति सभा सात बजे लखनऊको एकाना रंगशालामा शुरू हुनेछ। टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र वेस्ट इण्डिज बीच अहिलेसम्म 31 पटक प्रतिस्पर्धा भएकोमा भारत 20 र वेस्ट इण्डिज 10 खेलमा विजयी भएको छ। यसैगरी एक खेल नतिजा विहीन रहेको छ। भारतले एकाना रंगशालामा टी ट्वेन्टी क्रिकेटमा अहिलेसम्म हार बेहोरेको छैन। यहाँ भएका तीनवटै खेल भारतले जितेको छ। यसअघि भएको तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला भारतले 2-1 जितेको थियो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कांग्रेस 15 महाधिवेशन अन्तर्गत उम्मेद्वारी दर्ता प्रक्रिया शुरू। 7114 जना प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्ने। भोटे कोशीको बाढ़ीमा बेपत्ता नागरिकको मृत्यु दर्ताका लागि 2 ऐन संशोधनको तयारी। अहिलेसम्म 7.23 खर्ब रूपियाँको क्षति अनुमान। माता तीर्थ चोबार 132 केबी प्रसारण लाइन निर्माण सम्पन्न। काठमाण्डु उपत्यकाको विद्युत आपूर्ति व्यवस्थापन थप सहज हुने। नाइजेरियामा सैन्य विमान दुर्घटना 32 जनाको ज्यान गयो। राष्ट्रपति तिनुबुद्वारा दुःख व्यक्त। र घरेलू टोली भारत र वेस्ट इण्डिज बीचको पाँच खेलको टी ट्वेन्टी श्रृंखला आजदेखि शुरू हुँदै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: বর্তমান নম্বর ওয়ান দানা
1: হে পোশাক দানা নম্বর ওয়ান দামায় সবে ভান্ডা কম
2: হনি
3: প্রীতি মা কান্তি মেলিরা আয়ো নাচো আবার ছম ছম ছম ছম
4: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
5: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
4: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
6: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
7: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
8: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
8: सम्पर्क नम्बर 0845410043 98 63 023 422।
9: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
10: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
9: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513 45701 र 9513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
10: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
7: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
11: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998 0485403998।
7: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
11: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
12: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
8: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
12: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
8: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
12: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
8: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
12: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
8: हिंसा सहनु हुँदैन, आवाज उठाउनुपर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
12: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस्। उका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
8: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
12: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
8: मनोसामाजिक

हजुरको आवाज हजुरको साथ यही हो हजुरको रेडियो 102.1 मेगाहर्ज। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम स्नेह सौगातको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्के भने प्रविधि संयोजनबाट साथ दिनु भएको छ श्रीराज महतले भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौ। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसले वेबसाइट www.hajurko.radio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसे एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर तपाईँले कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले कार्यक्रम नियमित सुन्दै आइराख्नु भएको छ, हामी फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आज पनि सही क्रम जारी रहेको छ। आजको व्यवसायमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु र आज मंगलबारको व्यवसाय रहेको छ। आजको व्यवसायमा तपाईँको माझमा हामीले सामान्य ज्ञानको प्रश्नहरू लिएर आएका छौं। मिलाउनु भयो भने साथी संगीलाई सम्झना सन्देश राख्न पाउनुहुनेछ भने मिलाउन सक्नु भएन भने साथीलाई सम्झना सन्देश राख्न पाउनुहुने छैन। तपाईलाई यो जानकारी गराइसकेको छु र कार्यक्रम अवधि बढ़ी मिठा रमाइला चलचित्र गीत संगीतहरू राखेर तपाईलाई मनोरञ्जन दिने प्रयास गर्नेछौ। यो मध्याह समय छ, तपाईँको आलिउराली पञ्चाङ चौतारी गरिराख्नु भएको छ होला, अफिसले कामतिर व्यस्त हुनुहुन्छ होला, तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुनेर साथ दिनुहोला र साथमा कार्यक्रम पनि सहभागिता जनाउनुहोला भन्दै यति बेला हामी कार्यक्रमको शुरूआत गर्न चाहन्छौ एउटा मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ तपाईँ हुने रेडियो सुन्दै गर्नुहोला।

0: 가리가 많이 또 매미트기더라고. 아 하리 하리 하리. 아니 이거 매미트기더라고. 그래서 여기 다음에 라키라 가리가 뭔가 수루하다 그리 세게 가서. 아마 보니 반도 또 빨리 그래. 그래서 순이 얼 40 40 순이 순이 서비스 스마트폰 그리다 또 빨리 서바이 그때 전화 오는 수업 오는 이제 이때 빌라. 사티 오른 쇼 스와그 그리시. 나마스칼.
1: 나마스테
0: 주니. 나마스칼 아줄 가리키 코 볼래 오는 쇼.
1: 오칼 등가바타 님들 마가르 볼래 주니.
0: 키 마가르 번호 봐요.
1: निम बहादुर मगर
0: निम बहादुर भन्नुभयो
1: हजुर दिदी
0: के छ निम बहादुर मगर जीको खबर
1: ठीक छ दिदी ठीक छ आरामै छु भन्नु पर्छ पानी पर्न लागेको छ
0: त्यो त पानी पर्न लागेको छ कहाँदेखि भन्नुभयो हजुरले ओखलढुङ्गातिर पानी पर्न लागेको छ
1: हजुर दिदी अब मौसम अलि धुमधुम छ पानी पर्न सुरु भइसक्यो भन्नुपर्छ
0: ठिक छ यता चाहिँ अब पानी पर्न लागेको छैन मन्द मन्द घाम लागिरहेको छ होइन धेरै चर्को पनि छैन यस्तै छ समग्रमा सबै ठिकठाक छ राम्रो रमाइलो छ अनि हजुरको खाना त भइसक्यो होला कार्यक्रम सुन्दै हुनुहुन्छ
1: हजुर दिदी भइसक्यो मेरो त कार्यक्रम सुनेको छैन दिदी कार्यक्रम आउँछ भनेर फोन ट्राई गरेको थियो
0: कार्यक्रम सुन्नु भएको छैन फोन कार्यक्रममा चाहिँ अब कार्यक्रम आउँछ भनेर फोन चाहिँ गर्नुभयो है
1: हजुर हाम्रो साथीले जानकारी दिनुभयो हाम्रो
0: ठिक छ जानकारी गराउनु हुने साथीलाई पनि धेरै धेरै धन्यवाद आज चाहिँ हामीले एउटा सामान्य ज्ञानको प्रश्नहरू लिएर आएका छौँ ठिक छ तपाईँले चाहिँ अब आउँछ भने हामी प्रश्न सोध्छौ आउँछ भने तपाईँले उत्तर दिन सक्नुहुनेछ आउँदैन भने त्यस्तो अप्ठ्यारो मान्नु पर्दैन मिलाउनु भयो भने उत्तर अब तपाईँले मिलाउनु भयो भने चाहिँ साथी संगीलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ यसमा चाहिँ हामीले तपाईँलाई चारवटा अप्सन दिन्छौँ होइन

0: क्वेसन भनिसकेपछि तपाईँले कुन चाहिँ अप्सन होइन ठिक हो सही जस्तो लाग्छ त्यो अप्सन चाहिँ तपाईँले भन्नुपर्ने हुन्छ है त।
1: हुन्छ दिदी,
0: प्रयास गर्छु। यति बेला तपाईँको लागि म सजिलै प्रश्न राख्नेछु। नेपाल देश रहेको स्थानमा परापूर्व कालमा के थियो? अप्सन ए रहेको छ हिमाल, अप्सन बीमा रहेको छ समुद्र, अप्सन सीमा रहेको छ माटो, अप्सन डीमा रहेको छ जंगल। कुन चाहिँ सही होला? अप्सन ए रहेको छ हिमाल, अप्सन बी रहेको छ समुद्र, अप्सन सी रहेको छ माटो, अप्सन डी रहेको छ जंगल।
1: हिमाल भन्छु दिदी।
0: हिमाल भन्नुहुन्छ?
1: हजुर।
0: ठिक छ, हामी कार्यक्रममा चाहिँ कम्प्युटरबाट चाहिँ गर्छौँ है त, के हुन्छ? मिन बहादुरजी सुन्नुभयो के जस्तो लाग्यो? ठिक छ, तपाईँको लागि म सही उत्तर भनिदिन्छु, जंगल रहेको छ है त। ठिक छ, कार्यक्रममा आउँदै गर्नुहोस्, कार्यक्रमलाई पनि सुन्ने प्रयास गर्नुहोस्। आजको बसाइबाट हामी छुटौँ है त। हवस् त, नमस्कार। उहाँ हुनुहुन्थ्यो निम बहादुर मगरजी हुनुहुन्थ्यो ओखलढुङ्गादेखि। उहाँलाई विशेष धन्यवाद, कार्यक्रममा आउनु भएको छ, प्रयास गर्नुभएको छ। तपाईँले पनि प्रयास गर्न सक्नुहुनेछ, मिल्नै पर्छ भन्ने छैन, तपाईँको लागि प्रयास नै सबैभन्दा ठूलो कुरा हो। फटाफट फोन गर्नुहोला र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आफन्तजन साथी सङ्गीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: नमस्कार दिदी।
0: नमस्कार हजुर, शुभ नाम। लीलाजी बोल्नुभयो?
2: हजुर।
0: के छ, आरामै हुनुहुन्छ नि लीलाजी?
2: आरामै छु भन्नुपर्छ दिदी। हजुर
0: लगायत म लगायत हाम्रो रामेछाप खबर पनि एकदम ठिक छ, म पनि एकदम ठिक छु, अनि हाम्रो रेडियो अल परिवार नै सबैजना ठिक छौ है त। अनि के छ त्यतातिरको मौसम सुनाउनुहोस्।
2: यता धुम्मा धुम्मा भएको छ भन्छ।
0: धुम्मा धुम्मा भइरहेको छ, पानी पर्ला जस्तो भएको छ है?
2: हजुर।
0: यता चाहिँ त्यस्तो छैन, एकदम मजाले घाम लागिरहेको छ यता चाहिँ भन्नुपर्छ। यता मौसमको कुरा गर्नुपर्दा कार्यक्रम सुन्दै हुनुहुन्छ है? ठिक छ, त्यसो भए हामी कार्यक्रम तर्फै लागौ है त। सर्पले कति मिटरसम्म टाढा देख्न सक्छ? अप्सन ए रहेको छ 1 किलोमिटर, अप्सन बी 2 किलोमिटर, अप्सन सी 3 किलोमिटर, अप्सन डी 4 किलोमिटर। कति किलोमिटरसम्म चाहिँ सर्पले देख्न सक्छ? हजुर, सर्पले कति किलोमिटरसम्म टाढा देख्न सक्छ? अप्सन ए 1 किलोमिटर, अप्सन दुई बी 2 किलोमिटर, अप्सन सी 3 किलोमिटर, अप्सन डी 4 किलोमिटर। कति किलोमिटरसम्म देख्न सक्छ? 4 किलो भन्नुहुन्छ?
2: हजुर।
0: ल ठिक छ, हामी कम्प्युटरमा चेक गर्छौ है त। लीलाजी के भयो जस्तो लाग्यो? मिलेन। ल ठिक छ, प्रयास जारी नै छ होइन। यसको सही उत्तर रहेको छ 1 किलोमिटर है त। ल हामी आजको बसाइबाट सुटम भन्दै थिएँ, उहाँ छुटिसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला भने हामी कार्यक्रममा अर्को एउटा मिठो गीततर्फ लाग्छौ। गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ जानेछौ, विश्रामपछि फेरि आउनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रंगबहार रंगबहार
2: बर्जर सँगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
1: बर्जर पेन्टले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि।
1: घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ। बर्जर पेन्ट

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैं भरी लाइफ
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ता बन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट
1: सजिलो मासिक किस्ता सुविधा
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342055 048541106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
3: ए बुहारी साह्रै मासु खान मन लागेको छ भोलिका लागि तरकारी पनि सकिएको छ फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे जाऊ त लिएर आऊ
4: ल्याउनु त ल्याउने बुबा तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि
3: ए पिरले कि बुहारी रामेछाप मिट सप एन्ड कोल स्टोर छँदैछ नि तुरन्तै त्यहाँ गएर लिएर आइहाल त
5: हजुर रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस् यहाँ होम डेलिभरीको पनि व्यवस्था छ
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ
4: प्रोप्राइटर राम बहादुर शाही सम्पर्क नम्बर 9848746403 रामेछाप मिट सप एन्ड कोल स्टोर रामेछाप अस्पताल जाने रोड रामेछाप बजार रामेछाप
7: Xiaomi wa Redmi ko phone kinda upahar nai upahar yo dasai tihar ma Xiaomi wa Redmi ko latest phone kini MI space IMEI number type gari WhatsApp marfat pathaunu hos ra harek din 8 jana lai Redmi Buds 6 play harek hafta 10 jana lai Redmi Watch 6 active ani bumper ma 4 jana bijeta lai Thailand holiday yo yojana mangsir 9 gate samma matra aajai najikai ko Xiaomi dealer ma samparka garnu hos
8: Xiaomi kinda upahar everyday For my Thailand holiday.
9: भूक्षय नियन्त्रण गरौं उर्वर भूमि जोगाऊ
10: माटो हाम्रो जीवन र कृषिको आधार हो तर वन विनाश जथाभावी डाँडा कटान अव्यवस्थित सड़क निर्माण नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ
9: भूक्षयले उर्वर माटो बगाउँछ खेतीयोग्य जमिनको उत्पादन घटाउँछ पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन् यसको प्रत्यक्ष असर हाम्रो जीवन वातावरण भविष्यमा पर्छ त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ
10: खाली जमिनमा रुख तथा घाँस रोपौं भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ जथाभावी वन फडानी नगरौं नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं
9: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ
10: आउनुहोस् भूक्षय नियन्त्रण गरौं उर्वर माटो जोगाऊ सुरक्षित भविष्य निर्माण गरौं
9: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश

0: कार्यक्रममा हामीले एकदमै मिठो गीत राखेको हो। त्यसपछि छोटो व्यावसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता सम्झना खड्की पनि प्रविधि संयोजनबाट साथ दिनुभएको छ। श्री राज महतले पनि साथमा तपाईँ हुनुहुन्छ। आजको अवस्थामा हामीले सामान्य ज्ञानको प्रश्नहरू लिएर आएका छौं। तपाईँले पनि कार्यक्रममा सहभागिता भएर तपाईँले प्रश्नको उत्तर दिने प्रयास गर्न सक्नुहुनेछ। तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार, हेलो। साथीहरू हुनुहुन्थ्यो, बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। र पालो तपाईँको रहेको छ, फटाफट फोन गर्नुहोला। त्यसै गरी हामीलाई सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि धेरै साथीहरूले सम्झना सन्देश पठाउनु भएको छ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार,
1: हेलो दिदी, नमस्ते। नमस्कार, साथमा तासी दिदी, मिठो माया मिठो सम्झना यतिलाई।
0: नमस्ते, नमस्कार तासी दिदीले, साथमा मिठो सम्झना। हाम्रो डोमाजी बोल्नुभयो,
1: हजुर पक्कै पनि भन्नुपर्छ दिदी।
0: के छ अनि हजुरको खबर?
1: एकदम ठिकठाक छ। अनि हजुर चाहिँ के छ सुनाउनु?
0: मेरो पनि खबर एकदम राम्रो छ, रमाइलो छ। होइन, प्राय जस्तो हाम्रो खबर हजुरहरूलाई सुनाइराखेकै हुन्छौँ र हजुरहरूसँग चाहिँ धेरै समयपछि कुराकानी भएको जस्तो लाग्यो। के छ हजुरको खबर चाहिँ सुनाउनुहोस्?
1: मेरो खबर पनि एकदम ठिकठाक छ दिदी, हजुरसँग बोल्नु नपाएर। होइन, कस्तो भइरहेको दिदी, मसँग कुरा गर्नु पर्दा एकदम घाम लागिरहेको छ। अनि यता दिदी कस्तो छ भन्नुपर्छ?
0: यता पनि मजाले घाम लागिरहेको छ, त्यस्तो धेरै चर्को घाम त छैन, ठिक ठिकै मन्द मन्द घाम लागिरहेको छ। होइन, अरू समग्रमा सबै ठिक छ, त्यस्तो खासै केही छैन। है, समग्रमा सबै ठिक छ, हजुरको पनि अब ठिक छ, मजाले काम लागिरहेको छ भन्दै हुनुहुन्छ। धेरै समयपछि कुराकानी भयो, र केमा व्यस्त हुनुहुन्थ्यो हाम्रो डोमाजी?
1: यस्तो खासै व्यस्त थियौँ दिदी, केही फिल्मतिर गएको थियो। अनि त्यता फोन गरौँ भनेको, त्यता रेडियो राम्रोसँग नसुक्ने रहेछ दिदी, अनि त्यो कल गर्न पाएन भन्नुपर्छ है।
0: रेडियो सुनेर मात्रै फोन गर्ने गर्नुभएको छ हो? इन्टरनेट पनि अब मजाले अहिलेको जमानामा नचलाउने कोही पनि छैन, त्यो माध्यमबाट पनि सुन्न सक्नुहुनेछ। तपाईँले चाहिँ अब कार्यक्रम आएको छ कि छैन भनेर होइन, फ्रिक्वेन्सीको मात्रै भर पर्न सकिँदैन। अब एउटा सीमित ठाउँमा चाहिँ सम्बन्धित होइन आवाज, हाम्रो आवाजहरू त्यहाँसम्म प्रसारण हुन्छ भने अनलाइनबाट चाहिँ हामीले जुन सुकै ठाउँमा रहेर पनि तपाईँले हाम्रो आवाज सुन्न सक्नुहुनेछ। तपाईँलाई मैले यो जानकारी गराएँ र हाम्रो पात्र नेपाली पात्र तपाईँले त्यसबाट पनि रेडियो सुन्न सक्नुहुनेछ। अनि फेसबुक पेजबाट पनि चलाउनुहुन्छ भने फेसबुक पेजबाट पनि तपाईँले चाहिँ सुन्न सक्नुहुनेछ। तपाईँलाई यो पनि जानकारी गराएँ है त। अरू सबै ठिक छ भन्नुभएको छ। अब अहिले चाहिँ काठमाडौँतिरै हुनुहुन्छ कि यता घरतर्फै गाउँ घरतिर फर्किनु भइसक्यो?
1: हजुर, म यस्तो दसैँको माहौल छ दिदी, होइन एकदम सँगले गाउँ घरमा दसैँ मनाउनको लागि आएकी छु। यता काकातिर हजुरको प्रोग्राम सुन्दै गाई बसिरहेको छु भन्नुपर्छ दिदी।
0: गाई बस्तु हेर्दै हुनुहुन्छ? ठिक छ, अब काठमाडौँदेखि गाउँसम्म फर्किनु भएको छ होइन, अब विजय दशमी होइन मनाउनको लागि चाहिँ ठिक छ, राम्रोसँग मनाउनु होला। अब सपिङ त मजाले भयो होला काठमाडौँदेखि नै होइन, राम्रोसँग मनाउनु होला पनि भन्न चाहन्छु। गाउँघरमा आएर हामीले यसरी मजाले सुनेर साथ दिनु होला होइन, यही कामना छ। राम्रोसँग दसैँ तिहार छठ मनाउनु होला, शुभकामना। यति बेला हामी कार्यक्रमतर्फ लागौँ। आज के गर्नुपर्छ भन्ने कुरा त थाहा छ हजुरलाई है?
1: एकदम दिदी थाहा छ भन्नुपर्छ है।
0: ल, मैले योभन्दा पहिले पनि सोधिरहेको प्रश्न छु, आज चाहिँ नयाँ लिएर आएको छैन मैले, पुरानो प्रश्नहरू चाहिँ हजुरहरूको माझमा राखिरहेको छु, कतिको याद गर्नुभएको छ। र यति बेला चाहिँ भने तपाईँको माझमा म प्रश्न राख्न गइरहेको छु है त। कुन रङ देख्दा कुकुर रिसाउँछ? अप्सन ए रहेको छ रातो, अप्सन बी रहेको छ हरियो, अप्सन सी रहेको छ कालो, अप्सन डी रहेको छ निलो। कुन चाहिँ कलर देख्दा चाहिँ रङ देख्दा कुकुर रिसाउँछ? रातो भन्नुहुन्छ?
1: हजुर।
0: ठिक छ, हामी कम्प्युटरमा चेक गर्छौँ है त। डोमाजी,
1: हजुर,
0: के भयो जस्तो लाग्यो?
1: एकदम नमिलेको अवस्था
0: ठिक छ, प्रयास गर्नु पर्दैछ. यसको चाहिँ सही उत्तर रहेको छ कालो, है त. हवस् त, नमस्कार. उहाँ हुनुहुन्थ्यो डोमा शेर्पाजी हुनुहुन्थ्यो. उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु कार्यक्रममा आउनुभयो. मिठा कुराकानीको साथमा प्रश्नको उत्तर पनि दिने प्रयास गरेर छुटिसक्नु भएको छ. हामी कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौं. अब लगभग समय पनि सकिन लागिसकेको छ. कोही साथी आउनुहुन्छ भने हामी उहाँसँग कुराकानी गर्ने प्रयत्न गर्नेछौ. र मिठा गीत संगीत राख्दै हामी पनि तपाईँले पठाउनुभएका सन्देश वाचन गर्दै बिदा लिनेछौ. यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु. नमस्कार.
2: हेलो दिदी, नमस्ते. नमस्कार.
0: नमस्ते. नमस्कार हजुर. हाम्रो साथी कहाँदेखि बोल्नुभयो?
2: सिन्धुलीको बितिजोरबाट जानुका मगर.
0: सिन्धुलीको बितिजोरबाट जानुका मगर बोल्नुभयो.
2: हजुर.
0: के छ नि जानुकाजीको खबर?
2: एकदम ठिकठाक छ दिदी, हजुरको के?
0: मेरो पनि खबर एकदम ठिक छ. राम्रो रमाइलो छ. मन्द मन्द घाम लागिरहेको छ. हजुरहरूको यति मिठो आवाज सुन्न पाइराखेको छ, एकदमै खुसी छौ भन्नुपर्छ है त. अनि हजुरको सुनाउनुहोस्.
2: मेरो पनि एकदम खुसी छ भन्नुपर्छ अहिले.
0: हजुरको पनि खबर ठिक छ है. कार्यक्रम सुन्दै हुनुहुन्छ अनि केमा व्यस्त हुनुहुन्छ आजकल?
2: अहिले म यता बनामा छु भन्नुपर्छ अहिले.
0: जङ्गलतिर हुनुहुन्छ है? ल ठिक छ, कार्यक्रम सुन्दै हुनुहुन्छ. सुनेको छैन भन्नुभएको छ. आज चाहिँ हामीले सामान्य ज्ञानका प्रश्नहरू लिएर आएका छौँ. त्यसमा हामी अप्सन पनि दिन्छौँ, तपाईँले सही उत्तर दिनुपर्ने हुन्छ है त. ल ठिक छ, तपाईँको माझमा हामी प्रश्न सोध्छौँ राख्छौँ. आँखा बन्द गरेर पनि देख्न सक्ने जनावर कुन हो? अप्सन ए रहेको छ हरिण, अप्सन बी रहेको छ उठ, अप्सन सी रहेको छ घोडा, अप्सन डी रहेको छ गधा. कुन चाहिँ सही उत्तर हुन्छ?
2: अप्सन डी भन्नुपर्छ.
0: डी भनेपछि गधा भन्नुहुन्छ. ल ठिक छ, यसको सही उत्तर के हो? हामी कम्प्युटरमा चेक गर्छौँ है त. जानुकाजी के भयो जस्तो लाग्यो? यसको सही उत्तर रहेको छ अप्सन ए, हरिण रहेको छ है त. हवस् त, नमस्कार. उहाँ हुनुहुन्थ्यो जानुका मगरजी हुनुहुन्थ्यो. उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. अवश्य हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ, समय कम छ. तपाईँले पठाउनुभएका सन्देशलाई पनि वाचन गर्नुपर्ने हुन्छ. यति बेला धेरै साथीले कमेन्ट पठाउनु भएको छ. तपाईँको कमेन्ट पठाउनुभएका कमेन्टहरूलाई वाचन गर्नेतर्फ लाग्छु. हामीलाई कमेन्ट प्राप्त भएको छ. हुनुहुन्छ कमल श्रेष्ठजीले, आज मलाई चाहिँ मुभी सँग बबुल गिरी र बोबी लिम्बुको आवाजमा रहेको रातो टिका परिवार चलचित्रको गीत चाहिँ राखिदिनुहोस् न भन्दै हुनुहुन्छ. उहाँले रातो टिका भन्ने गीत चाहिँ रोसाइमा पार्नुभएको छ, चलचित्र परिवार. र त्यसै गरी हुनुहुन्छ, म चाहिँ तिनजुरी मिडिया ग्रुपको सदस्य तेह्रथुमको पेदाबाट यस कार्यक्रम मार्फत साथीहरूलाई सम्झनु पर्दा दिप बासकोटा, मनोज भुजेल, सुची आरती लिम्बु, लुकिन तेक्लिन लिम्बु, राजन खतिवडा, चित्र अघि, सुचिला कार्की, सरला राई, मिडिया प्रेमी निर्मला अनिम, पूजा माथिम बा लिम्बु, फुलमाया अङ्केवा लिम्बु, टिकाराम सुनवार, मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई भन्दै अब बस्ने गीत मजाले सुनेर इन्जोय लिनुहोला भन्दै छुटिन्छु भन्नुभएको छ. कमल श्रेष्ठजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु. त्यसै गरी हुनुहुन्छ अर्को साथी मिलन घायल मुटुजी हुनुहुन्छ. हेलो शेष, नमस्ते है. म पनि कार्यक्रम सुन्दैछु. तिनजुरे मिडिया ग्रुपको सदस्य मिलन घायल मुटु तेह्रथुम बाद घर भई हाजिर दोहा कतारबाट अब बस्ने गीत हजुरको लागि रेडियो सुनेर बस्नुहुने सम्पूर्ण तमाम श्रोता दर्शकको लागि र हजुर लगायत सम्पूर्ण रेडियो परिवारको लागि पनि भन्दै छुटिन्छु भन्नुभएको छ. निशा ठकरजी हुनुहुन्छ, उहाँले पनि मिस यु अल भन्नुभएको छ. अर्जुनिया खाजीले पनि दर्शन सेवा हजुर. म पनि यता शङ्खसभा धर्मदेवी दुई तामाखोकबाट अर्जुनिया खा हो, मिस यु अल भन्नुभएको छ. त्यसै गरी सोना कन्दुङ्गाजी हुनुहुन्छ, सेवा र नमस्कार आज सम्झना शेष हजुर. म सोना कन्दुङ्गा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु, हेर्दैछु. यो बेला मिठो माया सम्झना छ. साथीहरू हुनुहुन्छ टिकाराम सुनवार, लेखक बान्टा वराई, सुस्तानी भुजेल, आमा दिनेश दिवान, सुनिता भण्डारी, भीम भण्डारी, अप्सरा खड्का, अप्सरा बस्नेत, अप्सरा थापा, तारा श्रेष्ठ, राधिका कार्की, लक्ष्मी वर्मा, धनुगोजमेर, सरस्वती खत्री, हीरा बहादुर लकायल, राज कम्बाङ, अन्जान थोलुङ, पवित्रा तामाङ, अनिता आर्यल, सम्झना सुनवार, विनिता गिरी, विनिता राई, मनिषा छेत्री, सनिषा लामा, बिना मगर, सिर्जला सापकोटा, सुनिता बेगा, सृजना युङहाङ, दिया लिम्बू, दिया राई, सुसन थामी, श्रीराज मह, दीपक तामाङ, मनसुन तामाङ, रूपा चौधरी, सुविता थारू, रिमा साई, सम्झना नेवा खड्गी, उर्मिला दियाली, लालमाया थापा, मेनुका श्रेष्ठ, लक्ष्मी आले मगर, रंजु मगर, केशव सेन्चुरी, सन्तोष सिंह, मेन छेत्री, क्रिस ढुङ्गाना, हिम्मत खड्गी, प्रसाद श्रेष्ठ, देवेन्द्र दाहाल, घायल अभिरमान, देवेन किशोर अञ्जान, समीर स्वर्गीय किरात, आरजे जीवन सामिङ राई, बेलिया समी, मिनाकी सिंह, रत्न शमशेर थापा, सुनिता युङमे कुलुङ, वसन्त श्रेष्ठ, सबै सबैलाई भन्नुभएको छ सोनाजीलाई विशेष धन्यवाद। त्यसै गरी मिडिया प्रेमी राई अनिसाजीले पनि मिस यु अल भन्नुभएको छ। राजु सुनामजीले पनि नमस्ते नमस्कार म पनि सुन्दैछु भन्दै हुनुहुन्छ। विनोद परवालजीले पनि नमस्कार राई म पनि कार्यक्रम सुन्दैछु सालुबाट भन्दै हुनुहुन्छ। र त्यसै गरी हुनुहुन्छ कल्पना सान्तनजी हुनुहुन्छ भोजपुर घर भए हाल चाहिँ काठमाडौँबाट। गुड आफ्टरनुन नाना नमस्ते अब बस्ने गीत मेरो प्यारो मान्छे दिलपाली शर्मिलालाई गीत विल सुन। त्यसै गरी मिस यु एण्ड लभ यु भन्नुभएको छ। त्यसै गरी मामु अञ्जनी यात्री प्यारी साम्पाङलाई पनि अञ्जान थुलुङ दुईजनालाई ढिलाइ भए पनि ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छु भन्नुभएको छ। दिलु सानो एम्फूलाई चाहिँ ह्याप्पी बर्थडे टु यु भन्नुभएको छ। उहाँहरू जन्मदिन पढ्नुहुने सम्पूर्ण साथीहरूलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना। र त्यस गरी बाबा विनोद साम्पाङ, मनिषा बान्तवा, रंजित राई, सोना कन्दुङबा, सिर्जना राई, सिर्जु, लवली किरात, हर्पल रोशनी, अनुष्का राई, तीर्थ राई, भूमिका राई, मिस सुनिता सामलिङ, घायल अभिरूपानी सुनर, धकाल धर्मराज, योगेन लिम्बू, अनु शेर्पा, अल्का पान्तवा, विवश कुलुङ, राजेश कुमार माझी, राज राई रितु, त्यसै गरी हुनुहुन्छ हरि डुम्बा, दादाहरूमा हुनुहुन्छ रामकुमार थापा, गणेश श्रेष्ठ, इतराम चौधरी, प्रदीप खालिङ, गगन तेह्रथुमे, हजरमन राई, माधव ढुङ्गेल, हिकमत साई हुनुहुन्छ भने साथी पनि हुनुहुन्छ जमुना कुइसी कान्छी हुनुभएको रहेछ होइन जमुना कान्छी। त्यसै गरी सिम्पल सरिना उषा किरण मुस्कान बान्तवा सुदीप बान्तवा दादा हुनुहुन्छ देवन किशोर अञ्जान उहाँले अघि पनि गुराउनु भएको छ नाम। रत्नबहादुर थापा, शंकर कार्की, जीवन कार्की, युकेन्द्र बस्नेत, सुखराम बान्तवा, राजन बान्तवा, त्यसै गरी राई अनमोल बान्तवालाई सम्पूर्ण साथीलाई भन्दै छुटिन्छु भन्नुभएको छ। कल्पनाजीले पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी माधव टुङ्गेलजीले पनि हजुर दर्शन नमस्कार म माधव टुङ्गेल टुङ्गेल बिर्तामोट झापाबाट सम्झनु पर्दा प्यारे बोनु राई अनिता अस्मी सोताङ रमिला राई मिडिया प्रेमी राई अनिसा गीता ढुङ्गाना गीता लिम्बू भूमिका राई त्यसै गरी कमला मुखिया मुना मुखिया विनिता दाहाल सुवेदी भान्तवा सामलिङ कुमारी योङहाङ नवाती प्रेम कुमार खड्का प्रेम भण्डारी जेनी लिम्बू कल्पना साम्पाङ निशा भान्तवा राई दिलु सानो एम्पु त्यस्तै गरी सिम्पल सरिना सिम्पल संगीता धमला मुना खुसी युबी हिक्मत साई स्वर्णिम राईलाई भन्दै धेरै साथीहरूलाई सम्झना साई भन्दै छ। टेक बहादुर कुमारजीले पनि नमस्कार गुड आफ्टरनुन नमस्ते नमस्कार राई प्रस्तुताजी म पनि कार्यक्रम सुन्दैछु उदयपुरबाट हजुरको रेडियो सम्पूर्ण साथीहरूलाई चाहिँ आउँदै गरेको दशैं तिहार छठको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद। त्यसै गरी दिदी नमस्कार भन्नुभएको छ धनु गजमेरजीले उहाँलाई पनि नमस्ते नमस्कार है गुरा सुरास्ती हुनुहुन्छ गुड आफ्टरनुन मिस यु अल भन्नुभएको छ। राई राईजी हुनुहुन्छ मिस यु अल भन्नुभएको छ। बुद्ध वज्रचार्यजी हुनुहुन्छ सम्झना म्याम नमस्ते भन्नुभएको छ। तबहादुर फुलामीजीले पनि हजुर नमस्कार भन्नुभएको छ। सृजना मुखियाजीले पनि गुड आफ्टरनुन मिस यु अल फ्रेन्ड भन्नुभएको छ। बाबुराम मगरजीले पनि नमस्कार म पनि कार्यक्रम सुन्दैछु है बाबुराम मगर ओखलढुङ्गा पुकली घर भइहाल्छ साउदी अरेबियाबाट रियादबाट चाहिँ सबैलाई मिठो माया सम्झना छ धेरै धेरै सम्झेको छु भन्दैछ। हिराबहादुर लगाईजीले पनि नमस्ते सिस म पनि सुन्दैछु पोटलबाट भन्दैछ। विष्णु आचार्यजीले पनि मिस यु अल भन्नुभएको छ। उहाँ सम्पूर्णलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु र कार्यक्रममा जो जतिले सहभागिता जनाउनुभयो उहाँ सम्पूर्ण साथीलाई पनि विशेष धन्यवाद र जो जतिले जहाँबाट जुन माध्यमबाट कार्यक्रम सुनेर साथ दिनुभयो सम्पूर्ण साथीलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै प्रविधि समिशनबाट यतिन्जेलसम्म मलाई साथ सपोर्ट दिनुभयो श्री राज महतलाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा एउटा मिठो गीत छोड्दै आजको बसाई श्री स्वागतबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: अहिले दिउँसोको एक बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
3: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइनँ। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
2: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
3: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
2: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा तीन महिनादेखिको सुगरको अवस्था हेर्ने एसबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहे कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
3: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
4: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
2: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
5: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बचाऊ र अरूलाई पनि बचाऊ।
6: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0484001114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660484514 सम्पर्क गर्नुहोस्।
5: जिल्ला अस्पताल रामेछाप।
7: रंगबहार रंगबहार
8: बर्जर संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
7: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
8: साथै 65 इन्चको स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
7: बर्जर पेन्स।
9: शव परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि शव परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
10: शाओमी वा रेडमी को फोन किन्दा उपहारै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: उपाध्यक्षका पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
2: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। प्रथम पुरस्कार नगद 50,000,
1: द्वितीय पुरस्कार नगद 30,000,
2: तृतीय पुरस्कार नगद 20,000,
1: सान्त्वना पुरस्कार नगद 10,000,
2: उत्कृष्ट खेलाड़ीलाई रु 2,500, उत्कृष्ट स्पाइकरलाई रु 2,000, बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रुपियाँ प्रदान गरिनेछ।
1: नगद पुरस्कार नियमानुसार कर कटौती उपलब्ध गराइनेछ।
2: प्रतियोगिताका नियम तथा शर्तहरू।
1: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत भए।
2: तृतीय पुरस्कार नगद 20,000,
1: सान्त्वना पुरस्कार नगद 10,000,
2: उत्कृष्ट खेलाड़ीलाई रु 2,500, उत्कृष्ट स्पाइकरलाई रु 2,000, बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट

0: 3-3 सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 को हकमा 3-3 सहभागी गराउन सक्नेछन्।
1: तीन दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाडी विवरण पेश गरिसक्नु पर्नेछ। साथै सर्वेक्षण गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको दुईवटा फोटो अनिवार्य बुझाउनु पर्नेछ।
0: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
1: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
0: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
1: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
0: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
1: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
0: खेल सञ्चालन हुने मिति समय र स्थान।
1: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
0: खेल सञ्चालन हुने स्थान गोलुन्जोर गाउँपालिका 5 खनियाखर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9844-31-16-81, 9844-24-59-89।
0: गोलुन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
2: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
1: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
1: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
2: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
0: लक्षित लाभकारी कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
0: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
0: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
0: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
0: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
0: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण

0: पत्रको प्रतिलिपि गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि कारोबार सम्बन्धी अन्य कागजातहरू
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि
0: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र
0: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्यांकन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ
0: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू
1: तरकारीको व्यावसायिक उत्पादन प्रशोधन तथा बजारीकरण
0: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण
1: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन
0: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण
1: जौ फापर सिलाम कोदो चिनो कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण
0: मौरी पालन व्यवसाय र मह प्रशोधन
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन
0: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण छुर्पी उत्पादन भण्डारण तथा निर्यात
1: बागवानी नर्सरी स्थापना तथा विकास पुष्प व्यवसाय टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय
0: च्याउ बिउ उत्पादन च्याउ प्रशोधन भण्डारण र बजारीकरण
1: मासुजन्य पदार्थको भण्डारण प्रशोधन र बजारीकरण
0: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन
1: फलफूल प्रशोधन र बजारीकरण
0: तरकारीको बिउ बेर्ना उत्पादन प्रशोधन तथा भण्डारण
1: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण
0: प्राङ्गारिक कृषि वस्तु निर्यात
1: जैविक विषादी प्राङ्गारिक विषादी वनस्पति जन्य विषादी उत्पादन प्रशोधन तथा बजारीकरण
0: घाँसबाट हे साइलेज तथा हिलेज उत्पादन व्यवसाय
1: स्वदेशी उत्पादनमा लगानी आत्मनिर्भर कृषिको थालनी राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना
0: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
2: उपाय नम्बर एक बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्
0: उपाय नम्बर दुई साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
2: उपाय नम्बर तीन बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस् धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्
0: उपाय नम्बर चार दुई लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भेनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
2: उपाय नम्बर पाँच मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्
0: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्
0: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864 0439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
3: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
3: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
3: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
3: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
3: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0845410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
4: तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
5: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
4: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
5: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
4: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
5: सम्पर्क नम्बर 0845410143 9863023422
6: वाउ होइन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
7: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबोट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भन्ने साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
6: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845853765 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कूल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
7: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
6: हो र कहाँ अनि सम्पर्क नम्बर
7: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 9765729636 9817475446 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली

0: बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन। साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका। डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
2: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोपाइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-2245-44,
2: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
3: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे। मा बुढोली, अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
4: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदै छ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
5: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854-0145-575, 9841-96-0669, 9864-1417-88।
4: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
5: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
6: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी?
7: के जिस्के किने, शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभ जीवन अस्पताल खुर्कुट जाउँ।
6: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
8: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
9: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
10: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
6: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली,
5: सम्पर्क नम्बर 0475-90-466, 9869-62-998।
8: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
7: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
11: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
7: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841-82-9610।
12: तपाईले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ। कहाँबाट ल्याउनु भयो दाजु?
13: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
12: हुर्केकै गिरिराज चल्ला 150मा?
13: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
14: ताजा र ठूलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
13: विराज किसानको साथी,
14: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
13: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।

नमस्कार, त्यो सधैँ बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामको सीएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। संसदीय सुनवाई समितिले प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई दशैं अघि नै सम्पन्न गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले असोज 26, 27 र 28 गतिको समय तालिका तय गर्दै सुनवाई प्रक्रिया अगाडि बढ़ाउने निष्कर्ष निकालेको हो। बैठकमा प्रस्तावित राजदूतहरूको नियुक्तिको समय तालिकाबारे सांसदहरूबीच लामो छलफल भएको थियो। केही सदस्यहरूले चाडपर्वको समय र जिल्ला भ्रमणको कार्यतालिकालाई ध्यानमा राख्दै सुनवाई दशैंपछि गर्नुपर्ने धारणा राखेका थिए। यद्यपि कूटनीतिक नियोगहरूमा राजदूतको अभावले पारेको असर र राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै सुनवाई छिटो टुंग्याउनु पर्नेमा समिति सहमत भएको। छलफलका क्रममा सांसदहरूले सुनवाई प्रक्रियालाई केवल औपचारिकतामा सीमित नराख्ने प्रतिबद्धता जनाएका छन्। प्रस्तावित राजदूतहरूको बायोडाटा र कार्ययोजनाको गम्भीर अध्ययन आवश्यक रहेको औलाउँदै समितिले सुनवाईलाई रचनात्मक बनाउने निर्णय गरेको छ। कतिपय उजुरीहरू सामान्य प्रकृतिका रहेकाले त्यसलाई छिटो किनारा लगाइने र जटिल प्रकृतिका उजुरीका हकमा आवश्यक परे छिटै उपसमिति गठन गरेर छानबिन गरिने सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभएको छ। सरकारले भोटेकोशीको बाढ़ीमा बेपत्ता भएका नागरिकको मृत्यु दर्ताका लागि 2N संशोधनको तयारी गरेको छ। गृह सचिव केदारनाथ शर्माले भोटेकोशी र त्रिशूल नदी क्षेत्रमा गएको भदौ 10 आएको बाढ़ीमा बेपत्ता नागरिकको मृत्यु दर्ता प्रक्रियालाई कानूनी मान्यता दिन 2N संशोधनको प्रस्ताव अघि बढ़ेको बताउनु भएको छ। सिंहदरबारमा आज बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा गृह सचिव शर्माले विपदको शुरूआती चरणमा भौगोलिक जटिलता र विषम परिस्थितिका कारण उद्धारमा केही चुनौती देखिए पनि अहिले सरकारी संयन्त्र सुरक्षा निकाय र पालिकाको समन्वयात्मक प्रयासबाट प्रभावकारी काम भइरहेको बताउनु भएको छ। पुनर्निर्माणका विषयमा उहाँले राष्ट्रिय योजना आयोगको ऱ्यापिड ड्यामेज एण्ड निड एसेसमेन्ट अनुसार तत्कालका लागि 7 खर्ब 23 अर्ब रूपियाँको क्षति अनुमान गरिएको बताउनु भएको छ। गृह सचिव शर्माले विपदको यो घटना नेपालले अनुभव गरेको अहिलेसम्मकै भयावह र कल्पनीय क्षति भएको भन्दै यसले सरकारको पूर्व तयारी क्षमतामा पनि प्रश्न खड़ा गरेको बताउनुभयो। काठमाडौँ महानगरपालिका 4 को 112 रोपनी जग्गा नेपाल सरकारका नाममा फिर्ता आएको छ। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्ने क्रममा यो जमिन सरकारका नाममा आएको। रावल आयोगको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गाका सरकारको नाममा कायम गर्ने निर्णय अनुसार भूमि प्रशासन कार्यालय दिल्ली बजारले सरकारको नाममा जग्गा दाखिला गर्ने कार्य सम्पन्न गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गठन गरेको प्रतिवेदन कार्यान्वयन समितिले प्रतिवेदनका आधारमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको उल्लेख गरिएका किताबबाट अतिक्रमित भनिएको क्षेत्रफल एकमुष्ट कट्टा गरी सरकारका नाममा ल्याउने कार्य शुरू गरेको मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ। प्रतिवेदन कार्यान्वयनको लागि प्रमुख नापी अधिकृत रमेश केवालीको संयोजकत्वमा समिति गठन भएको छ। चितवनका उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि आवश्यक पहल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानसँग आग्रह गरेका छन्। नदीको कटान र बाढ़ीका कारण नारायणगढ बजार सहित आसपासका क्षेत्र जोखिममा परेको भन्दै उद्योग वाणिज्य संघ चितवनको टोलीले सभापति लामिछानेलाई भेटेर नारायणी नदीको दीर्घकालीन व्यवस्थापन तटबन्ध सहित तत्काल आवश्यक पहल गर्न माग गरेका हुन्। टोलीले चितवन क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य समेत रहेका सभापति लामिछानेलाई भेटेर नारायणी नदी नियन्त्रण तथा नारायणगढ़ बजार संरक्षणका विषयमा ध्यान आकर्षण गराएको संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले बताउनु भएको छ। व्यवसायीको आग्रहपछि सभापति लामिछानेले सम्बन्धित मन्त्री तथा सरकारी निकायसँग समन्वय गरी प्राविधिक अध्ययनपछि प्रभावकारी तटबन्धन निर्माण र नदी व्यवस्थापनको काम अघि बढ़ाउने प्रतिबद्धता जनाउनु भएको छ।
सर्वोच्च अदालतमा व्यवसायी दुर्गा परसाईको बन्दी प्रत्यक्षीकरण रिटमा सुनवाई सकिएको छ। मंगलबार सर्वोच्च अदालतमा न्यायाधीश दुई हरिप्रसाद भुयाल र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनाई सकिएको छ। बहसका क्रममा सरकारी वकिलहरूले परसाईको बन्दी प्रत्यक्षीकरण रिटको औचित्यमाथि प्रश्न उठाएका छन्। सरकारी वकिलको विद्युतीय इलेक्ट्रोनिक कारोबार ऐन सम्बन्धी कसुर सम्बन्धी जिल्ला मुद्दा जिल्ला अदालतमा दायर भइसकेको जानकारी दिएकाले अब जिल्लामा यो विषयमा सुनवाई हुने अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिनुभएको छ। सरकारी वकिलले बहस गरेसँगै जिल्ला अदालतमा दायर भइसकेको भन्दै सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिट अगाडि नबढ्ने भएको छ। सर्वोच्च अदालतले यसअघि व्यवसाय दुर्गा परसाईका तर्फबाट दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा विद्युतीय कारोबार ऐन सम्बन्धी कसुरको अनुसन्धान तथा म्याद थपको सकल फाइल झिकाउन आदेश दिएको थियो। विश्व हिन्दू परिषद नेपालले पशुपतिनाथ मन्दिरको प्रवेश व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै सुरक्षा तथा अनुगमन प्रणाली कड़ा गर्न माग गरेको छ। परिषदको मठ मन्दिर अचर्क पुरोहित विभागले मंगलबार जारी गरेको विज्ञप्तिमा पशुपतिनाथ मन्दिरमा परम्परादेखि हिन्दू धर्मावलम्बी बाहेक अन्यलाई गर्भगृह तथा मूल मन्दिर क्षेत्रमा प्रवेश निषेध गरिएको उल्लेख छ। यस्तो व्यवस्था कुनै समुदायप्रति विभेद गर्ने उद्देश्यले नभई मन्दिरको धार्मिक परम्परा आस्था संस्कार र विशिष्ट पूजा पद्धतिको संरक्षणका लागि कायम गरिएको परिषदको भनाइ छ। तर पछिल्लो समय सार्वजनिक भएको एक भिडियोमा फरक दृश्य देखिएको भन्दै परिषदले यसप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। नेपालको संविधानले सुनिश्चित गरेको धार्मिक स्वतन्त्रता र सबै धर्म तथा समुदायप्रतिको सम्मानमा आफूहरू विश्वास गर्ने उल्लेख गर्दै परिषदले धार्मिक स्वतन्त्रताको अर्थ अर्को धर्मको विशिष्ट धार्मिक स्थलमा प्रचलित नियम र परम्परा उल्लंघन गर्ने अधिकार नभएको जनाएको छ। दशैं तिहार तथा छठ पर्वलाई लक्षित गरी सरकारले सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको छ। यातायात व्यवस्था विभागमा आज बसेको सरकारवालाहरूको बैठकले असोज 23 गतेदेखि देशभर लामो तथा मध्यम दूरीका सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरोज चितौलाले असोज 23 गतेदेखि टिकट बुकिङ खुल्ला गरिने जानकारी दिनुभएको छ। लगातारको वर्षा तथा बाढ़ी पहिरोका कारण अवरूद्ध भएका मुख्य राजमार्ग सरकारले तत्काल मरमत सम्भार गरी यातायात सहज बनाउने प्रतिबद्धता जनाएपछि यातायात व्यवसायीहरू टिकट बुकिङ खोल्न सहमत भएका हुन्। एक सातादेखि हराइरहेकी रामेछापकी एक किशोरी मृत फेला परेकी छन्। रामेछापको गोकुलगंगा गाउँपालिका चार बन्सरेकी 18 वर्षीय रूपमाया भुजेल बेपत्ता भएको एक सातापछि मृत फेला परेकी हुन्। उनी यही असोज 13 गतेदेखि हराएकी थिइन्। सोमबार उनकै घरदेखि केही मीटर पर शव फेला पारिएको रामेछाप प्रहरीले जनाएको छ। सो शव रूपमायाकै भनेर उनका बुबा लीला बहादुर घरतीले शनाखत गरेका हुन्। उक्त शव पोस्टमार्टमका लागि मन्थली अस्पताल लगिएको छ। घटना सम्बन्धी थप अनुसन्धान हुँदैछ। सिन्धुपाल्चोकमा एक वृद्धको लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका चार जलजलेका 66 वर्षीय दिल बहादुर श्रेष्ठ रहेका छन्। श्रेष्ठ आफ्नै घरको भान्सा कोठामा बाहिर निस्कने क्रममा दाउरामा अल्झेर लडेका थिए। दाउरामा अल्झेर लडेका उनको बायाँ गाला दाहिने आँखामा चोट पुगेको थियो भने उनी बोल्ने नसक्ने अवस्थामा पुगेका थिए। प्रहरीचौकी पिस्करबाट खटिएको प्रहरी टोलीले उनलाई उपचारको लागि भक्तपुर स्थित केएमसी अस्पताल लगिए पनि उपचारको क्रममा मृत्यु भएको हो। यसपालिको दशैं घमाइलो हुने सम्भावना रहेको मौसमविदले पूर्वानुमान गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद विभूति पोखरेलका अनुसार अहिलेको पश्चिमी वायुको प्रभाव लामो समय नरहने भएकाले यसपालिको दशैं घमाइलो हुने सम्भावना धेरै छ। अर्को प्रणाली तत्काल नआएसम्म दशैंमा पानी नपर्ने उहाँले जानकारी दिनुभएको छ। तर यसपालिको मौसमी प्रणाली अनिश्चित र परिवर्तित देखिएकाले दशैंसम्मको पूर्वानुमान अहिले नै गर्न कठिन भएको पनि उहाँले बताउनु भएको छ। र समाचारको अन्त्यमा अन्तर्राष्ट्रिय खबर। ड्रोन आक्रमणबाट बच्न पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा रहेको हाङ्गु शहरका प्रहरीले एउटा अनौठो र कम लागतको उपाय अप्नाएका छन्। उनीहरूले ड्रोन आक्रमण रोक्न सुरक्षा चौकीहरूमा माछा मार्ने जालीहरू जडान गरेका हुन्। प्रहरीले जाँच चौकीका छाना र बाहिरी पर्खालहरूका बीचमा केही मिटरमाथि माछा मार्ने जालीहरू टाँगेर आकाशमा एउटा किसिमको छाना तयार
पारेका समाचार संस्था अल जजिराले जनाएको छ। स्थानीय प्रहरीका अनुसार माछा मार्नेहरूले आफ्नो काममा प्रयोग गर्ने जालीसँग मिल्दो जुल्दो र बनावटमा सरल यो जाली पहिलो पटक 2 महिना अघि जडान गरिएको थियो। प्रहरी अधिकारी फयाज खानका अनुसार त्यसता हाङ्गु सहरको सर्की पियालामा कुनै पनि ड्रोन आक्रमण भएको छैन। जाँच चौकीमाथि कुनै ड्रोन आइपुग्यो भने त्यो जालीमा अल्झिएर निष्क्रिय वा नियन्त्रणमा पर्न सक्ने सम्भावना हुने प्रहरी अधिकारी खानले बताउनु भएको छ। हाङ्गु जिल्लाका प्रहरी अधिकारी तारिक हबीबका अनुसार एउटा सामान्य जाँच चौकीलाई झण्डै 1,435 अमेरिकी डलर अर्थात 2,20,000 रूपियाँमा यस्ता जालीहरूले ढाक्न सकिन्छ। ड्रोन र क्वाड कोप्टर आक्रमणको प्रभाव कम गर्न प्रहरीले जोखिमपूर्ण प्रहरी चौकी र जाँच चौकीहरूमा जालीको व्यवस्था लागू गरेको छ। हवस् त दिउँसो 2 बजेको हजुरको खबर सकियो। हाम्रो भेट अपरान्ह 4 बजेको रामछाप खबरमा हुने छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: papai le ta huskeche.
1: Wow, aina hijo ghar ma jada testai chamak, aaja office ma aayo testai chamak cha. Yeti dherai ghar office ko lagi chahine decoration ko saman chai kahile lyayo ni? Ani kaha bata lyayo?
0: Kaha bata hunu ni? Hamrai manthale ek Kotarbud najikai raheko Birganj furnishing and supplies bata lyayeko ni? त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भनी साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 बिरगन्ज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछ यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
0: ल हजुर किन चिन्ता गर्नु भएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेज का ड्रेस अफिस का ड्रेस भनेकै समय में सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा शर्ट टाई र कोट कभर पनि फ्री में दिने रहेछ नि
1: हो र कहाँ अनि सम्पर्क नम्बर
0: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क तीन कन्या जाने बाटो सिन्धुली के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
0: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
2: सम्पर्क नम्बर 0 48 45 143 98 63 023 422
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
0: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
1: हाम्रा विशेषताहरू
0: 40% मात्रै डाउन पेमेन्ट
1: सजिलो मासिक किस्ता सुविधा
0: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
0: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
0: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9845 43 255 0 48 45 100 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्

0: प्रकार को रसायन केमिकल नमिसाइए शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवन को अत्याधुनिक मिल में उत्पादित शुद्ध तोरी को तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
2: पानी संरक्षण गरौं जीवन सुरक्षित बनाऊ पानी छ भने जीवन छ पानी बचाऊ भविष्य जोगाऊ
3: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो मानव जीवन कृषि पशुपालन उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ तर जनसंख्या वृद्धि जलवायु परिवर्तन वन विनाश पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन् त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो
2: अनावश्यक रूपमा धारा खुल्ला नराखौं चुहिने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं वर्षाको पानी संकलन गर्ने बानी बसालौं पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ
3: पानीको प्रत्येक थपा बहुमूल्य छ आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ
2: आउनुहोस् पानी संरक्षण गरौं प्रकृति जोगाऊ समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियान
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
4: आमामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है कहाँ बनाएर ल्याएको आफ्नो त पुरानै डिजाइनको भइसक्यो आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है
5: लौ के पिर गरिरहेको हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि
6: प्रोप्राइटर सुशील लोहार सम्पर्क नम्बर 9848087828 9827782082 प्रशंसा सुशील सुनचाँदी पसल रामेछाप नगरपालिका 8 तल्लो बजार रामेछाप
7: नमस्कार है दाजु भाउजू के को गन्थन मन्थन हो एका बिहानै
8: ए राम बाबु पो आउनु भएछ के हुनु नि बाबु दाई विदेश जाने रे खै नेपालमा केही भएन
9: त्यही त राम भाइ हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ म त दिक्क भइसके
7: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त खै मलाई त नेपालमै भइरहेछ त मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न मैले अण्डा पार्ने लेयर्स पाले तपाईँहरू ब्रोइलर पाल्नुहोस् फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि
9: ए हो र भन्या अनि हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ म त दिक्क भइसके
7: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त खै मलाई त नेपालमै भइरहेछ त मैले जस्तै विराजबाट

0: पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ। मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली बीज बजारमै लोड गरे पनि भयो।
1: ए लु, त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै, नम्बर दे त।
0: एकैछिन है त, म हेरिहाले। ल टिप्नुहोस् त, 98540-40239।
2: कति रे? 98540 अनि
0: 98540-40239। फोन नम्बर चाहिँ 048-540-239।
2: 048-540-239।
3: हेलो पिराज सप्लायर्स, भन्नुहोस् न, के सेवा गरौं?
2: मलाई शनिबारलाई 200 बोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्सा अण्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
3: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु। हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
0: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
4: विराज किसानको साथी।
5: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
6: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुख र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
5: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
6: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
5: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
6: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
5: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
6: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि शहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यावसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
5: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

हजुरको आवाज हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम रुचाई तपाईँकोमा साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता सम्झना खड्गे भने प्रविधि संयोजनबाट साथ दिनुभएको छ श्रीराज महते भने साथमा तपाईँ हुनुहुन्छ। विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं। तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ, देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियल वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसी एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। यो समय तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला, व्यस्तताको बावजुद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। सुनेर साथ दिनुहोला र आजको बसाईमा हामीले ट्र्याक लिएर आएका छैनौं, तपाईँसँग मिठो कुराकानी गर्नेछौ र तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि वाचन गर्नेछौं भन्दै यति बेला हामी कार्यक्रमको शुरूआतीतर्फ लाग्नेछौं। कार्यक्रमको शुरूआतमा एकदमै एउटा मिठो गीतबाट कार्यक्रम रुचाई तपाईँको शुरूआत गर्नेछौ, त्यसपछि हामी तपाईँसँग बिटा कुराकानी गर्न आउने नै छौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत राखेर रसाई तपाईँको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ। यति बेला साथी आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। हेलो साथी हुनुहुन्थ्यो, उहाँ बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँले फेरि पनि फोन डायल गर्न सक्नुहुनेछ। धेरै बेर होल्डमा बस्नु पर्यो जस्तो लाग्यो। कहिले काहीँ चाहिँ यस्तै हुन्छ, प्राविधिक समस्या होइन, के विभिन्न व्यस्तताले गर्दाखेरि पनि अलिकति लामो समय होल्डमा बस्नुपर्ने हुन्छ। र यो समस्याको बावजुद पनि तपाईँले कार्यक्रममा सहभागिता जनाउने प्रयास गर्नुभएको छ, धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: नमस्कार दिदी।
0: नमस्कार हजुर। नमस्कार, के छ रमिलाजी, हजुरको खबर?
1: मेरो ठिकै छ दिदी, सन्चै हुनुहुन्छ?
0: म त एकदम सन्चै छु त। यस्तो बोलिरहेको छु, अलि बिसन्चो भएको छु कि छुइनँ यसो गेस गर्नु न।
1: होइन नि, सन्चै हुन् के अरे, सन्चै हुनुहुन्छ तै पनि सोधेको नि।
0: अनि सन्चो भएर पनि सोध्नु मिल्छ त? है, बाध्यता होइन नि, म एकदम सन्चै छु भन्दाखेरि अलिअलि भित्री रोग छ क्या। अब रमिलाजीले सम्झिनुहुन्न, एकचोटि सम्झेपछि बस्नु बिर्सिदिनुहुन्छ, त्यही भएर नि।
1: म अस्तिको दिन, अस्तिको दिन तपाईँ आउनुभयो त नि, हिजो म यता आयो पो, अनि फेरि आज त फोन गरिहाल्यो।
0: उता जानु भइसक्यो? त्यो पनि सही कुरा हो। अब माइती घरमा बे गरेर गइसकेर छोरी चेलीलाई चाहिँ होइन एकदम बस्नु गाह्रो हुने होइन, त्यस्तै हुने के कामले चाहिँ यत्रो लामो समय बस्दैछ भन्ने कुराहरू पनि उठ्छ भन्ने कुराहरू मैले कतै कतै सुनेको थिएँ। त्यो पनि हुनसक्छ, अब कसको मनमा के हुन्छ हामीले बुझ्न सक्दैन। सबै मान्छे देख्दाखेरि राम्रो असल छ जस्तो लाग्छ, तर भित्री मनमा के छ भने बुझ्न सकिँदैन है। यस्तै छ यो, अब होइन परापूर्व काल भनौँ न, पहिलेदेखि नै चलिआएको रीतिरिवाज जस्तै भएको छ। अब भन्ने र सोध्ने कुरा त छँदैछ होइन, अब बिस्तारै बिस्तारै हामी छौँ नि त होइन, अब परिवर्तन गर्नुपर्छ है। अनि खाजा लिनुभयो त? मेरो पनि बाँकी नै छ, खाना ढिला खाएको त्यही भएर भोक छैन अहिले चाहिँ। अब दुई त भइसक्यो रहेछ, अब तिन वर्ष लागिसक्यो है। कस्तो दिमाग पनि कता कता गइरहेको, रमिलातिर रमिलाजीसँग चाहिँ गए जस्तो छ दिमाग मेरो।
1: मैले सबै तपाईँको खाइदिएँ
0: नखाइदिनु, सँगालेर राख्नुहोस् है। हो भने असल के भएको के भएको भनेको एकैछिनमा बिर्सिने, के भएको के रोग लाग्यो मलाई लाग्यो
1: माया किरिमको रोग लाग्यो।
0: अब यो बुढेसकालमा पनि के माया किरिमको कुरा गर्नु होइन, रोग लाग्यो भन्नु भन्नु पनि लाजै मर्नुहुन्छ होइन।
1: वर्ष भयो त माया किरिमको कुरा लाग्छ हजुर, हजुर आमालाई झन् हामी त भर्खर हो क्या दिदी, त्यसो
0: नभन्नु। म त बुढेसकाल लागिसक्यो, अब त्यस्तो सोच्नु पनि हुँदैन, पाप लाग्छ माया किरिमको कुरा सोच्नुहुन्न।
1: त्यो त हो कि, मैले अरूसँग सोच्ने भने हो त नि आफ्नो भएको छ।
0: त्यो त हुन्छ नि, कहिले काहीँ त्यस्तो हुन्छ नि, अब आफू घरदेशी होइन आफ्नो मान्छे परदेशी भइसकेपछि त यस्तो कुरा भइहाल्छ नि। कतिपय अब चाडबाड नजिकदैछ होइन, कति नराम्रो लाग्छ नि, सबैको जोडी हात समातेर हेर्दाखेरि रातो टिका निधारमा जमरा टाउकोमा सिउरेर कानमा होइन सिउरेर हिँड्दाखेरि कस्तो लाग्छ नि। त्यस्तै अब त्यति साह्रो चाहिँ म होइन गहिरीमा गहिराईमा चाहिँ पुगेको छैन, तर पनि कहिले कहिले चाहिँ बोल्दा बोल्दै के भन्छु के भन्छु जस्तो भइरहेको छ क्या। यस्तै हो अब मान्छेको जीवन
1: होइन,
0: म त त्यो प्रतीक्षामा छु होइन, मलाई यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ अहिले नै गर्नुपर्छ भन्ने छैन। समयसँगै हामी चल्नु पर्ने हुन्छ, समय लाग्छ नि होइन। अब राम्रो काम गर्नलाई त समय पक्कै पनि लाग्छ, नराम्रो काम गर्नलाई मात्रै थोरै समय लाग्छ होइन। अब जुन कुराहरू बिगार्नु छ भने त्यो तत्कालै हुन्छ भने सफार्नुलाई धेरै समय लाग्छ। त्यही हो, अब प्रतीक्षा फल मिठो हुन्छ भने जस्तै हामीले सङ्घर्ष गर्नुपर्छ, प्रतीक्षा गर्न सक्नुपर्छ, धैर्यतावान हुनुपर्छ, त्यो भयो भने चाहिँ हामी सफल हुन सक्छौ जस्तो लाग्छ मलाई चाहिँ।
1: तपाईँ ज्ञानी मान्छे
0: अब ज्ञानी त हाम्रो रमिलाजीले बनाउनु भएको नि कति मिठो कुरा जाने गर्नुहुन्छ हान्दिनु त त्यो थप्पडमा पनि माया हुन्छ अरे के कतिपय त्यो हामीले गाली गर्छौ अनि पिट्छौ नि त्यसमा पनि माया हुन्छ कुन तरिकाको भन्नु न होइन माया हुन्छ नि
1: तपाईँलाई त जे भने पनि बाल हुँदैन जस्तो
0: है मलाई त्यस्तो लाग्दैन हामी जिस्केर यसरी बोल्दाखेरि अब कुनै समय के बोलिन्छ कस्तो बोलिन्छ भन्ने कुरा त्यो हामीले हाँसी मजाकमा चाहिँ गरेको कुराहरूलाई चाहिँ एकदम नर्भस रूपमा चाहिँ लिनु हुँदैन होइन नराम्रो सोच्नु हुँदैन मलाई चाहिँ यस्तो लाग्छ मलाई केही फरक पर्दैन त्यस्तो हजुरहरू हामीसँग यसरी नै मजाले कुरा गर्ने गर्नुहुन्छ आफ्नो घर परिवारको एक फ्यामिली जस्तै भएर चाहिँ कुराकानी गर्छौ त्यो भित्र चाहिँ हामीले यस्तो नराम्रो कुराहरू सोच्नु हुँदैन तर तपाईँले भन्नु भएको कुरामा केही पनि मलाई चिन्ता त्यस्तो दुःख पनि लाग्दैन नराम्रो पनि लाग्दैन है त ल अनि अरू सबै ठिक छ नि अब मलाई भेट्छु भन्दा भन्दै मान्छे टाढो काटेर गइहाल्नु भएछ अनि के गर्नु अब
1: होइन भेट्छु त भने हो नि त के अरे के भन्नु तपाईँले
0: त्यो गाह्रो छ रमिलाजी गाह्रो छ ठिक छ मैले बुझेको छु समस्या अब के गर्ने यस्तै हुन्छ
1: तपाईँलाई मेरो पीडा थाहा छैन क्या तपाईँ मेरो पीडा सबै
0: त्यस्तो
1: नहलेर रुनुहुन्छ
0: त्यो भनेको पीडा त मैले तपाईँसँगै बसेर कुराकानी गरेँ भने सबैको मनमा उस्तै पीडा हुन्छ देखाउन मात्रै नसकेको हुन्छ कतिपय कुराहरू मनको मनमै राख्नुपर्ने हुन्छ होइन अब यस्तै आफ्नो आत्मीय मन मिल्ने साथी भयो भने भन्न सेयर गर्न सकिन्छ त्यो भएर सबैमा दुःख पीडा कष्ट होइन सबैमा हुन्छ क्या के भन्ने समस्याहरू सबैमा आएको हुन्छ तर कतिपयले चाहिँ अब एकदम गहिरो सोच्नुहुन्छ भने कतिपयले चाहिँ यस्तै हो भनेर तारिदिनुहुन्छ हाँसी मजामा त्यस्तो हो
1: क्या
0: सबैलाई हुन्छ म कसैलाई पनि छैन दुःख पीडा भन्ने कुरा समस्याहरू सोच्दिन ठिक छ यो समस्याहरू तपाईँको पीडा कति छ मेरो पीडा कति छ हामी अफेयरमा कुराकानी गर्छौँ अनि त्यसपछि कसको चाहिँ बढी पीडा रहेछ है त्यतिखेर सोच्नुपर्छ है अनि तुलना गर्नुपर्छ अनि त्यसपछि निचोड निकाल्नुपर्छ मसँग मन जित्नु पर्दैन मेरो मनमा त्यस्तो केही छैन तपाईँले जेसुकै गरेर पनि पत्ता लगाउनुहोस् मनमा मेरो चाहिँ कसैले पनि नराम्रो भन्ने सोच विचार अरूको बारेमा नराम्रो सोच राखौँ भन्ने कुरा कहिले छैन कहिले कहिले दिशामा के भन्ला कसो भन्ला भन्ने कुरा त्यस्तो हो नत्र त्यस्तो खासै त्यस्तो लाग्दैन मलाई अनि ठिक छ मिठो कुराकानी गर्दा गर्दै समय गएको पत्तै हुँदैन रहेछ अब यसरी त के साध्य हुन्थ्यो होला र है ल अब चाहिँ साथीसँगलाई सम्झनुहोस् है त हवस् नमस्कार उहाँ हुनुहुन्थ्यो रमिला तामाङजी हुनुहुन्थ्यो हाल चाहिँ खाना देवीतिर हुनुहुन्थ्यो अहिले चाहिँ हाल उता गइसक्नु भएको छ काठमाडौँतिर उहाँसँग कुराकानी गर्दै थिएँ अलिकता लामो समय पनि गए जस्तो लाग्यो होइन साथीहरूले माइन्ड नगर्नु होला कहिले काहीँ चाहिँ कुराकानी गर्दै गर्दै जाँदाखेरि चाहिँ होइन अलि लामो पनि हुनसक्छ हजुरमा यसमा चाहिँ म क्षमा प्रार्थी छु यति बेला अर्को साथी पनि आइसक्नु भएको छ उहाँलाई म स्वागत गर्छु नमस्कार
2: हेलो दिदी नमस्कार
0: नमस्कार हजुर शुभ नाम
2: म यता सिन्धुलीको विटिजरबाट मन्जु परियार
0: ओहो मन्जु चाहिँ आउनुभयो के हो म त बिर्सेछु त हाम्रो प्यारी मान्छेहरूलाई त
2: हो र
0: नाम मात्रै भन्न नआएको हो तर मान्छे बिर्सिएको छैन हाम्रो मन्जुजी यतै नजिकैको साथी हुनुहुन्छ अहिले मात्रै टाढा पुग्नु भएको हो कुनै समय फेरि नजिकिन्छौँ हामी है
2: हजुर
0: अनि के छ हजुरको खबर नयाँ नौलो खबर आराम कुशलै हुनुहुन्छ खाजा खानु भयो कि बाँकी छ
2: म आराम कुशलै छु मेरो चाहिँ खाजा भइसक्यो अनि हजुरहरूको के छ हजुरलाई कस्तो छ खाजा खानु भयो कि बाँकी छ
0: हाम्रो खबर त एकदम राम्रो रमाइलो बिन्दास झक्कास छ बबाल छ होइन अब खबरहरू पनि त्यस्तै ठिकै छ सबै ठिक छ खाजा चाहिँ बाँकी नै छ भन्नुपर्छ होइन अरू सबै समग्रमा एकदम ठिक छ
2: ठिक हुनुपर्छ नि है दिदी हजुर
0: ठीक हुनु पर्यो नि त अब नभए पनि ठीक बनाउनु पर्छ नि होइन सबै ठीक भएर पनि राम्रो हुँदैन होइन जे जस्तो भए पनि हामीले चाहिँ ठिक हुनुपर्छ ठिक बनाउनु पर्छ है
2: हजुर
0: ठिक छ यस समय कार्यक्रम सुन्दै हुनुहुन्छ कि अन्य काममा पनि व्यस्त हुनुहुन्छ
2: म चाहिँ कार्यक्रम सुन्दै भर्खरै खाजा खाएर बारीमा भटमास गोड्न आउँदैछु भन्नुपर्छ है दिदी हजुर
0: ल भटमास गोड्दै हुनुहुन्छ जाँदै हुनुहुन्छ राम्रोसँग गोड्नुहोस् धेरै फलाउनुहोस् अनि बढी यति धेरै बढी भयो मैले पनि खान नसक्ने भयो होइन खाइ नसक्ने भयो तपाईँलाई पनि ल्याइदिउँ कि भनेर सोध्ने सब बनाउनुहोस् है त
2: बढी भएपछि दिदीलाई ल्याइदिने कम भएपछि नल्याइदिने होइन नि दिदी हजुर भेट्न आउँदा ल्याइदिइहाल्छु नि
0: त्यति साह्रो दुःख गर्नु पर्दैन हाम्रो मन्जुजी अनि हजुरले सम्झना स्वरूप हजुर आउनुभयो भने त्यो नै सबैभन्दा खुसीको कुरा हो हामीलाई केही चाहिँदैन हजुरको माया साथ सपोर्ट भए पुग्छ है त
2: हजुर
0: ठिक छ मिठाका कुराकानीहरू गर्दै गरौँला अन्य व्यवसायमा पनि हामी अन्य माध्यमबाट पनि जोडिएका छौँ त्यसमा पनि कुराकानी गरौँला यति बेला भने हामी फेरि अर्को एउटा मिठो कुरा भन्दा पनि मिठो गीत चाहिँ राख्नेछौँ हजुरले साथी सङ्गीलाई सम्झाउन सहाय त
2: हुन्छ फर्स्ट कलमा त स्विट भोइसमा प्रोग्राम सञ्चालन गर्नुहुन्छ हाँसिली रसिली दिदी हजुरकै लागि र मेरो घर फ्यामिली मेम्बर सम्पूर्णको लागि रामेसबतिर रहेर सधैँ हुनुहुन्छ होला मेरो दादा विष्णु परिवार भाउजू वर्षाको लागि मामुको लागि बाको लागि भाइको लागि पनि भन्न चाहन्छु यहीँ सुन्दैछ प्यारो छोरी निशाको लागि र कुकुरतिर रहेर सुन्दै हुनुहुन्छ होला प्यारो जीवन साथी समीर परिवारको लागि पनि भन्न चाहन्छु केही साथीहरूको नाम लिनुपर्दा अघि भर्खरै कल गर्ने साथी रमिलाको लागि पनि भन्न चाहन्छु दुर्गा मगर सविता तामाङ विपना हेरन्जन सुनमाया तामाङको लागि सपना नेपालीको लागि र धरानतिर रहेर सुन्दैछ होला प्यारी बुन्नु मनिका परिवारको लागि पनि भन्दैछु दिन्छु ओके बाबाई
0: हवस् नमस्कार हुनुहुन्थ्यो हाम्रो मन्जु परियार जे हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु यति बेला भने हामी कार्यक्रममा अर्को एउटा मिठो गीत पनि राख्नेछौ त्यसपछि हामी फेरि आउनेछौ तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला

0: کاریکا مای د میټ کې تر از سپنجای کو आवाज مې ګټي مې جستې سو واسه دې یک د میټ کې تر ایګټي ا سګې تر کې سګې ګاسو است میټ کې څنګه درو شخصي ته پای سنا کړه کني ګرځي غاری ګوري راکې تاسو لږه کاریکم کوم تیم سمې پني وای سګې کوڅه اتی بلا ساتي اونځه وانه ما سوګت ګرځو نمسکار هالو साथी हुनुहुन्थ्यो बाहिरिनु भइसकेको छ जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद फेरि पनि फोन लाग्छ भने तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ सुमित सुनवार किराजी हुनुहुन्छ गुड आफ्टरनुन सम्झना नेवा खड्गे हजुर खाजा खानुभयो त काठमाडौँ बौद्ध हजुर पार्टीबाट सुमित सुनवार किरात हो म पनि प्रोग्राम सुन्दैछु धेरै मनपर्छ अब बस्नेसँग हजुरको लागि सुनाउन चाहन्छु र हजुर मेरो घर परिवारको लागि पनि सुनाउन चाहन्छु भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद यति बेला साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
1: दिदी नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर
1: हजुर बोल्दैछु डोलमा शेर्पा
0: डोलमा शेर्पा बोल्नुभयो
1: हजुर
0: के छ डोलमाजीको खबर
1: एकदम दिदी के छ
0: म लगायत हाम्रो रामेछापतिरको पनि खबर एकदम राम्रो छ र म अहिले मजाले काम लागिरहेको छु हजुरहरूको आवाज यसरी सुन्न पाइराखेका छौँ एकदमै खुसी छौँ भन्नुपर्छ अनि हजुरको के छ खाजा लिनुभयो कि बाँकी छ
1: मेरो खाजा भइसक्यो हजुर भर्खर भर्खरै भएर जान्छु अनि यसो कल्चा गरेको भन्नुपर्छ
0: मेरो चाहिँ बाँकी नै छ अब केही समय पछि हुन्छ डुलमाजी हजुरको भइसक्यो भन्नुभयो समयमै खाजा खानुपर्छ हामीले चाहिँ खाना अलि ढिलो भयो त्यही भएर भोक छैन प्रायः जस्तो हाम्रो तीन साढे तिनतिरै हुन्छ र आज पनि यस्तै क्रम नै छ हामी साढे तीन अथवा तीन बजेतिर खानेछौँ हजुर पनि आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला कार्यक्रममा सुनेर साथ दिनुहोला आजको बसाइमा हामी धेरै कुराकानी गर्न सकेनौँ होइन कहिलेकाहीँ धेरै हुन्छ भने कहिलेकाहीँ थोरै कुराकानी हुन्छ समयसँगै चल्नुपर्ने हुन्छ यति बेला हामी अन्य बसैमा कुराकानी गर्ने नै छौँ साथीसँगले सम्झनुहोस् है त
1: फर्स्ट अफ अल कार्यक्रम सञ्चालन गर्नुहुन्छ लाग्यो भनेर त्यसै गरी प्राविधिकमा रहेर हजुरलाई साथ सपोर्ट दिने दादाको लागि भनेर चाहे त्यसै गरी मेरो प्यारो साथीहरूमा राई एलिसा छत्री युनिसा छत्री लगायत मलाई डोलमा भन्ने चिन्ने नचिन्ने सम्पूर्णको लागि भन्दैछु थ्याङ्क यू दिदी नमस्ते बाई टेक
0: हवस् त नमस्कार उहाँ हुनुहुन्थ्यो डोलमा शेर्पाजी हुनुहुन्थ्यो उहाँलाई विशेष धन्यवाद पहिले तपाईँको हामी एकजना साथीसँग छोटो मिठोमा कुराकानी गर्नेछौँ आउन सक्नुहुनेछ गुराजीले लेख्नुभएको छ हाई नमस्ते म्याडमजी भन्नुभएको छ होइन नमस्ते है हजुरलाई पनि म पनि सुन्दैछु हजुरको कार्यक्रम राम्रो लाग्छ साथीहरूलाई धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद यति बेला साथीसँग कुराकानी गर्नेतर्फ लाग्छु भन्नुहुन्छ स्वागत गर्छु नमस्कार
2: हेलो दिदी नमस्ते नमस्कार
0: नमस्ते नमस्कार हजुर शुभनाम जानुकाजीको आवाज होइन जानुकाजीलाई चिनेको छु आवाजबाट ठ्याक्कै नाम पत्ता लाउनु गाह्रो भयो त कहिले कहिले यस्तै हुन्छ ठिक छ हामी कुराकानी गर्दै गर्दै जाँदाखेरि हाम्रो जानुकाजीको आवाज यस्तो छ होइन यसरी बोल्नुहुन्छ भन्ने कुरा हामीलाई याद हुन्छ त्यसपछि हामी नामबाटै बोलाउनेछौँ है त मेरो बाँकी नै छ हजुरको भयो कि बाँकी छ
2: मेरो नि बाँकी छ भन्नुपर्छ दिदी
0: बाँकी नै
2: दिदी
0: ल हास् हुन्छ अब कतिसम्म समयले चाहिँ साथ दिनेछ होइन समय भएसम्म हामी आउने प्रयास गर्नेछौँ है त
2: हस् हुन्छ दिदी
0: ल ठिक छ हामी कार्यक्रमतर्फै लाग्नुपर्ने हुन्छ समय पनि सकिन लागिसकेको छ 2:54 गइसकेको छ साथीसँगलाई छोटो मिठोमा सम्झनुहोस् है त
2: हस् हुन्छ दिदी फर्स्ट अफ अल दिदी हजुरको लागि पारिवारिकमा को हुनुहुन्छ उहाँको लागि साथीहरू भन्नुपर्दा केटिएम मामा तुलसी मगरको लागि र शर्मिला थापा मगरको लागि सचिव थापा मगरको लागि सपना मगरको लागि सबिना तामाङको लागि भन्दै बाबाई
0: हवस् नमस्कार उहाँ हुनुहुन्थ्यो साथी उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु अब चाहिँ भने हामी छुटिनु पर्ने हुन्छ। तपाईँले प्रश्न भएका सन्देशलाई भाषण गर्दैछु। माधव ढुङ्गेलजी हुनुहुन्छ, नमस्कार हजुर, म माधव ढुङ्गेल, म पनि कार्यक्रम सुन्दैछु। साथीहरूलाई सम्झनु पर्दा हुनुहुन्छ प्यारे बुनो राई, अनिता अस्मी सुताङ, रमिला राई, मिडिया प्रेमी राई हुनेछ, गीता ढुङ्गाना, गीता लिम्बु, भूमिका राई, कमला मुखिया, मुना मुखिया, विनिता धाल सुवेदी, त्यसै गरी हुनुहुन्छ बान्टवा भावना सामलिङ भन्नुभएको छ, कुमारी युङहाङ लवाती, प्रेम कुमार खड्का, प्रेम भण्डारी, जेनी लिम्बो, कल्पना चाम्पाङ, निशा बान्तवा राई, ढिलो सानो एम्पो, सिम्पल सरिना, सिम्पल संगीता, त्यसै गरी हुनुहुन्छ अर्को साथी हुनुहुन्छ जेनी लिम्बु, कल्पना चाम्पाङ, निशा बान्तवा राई, ढिलो सानो एम्पो, सिम्पल सरिना, सिम्पल संगीता, त्यसै गरी हुनुहुन्छ मुडा कुइस युबी, हिक्मत साई, स्वर्णिम राईलाई पनि धेरै धेरै सम्झना छ भन्दै छुटिन्छ भन्नुभएको छ। बाबुरा मगर्जी हुनुहुन्छ, दिदी नमस्ते, नमस्कार है, म पनि कार्यक्रम सुन्दैछु है, कलडुङ्गा पोकली घर भई हाल चाहिँ साउदी अरेबिया रियादबाट, सबैलाई मिठो माया सम्झना छ भन्दै धर्मराजी हुनुहुन्छ, नमस्ते, म ढकाल धर्मराज दुबईबाट कार्यक्रम सुन्दैछु, आज मलाई शान्तिश्री परिवारको भन्नुभएको छ, भाका चौका दाउ बजाइदिनुहोस् न ल भन्दै हुनुहुन्छ। अन्य विषयमा राख्नेछौ हामी, आज जन्मदिन मनाउने हुने मोरङकी मिडिया प्रेमी साथी दिलो सानो याम्फु र सुखुवा सभा बहिनी सम्झना शिवालाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना भनिदिनुहुन्छ। हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना छ हजुरलाई पनि। र त्यसै गरी लाक्पा शेर्पाजी हुनुहुन्छ, हेलो दिदी नमस्कार, म लाक्पा शेर्पा कलडुङ्गाको पोकली घर भई हाल चाहिँ डोल्पाको पोथ हिमाल बेसमा क्याम्पसबाट चाहिँ सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी अन्जान थोलुङजी हुनुहुन्छ, नमस्ते, म अन्जान थोलुङ युवीबाट, सबैलाई मिठो माया सम्झना छ, हिजो मेरो जन्मदिनमा माया गरेर जति पनि हुनुहुन्थ्यो साथीभाइ आफन्त सामाजिक सञ्जाल मार्फत जन्मदिनको शुभकामना दिनुभयो, सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु, आउँदो दिनहरूमा पनि हजुरको यसरी नै आशीर्वाद मिलोस् भन्न चाहन्छु भन्नुभएको छ। र साथीहरूलाई सम्झना गर्नुभएको छ सिम्पल शरीरा मगनी मगनी, पवित्र राई, छोरी अम्बिका बगर, अल्सना कुलुङ राई, नेहा लामा, रमिला राई, कुयुमा रेणु, त्यसै गरी राई अनिता, जुना सामलिङ, राईनी राजकला, प्रज्ञा गुरूङ, मेनुका नेवानी, मेनु सीता राई, सपना चुङबाङ सम्पूर्णलाई भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी राई अनिताजीले पनि मिस्यू प्रज्ञा गुरूङ, अनिता सरगमर, रामलाल सुमन, अन्जान थोलुङ, लक्ष्मी राई, विनिता छेत्री, विष्णु हिर्सु सामिक राई, उषा किरण मुस्कान बान्तवा, त्यसै गरी विनिता दाल सुवेदीजीले पनि नमस्कार, म पनि कार्यक्रम सुन्दैछु है, साथीहरूलाई सम्झनु पर्दा खुसबु सुवेदी, लुसना सुवेदी, लुकेश सुवेदी, सुषमा दाहाल, विमला दाहाल, कुमार दाहाल, स्मारिका यखा, तुलसा भेटवाल, जानुका चपागाई, भण्डारी भूमिका भण्डारी, दुर्गा कटवाल, डम्बर ढुङ्गाना, विष्णु खनाल, श्रीकटराज साई निर्दो, सहरपल रोस्नी, राई पिके राय, माधव ढुङ्गेल सम्पूर्णको लागि भनिदिनुहुन्छ। रमतेल कान्छीजीले पनि हाई दिदी नमस्ते भन्नुभएको छ, उहाँलाई पनि नमस्ते नमस्कार गर्दै अब चाहिँ छुट्टिनुपर्ने हुन्छ। तीन दिनसम्म तपाईँले देश तथा विदेशमा भएर विभिन्न माध्यमबाट कार्यक्रम सुन्नुभयो, कार्यक्रममा सहभागिता जनाउनुभयो, सम्पूर्ण साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै कार्यक्रम अवधि बढेपछिका मिठा गीतका सर्जक स्रष्टालाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। र प्रविधि संयोजनबाट यति दिनसम्म मलाई साथ सहयोग दिनुभयो श्रीराज महतलाई पनि मलाईदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको अन्तिममा एउटा मिठो गीत छोड्दै आजको बसाई रोजाई तपाईँकोबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन्छु। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला, हवस् त नमस्कार।

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत मनोनयन दर्ताको समय थप, बेलुकी 6 बजेसम्म उम्मेद्वारी दर्ता, एमालेले गर्यो 26 पेज लामो अन्तरपार्टी निर्देशन जारी। दशैंको यात्राका लागि अग्रिम टिकट बुकिङ आउँदो शुक्रबारदेखि खोल्ने निर्णय, लामो दूरीका गाडीमा दुईजना चालक अनिवार्य राख्नुपर्ने। विपदका कारण देशभर पूर्वाधार संरचनामा मात्रै 2 खर्ब 27 अर्बको क्षति, आर्थिक वृद्धि दर 3.7% सीमित हुने विश्व बैंकको प्रक्षेपण। अमेरिकामा दादुरा संक्रमण बढ़दै न्यूयर्कमा आपतकाल घोषणा। र भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रीतले राजीनामा दिइन्। नेपाल खबरमा अब पूरा खबर। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत मनोनयन दर्ताको समय थप भएको छ। नयाँ केन्द्रीय कार्य समिति चयनका लागि मनोनयन दर्ताको काम चलिरहेको छ। आज बेलुकी 6 बजेसम्म उम्मेद्वारी मनोनयन दर्ता गर्न सक्ने कांग्रेसले जनाएको छ। महाधिवेशनका लागि 7,114 जना प्रतिनिधि को अन्तिम मतदाता सूचीमा समावेश भएका छन्। आज मनोनयन दर्ता सकिएपछि निर्वाचन समितिले भोलि उम्मेद्वारको नामावली प्रकाशन गर्ने तयारी छ। त्यसपछि दावी विरोध, उम्मेद्वारी फिर्ता र अन्तिम उम्मेद्वारको सूची प्रकाशन लगायतका प्रक्रिया अघि बढ़नेछ। बन्द सत्रले पार्टीको संशोधित विधान समेत पारित गरेको छ। संशोधित विधान अनुसार कांग्रेसको केन्द्रीय कार्य समिति 167 सदस्यबाट बढ़ाएर 297 सदस्यीय बनाएको छ। यसबाट कांग्रेसमा 80 क्लस्टरबाट केन्द्रीय कार्य समिति चयन हुने भएका छन्। यसैबीच यता नेकपा एमाले फागुन 21 चुनावी हारलाई अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत असफलताका रूपमा लिन नहुने निष्कर्षसहित अन्तरपार्टी निर्देशन जारी गरेको छ। तेस्रो केन्द्रीय कमिटि बैठकपछि 26 पेजको निर्देशनमा चुनावी हारलाई पार्टीको आन्तरिक कमजोरी, बाह्य वातावरण, डिजिटल आक्रमण, समयको मनोविज्ञान र चुनावी अवस्थाको संयुक्त परिणामका रूपमा विश्लेषण गरिएको छ। ओलीले अध्यक्षका रूपमा आफ्नो भागको जिम्मेवार स्वीकार गरे पनि अहिले नेतृत्वबाट भाग्ने वा दोषारोपण मा अल्झिने समय नभएको बताउनु भएको छ। अन्तरपार्टी निर्देशनको भाषाले ओलीले तत्काल अध्यक्ष पद नछोड्ने समेत संकेत गरेको छ। दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट आउँदो शुक्रबार असोज 23 गतेदेखि खुला गर्ने निर्णय भएको छ। यातायात व्यवस्था विभागमा आज सरकारवाला बीचको बैठकले यस्तो निर्णय गरेको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले उज्यालोलाई जानकारी दिनुभयो। यस वर्षको दशैंमा झण्डै 10 लाख मानिसले काठमाडौँ उपत्यका छाड्ने अनुमान छ। बैठकले यात्रुको सुरक्षा, सुविधा र यातायात व्यवस्थापनलाई मर्यादित बनाउन विभिन्न महत्वपूर्ण निर्णय पनि गरेको महासंघका अध्यक्ष सिटौलाले बताउनुभयो। अब लामो दूरीका गाड़ीमा दुईजना चालक अनिवार्य राख्नुपर्ने, सुरक्षित यात्रा र राजमार्गमा हुने अवरोध वा दुर्घटनाको तत्काल जानकारी आदान प्रदान गर्न केन्द्रीय सूचना केन्द्र संचालनमा ल्याउने समेत निर्णय भएको छ। यसै दशैं नजिकैसँगै भारतबाट घर फर्कने नेपालीको चाप बढ़ेको छ। भारतसँग पश्चिम नेपाल जोड्ने नेपालगंज जमुनाहा नाकामा यात्रुको चाप बढ़ेको छ। इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेका प्रमुख प्रहरी निरीक्षक राजन प्रसाद भट्टराईका अनुसार पछिल्लो 5 दिनमा 50,000 भन्दा धेरै नेपाली जमुनाहा नाका हुँदै नेपाल आएका छन्। दैनिक 10,000 भन्दा धेरै मानिस भारतबाट घर फर्किरहेको उहाँको भनाइ छ। पछिल्लो विनाशकारी बाढ़ी, पहिरो तथा जलवायुजन्य विपदका कारण देशभरका पूर्वाधार संरचनामा प्रारम्भिक रूपमा 2 खर्ब 27 अर्ब रूपियाँ बराबरको क्षति पुगेको छ। सरकारले विपदबाट क्षतिग्रस्त संरचनाको पुननिर्माण तथा पुनस्थापनाका लागि तत्काल 63 अर्ब रूपियाँ आवश्यक पर्ने जनाएको छ। सिंहदरबारमा आज बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भटेकोशी त्रिशूली विपद सम्बन्धी संसदीय विशेष समितिको बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव पद्मकुमार मैनालीले विपदबाट भएको क्षतिको प्रारम्भिक विवरण प्रस्तुत गर्नुभयो। सचिव मैनालीका अनुसार सबैभन्दा ठूलो क्षति आवास क्षेत्रमा भएको छ। 7,570 निजी र 48 सार्वजनिक भवनमा गरी 1 खर्ब 3 अर्ब 54 करोड़ रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ। यस्तै सड़क सञ्जालमा 20 अर्ब, मोटरेबल पुलमा 13 अर्ब 80 करोड़, झलंगे पुलमा 2 अर्ब 65 करोड़ तथा खानेपानी र सरसफाई क्षेत्रमा 87 अर्ब 87 करोड़ रूपियाँ बराबरको क्षति भएको
मन्त्रालयले जनाएको छ। यसैबीच गएको भदौ 10 गते आएको विनाशकारी रसुवा बाढ़ीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले नेपालको आर्थिक वृद्धि दर आर्थिक वर्ष 83-84 सुस्त भई 3.7% सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। विश्व बैंकले आज सार्वजनिक गरेको नेपालको विकास सम्बन्धी अध्यावधिक प्रतिवेदन भविष्यका लागि फरक ढंगले पुनर्निर्माणमा बाढ़ीबाट भएको व्यापक क्षतिका कारण आर्थिक वृद्धिमा उद्योग क्षेत्र मुख्य बाधक बन्ने उल्लेख गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।

0: चाड़ पर्व में यूरोपेन्स प्रस्तुत करद रंगीन से घर बरसिं उपहार रू 50,000 को यूरोपेन्स को खरीद में पाने लकी ड्र कूपन पाने इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरोपेन्स घर मात्र होइन रंगाउन होस् सपना पनि
1: थोड़े बचत धेरै कायदा बीमा का छन् फाइदै फाइदा बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रामसाहा पथ काठमाडौं साबिकको राष्ट्रीय बीमा संस्थान।
2: सुन त मेरो कपड़ा प्याकिङ गर्दियो त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। काठमाडौँ महानगरपालिका 4 मा रहेको 112 रोपनी जग्गा नेपाल सरकारको नाममा आएको छ। सार्वजनिक तथा सरकारी जग्गा छानबिन तथा संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग 2052 सालको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा यो जग्गा सरकारको नाममा आएको हो। रावल आएको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा कायम गर्न सिफारिश गरेका जग्गा मध्ये यो क्षेत्रफलको जग्गा सरकारको नाममा दाखिला गर्ने कार्य भूमि प्रशासन कार्यालय दिल्ली बजारले सम्पन्न गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गठन गरेको प्रतिवेदन कार्यान्वयन समितिले आयोगको प्रतिवेदनमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण भएको उल्लेख गरेका कित्ताबाट अतिक्रमित भनिएका क्षेत्रफल एकमुष्ट कट्टा गरी सरकारको नाममा ल्याउने प्रक्रिया अघि बढ़ाएको हो। ग्यास विक्रेता महासंघ नेपालले ग्यास उद्योगबाट भइरहेको खुद्रा बिक्री तत्काल बन्द गरी डिलर मार्फत मात्रै बिक्री वितरणको व्यवस्था गर्न माग गरेको छ। नेपालमा खाना पकाउने ग्यासको अभाव बढ़दै गएको र उपभोक्ताले शास्ति खेप्नु परेको भन्दै महासंघले आज नेपाल आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो। महासंघका अध्यक्ष ज्ञानेश्वर अरियालले बजारमा आवश्यकता भन्दा बढ़ी सिलिण्डर हुनु नै ग्यास अभावको मुख्य कारण रहेको बताउनु भएको छ। तर ग्यास उद्योगले 2,500 देखि 2,700 रूपियाँसम्म लिएर नयाँ सिलिण्डर बिक्री गरिरहेको भन्दै महासंघले आपत्ति जनाएको छ। अब विदेशको खबर। अमेरिकाको न्यूयर्कमा दादुराको प्रकोप बढ़ेपछि राज्यभर आपतकाल घोषणा भएको छ। न्यूयर्कका गवर्नर क्याथी होकुलले राज्यका विभिन्न क्षेत्रमा दादुराका बिरामीको संख्या बढ़ेपछि आपतकाल घोषणा गर्नुभएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। यस वर्ष न्यूयर्कमा अहिलेसम्म 108 जनामा दादुरा पुष्टि भएको छ। तीमध्ये 92 जना जुलाई 15 पछि संक्रमित भएका हुन्। धेरैजसो संक्रमित कम खोप लगाएका ग्रामीण क्षेत्रका मानिस रहेका छन्। न्यूयर्क शहरमा पनि 7 जनामा दादुरा पुष्टि भएको छ। बाँकी राज्य पेन्सिल्भेनियामा पनि दादुराको संक्रमण बढ़िरहेको छ। त्यहाँ यस वर्ष अहिलेसम्म 39 जिल्लामा 1,004 जनामा दादुरा पुष्टि भएको खबरमा उल्लेख छ। दादुरासँग सम्बन्धित 5 जनाको ज्यान गएको छ। न्यूयर्क सरकारले दादुरा विरूद्धको खोप लगाउन अनुमति पाएका स्वास्थ्य कर्मीको संख्या बढ़ाएको छ। साथै नागरिकलाई स्थानीय क्षेत्रमा दादुराको जोखिमबारे जानकारी दिन विशेष सूचना प्रणाली संचालनमा ल्याएको छ। घोषणा गरेका आपतकाल आउँदो नोभेम्बर 4 सम्म लागू हुने भनिएको छ। अब खेल खबर। भारतीय महिला क्रिकेट टोलीकी लामो समयदेखि कप्तान रहँदै आएकी हरमनप्रीत कौरले कप्तानीबाट राजीनामा दिएकी छन्। 37 वर्षीय कौरले अन्तर्राष्ट्रिय क्रिकेटका तीनवटै फर्म्याटको कप्तानबाट राजीनामा दिएकी हुन्। उनको नेतृत्वमा भारतले गएको वर्ष घरेलु मैदानमा पहिलो पटक आईसीसी महिला एक दिवसीय विश्वकपको उपाधि जितेको थियो। जापानमा भएको विश्व संस्करणको एसियाली खेलकुदमा भारतलाई स्वर्ण पदक जिताएको दुई हप्तापछि कौरले आज सामाजिक सञ्जाल मार्फत कप्तानी छाडेको बताएकी हुन्। सन् 2016 जिम्मेवारी सम्हालेपछि उनी एक दशक भन्दा धेरै समयसम्म टी20 टोलीको कप्तानमा रहेकी थिइन्। चार भन्जेङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत मनोनयन दर्ताको समय थप, बेलुकी 6 बजेसम्म उम्मेद्वारी दर्ता। एमाले गर्यो 26 पेज लामो अन्तरपार्टी निर्देशन जारी। दशैंको यात्राका लागि अग्रिम टिकट बुकिङ आउँदो शुक्रबारदेखि खोल्ने निर्णय। लामो दूरीका गाड़ीमा 2 जना चालक अनिवार्य राख्नुपर्ने। विपदका कारण देशभर पूर्वाधार संरचनामा मात्रै 2 खर्ब 27 अर्बको क्षति। यस वर्ष आर्थिक वृद्धि दर 3.7%मा सीमित हुने विश्व बैंकको प्रक्षेपण। अमेरिकामा दादुरा संक्रमण बढ़दै न्यूयर्कमा आपतकाल घोषणा। र भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रीतले राजीनामा दिइन्।
6: अब तपाईँको सपनाको ठुलो एकिनकि हामीसँग छ
7: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Pro, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
8: Xiaomi किन्दा उपहार एभ्री डे बम्परमा Thailand Holiday।
9: शव परीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि शव परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
10: रंग बहार
11: वर्ष संगे उपहारे उपहार बम्परमा यामाहा रेजियर।
10: वर्ष पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
11: साथै 65 इन्च को स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि। घर रंगाओ, खुशी बनाओ, उपहार जित्ने अवसर पाओ।
10: वर्ष पेंट।
12: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
13: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको 2 हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फूलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
12: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
13: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
12: उपाय नम्बर 3, बाँसका लाना लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
13: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफूलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्। गर्नुहोस्।
12: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सखरको घोल मिसाउनुहोस् र बगैँचामा स्प्रे गर्नुहोस्।
13: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फूल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
12: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
13: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
12: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: उपाध्यक्षका पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
2: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहधिकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
1: पुरस्कार राशिहरू:
2: प्रथम पुरस्कार नगद 50,000,
1: द्वितीय पुरस्कार नगद 30,000,
2: तृतीय पुरस्कार नगद 20,000,
1: सान्त्वना पुरस्कार नगद 10,000,
2: उत्कृष्ट खेलाड़ीलाई ₹25,000, उत्कृष्ट स्पाइकरलाई ₹2,000, बेस्ट लिब्रोलाई ₹2,000 र बेस्ट सेटरलाई ₹2,000 प्रदान गरिनेछ।
1: नगद पुरस्कार नियमानुसार कर कट्टी गरी उपलब्ध गराइनेछ।
2: प्रतियोगिताका नियम तथा शर्तहरू:
1: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वतः बाहिरिनेछ।
2: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
1: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्छ। साथै सर्वेन गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
2: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
1: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
2: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
1: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
2: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 विवरण बुझाउनु पर्नेछ।
1: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
2: खेल सञ्चालन हुने मिति, समय र स्थान:
1: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते, समय बिहान ठिक 10 बजे।
2: खेल सञ्चालन हुने स्थान: गोलन्जोर गाउँपालिका 5 खनिया खर्क खेल मैदान। खेल समापन 2083 साल असोज 30 गते।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9844131381, 9844129989।
2: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, ग्वालटार, सिन्धुली।
3: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
4: ल्याउनु त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
3: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
5: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
6: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
4: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848746403, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
7: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे। मा बुढोली, अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
8: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
9: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841690669, 9864417188।
10: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
9: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
11: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हार्डवेयरको पसल चाहिँ कहाँ होला बटिस?
12: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
13: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
14: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854040682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854040892 र 0848403585, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा
1: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
2: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भन्ने साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
1: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा हे माता मेरो छोरोलाई के रोग लाग्यो लाग्यो झारफुक गरेर निको पारिदिनु पर्यो माता
2: हेर्नुहोस् पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो रोग पत्ता लाउन सफल उपचार गर्न म कहाँ होइन जिल्ला अस्पताल रामेछाप जानुपर्छ
1: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी
2: त्यसो भए ध्यान दिएर सुन्ने
3: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार आकस्मिक प्रसुति जन्य शल्यक्रिया सेवा हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा आँखा सम्बन्धी जाँच तथा उपचार सेवा दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा USG भिडियो एक्सरे सेवा नवजात शिशुको सामान्य तथा जटिल उपचार नवजात शिशु स्याहार कक्षको सुविधा अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा
2: सुन्नु भयो त
1: मजाले सुने अब बिरामी लिएर जिल्ला अस्पताल
4: जिल्ला अस्पताल रामेछाप फोन नम्बर 048-40-0114 पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114 वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np
5: के तपाईँ कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
6: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
5: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
6: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
6: सम्पर्क नम्बर 0845-41-143-98-63-023-422
7: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन
8: लेखेर बोलेर इसारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो
7: महिलाको शरीर बारे घृणा पैदा हुने होच्याउने चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ
8: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं
9: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485-43-98 0485-43-98
9: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
1: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खाँडादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल
10: Cross my heart.

0: हजुरको रेडियो 102.1 MHz।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: भूक्षय नियन्त्रण गरौं, उर्वर भूमि जोगाऊ।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सड़क निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढ़ीको जोखिम बढ़ाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सड़क तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
1: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9854342555, 0845401106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

नमस्कार। अपराह 4 बजेको रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सिंहलो रामेछाप खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको या प्रतामको सिएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। दशैं तिहारका लागि घर लितपोत गर्ने कमेरो माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर रामेछापमा एकजनाको ज्यान गएको छ। रामेछापको लिखुतामको सिकाउपालिका दुई स्वयंप्रका सोम बहादुर महत भस्मे खोला नजिकै कमेरो खन्न जाँदा पहिरोमा पुरिएका हुन्। सोमबार कमेरो लिन गएका महत साँझसम्म घर नफर्किएपछि परिवार र स्थानीयले खोजी शुरू गरेका थिए। माथिल्लो भागमा चट्टान रहेको सो स्थानमा पहिरो गएको देखिएपछि माटो पन्छाउने क्रममा मंगलबार उनका शव भेटिएको वडाध्यक्ष सन्तोष पौडेलले जानकारी दिनुभएको छ। एक सातादेखि हराइरहेकी रामेछापकी एक किशोरी मृत फेला परेकी छन्। रामेछापको गोकुलगंगा गाउँपालिका 4 बन्सरीकी 18 वर्षीय रूपमाया भूजल बेपत्ता भएको एक सातापछि मृत फेला परेकी हुन्। उनी यही असोज 13 गतेदेखि हराएकी थिइन्। सोमबार उनकै घरदेखि केही मीटर पर शव फेला पारिएको रामेछाप प्रहरीले जनाएको छ। सो शव रूपमायाकै भनेर उनका बुबा लीला बहादुर कर्तीले शनाखत गरेका हुन्। उक्त शव पोस्टमार्टमका लागि मन्थली अस्पताल लगिएको छ। घटना सम्बन्धी थप अनुसन्धान हुँदैछ। सिन्धुपाल्चोकमा एक वृद्धको लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका 4 जलजलेका 66 वर्षीय दिलबहादुर श्रेष्ठ रहेका छन्। श्रेष्ठ आफ्नै घरको भान्साकोठामा बाहिर निस्कने क्रममा दाउरामा अल्झेर लडेका थिए। दाउरामा अल्झेर लडेका उनको बायाँ गाला दाहिने आँखामा चोट पुगेको थियो भने उनी बोल्न नसक्ने अवस्थामा पुगेका थिए। प्रहरी चौकी पिस्करबाट खटिएको प्रहरी टोलीले उनलाई उपचारको लागि भक्तपुर स्थित केएमसी अस्पताल लगिए पनि उपचारको क्रममा मृत्यु भएको हो। मध्य पहाड़ी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जर गाउँपालिका 3 ग्वालटारमा सुमले ठक्कर दिँदा 5 वर्षीय बालिका घाइते भएकी छन्। सड़क पार गर्ने क्रममा सुमको ठक्करबाट घाइते भएकी बालिकाको गोलन्जर आधारभूत अस्पतालमा उपचार भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ। सोमबार बिहान करिब 9:10 को समयमा काठमाडौँबाट सोलुखुम्बुतर्फ जाँदै गरेको ना 1079 नम्बरको सुमले गोलन्जोर गाउँपालिका 3 ग्वालटार निवासी रामबहादुर कार्कीकी 5 वर्षीय छोरी आइसा कार्कीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा आइसा कार्कीको टाउको ढाड र दाहिने खुट्टाको पैतालामा चोट लागेको छ। उनको स्वास्थ्य अवस्था मध्यम रहेको जनाइएको छ। प्रहरीका अनुसार सुम सोलुखुम्बुको थुलुङ दुतकोशी गाउँपालिका 5 निवासी 25 वर्षीय सन्तोष भुजेलले चलाएका थिए। दुर्घटनापछि सुमलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक भुजेल पनि घाइते बालिकाको उपचार प्रक्रियामा संलग्न रहेको जनाइएको छ। सिन्धुलीको 3 पाटन गाउँपालिकाले स्थानीय नागरिकको सिप क्षमता अभिवृद्धि गरी रोजगारी तथा स्वरोजगारका अवसर विस्तार गर्ने उद्देश्यले निशुल्क सिपमूलक तालिम सञ्चालन गर्ने भएको छ। गाउँपालिकाको आर्थिक वर्ष 2083/84 स्वीकृत कार्यक्रम अन्तर्गत आन्तरिक रोजगार प्रवर्धन कार्यक्रम मार्फत विभिन्न 3 विधामा तालिम सञ्चालन गर्न लागि गाउँपालिकाको अनुसार पावर टिलर मरमत, कम्बाइन राइस मिल तथा वाटर पम्प मरमत, एआई तथा डिजिटल मार्केटिङ र कम्प्युटर तथा प्रिन्टर मरमत सम्बन्धी तालिम सञ्चालन गरिनेछ। प्रत्येक विधामा 20-20 जनालाई सहभागी गराइने पालिकाले जानकारी दिएको छ। तालिममा सहभागी हुन 3 पाटन गाउँपालिकामा स्थायी बसोबास गर्ने 16-45 वर्ष उमेरसम्मका नागरिकले आवेदन दिन सक्नेछ। पावर टिलर मरमत, कम्बाइन राइस मिल तथा वाटर पम्प मरमत तालिमका लागि न्यूनतम शैक्षिक योग्यता कक्षा 8 उत्तीर्ण तोकिएको छ। यस्तै एआई तथा डिजिटल मार्केटिङ र कम्प्युटर तथा प्रिन्टर मरमत सम्बन्धी एसई उत्तीर्ण तोकिएको छ। इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले 15 दिनभित्र गाउँ कार्यपालिकाको कार्यालयमा निवेदन पेश गर्नुपर्नेछ। निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, आफूले लिन चाहेको तालिम क्षेत्र खुलाएको निवेदन तथा पासपोर्ट साइजको 2 प्रति फोटो संलग्न गर्नुपर्ने गाउँपालिकाले जनाएको छ। रक्तदान जीवनदान भन्ने मूल नाराको साथ नेपाल रेड क्रस सोसाइटी सितबाबा उपशाखा सिन्धुलीले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। रक्तदान कार्यक्रम असोज 21 गते बुधबार अर्थात भोलि बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म सितबाबा
उपशाखाको प्राङ्गण ढुङ्ग्रेवास स्थित भकेश्वर महादेव मन्दिर परिसरमा हुने आयोजकले जानकारी दिएको छ। रक्तको अभावका कारण उपचारमा समस्या भोगिरहेका बिरामीलाई सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागि रक्तदानलाई मानवीय सेवाको महत्वपूर्ण कार्यका रूपमा अघि बढ़ाउँदै बढ़ीभन्दा बढ़ी व्यक्तिलाई कार्यक्रममा सहभागी हुन आयोजकले आग्रह गरेको छ। विद्यालयलाई सम्भावित विपदको सामना गर्न सक्षम बनाउने उद्देश्यसहित सिन्धुलीमा सञ्चालित चार दिने वृहत विद्यालय सुरक्षा तथा जोखिम न्यूनीकरण सम्बन्धी तालिम सम्पन्न भएको छ। सशक्त बालिका सुरक्षित समाज परियोजना अन्तर्गत असोज 16 19 गतेसम्म कमलमाई नगरपालिका 6 सञ्चालन गरिएको तालिममा जिल्लाका 6 स्थानीय तह अन्तर्गत 20 विद्यालयका विपद फोकल पर्सन सहित शिक्षक तथा सरकारवालाको सहभागिता थियो। मानव तथा राष्ट्रिय विकास समाज हेम्स नेपाल र जनजाति विकास समाजको आयोजना तथा प्लान इन्टरनेशनलको साझदारीमा सञ्चालित तालिममा विपद जोखिम न्यूनीकरण सम्बन्धी सैद्धान्तिक ज्ञानसँगै प्रयोगत्मक सिकाइलाई प्राथमिकता दिएको थियो। तालिमको सहजीकरण रामकुमार दाहालले गर्नुभएको थियो। तालिमकै क्रममा कमलमाई नगरपालिका स्थित श्री कालिका माध्यमिक विद्यालय जरायोटारमा कृत्रिम विपद प्रतिकारी अभ्यास गरिएको थियो। अभ्यासमा शिक्षक र विद्यार्थीलाई प्रत्यक्ष सहभागी गराउँदै भूकम्प आगलागी तथा अन्य सम्भावित विपदका बेला अप्नाउनु पर्ने सुरक्षा विधि उद्धार प्रक्रिया प्राथमिक उपचार र आपतकालीन पूर्व तयारीबारे अभ्यास गराइएको थियो। विपदको समयमा आत्तिनुभन्दा धैर्यपूर्वक सुरक्षित व्यवहार अप्नाउने क्षमता विकासमा यस्तो अभ्यास उपयोगी हुने आयोजकले विश्वास लिएको छ। र बागमती प्रदेश सरकारले पछिल्लो बाढ़ी पहिरोबाट प्रभावित तथा जोखिममुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी नयाँ एकीकृत बस्ती विकास गर्ने योजना अघि सारेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय विपद परिषदको बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रभावित बस्तीको पुनर्स्थापना र पुनर्निर्माण सम्बन्धी योजना प्रस्तुत गर्नुभएको छ। भुटेकोशी र त्रिशुली नदी आसपासका क्षेत्रमा आएको बाढ़ी तथा पहिरोका कारण ठूलो क्षति भएपछि जोखिममुक्त पुराना बस्तीलाई सोही स्थानमा पुनर्स्थापना नगर्ने नीति प्रदेश सरकारले लिएको मुख्यमन्त्री किरण थापाले जानकारी दिनुभएको छ। बाढ़ीले बगरमा परिणत गरेका क्षेत्रमा पुनर्निर्माण नगरी त्यस्ता स्थानलाई वृक्षारोपण तथा हरियाली क्षेत्रका रूपमा विकास गर्ने योजना बनाइएको उहाँले बताउनुभएको छ। अपरान्ह 4 रामेछाप लगायत रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सँगालो रामेछाप खबर सकियो। हाम्रो भेट साँझ 6 हजुरको समाचार मुने नै छ। तीनजेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

सिन्धुलीको सान लोक संगीतको नयाँ पहिचान, नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग, एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहोरीको शैली सिन्धुलीको राजा।

0: अशोक कुमार सर्कोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: सपरीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना। सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सपरीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी अन्य कागजातहरू।
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपक्षी शाखाको सिफारिस पत्र।
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
1: कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृंखलाका क्षेत्रहरू।
1: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
1: व्यावसायिक पशुपक्षी मत्स्यपालन उत्पादन र प्रशोधन।
2: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
1: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: मौरी पालन व्यवसाय र मह प्रशोधन।
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण। छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
1: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यू कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
2: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
1: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
1: फलफूल प्रशोधन र बजारीकरण।
2: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
1: प्राङ्गारिक घरेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
2: प्राङ्गारिक कृषि वस्तु निर्यात।
1: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय।
1: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम उकालो रालीको साथमा उपस्थित भइसकेको छु म कार्यक्रम प्रस्तुता सम्झना खड्गे भने प्रविधि संयोजनबाट साथ मिलेको छ श्रीराज महतको भने साथमा तपाई हुनुहुन्छ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुन्ने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ कार्यक्रममा सहभागिता जनाउनका लागि 048-40-0026 फोन गरेर आउन सक्नुहुनेछ भने कार्यक्रम सुन्नका लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.nbk साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोसे एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ कार्यक्रम समय अवधिभर एकदमै पुराना मिठा रमाइला दशैंका गीतहरू तपाईँको माझमा राखेर हामी तपाईँलाई मनोरञ्जन दिने प्रयास गर्नेछौं र तपाईँले कार्यक्रममा सहभागिता जनाउन मन छ भने तपाईँले साथी संगीलाई सम्झना सन्देश पनि राख्न सक्नुहुनेछ 048-40-0026 तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ फटाफट फोन गर्दै आउन सक्नुहुनेछ भन्दै यति बेला हामी कार्यक्रमको शुरूआती चरणमा लाग्छौं एउटा मिठो गीत राख्नेछौं त्यसपछि फेरि आउनेछौं तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला

0: कार्यक्रम में एकदम मिठो गीत राखेर हामीले उकाले उडालीको शुरूआत गरिसकेका छौं। अब पनि पालो तपाईको रहेको छ। 0848400026 मा फोन गरेर तपाई सहभागिता जनाउन सक्नुहुनेछ। यति बेलाको साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। हेलो हेलो, साथी हुनुहुन्थ्यो, बाहिरिनु भइसकेको छ, साथी हुनुहुन्छ उहाँलाई फेरि पनि धन्यवाद। र फोन लाग्छ भने तपाईँले कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र साथै तपाईँले सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्ना आफन्तजन साथीसँगलाई सम्झना सन्देश पठाउन सक्नुहुनेछ। तपाईँले पठाउनुभएका सन्देशहरूलाई कार्यक्रम समय अवधिभर वाचन गर्ने प्रयास गर्नेछौ। विद्या प्रेमी राई अनिशाजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। जीवन विकासले पनि दिदी नमस्ते, सन्चै हुनुहुन्छ, खाजा खानु भयो त भन्दै हुनुहुन्छ, मेरो खाजा भइसकेको छ। म पनि कार्यक्रम सुन्दैछु ड्युटीबाट। विष्णु माझी र खेन सेन्चुरीको ए परदेशी भन्ने गीत चाहिँ बजाइदिनुहोस् न दसैँको जसरी भए पनि भन्दै हुनुहुन्छ। उहाँले चाहिँ ए परदेशी भन्ने गीत चाहिँ रोजाइमा पार्नु भएको छ, हामी राख्ने प्रयास गर्नेछौ। र त्यसै गरी हुनुहुन्छ अर्को साथी मिलन घायल मोटुजी हुनुहुन्छ, उहाँले पनि हेलो सिस नमस्ते, सन्चै हुनुहुन्छ। म तिनजुरे मिडिया ग्रुपको सदस्य मिलन घायल मोटु, तेह्रथुम घर भइहाल चाहिँ दोहा कतारबाट चाहिँ बस्ने गीत मार्फत हजुरको रेडियो सुनेर बस्नुहुने तमाम श्रोता दर्शक अनि हजुर लगायत सम्पूर्ण रेडियो परिवारको लागि भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। हेलो
1: हेलो,
0: हजुर नमस्कार।
1: हेलो नमस्ते दिदी।
0: नमस्ते नमस्कार हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? सुजाता बुढा थकी बोल्नु भयो?
1: हजुर।
0: के छ नि यति मिठो आवाज? हजुरसँग मेरो कुराकानी पहिलोचोटि हो? यो भन्दा अगाडि नै भइसकेको छ है? धेरै समयपछि चाहिँ कुराकानी भयो जस्तो लाग्यो, त्यही भएर चाहिँ मैले ठ्याक्कै चिन्न सकिनँ है। आज त खासै अब के गर्नुपर्छ भन्दा पनि हामीले अब पुरानो भाकाको ट्र्याक चिन हुनुपर्ने थियो, तर हामीले लिएर आएका छैनौँ। आज साथीसँगलाई सम्झना सन्देश राख्नुपर्ने हुन्छ है त। ल ठिक छ, हामी कार्यक्रमतर्फै लाग्छौँ। अनि के छ अरू नयाँ नौलो खबर, त्यताको खबर सुनाउनुहोस्। दसैँ कतिको लागेको छ? यता त अब खासै त्यस्तो केही छैन, राम्रो रमाइलोसम्म मजाले घाम लागिरहेको छ, दसैँ आएको हो कि जस्तो पनि महसुस भइरहेको छ मौसमको मौसमले गर्दाखेरि चाहिँ है। अरू समग्रमा सबै ठिक छ है त?
1: हजुर हो नि।
0: ल ठिक छ, हामी कार्यक्रमतर्फ लागौँ। एउटा मिठो गीत बस्छ ए परदेशी भन्ने सङ्गीत कार्यक्रम राख्छौ, हजुरले साथी सङ्गीतलाई सम्झना गर्नुहोस् है त।
1: दिदीहरूलाई सम्झिँदाखेरि धनु गज्ने दिदीलाई। हेलो
0: भन्नुहोस् न, भन्नुहोस्, मैले सुनिरहेको छु सर। सरी नाम दिनुहोस् न।
1: धेरै भन्ने राईलाई, देवमाझी राईलाई, रमिला तामाङ दिदीको लागि, धनु गजमेर दिदीको लागि, सुदीप राको लागि, मेरो घरमा सुविधाहरू सुनिराख्नु भएको होला र आशा गर्नेछु सबै अहिले सुनिराख्नु भएको लागि, सुनिराख्नु भएको होला सबैको लागि, अल फेमिली
0: हवस् त नमस्कार। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। आफ्नो आफन्तजन साथीसँगलाई सम्झना राखेर छुटिसक्नु भएको छ आज तपाईँको। टिकाराम सुनवारजी पनि हुनुहुन्छ, दर्शन नमस्कार। म टिकाराम सुनवार तिनचुरे मिडिया ग्रुपको मेम्बर, रामेछाप घर भइहाल चाहिँ कार्पेन्टरबाट प्रोग्राम सुन्दैछु। साथीलाई सम्झनु पर्दा सोना कन्दुवा, मिडिया प्रेमी निर्मला हुने अजान अञ्जना सुनवार, त्यसै गरी जीवन सुब्बा, लक्ष्मण मगर, शर्मिला सरु मगर, पलपल अपेक्षा, सेन्टिका हाइडो, लक्ष्मण किराती, सुची फुची बिनो, कमला मुखिया, भूमिका राई, मुना मुखिया, देववास खुटा, कमल श्रेष्ठ, अभागी राई, युनिसा सिम्पल, सरिना रमला, साम्पाङ राई, घायल अभिमान सुनवार, रामलाल सुमन, दिलदुखेरिया, सजना बाजी, सजना मिडिया प्रेमी, मगनी आयुषा, सुनिता सुनवार, कोपिता चामलिङ राई, सरस्वती सुनवार, सरस्वती खत्री, मनको साथी, जीवन कार्की लगायत सम्पूर्ण साथीहरूलाई भन्दै छुटिन्छु भन्नुभएको छ। टीकारामजीलाई पनि विशेष धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो दिदी, नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार हजुर, शुभ नाम?
2: दिल्लीको बिजुरबाट जानिता मगर।
0: जानिताजी, कहाँ जान लिनुभयो?
2: मेरो भइसक्यो दिदी, हजुरको भयो कि लागि छ?
0: मेरो पनि खाजा भइसकेको छ है जानुकाजी, हामीले पनि खायौँ अरे। हजुरसँग कुराकानी गर्न उपस्थित भइसकेका छौँ। कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: हजुर सुन्दैछु दिदी।
0: र सुनेर साथ दिनुहोला। मिठा गीत संगीतहरू कार्यक्रम समय अवधिभर बस्यो र कार्यक्रममा केही सल्लाह सुझाव दिनुपर्ने जस्तो लाग्छ भने दिन सक्नुहुनेछ है त? ल ठिकै छ, त्यस्तो भए हामी कार्यक्रम तर्फ लागौँ त। मिठो गीत राख्नुपर्ने हुन्छ, साथी सङ्गीलाई सम्झनु छ है त?
2: हस् हुन्छ। फर्स्ट अफ अल दिदीहरूको लागि, पारिजीमा हुने दाइको लागि, र यहाँ सुन्दै हुनुहुन्छ शर्मिला थापा मगरको लागि, एडिएमबी रहेर सुन्दै हुनुहुन्छ तुलसी थापा मगरको लागि, सरसी थापा मगरको लागि, करिना थापा मगरको लागि, सपना मगरको लागि, र सविता तामाङको लागि, उर्मिला थापा मगरको लागि भन्दैछु दिदी। हवस् त नमस्कार।
0: हवस् त नमस्कार। जानुका मगरजी हुनुहुन्थ्यो सिन्धुलीबाट, उहाँलाई पनि विशेष धन्यवाद। पालो त पाएको रहेको छ, फटाफट फोन गर्नुहोला। म अनुज दासजीले पनि हेलो नमस्ते हजुर, के छ खबर? म पनि सुनिरहेको छु। सिन्धुलीको झाकाझली रातमाट बजारबाट सबैलाई मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ। त्यसरी हुनुहुन्छ सुरेन्द्र पानियाजी हुनुहुन्छ। नमस्कार हजुर, म पनि हेर्दै र सुन्दैछु है। नेपालगंज बाँकी भई भरतपुर चितवन को मिलन चोकदेखि चाहिँ सबै मित्रमा मिठो माया सम्झना छ भनिदिनुहुन्छ। अर्चना अनमलजी हुनुहुन्छ, अपकमिङ सङ डेडिकेट अर फ्रेन्डको लागि हामी अर्चना अनमल आई एम राइट नाउ बढाइनुबाट भन्दै हुनुहुन्छ। उहाँलाई विशेष धन्यवाद, बढाइनदेखि चाहिँ कार्यक्रम सुन्दै हुनुहुन्छ। अर्चनाजीलाई पनि धेरै धेरै धन्यवाद। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
3: नमस्कार हजुर।
0: नमस्कार हजुर, हाम्रो खाना टिभीबाट बोल्नुभयो जस्तो लाग्यो विक्रमजी।
3: पक्कै पनि हजुर, खाना टिभीबाटै हो।
0: के छ हजुरको खबर? आरामै हुनुहुन्छ नि?
3: एकदम आराम हजुर, एकदम आराम।
0: खाजा लिनुभयो? खाजा खानु भइसकेको छ, दसैँ धमाधम लागिरहेको छ होला पसलमा, एकदम ग्राहकहरू धेरै उपस्थित हुनु भएको छ होला है?
3: एकदम एकदम एकदम ड्युटीतिर नै ध्यान दिएको छ, अनि हजुरको साथमा कार्यक्रम पनि
0: गीत सङ्गीत
3: नभए त हाम्रो काममा जाँगर पनि आउँदैन।
0: यति ताकत दिन्छ है गीत सङ्गीत नै?
3: एकदम एकदम
0: खुसी लाग्छ यसरी हामीलाई होइन हौसला दिनुहुन्छ, एकदमै धेरै खुसी लाग्छ। अरूभन्दा पनि नियमित कार्यक्रम सुन्छु भन्नुहुन्छ होइन, यो सुन्दा चाहिँ झन् धेरै चाहिँ कति धेरै खुसी लाग्छ क्या। अहिलेको जमानामा पनि यति धेरै बिहानदेखि बेलुकासम्म कार्यक्रम सुन्नुहुन्छ अनि हामीलाई अब बेला बेलामा सल्लाह सुझाव पनि दिनुहुन्छ, धेरै खुसी लाग्छ। हजुरको सल्लाह सुझाव माया साथ सपोर्ट सधैँभरि यसरी नै रहिरहोस् भन्न पनि चाहन्छु। अरू के छ सुनाउनुहोस् न?
3: पक्कै पनि अब विशेष गरी त मैले अब हजुरको रेडियो त मेरो फेभरेटै बनाएको छु, त्यसले गर्दाखेरि पनि मलाई अब अरू रेडियो त्यति सुन्न मन लाग्दैन, सबै कुरो मैले सुनाउँछु, त्यसले गर्दा पनि म अरू सुन्न त्यति रुचाउँदिन। अनि अरू खबरहरू सुनाउनु पर्दा चाहिँ एकदम राम्रो रमाइलो छ हजुर। अब यसै गरी यो बेलुकाको कार्यक्रममा चाहिँ म एउटा सानो सुझाव दिन चाहन्छु, यो चाहिँ अब जस्तै अब अघि एउटा सानो नानी आउनुभयो, उहाँ घर परिवारले नै लगाइदिनु भएको उहाँलाई फोन होइन, त्यसै गरी एउटा वृद्ध बुढाबुढीहरूले पनि अब कतिपय गीत गाउन चाहेको हुन्छ, अब त्यो सानो सानो नानीहरूले प्रतिभाहरू सुनाएको हुन्छ, अब जति पनि अब हामी खाना टिभीमा त अब यो फोनिङ कार्यक्रममा अलिक कमै मात्रामा
0: विशेष
3: गरी सिन्धुलीतिर बढी हुनुहुन्छ, उहाँहरूले चाहिँ आफ्नो घरमा हजुरबा हजुरबा मम्मीहरूलाई दिक्का मानेर बसेका हुन्छन्, के गरौँ होला कोसँग बोलाउँ होला भनेर बसेको हुन्छ, त्यसले गर्दा उहाँहरूलाई चाहिँ केही प्रतिभाहरू पुरानो पुरानो गीत सङ्गीतहरू गाउनको लागि लगाउने कार्यक्रम एउटा ल्याउन पाएदेखि राम्रो हुन्थ्यो, ल्याइरहनु भएको छ तर श्रोताहरू चाहिँ त्यसरी आइदिएदेखि राम्रो हुन्थ्यो भन्ने सोच
0: हाम्रो पनि अब हजुरले भन्नुभएको कुरा एकदम ठिक हो. हामीले पनि अब जुनसुकै कार्यक्रममा भए पनि साथीसँगै सम्झना, म यो प्रतिभा मेरो यस्तो छ, म चाहिँ सुनाउन पाए हुन्छ भनेर लागि पढ्ने साथीहरूको लागि जहिले पनि उहाँको लागि चाहिँ वेलकम छ है. अब कतिपय साथीहरूलाई चाहिँ हामीले यस्तो कार्यक्रम लिएर आएको छौँ, उहाँलाई प्राथमिकता दिउँ भन्दाखेरि पनि साथीहरू होइन अब हुन्छ नि हामीभन्दा अग्रज हुनुहुन्छ, उहाँहरूले पनि सहभागिता कम जनाइदिनुहुन्छ. त्यही भएर चाहिँ हामी अब यो निरन्तर प्रोग्राम पति भएर चाहिँ किन खाली बस्ने, साथीहरूलाई जो साथीहरूलाई इच्छा चाहना छ बोल्न मन छ भने चाहिँ उहाँ साथीलाई लिऊँ भन्ने धारणाले चाहिँ उपस्थित भएका छौँ. र जो साथीहरूलाई चाहिँ अब कार्यक्रममा उपस्थित भएर म पुराना गीत संगीतहरू गाउँछु, मेरो चाहिँ यस्तो गीतहरू छ म प्रस्तुत गर्छु भन्ने साथीहरू, अग्रज हजुरबा हजुरआमा मम्मी बुवा होइन जो हुनुहुन्छ उहाँले चाहिँ सुनाउन पनि सक्नुहुनेछ. उहाँहरूको लागि हामीले चाहिँ सधैँ उहाँहरूको लागि चाहिँ यो रेडियोको ढोका भनौँ न खुल्ला नै छ.
3: एकदम धन्यवाद धन्यवाद दिन चाहन्छु. यो चाहिँ अलिक हुन जरुरी पनि छ कि अब बिचार बुवा मम्मीहरूलाई त बिचार अब के गरौँ कसो गरौँ कोसँग बोलौँ भनेर बसिया हुन्छ. साथमा उहाँहरूसँग मोबाइल पनि हुँदैन, एकत्र हुन पनि नआउने खालको अझै पनि हुनुहुन्छ. त्यसले गर्दा यस्तो खालको चाहिँ कार्यक्रम दिने हो भने उहाँहरूलाई नै एउटा सुन्न सुगन्ध हुन्थ्यो भन्ने मेरो एउटा सोच र पहिलादेखि नै थियो.
0: एकदमै एकदमै ल हामीले चाहिँ अब उहाँहरूको लागि राख्ने नै छौँ. अब कतिको सहभागिता जन हुनुहुन्छ, अब जुनसुकै हामीले नियमित बोल्ने साथीहरू हुनुहुन्छ उहाँहरूले पनि फोन लगाइदिन सक्नुहुनेछ. अब कतिपयले चाहिँ जान्नु पनि हुन्न होइन, अब पुराना भाकाहरू चाहिँ गाइराखेको पनि सुन्छौँ हामीले. पहिला पहिला अब हजुरबा हजुरआमाहरूले पनि एकदमै मिठो गीतहरू गाउनुहुन्थ्यो. अब कतै पूजाआजा होइन यस्तो बिहे वर्तमानमा पनि आफ्नै आवाजमा मिठा गीत संगीतहरू गाउनुहुन्थ्यो होइन, आफूले नै रचेर चाहिँ त्यसरी गाउनु भएको पनि हामीले सुनेका छौँ. र उहाँहरूको लागि हामीले योभन्दा पहिले पनि उहाँहरूको लागि यस्तो छ है भनेर हामीले कार्यक्रममा पनि राखेका थियौँ र त्यसमा चाहिँ सहभागिता अलिक कमै भएको हुनाले चाहिँ अब साथीहरूले चाहिँ किन

छौ र ठिकै छ, उहाँको सल्लाह सुझावलाई मनन गर्दै तपाईँसँगै रहेर सहयात्रा गरिराखेका छौ। मिठा गीत संगीतहरू कार्यक्रम अवधिभर बस्नेछ र तपाईँले पठाउनुभएका सन्देशहरू पनि मजाले वाचन हुनेछ भन्दै यति बेला हामी कार्यक्रमकोमा चाहिँ अर्को एउटा मिठो गीत राख्नेछौ। त्यसपछि हामी आउनेछौ, तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: 깔끔한 금이 미터기다 라교 함리 에퍼드시 분아 타바 아니 겐 센스가 와스머리 피 금이 미터기다 라교 세계가서 럭버 깔끔 구스모이 분이 사키나 라기 세계고쇼 아이디 분아 쿠사티 눈쇼 스와그드 고쇼 나마스카 헬로 쿠사티 눈쇼 아분이 시리 썩눈쇼 와이즈스 라교 ठीक छ हजुर साथी हुनुहुन्छ मलाई धन्यवाद दिन चाहन्छु र फलो तपाईँको रहेको छु त्यसै गरी विनोद बरवालजीले पनि हजुर नमस्कार म पनि सालोदेखि कार्यक्रम सुन्दैछु भन्ने हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद त्यति बेला कोही साथी हुनुहुन्छ अर्को उहाँलाई स्वागत गर्छु नमस्कार
1: हजुर दिदी नमस्कार
0: नमस्कार हजुर शुभनाम
1: टिजरबाट सरस्वती थापा मगर
0: सरस्वतीजीको खबर के छ आरामै हुनुहुन्छ नि
1: हजुर मेरो खबर एकदम ठिक छ दिदी अनि म आरामै छु अनि दिदी हजुरलाई कस्तो छ
0: हजुर म पनि एकदम आराम कुशलै छु मौसम पनि एकदम मजाले घाम लागिरहेको छ समग्रमा सबै ठिक छ कार्यक्रम सुन्दै हुनुहुन्छ नि
1: हजुर दिदी सुन्दैछु
0: सुनेर साथ दिनुलाई अनि खाजा खानुभयो त
1: हजुर मेरो खाजा भइसक्यो अनि दिदी हजुरले खानुभयो
0: हजुर मेरो पनि खाजा भइसकेको छ खाजा खायो अरे हजुरसँग मिठा कुराकानी गर्नको लागि उपस्थित भइसकेका छौँ लगभग अब समय पनि सकिन लागिसकेको छ केही नयाँ नौलो खबरहरू छ
1: खासै केही छैन दिदी
0: त्यसो भए हामी कार्यक्रमतर्फ लागौँ साथीसँगलाई सम्झनु छ है त
1: हस् हुन्छ फर्स्ट अफ अल दिदी हजुरको लागि अनि प्राविधिकमा को हुनुहुन्छ लागि अनि मेरो घर फ्यामिली सम्पूर्णको लागि अनि सुन्दै हुनुहुन्छ होला बहिनी शर्मिला मगरको लागि अनि अघि भर्खर फोन गर्नुहुने बहिनी जानुका मगरको लागि सम्झिराखेको छु है बहिनी भन्न चाहन्छु अनि र सरस्वती मगर भनेर चिन्ने नचिन्ने सबै सबै साथीहरूको लागि आउँदै गरेको दसैँको सबैलाई शुभकामना भन्दैछु दिन्छु दिदी नमस्कार
0: हवस् त नमस्कार उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौँ धेरै कमेन्टहरू पनि प्राप्त भइराखेको छ उहाँले पठाउनु भएका कमेन्टहरूलाई पनि स्थान दिनुपर्ने हुन्छ हुनुहुन्छ मनको साथी जीवन कार्कीजी हुनुहुन्छ हजुर पोखरेल नमस्कार म पनि कार्यक्रम सुन्दैछु है पोखराबाट मनको साथी कार्यक्रम एकदमै राम्रो लाग्छ सम्पूर्ण साथीलाई सम्झेको छु गीत संगीतलाई माया गर्नुहोला सुबदेखि नै भन्नुभएको छ रामजी किमिरेजी हुनुहुन्छ सम्झना सबैमा सुन्दैछु बागमती प्रदेशबाट भन्ने हुनुहुन्छ त्यसै गरी देवेन किशोर अन्जानजी हुनुहुन्छ दिन जस्तो रात हुन अधेरीमा साथ हुन सत्य बोल्नेहरूको खास हुन घुसघुसे मायाको घात हुन भन्नेले त भन्ने गर्छन् यहाँ आकाशको तारा झार्ने कुरा फिरतीको मात हुन्न दिन जस्तो रात हुन्न एकलो जीवन खास हुन्न आफ्नो सङ्गिने जस्तो अरू बेस्ट हुन देवेन किशोर रञ्जन प्रवासी भन्नुभएको छ देवेनजीलाई पनि विशेष धन्यवाद एकदमै मिठो लेख रचना लेखेर पठाउनु भएको छ हजुरलाई धेरै धेरै धन्यवाद त्यसै गरी जनक रजाली मगर्जी हुनुहुन्छ मिस यु अल फ्रेन्ड भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अर्को साथी अम्बिका मगर्जी हुनुहुन्छ हेलो दिदी गुड आफ्टरनुन छोरले इट्स मे अम्बिका मगर फ्रम उदयपुर नाउ युएबाट चाहिँ अपकमिङ सङ डेडिकेट जस्ट फर यु भन्नुभएको छ र त्यसै गरी हुनुहुन्छ डियर रमेश मगर हुनुहुन्छ अंकल अन्जान थुलुङ भूमिका राई दिलसा राई अञ्जना राई हुनुहुन्छ त्यसै गरी अञ्जना लोकेन्द्र राई भन्नुभएको छ लिम्बु विमला राई सिन्धुले उषा किरण मुस्कान बान्तवा अस्मी मगर अनिता नखक नितु थुलुङ त्यसै गरी एण्ड अल माई फ्रेण्ड स्पेसली मेरो उदयपुरमा रहनुहुने सम्पूर्णमा मिठो माया सम्झना घर परिवारमा भन्दै छुटिन्छु भन्नुभएको छ उहाँलाई विशेष धन्यवाद त्यसै गरी हुनुहुन्छ अर्को साथी बाबुराम मगर्जी हुनुहुन्छ दिदी नमस्कार है म बाबुराम हो ओखलढुङ्गा पोकली घर भई हाल चाहिँ साउदी अरेबिया रियादबाट सुन्दैछु सम्पूर्णमा धेरै धेरै माया सम्झना घर परिवार साथी सङ्गीलाई भन्दै हुनुहुन्छ सोना कन्दुङवाजी हुनुहुन्छ सेवारो नमस्कार आज सम्झना शेष हजुर म सोना कन्दुङवा पूर्वाञ्चलबाट कार्यक्रम सुन्दैछु हेर्दैछु यो बेला मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ साथीहरूमा टिकाराम सुनवार लेखक बान्टवा राई सुस्तानी भुजे लामा दिनेश देवान सुनिता भण्डारी भीम भण्डारी अप्सरा खड्का अप्सरा बस्ने त्यसै गरी अप्सरा थापा तारा श्रेष्ठ राधिका कार्की लक्ष्मी वर्मा धनु गजमेरा

0: नेपाली कंग्रेसहरू पनि देउवा वा केही नाम गरेको राजनीति दल निर्माण उहाँहरूले गर्न सक्नुहुन्छ, लोकतन्त्रमा त्यो छुट र त्यो सुविधा छ। तर कालान्तरमा तपाईँको उहाँहरूसँग रहेका नेता कार्यकर्ताको पनि व्यवस्थापन गर्ने र नेता कार्यकर्ता पनि व्यवस्थित हुने ठाउँ भनेको चाहिँ आजका मितिमा हेर्दै गर्दा चाहिँ नेपाली कंग्रेसमै देखिन्छ।
1: तर जसरी देउवाको असोज 18 बलपूर्वक पार्टीबाट पनि विदाई गरिएको छ, यो चाहिँ अहिलेका नेताहरूका लागि घुरेर त्यही खालको दुर्दिन आउने खतरा कति देख्नुहुन्छ तपाईँ? किनकि ती नेताहरूलाई पनि पाएको हुनुपर्ला, बुढो हुनुपर्ला, सान्दर्भिकता रहिराख्नु पर्ला, सधैँ त यो किनास नरोला।
0: स्वयं आफै पनि नेपाली कंग्रेसको एउटा यो महाधिवेशनलाई अत्यन्तै नजिकबाट र नेपाली कांग्रेसभित्रको राजनीतिलाई अलि नजिकबाट नै हेर्ने र टिप्पणी गरिराख्ने यहाँले प्रारम्भमा पनि भन्नुभयो, त्यो नाताले पनि मैले हेर्दा चाहिँ जसरी शेरबहादुर देउवा र शेरबहादुर देउवासँग जसलाई शेरबहादुर देउवालाई नेपाली कंग्रेसले 5-5 पटक मुलुकको प्रधानमन्त्री र 2 पटक पार्टी सभापति बनायो, उहाँ र उहाँसँग रहनुभएका पार्टीका वरिष्ठ नेताहरू पूर्णबहादुर खड्का, डाक्टर शेखर कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह लगायतका नेताहरू जो हुनुहुन्छ उहाँहरू अहिले पनि पदीय आकांक्षाका निम्ति तपाईँको अदालतको ढोका ढकढक्याउनेदेखि नेपाली कंग्रेस नै हामी हो भनेर नेटरटार पनि प्रयोग गरेर जसरी अर्को महाधिवेशन गरिरहनु भएको छ तपाईँको चाहिँ, त्यसै यहाँले भन्नुभयो चाहिँ तपाईँको युवा नेताहरूले भोलि आजका मितिको शेरबहादुर देउवा र मैले यसअघि नाम लिएका नेताहरूले झैं भोलिको मितिका गगन विश्व प्रदीपहरूले चाहिँ त्यो उमेरसम्म त्यो कालखण्डसम्म पनि तपाईँको कांग्रेस हामी नै हो, हामीले नै पोजिसन प्राप्त गर्नुपर्छ र हामी नभए कांग्रेस चल्दैन भन्ने त्यो सोच, त्यो संस्कार र त्यो शैली अप्नाउनु छ भन्ने मलाई लाग्दैन। त्यसले गर्दा गगन विश्व प्रदीप जस्ता आजका मितिमा देखिएका युवा नेताहरूले र नेपाली कंग्रेसमा जसरी युवाहरूको असाध्यै ठूलो जबरजस्त रूपमा मजबुत युवाहरूको जसरी प्रतिनिधित्व हुन खोजिरहेछ, यसले चाहिँ निश्चित उमेर र निश्चित कालखण्ड पछि राजनीतिबाट विश्राम लिनुपर्छ र कृषि वा अरू कुनै क्रान्तिमा भाग लिनुपर्छ, अरू कुनै बाटोमा जानुपर्छ, या त तपाईँको चाहिँ एउटा भिजिटर प्रोफेसरको हिसाबले तपाईँको बरु पढाएर बस्नुपर्छ तर राजनीतिमा म भए मात्रै हुनुपर्छ भन्ने त्यो सोच, त्यो संस्कार, त्यो शैली चाहिँ यो खुला मञ्चमा देखिएका कांग्रेसले भोलिका मितिमा त्यो बाटो अवलम्बन गर्छ भन्ने कम्तीमा पनि मलाई आजका मितिमा लाग्दैन।
1: तर क्याप्चा त आजैबाट सुरु भयो, हेर्नुहोस्, प्यानल बदली छैन पार्टीमा, प्यानल प्यानल हिजोको दिनमा उठेको हेर्नुहोस्, आफू धुरी चढ्नका लागि लिस्नो बनाउने, त्यो लिस्नो धुरीमा पुगिसके पछाडि फालिदिने भत्काइदिने प्रवृत्ति सुरु हो, हेर्नुहोस् खै प्यानलगत प्रतिस्पर्धा, प्यानल बन्द।
0: एउटा कुरा तपाईँको चाहिँ गुट निर्माण गर्दा, प्यानल निर्माण गर्दा, चिट निर्माण गर्दा, चिट बाँध्दा तपाईँको कहिले काहीँ असल मान्छे कार्यकर्ताले रोजेको असल मान्छे छुट्ने र खराब मान्छे चाहिँ नेतृत्वमा पुग्ने खालको त्यो खतरा हुन्छ। त्यसले गर्दा हामीले तपाईँको चाहिँ प्यानल निर्माण
1: होइन, यो कुरा हिजो किन लागू भएन आज किन लागू हुँदैछ कांग्रेसमा?
0: एकदमै ठिक भन्नुभयो तपाईँको, आजका मितिमा यो महाधिवेशन र प्यानल लागू हुने प्यानल भएको देखिन्न हो, यहाँले ठिक प्रश्न गर्नुभयो। तपाईँको हिजोको मितिमा प्यानल थियो भन्ने गर्दा हिजोको मितिमा नेतृत्वमा पनि त शेरबहादुरहरू हुनुहुन्थ्यो, त्यसले गर्दा प्यानल थियो। आज नेतृत्वमा गगन थापाहरू हुनुहुन्छ जसले गर्दा हामी प्यानल निर्माण गर्दैनौ। देशभरिका महाधिवेशन प्रतिनिधिहरूले तपाईँको चाहिँ आफ्नो नेता तहमा तपाईँको केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्म कसलाई छनौट गर्ने उहाँहरूले निर्भयतापूर्वक बिना प्यानल छनौट गर्ने त्यो अधिकार दिनुपर्छ र त्यसरी चयन भएको नेतृत्वले पार्टीलाई ड्राइभ गर्नुपर्छ भनेर नै उहाँले प्यानल नबनाउने कुरो उद्घोष गरिसक्नुभयो र त्यसले गर्दा तपाईँको प्यानल बनाउने कुरोलाई प्रायोरिटी भन्दा प्यानल नबनाउने कुरो नै तपाईँको चाहिँ राजनीतिमा तपाईँको न्याय हुन्छ भन्ने मलाई लाग्छ।
1: तर यस्तो एउटा बथान बनाइँदैछ, टिप्पणी बाहिर यस्तो सुनिन्छ भेडाको जस्तो बथान, जहाँ एउटै सोचिन्छ, एउटै खालको मान्छेहरू छन्, एउटै खालको मात्रै अवस्था छ, धेरै जस्ता बग्रेल्ती गगनहरू जन्मिनु पर्ने होला नि यो पार्टीमा प्रश्न गर्न। अब त्यसबाट वञ्चित गर्ने कस्तो पार्टी बन्छ?
0: प्रश्न तपाईँको पार्टीभित्र रहनेहरूले पनि प्रश्न गर्छन्, पार्टी बाहिर रहेर पार्टीलाई नजिकबाट हेर्नेहरूले पनि प्रश्न गर्छन् र त्यही आफै सभापति, केन्द्रीय सभापतिका विरूद्ध पनि तपाईँको केन्द्रीय सभापतिका निम्ति म लड्छु भन्नेहरूको पनि संख्या उल्लेख देखिएको छ। त्यसले गर्दा तपाईँको चाहिँ यो आजका मितिमा बदलिएको कांग्रेस, सिङ्गो कांग्रेस पार्टी मात्रै नबदलेर देश पनि बदल्छौ भन्ने कांग्रेसमा तपाईँको त्यो चाहिँ माथिबाट जे चिट आयो, माथिबाट जे निर्देशन आयो त्यो भन्दा पनि तपाईँको चाहिँ विवेक प्रयोग गर्न सक्ने मान्छेहरूको उल्लेख्य संख्यामा उपस्थिति देखिएकोले तपाईँको चाहिँ त्यो हिजोको मितिको जस्तो चिट हेरेर, प्यानल हेरेर अनि तपाईँको एउटा धारले मात्रै त्यो गर्दैन। जसरी नेतृत्व चयन हुन्छ त्यो नेतृत्व चयनका सन्दर्भमा पनि यहाँसँग पछि पनि हामीले बहस गर्छौ, चयन भएर आएको नेतृत्व र सेन्ट्रल कमिटीमा पनि मजबुत ढंगले बहस गर्ने र मजबुत ढंगले प्रश्न मरेको छैन भनेर प्रश्न गर्नेहरूको उल्लेख्य संख्यामा उपस्थिति हुन्छ।
1: सभापतिलाई काम गर्ने एउटा गतिलो र उहाँले खोजे जस्तो टिम बन्नु पर्दैन
0: उहाँको सभा,
1: किनकि प्यानल विगतमा त हामी देउवाको प्यानल, गगनको प्यानल अथवा शेखरको प्यानल अथवा अर्को कसको प्यानल, यो प्यानल देखेको र आफ्नो टिम बनाएको काम गर्न सजिलो हुन्छ भनेर
0: होइन। एउटा कुरा, हिजोको मितिमा आफूले संसदीय दलमा टिकट, संसदीय समिति हुँदा पनि समितिमा छलफल नगर्ने, टिकट आफन्तहरूलाई दिने, मन्त्रीमण्डल आफ्नो आफन्तलाई दिने राजदूत खल्तीबाट बाँड्ने संवैधानिक निकाय खल्तीबाट

0: पानी यो खालको सोच संस्कार र शैली भएको कांग्रेस थियो भने अहिले बदलिएको कांग्रेसमा चाहिँ जो मान्छे मेरो मसँग फरक मत राख्नेहरू पनि आउँछ केन्द्रीय समितिमा र मसँग फरक मत राख्छ उसलाई या त उसको कुरामा म कन्भिन्स हुन्छु या त मेरो कुरामा कन्भिन्स गर्छु भनेर कांग्रेस त्यसरी बदलिने भएकोले तपाईँको चाहिँ जे केन्द्रीय समितिले प्रस्ताव अगाडि सार्यो जे पार्टी सभापतिले प्रस्ताव अगाडि सार्यो अक्षर छ त्यसमा एक शब्द पनि प्रश्न नगर्नेहरू प्रश्न हामी गर्दैनौ भन्नेहरू आउँदैनन् र प्रश्न गर्नेहरूको मजबुत उपस्थिति हुने त्यो देखिसकेको छ।
1: तर जुन पार्टी नेताको व्यवस्थापनका लागि 130 पद बढाउँछ पदाधिकारी नै 14-26 पुर्याउँछ र विधानलाई त्यो नेता व्यवस्थापनको एउटा खोस्टो सम्झिन्छ र त्यसलाई चलाइदिन्छ भने त्यो पार्टीबाट के अपेक्षा गर्न सक्नुहुन्छ तपाईँ?
0: यसलाई हामीले त्यो ढंगले बुझ्न हुन्न। मैले मैदानमै बसेर महाधिवेशनका प्रतिनिधिहरूको पनि आवाज मैले सुनिरहेको छु। यसलाई त्यसरी भन्दा पनि अहिले त यति धेरै कांग्रेसमा यति धेरै क्लस्टरहरू त्यहाँ निर्माण भयो कि तपाईँको चाहिँ विषय विज्ञका हिसाबले ट्रेड युनियनका हिसाबले श्रमिक हिसाबले तपाईँको चाहिँ कृषकका हिसाबले प्रजातान्त्रिक सेनानीका हिसाबले शहीद परिवारका हिसाबले हर कोणबाट हरेक क्षेत्रबाट चाहिँ नयाँ नयाँ प्रतिनिधिहरू चयन भएर आएका प्रतिनिधिले आफ्नो क्लस्टरबाट केन्द्रीय समितिमा आफ्नो प्रतिनिधि चयन हुने गर्ने र चयन हुने भएकोले फरक क्लस्टरबाट निर्वाचन हुँदै गर्दा त निर्वाचनको सीट संख्या त्यसको भोलम त स्वभावैले बढ्छ। त्यसले गर्दा हिजो कांग्रेसको नेता भन्यो कांग्रेस भन्यो र तपाईँको चाहिँ सोलो डोलो प्रतिनिधि चयन भएर आउने तलबाट पनि र माथि त्यसै गरी भोट हालिन्थ्यो। अहिले मैले यसरी भने चाहिँ विभिन्न क्लस्टरबाट तपाईँको चाहिँ प्रजातान्त्रिक सेनानी जसले प्रजातन्त्र केन्द्रित संघर्ष गर्यो उमेर समूह 35 भन्दा तलको उमेर समूह जसले तपाईँको जो भर्खर जेएनजी उमेर समूहबाट नेपाली कंग्रेसमा प्रवेश गर्दैछ उसका निम्ति तपाईँको 10 कुनै प्रावधान पनि छैन त्यहाँबाट पनि प्रवेश गर्छ। जसको जो शहीद परिवार छ शहीद परिवारको सदस्य पनि पार्टीको केन्द्रीय समितिमा भेटिन्छ भन्दा यसरी विभिन्न क्लस्टरबाट प्रतिनिधि चयन भएर आउने र सेन्ट्रल कमिटीमा पुग्ने भएपछि स्वभावै नै तपाईँको सीट संख्या पनि बढ्ने पदाधिकारी पनि बढ्ने कुरालाई त नाजायज र गलत भनेर भनिहाल्न मिल्दैन।
1: तपाईँ यो भन्नुहुन्छ 3 करोड पार्टी सदस्य भएको भारतीय कंग्रेस आई जसको केन्द्रीय कमिटी वर्किङ कमिटी 91 छ 9 लाख क्रियाशील सदस्य भएको नेपाली कांग्रेसको केन्द्रीय समिति अब 300 पुग्नेको बाटो त सुल्टो होला यो बदलेको बाटो सुल्टो होला यो होइन एकदम राम्रो बाटो
0: यहाँले एकदमै ठिक प्रश्न गर्नुभयो। तपाईँको चाहिँ भारतको उदाहरण दिँदै गर्दा त्यहाँ पनि तपाईँको चाहिँ यो
1: त्यहाँको जनसंख्या त्यहाँको पार्टीको सदस्यता हुन त अब यो कांग्रेस आफैमा एउटा क्याडर बेस भइसकेको छ क्रियाशीलका नाममा कम्युनिस्टको भन्दा बढ्दा यसले क्याडर बनाइसकेछ 9 लाख+ क्रियाशील सदस्यका नाममा यसको नेतर शैली त लगभग त्यही बाटो देखिन्छ
0: होइन यहाँले एकदमै ठिक प्रश्न गर्नुभयो। तपाईँको इन्डियामा पनि कक्रोच अभियान र कक्रोच पार्टी भन्ने जुन अभियान चल्यो त्यो अभियानले सेन्ट्रल कमिटीको संख्या सानो हुने निश्चित नेताहरू मात्रै सेन्टरमा पुग्ने कुरालाई पनि दबाब दिएर त्यहाँ सबै खाले प्रतिनिधि त्यहाँ हुनुपर्छ भन्ने कुराको दबाब त इन्डियामा पनि बढाएको छ। त्यसले गर्दा यहाँ पनि तपाईँको चाहिँ जेएनजी विद्रोह भयो त्यो विद्रोहले विभिन्न क्लस्टर समाउनु पर्ने त्यो क्लस्टरको प्रतिनिधित्व गराउनु पर्ने जेएनजी विद्रोहबाट आएका नेतृत्वको पनि त्यो सहभागिता गराउनु पर्ने भएपछि स्वभावै नै तपाईँको चाहिँ सेन्ट्रल कमिटीको आकार बढ्ने कुरो राम्रो हो आकार बढ्यो नि त्यो स्वाभाविक पनि
1: भनेको कम्तीमा 3,000 कांग्रेसीलाई एउटा केन्द्रीय नेताले शासन गर्ने विधिमा कांग्रेस गएको देखियो भारतमा जबकि 3 लाख छ। हेर्नुहोस् यो अनुपात मिलाउँदा पनि के त्यत्रो पार्टी त्यति पार्टी सदस्य छ र पनि ऊ त्यतिले पुगेको छ। यहाँ चाहिँ सबै महाधिवेशन प्रतिनिधिलाई केन्द्रीय सदस्य बनाइदिँदा भयो सबै केन्द्रीय सदस्यलाई पदाधिकारी बनाइदिँदा भयो तपाईँहरू जस्तो बुद्धिजीवीले यस्तो पनि सुझाव दिँदा हुने नि होइन?
0: यहाँले भन्नुभएको कुरा एकदमै ठिक हो। भोलिको मितिमा असाध्यै ठुलो भलमको सेन्ट्रल कमिटीको बैठक नै पार्टी कार्यालयमा गर्न नसक्ने र पार्टी प्यालेस खोज्दै हिँड्नुपर्ने अवस्था कुनै दिन सिर्जना हुँदा नेपालका वामपन्थी राजनीतिक दलहरूको हामीले त्यो अवस्था देखेकै छौँ। त्यो सिर्जना हुँदै गर्दा भोलिको मितिमा आगामी दिनहरूमा यसले पनि करेक्सनको बाटो लिएला तर आजका मितिमा तपाईँको सबै क्लस्टरहरू समेट्दै गर्दाखेरि यसको सीट संख्या र यो भोलम ठूलो भएको कुरा दुई मत नै रहेन। सानो आकारको सेन्ट्रल कमिटी र तपाईँको राजनीतिमा लामो समयसम्म तपाईँको चाहिँ असभ्य परिपक्व राजनीति गर्ने व्यक्तिहरू सेन्ट्रल कमिटीमा पुगुन् भन्ने चाहना राख्नुलाई अस्वाभाविक र यहाँको प्रश्न अस्वाभाविक होइन तर मुलुकको आजका मितिको परिस्थिति र यो खास गरी यो जेएनजी विद्रोह पछिको परिस्थिति यस्तो परिस्थिति निर्माण भयो जुन परिस्थितिमा तपाईँको सबै क्लस्टरलाई समेटिएर सबै क्लस्टरबाट प्रतिनिधित्व नगराउँदा त्यो राजनीतिक दल जनताको बीचमा एक्लै नै परिस्थिति निर्माण भएपछि तपाईँको चाहिँ यो खालको बाटो आजकै मितिमा

0: शक्तिले बढी हुनेछ कि घटी हुनेछ भन्दाखेरि तपाईँको दावी कम्तीमा त्यो त हुन्छ भन्ने थियो। अब स्थानीय तहको चुनावको सम्मुखमा यो महाधिवेशनमा काङ्ग्रेस छ, यस पछाडिको उसको ठूलो जनतासँगको परीक्षा, चुनावी आन्दोलन, स्थानीय तहको चुनाव छ। म यदि गलत होइन भने 79 चुनावमा काङ्ग्रेसले जितेको स्थानीय तहका प्रमुखहरूको संख्या अथवा सीट 329 हो। यसलाई बढाएर काङ्ग्रेसले आफ्नो शक्ति देखाएर लानेछ या अस्ति पत्ता साहब भए जस्तै पत्ता साहबको बाटोमा जान्छ?
1: 753 मध्ये 333
0: नेपाली 329
1: स्थानमा तपाईँको नेपाली कंग्रेसले विजय हासिल गर्यो स्थानीय तहमा हिजोका मितिमा। र यसलाई कसरी जोड्नु पर्ने हुन्छ भने यहाँ र मेरो संवाद हिजोका मितिमा पनि संवाद भएकै हो र मैले भनेको थिएँ तपाईँको कम्तीमा पनि नेपालको राजनीतिमा नेपाली कंग्रेस पहिलो पार्टी बन्छ भनेर। नेपाली कंग्रेसभित्र विशेष महाधिवेशन पछि स्वभावैले तपाईँको एउटा समूह रिसाएर नेपाली कंग्रेस भन्दा बाहिर पुग्यो। त्यो समूह भित्रका केही व्यक्तिहरूले टिकट लिएर जनताको बीचमा जानुभयो, जो जनताको बीचमा टिकट लिएर जानुभयो उहाँहरूले नेपाली कंग्रेसलाई भोट हाल्नुभयो। त्यो बाहेक बदलिएको कांग्रेस र भ्रिकुटी मण्डपबाट विशेष महाधिवेशनबाट नेतृत्वमा आएको भ्रिकुटी मण्डपवाला कांग्रेसलाई हामीले मतदान गर्यौं भने हाम्रो कालखण्डमा भन्दा कांग्रेस ठूलो हुन्छ भनेपछि यहाँले पनि यहाँलाई पनि थाहा छ उहाँहरूले भोट कहाँ हाल्नुभयो। जो अहिले चुनावमा बस्नु भएको छ उहाँहरूले ओपनली भन्नुभयो, यो मैले कुनै उहाँहरूलाई
0: होइन, उहाँहरू तपाईँले दिएको संज्ञा मान्यो भने उहाँहरूको शक्ति छैन, उहाँहरू त क्लब हो, त्यतातिर चिन्तै नगरौँ।
1: जित हारका निम्ति त एउटा क्लबको पनि भूमिका हुन्छ नि, जित हारका निम्ति। तथापि तपाईँको यो आजका मितिमा बदलिएको नेपाली कंग्रेसले जुन स्प्रिट र जुन उत्साहका साथ जनताकोमा जान्छ, त्यो जनतामा जाँदै गर्दा उहाँहरूले केही ठाउँमा केही सिटहरूमा उहाँहरूलाई नेपाली कंग्रेस, त्यतिजनासम्म नेपाली कंग्रेसमा उहाँहरू आउनु भएन भने केही ठाउँमा नेपाली कंग्रेसलाई हराउनका निम्ति, केही सिट संख्या कमजोर बनाउनका निम्ति त्यो मत काम लाग्ला। तर नेपाली कंग्रेस कुन स्केलमा आजकै मितिमा स्थानीय चुनावको निर्वाचनको घोषणा भइ नभइन्जेल आजकै मितिमा हामीले भन्न सकेनौ, अहिले नै पूर्व अनुमान
0: होइन। तर एउटा कांग्रेस, यो बदलिएको कांग्रेसमा 329 विगतको जो एउटा तपाईँको डिमार्केसन लाइन छ त्यो क्रस गर्छ कि गर्दैन भन्ने एउटा सामान्य अड्कलबाजी हामी,
1: त्यो म तपाईँलाई आजै भन्छु र यो भन्दा पछि पनि हामी बहस गर्छौ। नेपाली कंग्रेसले त्यो सीट संख्या 329 सीट संख्या भन्दा नेपाली कंग्रेसले त्यो भन्दा सीट संख्या चाहिँ यो बदलिएको कंग्रेसले त्यो भन्दा सीट संख्या
0: बढाउनु पर्छ, बढाउँछ। अन्तिममा कांग्रेस भित्रको चाहिँ जो अहिले परिवेश समीकरण दिएको छु, टिम गगन थापाको पदाधिकारी टिम वा केन्द्रीय समितिको टिम कस्तो बन्दैछ, तपाईँले के देख्दै हुनुहुन्छ त्यहाँ?
1: अहिले नै त हामीले उहाँले टिम निर्माण गरेर चुनावमा जाने र सीट बाँड्ने काम नभएपछि तपाईँको यो सम्पूर्ण मतदाताले आफ्नो मतदानका आधारमा टिम चयन हुने, यो पार्टी कस्तो बन्ला भन्ने कुरा। तर स्वस्थ प्रतिस्पर्धामा धेरै केन्द्रीय समितिमा पदाधिकारी नै हुनुपर्ने धेरै नेताहरू एउटै पोजिसनमा उहाँहरू लडेकोले तपाईँको मतदाताले कुन ट्रेनमा अथवा कसरी मतदान गर्छन् अहिले नै हामीले भनिहाल्न सक्ने अवस्था आजकै मितिमा किन पनि छैन भने, तपाईँको एउटै पोजिसनमा सेन्ट्रल कमिटीमा आवश्यक धेरै नेताहरू एउटै पोजिसनमा लडिरहेको हामीले फेसबुक सामाजिक सञ्जाल मार्फत हामीले हेरिरहेछौँ। त्यसले गर्दा त यति कुरा भन्न सकिन्छ तपाईँको चाहिँ उहाँहरूले हिजोको मितिको जस्तो तपाईँको आफू सीमित टिममा बसेर निर्णय गर्ने र त्यसलाई सेन्ट्रल कमिटीमा ल्याएर अनुमोदन गर्ने होइन, सेन्ट्रल कमिटीको बैठकमा बसेर गम्भीरतापूर्वक छलफल गरेर तय भएको नीतिलाई अगाडि लैजाने खालको टिम चयन हुन्छ र मतदाताले त्यो त्यस्तो खालको चाहिँ टिम चयन गर्छन् भन्ने कुरा चाहिँ हामीले अगाडि नै त्यो विश्वास गर्न सकिन्छ।
0: हस्, तपाईँलाई यो मतबाट समय संवादका लागि धेरै धेरै धन्यवाद।
1: हस्, धन्यवाद।
2: रेडियो पाउ, घटना विषयको सशक्त संवाद। हजुरको रेडियो 102.1 मेगाहर्ज।
3: उपाध्यक्षका पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
4: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहकारीकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउन हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
3: पुरस्कार राशिहरू:
4: प्रथम पुरस्कार नगद 50,000,
3: द्वितीय पुरस्कार नगद 30,000,
4: तृतीय पुरस्कार नगद 20,000,
3: सान्त्वना पुरस्कार नगद 10,000,
4: उत्कृष्ट खेलाड़ीलाई रु 2,500, उत्कृष्ट स्पाइकरलाई रु 2,000, बेस्ट लिब्रोलाई रु 2,000 र बेस्ट सेटरलाई रु 2,000 रुपियाँ प्रदान गरिनेछ।
3: नगद पुरस्कार नियमानुसार कर कटौती उपलब्ध गराइनेछ।
4: प्रतियोगिताका नियम तथा शर्तहरू:
3: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट स्वत बाहिरिनेछ।
4: एक वडाबाट दुई दुई टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
3: टीम दर्ता नीति 2000

0: प्राचीनकाल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्नेछ। साथै संलग्न गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि र पासपोर्ट साइजको दुईवटा फोटो अनिवार्य बुझाउनु पर्नेछ।
1: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
0: खेल संचालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
1: खेल संचालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
0: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
1: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
0: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
1: खेल संचालन हुने मिति समय स्थान
0: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते समय बिहान ठिक 10 बजे
1: खेल संचालन हुने स्थान गोलुङ्जोर गाउँपालिका 5 खनियाखर्क खेल मैदान खेल समापन 2083 साल असोज 30 गते
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9844131681 9844129989
1: गोलुङ्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
2: रामेछापको माकुण्ड गाउँपालिका एक गुम्देल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
3: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ छोर्तेनमा हुनेछ।
2: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
3: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेन संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्देल लाछेवार रामेछाप।
4: रंग बहार
5: बर्ज संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
4: बर्ज पेंट से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
5: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाओ खुशी बनाओ उपहार जित्ने अवसर पाओ।
4: बर्ज पेंट

0: हजुरको रेडियो 102.1 MHz।
1: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150 मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
4: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
5: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखु र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
4: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यस समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
5: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
4: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
5: लट्टे मार्से, फलाम, क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
4: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
5: आर्थिक आमदानी र आत्मनिर्भरता। आज भोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
4: रैथाने बाली बचाउ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौं। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सड़क निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रूख रोपौं, भएका वन जंगल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौं। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरूपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
2: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनौ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: हजुरको रेडियो 102.1 मेगा
4: सेवाको साझा पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा दशैंमा यात्रुको चाप व्यवस्थापनका निम्ति अग्रिम टिकट बुकिङ खोल्ने सहितका निर्णय, तर सड़कलाई लिएर चिन्ता।
5: टिकट दिन ठूलो कुरा होइन, सड़कलाई पहिलो प्राथमिकता छिटो दिनुपर्छ र सुधार अलिअलि हुँदैछन्, तर यति सुधारले त हुँदै हुँदैन।
4: संवेदनशील सूचना चुहाएको भन्दै सशस्त्र आईजी निलम्बन गरिनुलाई कसरी बुझ्ने?
6: राज्यकै निर्णयकर्ताहरूले वर्गीकृत सूचना छुवाइदिन्छन्। सरकारलाई असर गरो यतिखेर कुरा उठ्नु पर्दा कसैले सूचनामै लिँदैन।
4: र बाह्य शक्तिका लागि काम गरेको आशंकामा जर्मनीमा पूर्व गुप्तचर प्रमुख पक्राउ। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
7: समाचार फडिङ र दाहालबाट सुन्नुहोस्। विद्यालयहरूमा थप लगानीको आह्वान गर्दै देशभर भइरहेका प्रदर्शनमाझ फ्रान्समा प्रहरी र प्रदर्शनकारी बीच कैयौं शहरहरूमा झडप भएको छ। दक्षिणमा अवस्थित टुलुजमा प्रहरीले प्रदर्शनकारीतर्फ अश्रु ग्यास प्रहार गरेका जनाइएको छ। लियोमा आफूलाई निशाना साधिएपछि प्रतिकार गरेको प्रहरीले जनाएको छ। लिलबाट बीबीसीका निक बिग भन्छन्, यदि तपाईहरूले यी विद्यार्थीसँग कुरा गर्नुभयो भने उनीहरूले आफूहरूले शिक्षामा एकदमै धेरै लगानी चाहिरहेको बताउँछन्। कक्षा कोठाहरू जीर्ण बन्दै गएको र त्यहाँ भीड़भाड़ रहेको भन्दै यो अवस्था परिवर्तन भएको हेर्न चाहेको उनीहरूले बताइरहेका छन्। बीबीसी संवाददाताको भनाई, सयौं विद्यालयहरू बन्द भएका छन्। सोमबार प्रहरीको स्टन ग्रेनेड विस्फोटनमा परेर एकजना 15 वर्षका विद्यार्थीले आफ्नो हात गुमाएका थिए। जर्मनीका पूर्व गुप्तचर प्रमुख आउगुस्ट ह्यानिङलाई जासुसी र देशको गोप्य सूचना विदेशी शक्तिलाई उपलब्ध गराउन खोजेको आशंकामा पक्राउ गरिएको छ। बाह्य गुप्तचर निकाय बीएनडीमा सन् 2005 गरी 7 वर्ष नेतृत्व सम्हालेका ह्यानिङले एक पूर्व सहकर्मीबाट गोप्य सूचना खरिद गरी विदेशी गुप्तचर निकायका लागि विश्लेषण तयार पार्न त्यसको प्रयोग गरेको आरोप अनुसन्धानकर्ताहरूले लगाएका छन्। अधिकारीहरूले संलग्न रहेको भनिएको विदेशी शक्तिबारे खुलाएका छन्, तर जर्मन संचार माध्यमहरूले ती सामग्रीहरूमा इरानको परमाणु कार्यक्रम र रूसी सेना बारेका संवेदनशील विवरण रहेको उल्लेख गरेका छन्। ह्यानिङका वकिलले ती आरोप अस्वीकार गरेका छन्। केन्याले देशमा पहिलो इबोला संक्रमणको घटना पुष्टि गरेपछि युगाण्डासँगको आफ्नो सीमामा निगरानी बढ़ाएको छ। ती बिरामी 7 वर्षसम्म प्रजातान्त्रिक गणतन्त्र कंगोमा बसेका थिए र कंगोबाट सड़क मार्ग हुँदै युगाण्डा र त्यहाँबाट विमानमा नैरोबी आउनु करिब 1 महिना अघि बिरामी परेका थिए। उनको मृत्यु भइसकेको छ। अधिकारीहरूले उनीसँग सम्पर्कमा आएका भनिएका 28 जना व्यक्तिहरूको निगरानी गरिरहेका छन्। भारतमा विवादास्पद मतदाता नामावलीको पुनरावलोकनलाई लिएर विपक्षी दलहरूले राजधानी दिल्लीमा निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्। कंग्रेसका वरिष्ठ नेता राहुल गान्धी सहित कतिपयलाई छोटो अवधिका लागि थुनामा राखिएको थियो। आलोचकहरू प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीलाई सहयोग पुर्याउन मतदाता नामावलीमा हेरफेर गरिएको आरोप लगाउँछन्, तर बीजेपी र निर्वाचन आयोग दुवैले यी आरोप अस्वीकार गर्दै आएका छनृ र भौतिक शास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार न्युट्रिनो भनिने सूक्ष्म कणहरू बारेको अनुसन्धानका लागि बेल्जियन प्राध्यापक फ्रान्सिस हाल्सनलाई दिने घोषणा गरिएको छ। द रोयल स्विडिस एकाडेमी अफ साइन्सेसले दक्षिणी ध्रुवमा आइस क्यूब न्युट्रिनो अब्जर्भेटरीमा निर्णायक योगदान पुर्याएको र अन्तरिक्षमा उत्पन्न उच्च ऊर्जायुक्त न्युट्रिनोहरू पत्ता लगाएकाले हाल्सनलाई पुरस्कृत गर्ने निर्णय गरिएको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
4: साधुपखमा पुनः स्वागत छ। दशैंमा घर जाने यात्रुको चापलाई मध्यनजर गर्दै सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ असोज 23 गतेदेखि खुला गरिने भएको छ। फूलपातीदेखि पूर्णिमासम्म रिजर्भ गाड़ी तथा लामो र मध्यम दूरीका सार्वजनिक सवारी साधन सञ्चालनका लागि देशभर रूट परमिट समेत खुल्ला गरिने यातायात व्यवस्था विभागका अधिकारीहरूले बताएका छन्। तर यसपालि वर्षा र प्राकृतिक प्रकोपका कारण देशका विभिन्न स्थानमा सड़क बिग्रिएकाले दशैंको यातायात व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने ठानिएको छ। एक रिपोर्ट। यातायात व्यवसायी सहितका सरोकारवालाहरूसँग छलफल गरी यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै सहज आवागमनको व्यवस्था मिलाउन खोजिएको विभागका अधिकारीहरूले बताएका छन्। दशैंका बेला दैनिक उपभोग्य वस्तु सहित अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई प्राथमिकता दिइने र अन्य सामग्रीको ढुवानी आवश्यकता अनुसार केही दिन रोक्न सकिने बताइएको छ। साथै सार्वजनिक सवारीको टिकट तोकिएको भाड़ा दर अनुसार मात्रै बिक्री गर्न निर्देशन दिइएको विभागका निर्देशक मणिराम पोखरेलले जानकारी दिए।
8: महँगो भाड़ा भन्यो भने खबर गर्ने भनेर नम्बरहरू दिने, सहायता कक्षहरूमा चाहिँ भाड़ा दरहरू टाँसिदिने, जसले गर्दा यात्रुहरूलाई यहाँसम्म जान यति भाड़ा लाग्छ भन्ने थाहा हुन्छ। सँगसँगै ठगी गरेको केस छ भने तुरन्त सम्पर्क गर्ने चाहिँ मेकानिजमहरू मिलाएको हुनाले त्यसरी भाडा पनि बढ्दैन र त्यसमा सम्पूर्ण यात्रुवर्गहरूको सहयोग र साथको चाहिँ हामीले पनि अपेक्षा गरेका छौँ।
4: यातायात व्यवसायीहरूले भने टिकट बुकिङसँगै सड़कको अवस्था सुधार्नेतर्फ पनि ध्यान दिनुपर्ने बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले दशैं अघि अस्थायी रूपमै भए पनि सड़क थप व्यवस्थित बनाइनुपर्ने आवश्यकता उल्लेखाए।
5: टिकट दिनु ठूलो कुरा होइन, सुरक्षित ढंगबाट घर पुर्याउनु ठूलो कुरा हो। त्यसकारणले सड़कलाई पहिलो प्राथमिकता छिटो दिनुपर्छ र सुस्थ ढंगबाट सवारी साधन आवाज जवाब गर्ने राम्रो इन्भाइरोमेन्ट बनाउनु पर्छ भन्ने हाम्रो आवाज थियो। त्यो आवाजमा हामी निरन्तर रूपमा लागेका छौँ र केही सुधार अलिअलि हुँदैछन्, तर यति सुधारले त हुँदै हुँदैन।
4: सड़क विभागका अधिकारीहरूले भने दशैंसम्म मौसमी अवस्था सुध्रिने छानिएको बताएका छन्। सम्भावित अवरोधलाई ध्यानमा राख्दै आवश्यक तयारी गरिएको विभागका महानिर्देशक विजय जयसीले बीबीसीलाई बताए। उनका अनुसार हालैका पहिरो पछाउन परिचालन गरिएका उपकरणहरू सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित क्षेत्रमा नै तयारी अवस्थामा राखिएका छन्।
9: जस्तो हाम्रो मुख्य सड़कहरू मध्ये अहिले एउटा रेनी तातो पानी पाटोमा अलिक समस्या छ, त्यसलाई मर्मत गरिरहेका छौँ। त्योभन्दा बाहेक अहिले पृथ्वी राजमार्गदेखि अन्य महत्वपूर्ण राजमार्गहरू सबै राम्रो अवस्थामा छन्। हामीले अझ यो दशैंलाई टार्गेट गरेर अब कति चाहिँ त्यसलाई मर्मत गर्न सकिन्छ, हाम्रो रेगुलर मर्मतै प्रोसेस हुन्छ। यो अलिकति घाम लाग्नुपर्छ नि त, टार्गेट गर्नु त अलिकति बिटुमिनको काम गर्नुलाई, त्यो भएर मात्रै अलिकति समस्या भयो, त्यस्तो चिन्ता गर्नुपर्ने अवस्था छैन।
4: व्यवसायीहरूको आकलन अनुसार दशैंका बेला करिब 10-12 लाख मानिस काठमाडौँबाट बाहिरिनेछन्। अब अर्को प्रसंग। सशस्त्र प्रहरी बलका दोस्रो वरियताका एक वरिष्ठ अधिकारीमाथि राज्यका संवेदनशील सूचना चुहाएको आरोपमा सरकारले अनुसन्धान थालेसँगै त्यसको पारदर्शिताबारे कतिपयले प्रश्न उठाएका छन्। गृह मन्त्रालयले सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई निलम्बन गरी उनीमाथि जाँचबुझ भइरहेको जानकारी हिजो विज्ञप्ति मार्फत दिएको थियो। तर दाहालमाथि कस्तो सूचना, कसलाई र किन चुहाएको आरोप लागेको हो भन्नेबारे विस्तृत विवरण दिइएको छैन। कतिपय संचार माध्यमले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणा तथा उनीसँग सम्बन्धित अर्का एक व्यक्तिसँग दाहालको सम्पर्क रहेको विषयलाई आधार बनाएर उनलाई निलम्बन गरिएको विवरण दिएका छन्। यसै सन्दर्भमा हामीले भूतपूर्व मुख्य सचिव विमल कोइरालालाई टेलिफोन सम्पर्क गरी शुरूमा संवेदनशील सूचना संरक्षणको सवालमा यो प्रकरणलाई कसरी बुझ्ने भनेर सोधेका छौं।
6: के छ भने हाम्रो कानुनमा अलिकति ग्रे लाइन खैरो अंश चाहिँ बढ्ता छ, कालो र सेतो छैन। वर्गीकृत र अवर्गीकृत दुई किसिमका सूचना हुन्छन्। अब वर्गीकृत सूचनाहरू चाहिँ राज्यको अङ्गहरूको आधिकारिक मानिसहरूको मात्रै कौश हुने र ती सूचना चाहिँ राज्यको प्रयोजनको निम्ति मात्रै प्रयोग गर्ने भन्ने हुन्छ। अवर्गीकृत सूचना चाहिँ सूचनाको हक प्रयोग गरेर सर्वसाधारणले पनि लिन पाउँछ। अब यसमा चाहिँ वर्गीकृत सूचना राज्यको आधिकारिक व्यक्तिबाट अन्यत्र गएको भन्ने देखिन्छ। यो हामीले पनि पत्र पत्रिकामै पढेको त्यो चाहिँ गैर कानुनी हो तर यसलाई यकिन गर्न चाहिँ कठिन छ कस्तो सूचना गयो र त्यो वर्गीकृत भित्र पर्छ पर्दैन यो बाहिर आएकै छैन स्पष्ट कुराहरू स्पष्ट कुराहरू बाहिर नआइकन धारणा बनाउनु भएन
10: राज्यले गर्ने आफ्ना काम कारवाहीमा पनि एउटा निश्चित हदसम्मको पारदर्शिता चाहिएला नि त यो प्रकरणमा पनि राज्यले त्यो पारदर्शिता कायम गर्नु पर्थ्यो भन्ने यहाँलाई लाग्छ
6: हो जब निलम्बन गरिन्छ भने निलम्बन गर्ने कारणहरू प्रष्ट खोल्नु पर्यो सबैले थाहा पाउनु पर्यो कि किन कुन कस्तो खालको सूचना कस्तो खालको व्यक्तिमा गयो भन्ने यकिन भएको आधारबाट गरेको होला तर त्यो कुरा बाहिर आएको छैन
10: अहिलेका गृहमन्त्री सुदन गुरुङले चाहिँ यो सूचना चुहाउने कुरा अथवा गोप्यता कायम नगर्ने कुरालाई आफ्नो सामाजिक सञ्जालमा पनि बारम्बार उठाएको देखिन्छ यो हाम्रोमा यस्तो प्रवृत्ति चाहिँ छ कि छैन यहाँलाई के लाग्छ
6: एकदम कम छ सबभन्दा ठूलो कुरो त के भने राज्यकै निर्णयकर्ताहरूले वर्गीकृत सूचना छुवाइदिन्छन् अब सरकारलाई असर पर्यो यतिखेर कुरा उठ्यो सरकारलाई असर नपर्दा त्यो कसैले सूचनामै लिँदैन
10: यस्तो प्रकरणमा चाहिँ हाम्रोमा यो अनुसन्धान निगरानी वा कारवाही गर्ने केही संयन्त्र पनि छ
6: त्यो त कानूनै छन् राज्यका महत्वपूर्ण र गोप्य राख्नुपर्ने वर्गीकृत गरिएका सूचीकृत गरिएका सूचनाहरू राज्यको आधिकारिक व्यक्तिले अनाधिकृत व्यक्तिलाई प्रसारण गर्नु हुँदैन त्यो प्रसारण गरेको अवस्थामा दण्डित हुने व्यवस्था छ
10: यसलाई चाहिँ दुरुपयोग राज्यले गर्न सक्ने अथवा सत्तामा भएको व्यक्तिहरूले गर्न सक्ने जोखिम पनि रहन्छ
6: एकदमै रहन्छ राज्य अनुत्तरदायी भयो अपारदर्शी भयो र निर्णय निर्माण ती सूचनाका आधारबाट गर्न थाल्यो भने त कतिपय मानिसलाई मर्कामै पार्छन् राज्यले
10: यो अहिलेको प्रकरणमा चाहिँ यहाँले यो शंका गर्ने अथवा यो सन्तुलनको कुनै ठाउँ यहाँले देख्नुहुन्छ कि देख्नुहुन्न
6: बाहिर कुरा नआइकन त म भन्न सक्दिनँ होइन बाहिर कुरा आयो भने कस्तो सूचना कसरी प्रसारण भयो र त्यसले सरकारलाई के नोक्सानी भयो र त्यो लिने मान्छेलाई के फाइदा भयो भन्ने कुराको त जानकारी चाहियो
10: अनुसन्धान पछाडि चाहिँ हामीले यो आउने अपेक्षा गर्न सकिएला
6: गर्नुपर्छ यदि राज्य उत्तरदायी हो भने प्रष्ट कुरा त ल्याउनु पर्यो
11: उनी थिए भूतपूर्व मुख्य सचिव विमल कोइराला साथी अशोक दाहालसँग कुरा गर्दै तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ गत साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोराब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ अब एउटा प्रसंग संक्षेपमा नेपाली सेनालाई खाना पकाउने एलपी ग्यास उद्योग सञ्चालन गर्न दिने सरकारी प्रस्ताव बारे केही दिन यता सार्वजनिक वृत्तमा चर्चा चुलिएका बेला सेनाका प्रवक्ताले यस विषयमा अहिलेसम्म प्रारम्भिक चरणको छलफल मात्र भएको बताएका छन् त्यस विषयमा आपूर्ति मन्त्रालयमा प्रारम्भिक चरणको छलफल भएको भनी आफूले जानकारी पाएको प्रवक्ता राजाराम बस्नेतले बीबीसीसँग बताए ग्यासको बिक्री वितरणमा सेना र प्रहरीको सम्भावित संलग्नताको विषयमा यति बेला मिश्रित धारणा देखिएका छन् एकाथरीले को विरोध गरिरहेका छन् भने अर्का थरीले आपूर्ति प्रणालीलाई थप सहज बनाउन यस्तो कदम उपयुक्त हुने तर्क गरिरहेका पाइएको छ यस विषयमा साथी गनी अन्सारीको विस्तृत सामग्री तपाईँ हाम्रो वेबसाइट bbcnepali.com गएर पढ्न सक्नुहुन्छ अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग जर्मनीका पूर्व गुप्तचर प्रमुख आउगुस्ट ह्यानिङलाई जासुसी देशद्रोह र बाह्य शक्तिका लागि गुप्त सूचना हासिल गरेको आशंकामा पक्राउ गरिएको छ जर्मनीको संघीय अभियोजकहरूको कार्यालयले ह्यानिङलाई झण्डै 2000 गोप्य दस्तावेज उपलब्ध गराएका भनिएका एक अर्का अधिकारीलाई पनि पक्राउ गरेका छन् बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट
12: ह्यानिङ सन् 1998 सन् 2005 जर्मनीको संघीय गुप्तचर सेवा बीएनडीका प्रमुख रहेका थिए र त्यस यता उनले निजी परामर्शदाताको रूपमा काम गर्दै आएका छन् अभियोजकहरूले उनले एउटा विदेशी गुप्तचर निकायका लागि एउटा विश्लेषणको मस्यौदा तयार गर्न गोप्य गुप्तचर विवरणको प्रयोग गरेका र अर्को विदेशी गुप्तचर निकायसँग सम्पर्क कायम गरेको जनाएका छन् तर अनुसन्धानकर्ताहरूले त्यसमा संलग्न भनिएका विदेशी शक्तिबारे भने केही खुलाएका छैनन् प्रहरीले ह्यानिङसँग पैसा लिएर उनलाई झण्डै 2000 गोप्य दस्तावेज उपलब्ध गराएका बीएनडीका कर्मचारी मानफ्रेड डीलाई पनि पक्राउ गरेका छनृ ह्यानिङका ब्यूरो प्रमुख रहेका मानफ्रेड डी यसै वर्षसम्म बीएनडीमा कार्यरत थिए र उनलाई देशद्रोही र राज्यद्रोहको प्रयासमा साथ दिएको र सहयोग पुर्याएको आरोप लगाइएको छ। ह्यानिङमाथि विदेशी गुप्तचर सेवाका प्रतिनिधिसँग निकट सम्पर्कमा रहेको र मानफ्रेड डीले उपलब्ध गराएका सामग्रीका आधारमा ती प्रतिनिधिलाई वर्षौंसम्म राजनीतिक सूचना उपलब्ध गराएको आरोप लगाइएको छ। यस्तो खालको विवादमा बीएनडी परेको यो पहिलो घटना होइन। सन् 2023 एकजना उच्च पदस्थ जर्मन गुप्तचर अधिकारीमाथि रूसलाई राज्यका गोप्य सूचना उपलब्ध गराएको आरोपमा देशद्रोहको अभियोग लगाइएको थियो। अभियोजकहरूले युक्रेन युद्ध र वाग्नर मिशनरी समूह बारेका जासुसी विवरण उपलब्ध गराएकोमा क्रास्टेन एलले लगभग 4,00,000 युरो प्राप्त गरेको आरोप लगाएका थिए।
11: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामीलाई भने बिदा दिनुहोस्। नमस्कार।

0: कल भी रात को 9 बजे
1: हजुर को रेडियो 102.1 मेगा
2: सत्तरीक्षण पोस्टमार्टम सेवा सञ्चालन सम्बन्धी सूचना सिन्धुलीको गोलन्जोर गाउँपालिकाको गोलन्जोर आधारभूत अस्पतालले स्थापना कालदेखि नै आम नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार तथा परीक्षण सेवा प्रदान गर्दै आइरहेको छ। यसै क्रममा अस्पतालको सेवा विस्तार गर्ने उद्देश्यका साथ यही मिति 2083 साल असोज 15 गतेदेखि सब परीक्षण पोस्टमार्टम सेवा समेत यसै अस्पतालबाट सञ्चालन भइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ।
3: रंग बहार
4: वर्जर संगे उपहार उपहार बम्पर मा यामाहा रेजियार
3: वर्जर पेन से घर रंगाउनु होस् र लकी ड्रा मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इंच को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
3: वर्जर पेन।
0: उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने सम्बन्धी गोलन्जोर गाउँपालिकाको सूचना।
2: गोलन्जोर गाउँपालिका सिन्धुलीको आयोजना तथा गाउँपालिका खेलकुद विकास समितिको सहअधिकरणमा यही मिति 2083 साल असोज 28 गतेदेखि 30 गतेसम्म उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हुँदा उक्त प्रतियोगितामा आफ्नो टीम सहभागी गराउनु हुन सम्बन्धित 7 वडाका खेलाड़ीहरूमा जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ।
0: पुरस्कार राशिहरू
2: प्रथम पुरस्कार नगद 50,000
0: द्वितीय पुरस्कार नगद 30,000
2: तृतीय पुरस्कार नगद 20,000
0: सान्त्वना पुरस्कार नगद 10,000
2: उत्कृष्ट खेलाड़ीलाई ₹2500 उत्कृष्ट स्ट्राइकरलाई ₹2000 बेस्ट लिब्रोलाई ₹2000 र बेस्ट सेटरलाई ₹2000 प्रदान गरिनेछ।
0: नगद पुरस्कार नियम अनुसार कर कटौती उपलब्ध गराइनेछ।
2: प्रतियोगिताका नियम तथा शर्तहरू
0: यस प्रतियोगितामा सहभागिता हुने खेलाड़ीहरू गोलन्जोर गाउँपालिका भित्रका खेलाड़ी हुनुपर्नेछ। पालिका भन्दा बाहिरका खेलाड़ी टीममा सहभागी गराई खेल खेलाएमा उक्त टीम प्रतियोगिताबाट श्रोता बाहिरिनेछ।
2: एक वडाबाट 2-2 टीम मात्रै सहभागी हुन पाउनेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछ। वडा नम्बर 5 को हकमा 3 टीम सहभागी गराउन सक्नेछन्।
0: टीम दर्ता मिति 2083 साल असोज 26 गते भित्र कार्यालय समयमा पालिकाको खेलकुद विकास समितिको सचिवालयमा तोकिएको मापदण्ड पूरा गरी खेलाड़ी विवरण पेश गरिसक्नु पर्ने साथै संलग्न गर्नुपर्ने कागजातहरू नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको 2 फोटो अनिवार्य बुझाउनु पर्नेछ।
2: खेल प्रचलित भलिबल नियम अनुसार खेलाइनेछ।
0: खेल सञ्चालनको क्रममा कुनै विवाद उत्पन्न भएमा रेफ्रीको निर्णय अन्तिम हुनेछ।
2: खेल सञ्चालनको क्रममा खेलाड़ी घाइते भई उपचार गर्नु परेमा प्राथमिक उपचार बाहेक अन्य उपचारको लागि आयोजक जवाबदेही हुने छैन।
0: खेलाड़ीले खेलमा सहभागी हुन जर्सी अनिवार्य लाउनु पर्नेछ।
2: खेलाड़ीको विवरण पेश गर्दा टीम कोच सहित एक टीममा 10 जनाको विवरण बुझाउनु पर्नेछ।
0: यस प्रतियोगितामा सहभागी हुन आउने टीमका खेलाड़ीहरूले खाना बास लगायतको सम्पूर्ण व्यवस्थापन आयोजकबाट हुनेछ।
2: खेल सञ्चालन हुने मिति समय स्थान
0: खेल उद्घाटन हुने मिति 2083 साल असोज 28 गते समय बिहान ठिक 10 बजे
2: खेल सञ्चालन हुने स्थान गोलन्जोर गाउँपालिका 5 खनिखर्क खेल मैदान खेल समापन 2083 साल असोज 30 गते
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9844-31-16-81 9844-24-59
2: गोलन्जोर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय ग्वालटार सिन्धुली।
5: रामेछापको माकुण्ड गाउँपालिका 1 घुमदेल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरी गरिएको छ।
6: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेसाप स्थित कान्छोपेनमा हुनेछ।
5: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
6: आयोजक प्राकृतिक बौद्ध स्तूपा कान्छोपेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक कुन्देल लाछेवार रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: शाओमी वा रेडमी को फोन किन्दा उपहार यो दसैँ तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
2: शाओमी किन्दा उपहार एभ्री डे बम्पर मा थाइल्यान्ड हलिडे
3: जनप्रतिनिधिको भूमिकामा मात्र होइन अब संगीतको पर्दामा पनि उत्तिकै दमदार सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का लोकप्रिय वडा अध्यक्ष रविन कुमार श्रेष्ठको विशेष प्रस्तुति सानु केसी रविन कुमार श्रेष्ठ र रिया खड्काको सुमधुर स्वरले सजिएको सबैको मन छुने गीत सिन्धुलीको राजा।

टोलीको शान लोक संगीतको नयाँ पहिचान नेपाली लोक संगीत प्रेमीहरूका लागि एउटा नयाँ तरंग एउटा नौलो धमाका सिन्धुलीको माटोबाट सिंगै नेपाली संगीतको बजार तताउन आइसकेको छ। बिल्कुलै नयाँ लोकदोहरीको शैली सिन्धुलीको राजा।

0: अशोक कुमार सापकोटाको उत्कृष्ट शब्द सानु केसीको मन छुने लय अनि नारायण दंगालको जोरदार संगीत संयोजन साथै मिलन श्रेष्ठको निर्देशनमा प्रतिभाशाली कलाकार रविन कुमार श्रेष्ठ अनि रिया खड्काको लोभलाग्दो अभिनय रहेको मन छुने गीत सिन्धुलीको राजा।
1: रविन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत अब डिजिटल बजारमा सर्वत्र उपलब्ध छ लोकदोहोरी गीत सिन्धुलीको राजा। हेर्नुहोस्, सब्सक्राइब गर्नुहोस् अनि मन परे ढुक्कले सेयर गर्नुहोस्।

0: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
0: हाम्रा विशेषताहरू
1: 40% मात्रै डाउन पेमेन्ट,
0: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
0: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू,
0: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 98।

0: 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल्ड स्टोर छँदै छ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्। यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-7648-03। रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
5: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है। कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
6: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848-087-828, 9827-8282। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
7: तन्नै पैसा कमाइएला भनेर 100x36 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
8: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपौला जस्तो गर्यो, तर हामीले नै गर्यो। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन्, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
7: त्यही त। हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म कति खुसी छ हेर त।
9: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
10: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
3: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485403998 0485403998।
10: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
3: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापत्ती गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगंगा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
11: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 98 45 85 73 65 वीरगंज फर्निसिङ एन्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कूल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
11: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल,
12: कोट प्यान्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: अनि सम्पर्क नम्बर
12: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36 98 17 48 75 46। सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
2: सम्पर्क नम्बर 0485410043 98630423422।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसंख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरूपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
3: के तपाई वा तपाईले चिनेको कोही लैंगिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
2: चिन्ता नगर्नुहोस्, तपाईसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी।
3: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
2: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
3: कानूनी उपचारका लागि फोरेन्सिक परीक्षण,
2: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
3: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
2: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसीएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
3: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410040। इमेल dhramechap@gmail.com।
2: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ, एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
4: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। हैरान भए म त।
5: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो, मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
6: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
4: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98692544
6: 98404793। ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली।

नमस्कार राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। यस वर्षको दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्वजनिक गाडीको अग्रिम टिकट आउँदो शुक्रबार असोज 23 गतेदेखि खुला गर्ने निर्णय भएको छ। यातायात व्यवस्था विभागमा आज सरकारवाला बीच भएको बैठकले अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको यातायात व्यवसाय राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले जानकारी दिनुभएको छ। नेकपा एमाले 21 फागुनको चुनावी हारलाई अध्यक्ष केपी शर्मा ओलीको व्यक्तिगत असफलताका रूपमा लिन नहुने निष्कर्ष जारी गरेको छ। तेस्रो केन्द्रीय कमिटी बैठकपछि जारी अन्तर्पार्टी निर्देशनमा पार्टीको हारलाई समग्र परिस्थितिसँग विश्लेषण गर्नुपर्ने उल्लेख गरिएको हो। पानीमा ओलीले आफ्नो भागमा पर्ने हारको जिम्मेवारी लिने उल्लेख गरे पनि अध्यक्ष भनी नछोड्ने तर्क राख्नु भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय प्रचार विभागले पूर्णता पाएको छ। पार्टी एकता भएको एक वर्षपछि प्रचार विभागले पूर्णता पाएको नेकपाको प्रचार विभाग प्रमुखमा रेखा शर्मा र उपप्रमुखमा अशेष घिमिरे छन्। नेत्री शर्मा पूर्व संचार मन्त्री हुन् भने घिमिरे नेकपा एकीकृत समाजवादीबाट एकता प्रक्रियाबाट आएका नेता हुन्। नेकपाको प्रचार विभाग 35 सदस्यीय बनेको छ। न्याय परिषदले उच्च अदालतका 4 न्यायाधीशलाई सर्वोच्च अदालतमा सिफारिश गरेको छ। न्याय परिषदको आज बसेको बैठकले उच्च अदालतका न्यायाधीशहरूलाई सर्वोच्चमा सिफारिश गरेको। उच्च अदालत पोखराका मुख्य न्यायाधीश डाक्टर रत्नबहादुर बागचन्द बाहेक अरू सबै उच्चकै मुख्य न्यायाधीश रहेको परिषदका एक सदस्यले जानकारी दिए। दोस्रो विवाह गरेकी कारण एकल महिलाले अघिल्लो पतिबाट अंशका रूपमा प्राप्त गरेको सम्पत्ति फिर्दा गर्नुपर्ने कानूनी व्यवस्था सर्वोच्च अदालतले संविधान विपरीत ठहर गर्दै खारेज गरेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले मुलुकी देवानी संहिता 2074 दफा 214 उपदफा 2 रहेको उक्त व्यवस्था महिलाको सम्मानपूर्वक बाँच्न पाउने हक, समानताको हक तथा सम्पत्तिको हकसँग बाँझिएको निष्कर्ष निकालेको हो। न्याय परिषद बैठकले अदालतहरूमा न्यायाधीश दरबन्दीको पुनरावलोकनका लागि उच्च स्तरीय समिति गठन गर्ने निर्णय गरेको छ। सर्वोच्च अदालतमा प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको अध्यक्षतामा मंगलबार बसेको परिषद बैठकले उच्च र जिल्ला अदालतको कार्यभोज र आवश्यक जनशक्ति पुनरावलोकनका लागि उच्च स्तरीय समिति गठन गर्ने निर्णय गरेको हो। यो वर्षको दशैंको टीकाको उत्तम साइत सार्वजनिक भएको छ। दशैंको टीकाको साइत कार्तिक 4 गते बिहान 10:26 उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। असोज 25 गते आइतबार नवरात्र तथा घटस्थापना हुनेछ। घटस्थापनाको शुभ साइत बिहान 11:47 रहेको छ। उक्त दिन चित्रा नक्षत्र र वैद्युती योग समेत परेकोले घटस्थापना गर्नु अघि चित्रा नक्षत्र र वैद्युती योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्र सम्मत देखिएको छ। असोज 31 गते शनिबार फूलपाती परेको छ। सो दिन श्री तुलजा भवानी यात्राको शुभ साइत बिहान 7:37 र सिरासनको शुभ साइत बिहान 10:39 रहेको छ। कार्तिक 1 गते आइतबार महाअष्टमी तथा कालरात्रि मनाइनेछ भने कार्तिक 3 गते मंगलबार महानवमी परेको छ। नेपाली कंग्रेसको वरिष्ठ उपसभापति र उपसभापति महिला पदमा एकल उम्मेद्वारी परेपछि विरोध निर्वाचित भएका छन्। कंग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ। शर्माका एकल उम्मेद्वारी दर्ता भएको कंग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। यसअघि गत पुसमा भएको विशेष महाधिवेशनबाट शर्मा उपसभापति चयन हुनुभएको थियो। त्यसअघि 2078 सालमा भएको 14 महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका थिए। यस्तै कंग्रेसको महिला उपसभापति पदमा पुष्पा भूषाल निर्विरोध निर्वाचित हुनुभएको छ।
नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आज तेस्रो दिनको बन्द सत्रको छलफल सकिएको छ। बन्द सत्रको थप छलफल बुधबार पुनः हुने भएको छ। बन्द सत्रमा सहभागी महाधिवेशन प्रतिनिधिहरूले सभापति गगन कुमार थापाले प्रस्तुत गर्नुभएको राष्ट्रिय पुनर्जागरण र समुन्नतिको राजनैतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभार सम्बन्धी समूह सामयिक प्रस्ताव, महामन्त्री गुरूराज घिमिरेको संगठन सम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि छलफल भएको थियो। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत सभापति पदमा गगन कुमार थापाले उम्मेद्वारी दर्ता गराउनु भएको छ। थापाले राष्ट्रिय सभा गृहमा पुगेर सभापति पदका लागि उम्मेद्वारी दर्ता गराउनु भएको हो। यसअघि सभापति पदका लागि किशोर सिंह राठौर र श्यामकृष्ण खड्कीले पनि उम्मेद्वारी दर्ता गराउनु भएको छ। रामेछापमा दशैंका लागि कमेरो माटो लिन गएका एक युवकको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ। रामेछापको लिखुतामाको सिकाउपालिका चार बिजिलकोट घर भई सैपु बस्ती आएका 34 वर्षीय सोमबहादुर महतको कमेरो माटो निकाल्ने क्रममा ढिस्को खस्ता पुरिएर मृत्यु भएको। सोमबार मध्याह कमेरो माटो लिन जाने भन्दै घरबाट निस्किएका महत घर नफर्किएपछि खोजीका क्रममा माटोको ढिस्कोले पुरिएको अवस्थामा शव फेला पारिएको हो। एक सातादेखि हराइरहेकी रामेछापकी एक किशोरी मृत फेला परेकी छन्। रामेछापको गोकुलगंगा गाउँपालिका चार वनचरीकी 18 वर्षीय रूपमाया भूजेल बेपत्ता भएको एक सातापछि मृत फेला परेकी हुन्। उनी यही असोज 13 गतेदेखि हराइरहेकी थिइन्। सोमबार उनकै घरदेखि केही मिटर पर शव फेला पारिएको रामेछाप प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकमा एक वृद्धको लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका चार जलजलीका 66 वर्षीय दिलबहादुर श्रेष्ठ रहेका छन्। श्रेष्ठ आफ्नै घरको भान्सा कोठामा बाहिर निस्कने क्रममा दाउरामा अल्झेर लडेका थिए। हवस् त, रात 10 बजेको हजुरको मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार।

0: नमाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम समाज दोहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोक संगीतको अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँकै दुःख सुखको सहयात्री तपाईँकै मुटुको ढुकढुकी कार्यक्रम प्रस्तुता श्रीराज महत उपस्थित भइसकेको छु तपाईँको माझमा। आज पनि रमाइलो गर्नको लागि अनि यो पलाई आज विशेष बनाउनको लागि नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोडी। हामी हप्ताको साथी दिन आउँछौ राति 10 बजेको हजुरको मुख्य समाचारपछि अनि रहन्छौ लगभग 11 बजेसम्म। तपाईँले पठाउनु भएका म्यासेजहरू वाचन गर्नको लागि, तपाईँले नै रुचाइमा पार्नुभएका लोक दोहोरी भाकाहरू तपाईँको माझमा राख्नको लागि, त्यस्तै गरेर तपाईँले नै लेखेर पठाउनुभएका लेख रचनाहरू वाचन गर्नको लागि आइसकेको छु। सुन्दै हुनुहुन्छ, आशा छ विभिन्न माध्यमबाट विभिन्न देशमा रहेर होइन भन्ने आशा मैले गरेको छु। सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz, तामाको एफएम 95 MHz, अनलाइनका माध्यमहरूको हाम्रो पात्रो नेपाली पात्र, हजुरको एप, हजुरको news.com, सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर सुन्दै हुनुहुन्छ। यो रातको समय छ, सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला है त पनि भन्न चाहन्छु। के कस्तो लाग्छ, यसो सरसल्लाह सुझाव पनि दिनुहोला है पनि भन्न चाहे। अनि गीत रोजाइमा पार्दाखेरि चाहिँ प्रायः जसो अब दसैँकै लोकदोरी भाकाहरू रोजाइमा पार्ने हो कि होइन, किनकि अब दसैँका गीतहरू राख्नुपर्छ जस्तो लाग्छ, दसैँ आइसकेको छ। सो दसैँका भाकाहरू रोजाइमा पारिदिनुहोस् भन्न चाहन्छु ल। दसैँ सकेपछि फेरि दसैँको भाकाहरू रोज्न पाइँदैन, सुन्न पाइँदैन, त्यो भएर पनि हो मैले दसैँका गीतहरूलाई प्राथमिकता दिन खोजेको। सो रोजाइमा पार्नुहोस् भन्न चाहे भन्दै यति बेला कार्यक्रमको सुरुवात गर्न चाहन्छु। धेरै कुराकानी नगरिकन यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु दसैँको शुभकामना। बल गीत रहेको छ यो गीत, यति बेलाको समयमा तपाईँको माझमा राख्दै कार्यक्रमको सुरुवात गर्छु। त्यसपछि आउँछु रेडियो सुन्दै गर्नुहोला, म्यासेजहरू पनि गर्दै गर्नुहोला है त।
1: यस्तो अवस्थामा छोडेर मलाई यस्तो अवस्थामा छोडेर जाँदै हुनुहुन्छ, राम्रोसँग जानुहोस्।

यदि तपाईँकोमा आज म राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु आवाज म श्रीराज महसु साथमा तपाईँ त्यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट यो बेला सुन्नुहुन्छ भन्ने आशा छ सुनेर साथ दिनुहोला कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि हुन चाहन्छु मनपर्छ भने होइन अनि लेख रचनाहरू केही लेख्नु भएको छ भने पोस्ट गर्नुहोस् वाचन गर्ने कोसिस गर्नेछु कुनै लौ दोहोरी भाकाहरू सुन्न मन छ भने रोजनमा पार्न सक्नुहुन्छ कोही कसैलाई केही होइन सन्देश पठाउनु छ भने अथवा यति बेला कोही कसैको याद आइराखेको छ भने पनि हामीलाई सुन्नुहोस् साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट यो बेला सुन्नुहुनुहुन्छ भन्ने आशा छ सुनेर साथ दिनुहोला कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला

रातको समय छ, मेरी उनीलाई सम्झना छ है यो बेला भन्ने त्यस्तो केही हुन पनि सक्छ, लाग्न पनि सक्छ होइन। यो बेलामा मैले उसलाई सम्झिराखेको छु है, सायद तिमीले सुनेकी छौ छैनौ, तर सम्झना तिम्रो यहाँ आइराखेको छ। तिमीलाई सम्झेर मन यस्तै छटपटी भइराखेको छ भन्ने पनि लाग्न सक्छ। मैले सम्झिरहेको छु है तिमीलाई, किन बाडेल कि लाग्दैन र भन्ने पनि हुनसक्छ होइन र। विनोद बरवाल हुनुहुन्छ, सालुबाट सुन्दैछ है सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर हिराबहादुर लकाईजी हुनुहुन्छ, बुटोलबाट सुन्दैछ है सम्झना सबैमा भन्नुहुन्छ। प्रकाश केसी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, उहाँले पनि रुममा बसेर कार्यक्रम मजाले सुन्दैछु भन्नुहुन्छ। त्यस्तै विष्णु माझी र ऋषि खड्काको एक परदेशी भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ, राख्ने कोसिस चाहिँ म गर्नेछु पनि हुन चाहे। एक परदेशी त हिन्दी गीत जस्तो लाग्छ, एक परदेशी मेरा दिल लगायो भने जस्तो है। ठिक छ, राख्ने कोसिस चाहिँ म गर्नेछु अब मेडिटेसनमा, तर अलि गीतको बोलहरू लेख्दा चाहिँ अलिक सही लेखेर पठाउनु भयो भने राम्रो हुन्छ जस्तो लाग्छ। कहिलेकाहीँ गीतका बोलहरू पनि बिचबाट टुक्का उठाउने अनि त्यसपछि हुँदै नभएका गीत पनि अब पठाउने जस्तो भइराखेको छ, सो त्यो चाहिँ यसो बुझिदिनुहोस् है भन्न चाहे मैले। अत भेटिँदैन हो गीत कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, सबैमा सम्झना छ भन्नुहुन्छ, रोहेको मन हुनुहुन्छ, प्यारो मान्छे दिलपाली शर्मिला राईलाई चाहिँ मिस्यो भन्नुहुन्छ। पानी कत्तिको परेको छ भन्नुहुन्छ, पानी परेको छ नेपालतिर राख्नु भन्न चाहे। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ अनिसा केसा हुनुहुन्छ, कतै परेको छ होला, कतै परेको छैन है प्रकाशजी, यता रामेछापतिर परेको छैन। अनिसा केसाई हुनुहुन्छ, रामेछाप बजारतिर, पुरानो सदरमुकाम रामेछाप बजारतिर चाहिँ परेको छैन, हाम्रो स्टुडियो भएकोतिर चाहिँ अन्त परेको हुनसक्छ छिटफुट रूपमा। अनिता केसा हुनुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ, उहाँले पनि सम्झना सबैमा भन्नुहुन्छ, उहाँले विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर अन्जना भन्दा पनि अन्जान मिनासेन हुनुहुन्छ, मिनासेन्सरी हुनुहुन्छ पाटनबाट हो भन्नुहुन्छ, मिल्छ भने दसैँ तिहारसँगै म नामला भन्ने भाका राखिदिनुहोस् ल भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, अमिन्दी भन्नुहुन्न, राख्ने कोसिस चाहिँ म गर्छु भन्ने भन्न चाहे। त्यस्तै गरेर यति बेला शुक्रराज रसाली निर्दोष हुनुहुन्छ, लु हजुर नमस्कार, शुभरात्रि, रात्रिकालीन अभिवादन, पाँच थरी ल्याङ सात कारवाही आल्फी दिन चार डब्लु चोकबाट शुक्रराज रसाली निर्दोष हो भन्नुहुन्छ, कार्यक्रम सुन्दैछु। सम्झिनु पर्दाखेरि जीवन सहयात्री कमला रसाली, प्रेमकला आचार्य, विकेन्द्र सम्पान्थी, त्यस्तै मनिषा शेर्पा, गोपाल भाइ चटपटे, सन्चमाया केरुङ, तारा शङ्कर, अरुणा सम्पान्थी, सुमी लिम्बु, गगन तेरथुमे, स्वर्णिम राई, मुना खड्का, रामकृष्ण कलयात्री, पाँच थरी हरपल रोशनी, कविता कथानी, सरस्वता पोखरेल, मनमाया तिमल सिन्हा, राजघरे मगर, सम्झना बराइली, विनिता दाहाल सुवेदी, सुप्रिया बान्तवराई, मौसम योङहाङ, सिम्पल सरिना गुरुङ, राम थापा, मन्जु मगर, धन गजमेर लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु मनसा। त्यस्तै गरेर यति बेला म्यासेज पठाउनु भएको छ, हिक्मत साई हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, मुम्बईदेखि सम्झना हजुरलाई भन्नुहुन्छ, मिलन भण्डारी, जीवन कार्की, मिनुल अन्तरी मगर, हिराबहादुर लकाई, त्यस्तै गरेर उमा ढुङ्गेल, माधव ढुङ्गेल, बहिनी भगवती बडुवाल, भान्जी राजकुमारी केसी, लोक गुरुङ, बद्रीराज थापा, आयुष छेत्री, देवराज लकाई, डिएम जङ छेत्री, सुमिला शेर्पा, ऋतु थोकर तामाङ, कमल पौडेल, सुनिम राई, कमल श्रेष्ठ, मदन भण्डारी, काठमाडौँमा रहने प्यारो छोरा राजन साई, दैलेख दुलु पाँचमा रहने घर परिवार लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला म्यासेज पठाउनु भएको छ, गुरासजी हुनुहुन्छ, नमस्ते, नमस्कार सरजी, ओहो यति मिठो बोली के खाएर हुन्छ बताइदिनुहोस् न भन्नुहुन्छ, सुटुक्क भनेर म भन्दिनँ, सुरिलो मिठो आवाजमा प्रसारण भइरहेको हजुरको कार्यक्रम सुन्दैछ है, सम्झना छ सबै सबैलाई भन्नुहुन्छ, म त भन्दिनुहोस् न भने जस्तो लाग्यो, भन्न खोज्दै थिएँ गुरासजी होइन, के खाएर मिठो बनाउन सकिन्छ त भनेर भन्ने कोसिस गर्दै थियो, तर अब नभन्नुहोस्

भन्नु पर्दैन भनिसकेपछि अब मैले भन्न चाहिँ भन्न चाहे होइन, नत्र त म मेरा फर्मुलाहरू होइन तपाईँको माझमा सेयर गर्थेँ है। म सुटुक्क ठिक छ म्यासेजहरू पठाइदिनु भयो, विशेष रूपमा धन्यवाद दिन चाहे। रमन मोक्तान तामाङले सम्झना सबैमा भनिदिनुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहन्छु। यति बेला म म्यासेजतर्फ लाग्नुभन्दा पनि गीततर्फ लाग्न चाहन्छु। यति बेलाको समयमा तपाईँको माझमा यो परदेशी गीत राख्न चाहन्छु। किन स्टोरी हुँदैछौ कि विष्णु माझी ऋषि खड्काको आवाजलाई गीत छ, यति बेलाको समयमा राख्न चाहे। त्यसपछि आउँछु, रेडियो सुन्दै गर्नुहोला, म्यासेजहरू पठाउँदै गर्नुहोला।

गीत तपाईको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु भनेर म भन्दिनँ, किनकि अघि नै कार्यक्रमको शुरूआत भइसकेको छ। लगभग हामी बिचबिच भागतिर आइसकेका छौँ, 10:39 भइसकेको छ। हाम्रो स्टुडियो घडीमा कार्यक्रम एसएमएस दोहोरी अनियर भइराखेको छ। दसैँ तिहारका भाकाहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढिरहेको छ। यो परदेशी किनी स्टोरी हुँदैछ कि विष्णु माझी ऋषि खड्काको आवाज मलाई गीत तपाईँको माझमा राखे। यसमा शब्द संगीत ऋषि खड्काको रहेको थियो। म्यासेजहरू तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गरिरहेको छु भने साथमा मनमा लागेका कुराहरू पनि गरिरहेको छु, होइन भन्ने अगाडि बढिरहेको छु। प्रायः जसो गाउँघरतिर दसैँको चहल पहल सुरु भइसकेको छ। चराचुरुङ्गी पनि आफ्नै गुडतिर फर्किँदैछन् बिस्तारा बिस्तारा, तर होइन के भन्दाखेरिमा भावनात्मक रूपमा कुराकानी गर्ने हो भने यति बेला बिस्तारा बिस्तारा दसैँ तिहार आइसक्यो। 2083 सालको केही धेरै दुःख भोग्यौँ यो साल पनि पहिलाको जस्तै, यो दुःखलाई भुलाउने कोसिस गरिरहेका छौँ। मनमा पीडा भई भई किन पनि हाँस्ने कोसिस रम्ने कोसिस गरिरहेका छौँ। झन् परदेशीको पीडा पनि अर्कै ठाउँमा छ, होइन गाउँघरतिर दसैँको चहल पहल सुरु भइसकेको छ। चराचुरुङ्गी पनि आफ्नै गोडतिर फर्किँदैछन्, तर तिमी भने कता कता अल्झिरहेका छौ। आँगनमा तिमी हालिँदैछ, घर आँगन लिपेर चुटिक्क पारिएको छ, तर तिमी बिना यी सब खुसीहरू अधुरा र फिक्का लागिरहेका छन्। तिमीले त बिर्स्यौ होला, तर यहाँ मेरो हरेक दिन बाटो हेर्दै बितिरहेको छ। गाउँका अरूका मान्छेहरू परदेशबाट पोको पोकेर गएर फर्कँदा मेरो आँखाले केवल तिमीलाई खोज्छ। फर्कँदैछन्, फर्किरहेका छन्, फर्कने खबर सुनिरहेको छु, तर तिमी न फर्किँदा आएन। यसपालिको दसैँ तिहारमा त पक्कै आउँछौ भन्ने सानो आशा बोकेर हरेक दिन साँझ ढल्छ। आउँछौ नि, आउँछौ नि। तिमी बिनाको यो चाडपर्वमा खै कसरी निधारमा रात टिकाएर कानमा जमारा लगाऊ, कसरी तिहारमा सप्तरङ्गी टिकाएर सयपत्रीका माला गाउँछ भन्न त मान्छेहरू बलियो भन भन्छन्, तर तिमी बिना यो संसारमा कुनै छ र? तिमी नै मेरो खुसी हो, तिमी नै मेरो आठ भरोसा हो। रुपियाँ पैसा र धन सम्पत्ति त पछि पनि कमाउन सकिएला, तर बितिसकेका यी पलहरू अनि आफ्ना मान्छेसँग र मनाउने चाडपर्वका दिनहरू कहिले फर्केर आउँदैन, होइन र? धन पैसा होइन पछि पनि कमाउन सकिन्छ सकिएला, तर बितिसकेका यी पलहरू अनि आफ्ना मान्छेहरूसँग मनाउने चाडपर्वका दिनहरू कहिले पनि फेरि फर्केर आउँदैनन् भनेर कसैलाई भन्दै हुनुहुन्छ जस्तो लागिरहेको छ। बिस्तारा बिस्तारा जब जब हामी होइन चाडपर्वहरू नजिकैदै गर्दाखेरि केही भन्नु पर्दैन, यो मनले अब अरू बहाना बुझ्न मान्दैन। काम व्यस्तता र बाध्यतालाई केही दिनका लागि छाडेर आफ्नै घर आँगन फर्क्यौ न, अरू केही चाहिएको छैन मलाई, बस तिम्रो उपस्थिति र तिम्रो मुस्कान भए पुग्छ। मिस्ट्री नबन न परदेशी, यसपालिको दसैँ तिहार मनाउन त घर फर्क्यो, होइन र? ठिक छ, यो परदेशीको पीडा स्वदेशमा भएकाहरूले परदेशमा रहेकाहरूलाई यस्तै भन्दैनन् होला, फर्क न अब त फर्क न, होइन? कति जाने सोच बनाउँदै हुनुहुन्छ होला, कति बिसाइसक्यो होला, होइन? कतिको बिसाउन बाँकी छ होला,
होइन र दुःख धेरै छ, गर्नुपर्ने धेरै छ होइन। स्वदेशमा भने जस्तो केही छैन। अनि त्यसपछि जब एयरपोर्टमा गएर रुनुपर्नेछ, बाध्यता त्यहाँ छ क्या। जब जब चाडपर्वहरू नजिकै जान्छन् नि, त्यसपछि त्यो होइन विदेश त्यो कतिखेर आउला, यतिखेर नआइदिए पनि हुन्थ्यो, चाडपर्वको बेलामा मेरो भिसा अथवा टिकट नआइदिए पनि हुन्थ्यो भनेर मनमा कति कुरा, कति मन होइन पुकारिराख्नु भएको छ होला, भगवान्लाई पनि राख्नु भएको छ होला कतिले। दसैँ तिहार चाडपर्व सकिएपछि टिकट आइदिएदेखि हुन्थ्यो, भिसा लाग्दैदेखि हुन्थ्यो भन्ने पनि होला होइन। कति धेरै नेपाल छोडेर विदेश जाने सोच बनाइराख्नु भएको छ होला, अथवा मातृभूमि छोडेर कर्मभूमितिर लाग्ने कोसिस, लाग्ने सोच बनाइराख्नु भएको छ होला। घरमा आमा बा हुनुहुन्छ होला होइन, बुढा दा आमा हुनुहुन्छ होला, श्रीमान हुनुहुन्छ होला, श्रीमती हुनुहुन्छ होला, बालबच्चा होला नाला, कलिला बालबच्चा छोडेर जानु पर्दाखेरिको त्यो पल, त्यो पीडा होइन। हजुरबुवा हजुरआमाहरू होला, कोहीको भर्खर विवाह भएको होला, कोहीको भर्खर कुरा छिन्दै होला होइन, विविध कुराहरू हुन सक्छन्। तर के गर्नु, गर्नै पर्यो काम, कमाउनै पर्यो पैसा होइन र। तर पनि घरमा हुनुभएकाहरूले, स्वदेशमा हुनुभएकाहरूले, धेरै होइन विदेशमा बसिराख्नुभएकाहरूलाई अघि मैले भनेको जस्तै भन्दै हुनुहुन्छ, अब त फर्क्यौँ न, अब त फर्क्यौँ न, धन सम्पत्ति पैसा पछि पनि कमाउन सकिएला, अब त आइदेऊ न यो बितेको पललाई, अनि आफ्ना मान्छेहरूसँग होइन मनाउने यो चाडपर्वका दिनहरूलाई होइन, कसरी परिपूर्ति गरौँला र पछि गरिएला र पछि आउँदैनन् नि, अहिले आइदेऊ न सँगै मनाउला नि भन्दै हुनुहुन्छ होला, आउने कोसिस गरिराख्नु भएको छ। ठिक छ, म म्यासेजतर्फ लाग्न चाहन्छु यति बेला। सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू वाचन गर्न चाहन्छु म होइन, म्यासेजहरू प्राप्त भइरहेका छन् यति बेला, केही म्यासेजहरू छन्, लेख रचनाहरू केही छन् भने पनि पठाउन सक्नुहुन्छ ल। यहाँ चाहे गुराँसजी हुनुहुन्छ, मिठो आवाजमा एउटा गीत राखिदिनुहोस् ल भन्दै हुनुहुन्थ्यो, गुराँसजी होइन जस्तो लाग्यो मलाई होइन। ठिक छ, मलाई कसले भन्दै हुनुहुन्थ्यो अघि, मिल्छ भने दसैँ तिहार होइन, मिना सन्चरीजी हुनुहुन्छ, दसैँ तिहारसँगै मनाउँला भन्ने आएको राख्नुहोस् ल भन्नुहुन्छ। बोलहरू धेरै छन् है, गीतका बोलहरू एउटै एउटै किसिमका गीतका बोलहरू धेरै छन्, हजुरले सुन्न चाहेको गीतहरू मिल्न पनि सक्छ, फेरि फरक पनि पर्न सक्छ होइन। दसैँ तिहार मान्न आएको पर्दैछ, दसैँ तिहारसँगै मनाउँला दसैँ तिहार होइन, गीतका बोलहरू छन्, दसैँ तिहार मनाउला दसैँको शुभकामना। ठिक छ, राख्ने कोसिसमा गर्छु, कार्यक्रम यहाँ समस्तहरू अनिवार्य भइराखेको छ। लेख रचनाहरू केही लेख्नु भएको छ भने पठाउनुहोस् ल, वाचन गर्ने कोसिस म गर्नेछु। मैले भने नि हजुरहरूको माझमा म रहन्जेलसम्म चाहिँ तपाईँले पठाउनुभएका म्यासेजहरू होइन 11 बजीसम्म अथवा 11:30 बजीसम्म रहेर पनि वाचन गर्नेछु ल। सो म्यासेजहरू पठाइदिनुहोस्, लेख रचनाहरू केही लेख्नु भएको छ भने पनि पठाइदिनुहोस् भन्न चाहन्छु। कोही कसैलाई सम्झिराख्नु भएको छ भने, भोलि देखेको छैन भोलि के हुन्छ कसो हुन्छ, भेटघाट हुन्छ हुन्न, कुराकानी हुन्छ हुन्न होइन र। यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु। म्यासेज पठाउनु भएको छ मलाई निर्दोष चाहिँ हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, पास्तर घर भई अहिले चाहिँ कतारबाट छेम निर्दोष हो भन्नुहुन्छ।
घर परिवार साथीभाइ सबैमा सम्झना माया छाए भन्नुहुन्छ समीक्षा जोशी, अङ्किता सुनवार, त्यस्तै गरेर मनिषा बान्तवा, मनु कमलाउनी लिम्बु, माया राई, मेरो प्यारो मान्छे तिमी, जुनिता चामलिङ राई, काली अञ्जना शेर्पा, कल्पना छेत्री, कविता कतानी, रुबिना थामी, दिल्ली खिरिया, खनुसा सुनहार, लिम्बुनी पविना, फुची संस्कृति लामा, पूर्वली खुसी ममता पया लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। कल्पना सान्ताङ हुनुहुन्छ, कार्यक्रम सुन्दै छ, भोजपुर घर भइहाल काठमाडौँबाट भन्नुहुन्छ। भजनी गीत चाहिँ प्यारो मान्छे दिलपाली शर्मिला राईलाई चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना भन्दै मिस यु लभ यु माम अञ्जना त्रिप्यारी सान्ताङ भन्छु भन्नुहुन्छ। बाबा विनोद सान्ताङ, सृजना राई, सिर्जु नानु, निलम, मनिषा बान्तवा, रञ्जित राई, स्नेहा चामी, लक्ष्मी राई, रमला साम्पाङ, घायल अभिमान सुनवार, त्यस्तै गरेर भूमिका राई, लवली किरात, दादा प्रदीप खलिङ, सानो सम्झना माया राई, त्यस्तै गरेर मामा तिलक साम्पाङ, हरपल रोशनी, योगन लिम्बु, तीर्थ राई, ढकाल धर्मराज राई, ऋतु, सिम्पल सरिना, नानु करुणा, गगन तेरथिमे, दादा रामकुमार थापा, दादा गणेश श्रेष्ठ, हिकमत साई, इटराम चौधरी, रत्नबहादुर थापा, सुप्रिम बान्तवा, जीवन कार्की लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मलाई, हुनुहुन्छ मेसेज पठाइराख्नु भएको छ, घायल बिरमान सुनवार हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। नमस्कार, रात्रिकालीन सुटुटाजमास्कार भन्नुहुन्छ, कार्यक्रम सुन्दैछु भन्नुहुन्छ उहाँले पनि। मिडियालाई अत्यन्तै माया गर्ने मान्छे हुनुहुन्छ, घायल बिरमान सुनवार हो भन्नुहुन्छ। पाँच तर्फको दिन सिलौटी नगरपालिका तिनबाट है भन्नुहुन्छ। साथीहरू सम्झिनु पर्दाखेरि मनकुमारी कान्छी कुलुङ, त्यस्तै प्याकुली गीता लिम्बु, अलिसा लिम्बु, मुना मुखिया, काली कमलाउनी लिम्बु, सोना कन्दुङ्गा, देवास कोटा, कमला मुखिया, अमिना सुनवार, अभागी रमिला बान्तवा, समीक्षा जोशी, रमिला राई, सृजना विश्वकर्मा, अरूपल रोशनी, रमला साम्पाङ राई, टिकराम सुनवार, मिडिया प्रेमी कृति छेत्री, दिल्ली खिरिया, रोसा भटिया, टिपेजी, तीर्थ राई, मिडिया प्रेमी निर्मलाउनी, कमल श्रेष्ठ, अप्सरा खड्का, मिना चामी, पूर्वली आकाश राई, खुसी मुना विष्ट, माधव डुङ्गेल, कविता कथानी लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। राय सफल आयुष हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि। मिल्छ भने यसपालि नि बित्ने भयो परदेशमै दसैँ तिहार, सँग राखिदिनुहोस् ल भन्नुहुन्छ। त्यही भन्न खोज्नु भएको जस्तो लाग्छ। पासपोर्ट झोलामा भन्ने गीत त बजाउनु न सर भन्नुहुन्छ हिरबहादुर लकाजी। ठिक छ, जस्तो 51 भइसकेको छ त्यही पनि म राख्ने कोसिस गर्छु ल, एउटा दुईवटा गीतहरू जति चाहिँ राख्ने कोसिस गर्छु छोटो मिठोमा। यति बेलाको समयमा चाहिँ छोटो मिठोमा राख्छु म, दसैँ तिहार सँगै मनाउला बोली गीत छोटो मिठोमा राख्छु, त्यसपछि

कि तपाईको माझमा राखिएको कार्यक्रममा समस्त हरियाणीहरू भइराखेको छ आवाजमा मसुराज महत्व भर्खरै सुन्नुभयो विष्णु माझी अनि रमेश मगरको आवाजमा गीत दसैँ तिहारसँगै मनाउला गीत रहेको थियो कार्यक्रममा समस्त हरियाणीहरू भइराखेको छ आवाजमा मसुराज महत्व तपाईँले नै रोजाइन पार्नुभएका भाकाहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढिरहेको छु है मेसेजहरू प्राप्त भइरहेका छन् मेसेजहरू वाचन गरिरहेको छु भन्न चाहे यति बेला हुनुहुन्छ मलाई मेसेज पठाउनु भएको छ भन्नुहोस् न सुटुक्क भन्नुभएको रहेछ मलाई कसले भन्दाखेरिमा गुरुआमाले के भन्नु हजुर सुटुक्क हो ल अलि यता कान ल्याउनुहोस् ल केही कुराहरू मैले भनेको थियो बुझ्नुभयो कि भएन खाने खुसी गरेर होइन ओके ठिक छ विशेष रूपमा धन्यवाद दिन चाहन्छु त्यस्तै गरेर गीतहरू राख्ने कोसिस म गरिरहेको छु तपाईँले नै पठाउनु भएका गीतहरू राख्ने कोसिस गरिरहेको छु यसपालि पनि ओके यो गीत पनि राख्ने कोसिस गर्छु म 10:56 भयो किनकि अब हल्का फुल्का मेसेजहरू भन्दा पनि गीतहरूलाई प्राथमिकता दिन्छु जस्तो लाग्यो त्यस्तै हुनुहुन्छ त्यति बेला काली अञ्जना शेर्पा हुनुहुन्छ हेलो गुड इभिनिङ नमस्ते दादा काली अञ्जना शेर्पा तापेजुङबाट भन्नुहुन्छ काली काली हुनुहुन्छ अथवा माया गरेर काली भन्नुभएको सन्ध्याको रुङ निश्चल विशाल भाइ काला गुरुमान सुनवार त्यस्तै गरेर मिलन घालमुटु निर्दोष छेम त्यस्तै अन्जान थुलुङ सम्जी शेर्पा मुना मुना कोइन्सुबी अनि सोमराज रिक्तो शेर्पा होइन त्यस्तै जो मिला शेर्पा रहेको छ पायल मनिषा नानु त्यस्तै गरेर सरु लामा शेर्पा अस्मिता पूर्वली खुसी मम्मा तपाईँ त्यस्तै गरेर कुमार सानु लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ त्यस्तै गरेर यति बेला नमस्ते मिस यु अल भन्नुहुन्छ हुनुहुन्छ सुनिताजी हुनुहुन्छ सुनिता कार्कीजी हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु होइन नाम जापानिजमा नाम छ यसो कन्फ्युज हुन सक्छ म फेरि मेरो बाबाले पढ भन्दा पढिएन कि त्यति बेला के गर्न पढ्नु पर्ने रहेछ होइन बाबाले पढ भन्दा पढिएन गुच्चा खेल्न गइयो त्यही भएर हेर्नुहोस् थाहा छैन यो जापानिज भाषा हो कि चाइनिज भाषा हो कका नाममा डमहरू भनिन्छन् त्यस्तो है ठिक छ विशेष रूपमा धन्यवाद र सफल आयुष हुनुहुन्छ पूर्वली अन्जान सफल आयुष राई हो नेपाल गएर तेह्रथुम भाइ आज युएबाट सुन्दैछु भन्नुहुन्छ आज जन्मदिन मनाउनु हुने प्यारो भान्जा विनाम लिम्बू र विवेक बान्तुवा राईलाई चाहिँ जन्मदिनको शुभकामना भन्नुहुन्छ सधैँ हाँसी खुसी रहनु भन्नुहुन्छ प्रेम तामाङ विकेश्वर लिम्बू गोपाल भाइ सुरेन्द्र श्रेष्ठ त्यस्तै गरेर राज तामाङ राजकुमार गुरुङ राज बुढाथोकी निरुक्त चामिङ राई रमला साम्पाङ राई मिडिया प्रेमी राई अनिसा सरिता राई बान्तुवा सुफिया राई सुस्मिता नाचिङ सानुमाया शेर्पा पुष्पा अञ्जली राई सिम्पल सरिना तीर्थ राई लगायत सबैमा सम्झना छ भन्नुहुन्छ उहाँलाई विशेष रूपमा धन्यवाद दसमा साथी भयो एउटा गीत राख्छु ल म त्यसपछि अब मेसेजहरू छन् मेसेजहरू गुराँस गुराँस हाँस्दै हुनुहुन्छ प्रकाश केसीजी रुँदै हुनुहुन्छ के भइराखेको छ आज किन र मैले केही गल्ती गरेर गरेको त छैन पठाएको मेसेजहरू मैले वाचन गरिरहेको छु परदेशीलाई के दसैँ के तिहार बस घर परिवारको खुसी नै आफ्नो खुसी हो भन्नुहुन्छ गुराँसजीले हो र परदेशीजी हजुर यतै हुनुहुन्छ कि परदेशतिर हुनुहुन्छ भन्नुहोस् न होइन परदेश के अरे गुराँसजी होइन हजुरको वास्तविक नाम थाहा पाएन त्यहाँ थाहा भएन ओके ठिक छ यति बेला म गीत राख्न चाहन्छु तपाईँको माझमा यसपालि पनि परदेशमा बित्ने भयो दसैँ तिहार गीत राख्छु त्यसपछि आउँछ ल यो अलिक फरक धारको गीत छ जस्तो लाग्छ मलाई प्रायः जस्तो चलचित्र अथवा आधुनिक गीत
त्यही हो ओके चलचित्रहरू गीत रहेको छ यति बेला लाग्छ म तपाईँको माझमा राख्छु।

गीत पनि छोटो उठ्यो तपाईँको माझमा राख्यो यसपाली पनि परदेशमा बित्ने भयो दसैँ तिहार हेर्नुहोस् न यस्तै छ के गर्न कोही ड्युटीमा हुनुहुन्छ होला होइन कोही भनौँ न यतै स्वदेशमै पनि ड्युटीतिर हुनुहुन्छ होला छुट्टी पाउनु छाटकाट छैन होला छुट्टी पाउने होइन अथवा छुट्टी पाउनुहुन्न होला कोही विदेशमा हुनुहुन्छ होला होइन र अनि विदेशमा त अब साउको अथवा कम्पनीको नियमअनुसार चल्नु परिहाल्यो ठिक छ 11:03 गइसकेको छ अब चाहिँ म सर केही म्यासेजहरू वाचन गर्छु त्यसपछि धेरै कुराकानी नगरिकन एउटा गीत अन्तिममा राखेर छुटिन्छु ल त्यति बेला म्यासेज पठाउनु भएको छ मैले धेरै समय लिएको थिएँ त्यो भएर माधव ढुङ्गेल हुनुहुन्छ वृद्धमर झापाबाट सम्झनु पर्दा प्यारी बुनु राई अनिता अस्मिसताङ रमिला राई मिडिया प्रेमी राई अनिसा गीता गीता ढुङ्गाना गीता लिम्बू भूमिका मुकारुङ राई कमला मुखिया मुना मुखिया विनिता दाहाल सुवेदी भावना चामिङ कुमार यङहुङ्लाउ प्रेम कुमार खड्का प्रेम भण्डारी त्यस्तै कुमार खड्का होइन अनि जोनु लिम्बू कल्पना साम्पाङ निशा भान्तव राई दिलु सानी एम्फू सिम्पल सरिना लगायत सबैमा सम्झना छ भन्नुहुन्छ रमिला राई हुनुहुन्छ कार्यक्रम सुन्दैछ है मरङबाट सम्झना सबैमा भन्नुहुन्छ अन्जान थुलुङजी हुनुहुन्छ कार्यक्रम सुन्दैछ है युएबाट भन्नुहुन्छ मगर्नी मगर्नी चामिङ राई हिर्सु पवित्र राई छोरी अम्बिका मगर सिम्पल सरिना अल्सना कुलुङ राई कालीअञ्जना शेर्पा त्यस्तै गरेर रमिला राई अनिता प्रज्ञा गुरुङ सीता राई सबिना तामाङ सुमित्रा राई सपना चङबाङ विनिता राई लगायत सबैमा सम्झना छ भन्दै हुनुहुन्छ त्यस्तै गरेर प्रकाश त्यसैले पनि सुन्दैछु भन्नुहुन्छ त्यस्तै गरेर हेलो मेरो हिरो दादा म पनि सुन्दैछु है भन्नुहुन्छ सुजन दाहालजीले विशेष रूपमा धन्यवाद त्यस्तै गरेर यति बेला प्रकाश कसरी हुनुहुन्छ दाई हजुरले अब भैलीका गीतहरू कहिलेबाट बजाउनुहुन्छ भन्दैनुहुन्छ प्रकाशजी तपाईँ मसँग जिस्किनुहुन्छ कि होइन अथवा बानी यस्तो कि अचम्म लाग्छ म्यासेजहरू फेरि नपढौँ भन्ने हुन्छ फेरि माया गरेर पठाउनुहुन्छ वाचन गर्नुपर्छ जस्तो लाग्छ मलाई फेरि कहिलेकाहीँ सोध्छु दसैँ आएको छैन दसैँका गीतहरू प्रायःजसो बज्दैछन् भर्खर भर्खर तपाईँ भैलीका गीतहरू सोद्धै हुनुहुन्छ हिजो अस्ति तिजको गीत तिज आएकै थिएन असार साउनबाटै तिजका गीतहरू कहिलेबाट बज्छन् कहिले गर्ने के गर्ने बजाए हुन्न भन्नुहुन्थ्यो होइन त्यसपछि दसैँ कहिले के भन्नुभयो फेरि अहिले अब दसैँ आएको छैन भर्खर भर्खर राम्ररी दसैँका गीतहरू बज्दैछन् भनिसकेपछि अब भैली सोध्दै हुनुहुन्छ कि होइन त्यो जिस्काउन खोज्नु भएको हो कि के गर्न खोज्नु भएको हो थाहा भएन म फेरि म्यासेज तपाईँले जस्तो पठाउनु भएको छ त्यस्तो भाषण गर्छु म होइन गाली गरेर पठाउनु भयो भने पनि त्यो वाचन गर्छु म होइन त्यो बानी छ मेरो किन जस्तो त्यस्तै वाचन गरौँ भन्ने हुन्छ माया गरेर पठाउनु भएको छ भने पनि माया मायाले त्यो शब्दहरू वाचन गर्ने बानी छ मेरो बनाई कुरा होइन बनावटी कुरा गरेर मलाई फुर्काउनु पनि छैन घुर्काउनु पनि छैन है लोली लोली भन्छ नि लोली मिलाएर वास्तविकता दियो त्यस्तैमा रम्नुपर्छ भन्ने खालको मान्छे सो त्यो भएर दसैँ आउन दिनुहोस् दसैँका गीतहरू बज्दैछन् होइन प्रकाशजी धैर्य धारण पनि हो जस्तो लाग्छ कुनै कुनै कुरामा कि सुजान दाहालजी हुनुहुन्छ फराकिलो आँगन छ तर रित्त छ आज घरको पिँढी गरिबीको दलदलबाट उम्किन नसकिएको कस्तो सिडी फराकिलो आँगन छ तर रित्त छ आज घरको पिँढी गरिबीको दलदलबाट उम्किन नसकिएको यो कस्तो सिडी अरूलाई दसैँको हर्षोल्लास र रौनकता छाउँदा अरूलाई दसैँको हर्षोल्लास र रौनकता छाउँदा हाम्रो भागमा भने परेछ केवल आँसु र पिरको पीडा भन्नुहुन्छ होइन कहिले काहीँ हुन्छ यस्तो भइराखेको छ हेर्नुहोस् न होइन जस त्यो पीडालाई मनमा दबाएर पनि अब अरू खुसी भएको देख्दा आफू पनि खुसी हुन सिक्नुपर्छ कि होइन र
तपाईँको लागि भन्नुहुन्छ, मेरो लागि खासै शब्दहरू खर्च नगर्नु सुजान दाहालजी है, मिलाएर वाचन गर्नुहोस् भन्नुहुन्छ। 11:08 गइसकेको छ। छातीभित्र आँट अनि मनभर विशाल भावना छ, सत्यको बाटोमा हिँड्ने दाईको आफ्नै एउटा चाहना छ, जोसुकै आओस् अगाडि आफ्नो स्थान कहिले घट्न दिँदैनन्। श्रीराज महदाईलाई दसैँको असीम शुभकामना छ भन्नुहुन्छ। विशेष रूपमा धन्यवाद है। खै हजुरले मिठा शब्दहरू यस्तै थाल्नुहुन्छ जस्तो लाग्छ, कहिले काहीँ हो र छुरा जस्तो पनि लाग्छ। ठिक छ, हजुरले भन्नुभयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अब म चाहिँ हाँस्न रुन होइन जरुरत छैन है सर भन्नुहुन्छ हिराबहादुर लगाईजीले। पक्कै पनि हो, आहा दसैँ आयो तिहार नै आयो, तर म चाहिँ कता हरायो हरायो, गीत सुन्दा मनमा आनन्द लागिरहेछ, खुसी लाग्यो भन्नुहुन्छ गुरासुले। विशेष रूपमा धन्यवाद। त्यस्तो गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ रजिना घतानी हुनुहुन्छ शङ्खा सभाबाट है, सम्झना सबैमा भन्नुहुन्छ मिसिवाल भन्नुहुन्छ। 11:09 गइसकेको छ, घडी पनि हेर्दैछु म। सिन्धुली तिनपाटन गाउँपालिका वडा नम्बर 9 आबोटेबाट है हजुर भन्नुहुन्छ, मगर्नी माया हुनुहुन्छ, सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ। मगर्नी सुन्दै हुनुहुन्छ माया रे होइन मार्नलाई फेरि। सबिना पोखरेल हुनुहुन्छ भक्तपुरबाट सुन्दैछ है भन्नुहुन्छ, घर दोलाखा मालु हो, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद। त्यस्तै गरेर पेमलिङमा शेर्पा हुनुहुन्छ, सुन्दैछ है रामेछाप जिल्लाको सुन्दर बस्तीमा कुण्ड 2 बान्ती भण्डार हाल काठमाडौँको ठमेल हिमालयन एक रेस्टुरेन्टबाट पेमलिङमा शेर्पा हो भन्नुहुन्छ। बज्ने गीत सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। त्यस्तै गरेर यति बेला अब चाहिँ प्राप्त म्यासेजहरू मैले सबै वाचन गरिसकेको छु, छुटाइन जस्तो लाग्छ पनि मलाई चाहे। केही कुराहरू मलाई सोधिराख्नु भएको छ प्रकाशजीले, उहाँका मनका कुराहरूलाई पनि म होइन सकभर सोधेका प्रश्नहरूको पनि उत्तर दिने कोसिस गर्छु। फेरि दाई हजुरलाई रुगा लागेको छ भन्नुहुन्छ, होइन मेरो आवाज धेत्रो भइराखेको छ, हेर्नुहोस् न यस्तै होइन आवाज जस्तै अहिले पछिल्लो समय अलिकति साउन्डमा पनि प्रब्लम आइराखेको छ जस्तो लाग्छ, हल्का होइन अडियोमा अर्कै क्वालिटीको आवाज गइराखेको छ जस्तो लाग्छ, क्यार क्यार पारेको अलिकति डिस्टर्ब भइराखेको छ कि होइन त्यो हो कि जस्तो लाग्छ। गुरास गुरास हुनुहुन्छ, गुड नाइट सरजी भन्नुहुन्छ, गुड नाइट म्याडमजी म्यामजी गुड नाइट हजुर, धन्यवाद हजुरलाई पनि। त्यस्तै गरेर दाइ हिजो नि त्यस्तै आइराखेको थियो भन्नुहुन्छ प्रकाशजीले, त्यही त अडियो क्वालिटी हो कि जस्तो लाग्छ, नत्र मेरो आवाज यस्तै हो सधैँ सदा यस्तै रहन्छ, रुगाखुकी लाग्दा पनि आवाज यस्तै हो घ्यार घ्यार पाराको नलाग्दा पनि यस्तै हो घ्यार घ्यार पाराको, आयो केही समयको लागि झेल दिनुहोस् है भन्नुहोस् आयो। त्यस्तै गरेर यति बेला दाइ हजुरले गीत बजाउँदाखेरि त्यसको साउन्ड आएकै छैन भन्नुहुन्छ, कहिलेकाहीँ साउन्ड आफै म्युट हुन्छ गीतको है, यो फेसबुकले म्युट गर्छ, यो कुरा बुझिदिनुहोस् है भन्न चाहे फेसबुकमा। त्यही भएर अनलाइनबाट सुन्नुहोस् बरु हजुरको रेडियो .org.np www.hajurkoradio.org.npमा गएर अनलाइनबाट सुन्नुहोस्, सबै तपाईँले सुन्न पाउनुहुन्छ विज्ञापन, हामी कराएको बोलेको होइन स्पष्ट रूपमा जान्छ जस्तो लाग्छ। फेसबुकमा चाहिँ म्युट हुन सक्छ कुनै कुनै गीतहरू, सबै गीतहरू बज्दैनन् है, यो कुरा यहाँलाई जानकारी गराएँ। प्रायः जस्तो धेरै कुराहरू मैले तपाईँले सोध्नुभएका धेरै प्रश्नको उत्तर दिएँ जस्तो लाग्छ, 11:12 गइसकेको छ। त्यस्तै गरेर अर्को कुरा पनि सोध्नु भएको रहेछ, दाइ मैले सोधेको मात्र हो भन्नुहुन्छ, ओके विशेष रूपमा धन्यवाद। त्यस्तै गरेर यति बेला के भन्दै हुनुहुन्थ्यो, जागिर पाइन्छ कि पाइँदैन नेपालतिर भन्नुहुन्छ, नेपालतिर जागिर पाइन्छ, गर्ने गर्न सक्नुपर्छ होइन कुरा त्यो, तपाईँले गर्ने सोच लगानी गर्नुपर्छ होइन, लगानी गरेर केही गर्न चाहनुहुन्छ सोच बनाउनु भएको छ भने त्यो पनि राम्रो, अन्य जब गर्छु भन्नुहुन्छ भने पनि इमान्दारीका साथ काम गर्न जहाँ पनि पाइन्छ, ढाँट छ लुटपाट गर्नु भएन
होइन ढाँडछल गर्नु भएन, इमान्दारीका साथ काम गरेर छु भन्नेलाई जहाँ पनि पाइन्छ जस्तो लाग्छ। अनि हातमा सिप छ भनिसकेपछि झन् ओके होइन। हजुरको भोइस क्लियरली आएको छ यता त भन्नुहुन्छ, त्यो प्रकाशजीकोमा के हुनसक्छ त्यसो भए? राष्ट्रिय विश्वमा धन्यवाद दिन चाहे भन्दै अब चाहिँ छुट्टिएँ म रिन्जलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो मनैदेखि धन्यवाद दिन चाहन्छु। झालडोका बन्द गर्न बिर्सनु भयो कि ध्यान दिनुहोला पनि भन्न चाहन्छु। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा चाहिँ औषध दिन बिर्सनु भयो कि त्यसमा पनि ध्यान दिनुहोला पनि भन्न चाहन्छु। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरि ग्यासको रेगुलेटर अफ गर्न बिर्सनु भयो कि त्यसमा पनि ध्यान दिनुहोला पनि भन्न चाहन्छु। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा चाहिँ मेन त औषधि नै लिनु बिर्सनु भयो कि त्यसमा ध्यान दिनुहोला भन्न चाहे। कोही कसैलाई के भन्नु थियो कि 11:14 14 मिनट गइसकेको छ त्यसमा पनि ध्यान दिनुहोला भन्न चाहे। कहिलेकाहीँ इम्पोर्टेन्ट कुराहरू हुन सक्छन् तर बिर्सिन सकिन्छ क्या कुरै कुरामा लागेर, सो त्यो कुरा यहाँहरूलाई याद गराउन चाहन्छु म। पानी पिउने बानी छ भने रातको समयमा छेउमै ल्याएर राख्नुहोला, सो व्रत पानी नपिउनुहोला पनि भन्न चाहन्छु। रातको समयमा पासपोर्ट झोलामा यो गीत राखिदिनुहोस् ल भन्नुहुन्थ्यो अन्तिममा छोटो मिठोमा यो गीत तपाईँको माझमा राख्दै राख्दै आजको बसाइबाटमा कार्यक्रम प्रस्तुत श्रीराज महत विशेष रूपमा फेरि पनि तपाईँ सम्पूर्णलाई जो यति बेला सुनेर साथ दिनुभयो, म्यासेज गरेर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो होइन, यहाँ अघिदेखि लगभग आधा घन्टा एक घन्टासम्म सँगसँगै यात्रा गरेर होइन यो यात्रामा साथ दिनुभयो, सँगै रहिदिनुभयो, विशेष रूपमा धन्यवाद दिँदै राम थापा शिशिर अनि विश्वरी देवी होइन उहाँहरूको आवाजमा रहेको गीत जस्तो लाग्छ। मैले सुनेको रहेनछ यो गीत, भर्खर बजारमा उपलब्ध भएको रहेछ एक दिन अगाडि होइन, बजारमा उपलब्ध भएको गीत रहेको छ। राम थापा शिशिर अनि विश्वरी देवी उहाँहरूको आवाजमा गीत पासपोर्ट चोलामा बोल गीत तपाईँको माझमा राख्दै राख्दै आजको बसाइबाट चाहिँ म कार्यक्रम प्रस्तुत श्रीराजमा छुटेँ। हवस् त नमस्कार, शुभरात्री, मिठो सपनीको कामना गरी है त।

0: हजुरले दुःख गरेर कमाएको पैसाले बनाएको घर पनि आफै भूकम्पले भत्काइदिए। यही बेलामा चाडपर्व आइरहेछ, भाग्यको घर अनि रहिरहेको मिलेर कसरी हजुर बिना चाडपर्व मनाउनु? त्यसरी हजुर जसरी पनि मनाए।
1: चिन्ता नमान रन्जु, हाम्रो घरमा त होइन, धेरैको घर भत्किएको छ। म पनि तिम्रो आँसु देख्न कहाँ सक्छु? आउँछु निकाली यो दसैँमा।

0: मन्त्रणा
1: रामेछापको महाकुण्ड गाउँपालिका एक घुमदेल स्थित जिल्लाकै अग्लो भूभागमा अवस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेनमा विशेष पूजा तथा कार्यक्रम आयोजना हुँदैछ। पूर्व मन्त्री तथा उज्यालो पार्टीका केन्द्रीय अध्यक्ष श्री कुलमान घिसिङजीको प्रमुख आतिथ्यतामा काङ छोर्तेनमा विश्व शान्ति पूजा आयोजना गरिएको हुँदा सम्पूर्ण श्रद्धालु भक्तजन तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित भई सहभागी हुन हार्दिक निमन्त्रणा गरिएको छ।
0: कार्यक्रम 2083 साल कार्तिक पूर्णिमा कार्तिक 9 र 10 गते बिहान 9 बजेदेखि उमाकुण्ड गाउँपालिका एक रामेछाप स्थित काङ छोर्तेनमा हुनेछ।
1: कार्यक्रममा सहभागी भई धार्मिक तथा आध्यात्मिक पुण्य लाभ लिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ।
0: आयोजक प्राकृतिक बौद्ध स्तूपा काङ छोर्तेन, संरक्षक समिति उमाकुण्ड गाउँपालिका एक, कुन्तेल लाछेवा रामेछाप।
2: रंग बहार रंग बहार
3: वर्ष संगे उपहार उपहार बम्परमा यामाहा रेजियर
2: वर्ष पेन्स घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65 इन्चको स्मार्ट टीवी, रेफ्रिजरेटर, वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहार पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
2: वर्ष पेन्स
4: Xiaomi Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्। Xiaomi किन्दा उपहार एभ्रीडे
5: हजुरको रेडियो 102.1 मेगाहर्ज।
6: बुढी गण्डकीले अर्को एक झलुङ्गी पुल पनि बगाइदियो। त्यस लगत्तै लो र स्यालाका स्थानीय बासिन्दा मिलेर थोसाङ खोलामा फेरि काटे पुल थपेका स्थानीय छिरिङ ढाके लामाले जानकारी दिएका छन्। पुङ्गेन ल्यानगान स्थित यहाँको थोसाङ खोला, तुनसुङ खोला र नुम्ला खोलामा समय समयमा बाढ़ी आइरहन्छ, पुल बगाइरहन्छ उनले भने, अनि गाउँलेहरूले बनाइरहन्छन्। यसो गर्दा गर्दा नै बानी परिसक्यो। अहिले त एक महिनाभित्रै 2 फेर बगाइसक्यो, फेरि गाउँलेहरू जुटेर बनाइसकेका छन्। गाउँका ससाना काममा स्थानीय बासिन्दले सरकारको मुख नताक्ने उनको भनाइ छ। सबै गाउँले मिलेर एक दिन काम गर्यो भने पुल बन्छ, सरकारलाई गुहार्न थाल्यो भने वर्ष दिन बित्छ। त्यसैले गाउँले सरकारको मुख ताक्दैनन्, आफैले मिलेर बनाउने गरेका छन्।
7: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
8: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट्स।
2: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
3: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिग मार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
2: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याशब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।

वाशर साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टिडोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।

0: पर्वमा सिजीका साना घर आयसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नागरिक दैनिकले विश्व र पुष्पा निर्विरोध शीर्षकमा खबर छापेको छ। नेपाली कंग्रेसको जारी 15 महाधिवेशनमा नयाँ नेतृत्वको लागि उम्मेद्वारी दर्ता प्रक्रिया सम्पन्न भएको छ। उम्मेद्वारी दर्ताका लागि समय सीमा मंगलबार साँझ 7 बजेसम्म तोकिएको थियो। उक्त समय सीमाभित्र सभापति सहित 20 पदाधिकारीका लागि उम्मेद्वारी दर्ता सम्पन्न भएको हो। निर्वाचन समितिका अनुसार सभापतिमा गगन कुमार थापा, श्यामकृष्ण खड्की र किशोर सिंह राठौरले उम्मेद्वारी दिएका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध भएका छन्। उनलाई नै लक्षित गरेर वरिष्ठ उपसभापतिको पद सिर्जना गरिएको थियो। यसअघि कंग्रेसमा यो पद थिएन। गत पुसमा सम्पन्न कंग्रेस विशेष महाधिवेशनले शर्मालाई उपसभापति बनाएको थियो। यसै गरी 2078 सालमा सम्पन्न नेपाली कंग्रेसको 14 महाधिवेशनमा उनी महामन्त्री पदमा निर्वाचित भएका थिए। उपसभापतिका लागि 15 जनाले उम्मेद्वारी दिएका छन्। महिला उपसभापतिमा 1 जना, खुल्ला सभापतिमा 9 जना र समावेशी उपसभापतिमा 5 जनाले उम्मेद्वारी दिएका छन्। महिला उपसभापति पदमा पुष्पा भूषाल निर्विरोध भइसकेकी छन्। विशेष महाधिवेशनमा पनि उनी उपसभापति नै चुनिएकी थिइन्। 2078 सालमा सम्पन्न नेपाली कंग्रेसको 14 महाधिवेशनमा उनी महिलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन्। खुल्ला 2 उपसभापतिका लागि डाक्टर चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्र राज पाण्डे, मधु आचार्य, डाक्टर मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरूङ, गोविन्द भट्टराई र डाक्टर चन्द्रमोहन यादवले उम्मेद्वारी दिएका छन्। यसै गरी समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मनसुर, सीता गुरूङ र रंजित कर्णले उम्मेद्वारी दिएका छन्।
3: यसै बीच यही समाचारलाई आजको अन्नपूर्ण प्रस्तुत दैनिकले कांग्रेस महाधिवेशन पदाधिकारी ताक्नेको लड़को शीर्षकमा खबर छापेको छ। कांग्रेसको समकालीन राजनीतिमा निवर्तमान सभापति शेरबहादुर देउवासँगै छुटेका भएका सिनियर नेताहरू अधिकांशले पदाधिकारी ताकेका छन्। नेपाली कांग्रेसको 15 महाधिवेशनमा अधिकांशले पदाधिकारीमा रहर गरेका हुन्। सभापतिमा गगन थापा सहित किशोर सिंह राठौर र श्यामकृष्ण खड्कीले उम्मेद्वारी दर्ता गरेका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित भइसकेका छन्। त्यसै गरी 2 खुल्ला उपसभापति पदका लागि 9 जना र 1 समावेशी उपसभापतिका लागि 5 जना मैदानमा उत्रिएका छन्। महामन्त्रीतर्फ 1 महिला पदका लागि 3 जना र 2 खुल्ला पदका लागि 8 जना प्रतिस्पर्धामा छन् भने सहमहामन्त्रीका विभिन्न समूहमा खस आरेमा 3, आदिवासी जनजातितर्फ 2, मधेसीमा 8, दलितमा 4, थारूमा 3, अल्पसंख्यक तथा अपाङ्गतामा 3, मुस्लिममा 3, खुल्लामा 7, पिछड़िएको क्षेत्रमा 7 र महिला सभामन्त्रीमा 2 जनाले उम्मेद्वारी दर्ता गरेको आजको अन्नपूर्ण पोस्टले खबर लेखेको छ। खबरमा अगाडि लेखिएको छ, केन्द्रीय समितिको आकार 167 बढ़ाएर 297 पुर्याइयो। पदाधिकारीको संख्या 14 बढ़ाएर 20 बनाइयो। वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भूषाल निर्विरोध। अन्नपूर्ण पोस्टमा खबर छ।
2: यता हिमालय टाइम्सले यस महाधिवेशनमा सहमहामन्त्री पदमा सबैभन्दा धेरै उत्साह र आकर्षण देखिएको छ भन्दै खबर लेखेको छ। साविकमा 8 जना सहमहामन्त्री रहने व्यवस्था रहेकोमा परिमार्जित विधानले 15 जना पुर्याएपछि धेरै नेताहरू केन्द्रीय पदाधिकारीमा जोड़िने बाटो खुलेको हो। मंगलबार सहमहामन्त्री पदका लागि 32 जनाको उम्मेद्वारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ। खुल्ला सहमहामन्त्रीतर्फ रामहरि खतिवड़ा, डिल्लीराम सुवेदी, अजय बाबु शिवाकोटी र रमेश धमलाले मनोनयन गराउनु भएको छ। आदिवासी जनजातितर्फ बहादुर सिंह लामा, खस आर्यतर्फ दिनेश कोइराला र मनोज मणि आचार्य तथा पिछड़िएको क्षेत्रबाट मीन भामले उम्मेद्वारी दिनुभएको छ। साथै नानु बास्तोला र देवेन्द्र राज कणेलले पनि सहमहामन्त्रीमै आफ्नो दावेदारी प्रस्तुत गर्नुभएको छ। विधान संशोधनपछि नेपाली कंग्रेसको केन्द्रीय कार्य समिति 25 पदाधिकारी सहित 297 सदस्यीय हुने भएको छ। निर्वाचन समितिले मंगलबार दर्ता भएका उम्मेद्वारहरूको आवश्यक कागजात, प्रस्तावक, समर्थक र शुल्क भौचरको छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्नेछ। निर्वाचन कार्यतालिका अनुसार आगामी बिहिबार नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ। देशभरबाट आएका 7,114 जना महाधिवेशन प्रतिनिधिहरूले मतदान प्रक्रियामा सहभागी भएर कंग्रेसको आगामी 5 वर्षका लागि नयाँ केन्द्रीय कार्य समिति छनौट गर्नेछन्। यसैबीच नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीका पदाधिकारीमा एउटै पदमा धेरैजनाले उम्मेद्वारी दिँदा महत्वपूर्ण नेताहरू पराजित भएर केन्द्रीय कमिटी भन्दा बाहिर बस्नुपर्ने अवस्था आउन सक्ने भन्दै उम्मेद्वारीबारे पुनर्विचार गर्न आग्रह गर्नुभएको छ। मंगलबार सभापति पदमा मनोनयन दर्ता गरेपछि संचारकर्मीहरूसँग कुरा गर्दै थापाले यस्तो आग्रह गर्नुभएको हो। उहाँले पार्टीमा लामो समय योगदान दिएका नेताहरूलाई समेत विभिन्न कमिटीमा समेटेर लैजाने बताउँदै नेतृत्व व्यवस्थापनमा समस्या आउन नदिन उम्मेद्वारीबारे पुनर्विचार गर्न आग्रह गर्नुभयो।
3: कांग्रेसकै समाचारबारे आजको कान्तिपुरमा उपसभापति र महामन्त्रीमा महिला सुनिश्चित गर्ने निर्णयलाई कांग्रेसभित्र उत्साह शीर्षकमा समाचार छापिएको छ। कांग्रेसको सांगठनिक संरचनामा फेरबदल हुने गरी नेतृत्व तहमा महिलालाई सुनिश्चित गरिएको निर्णयलाई नेताहरूले प्रशंसा गरेका छन्। यसपटक कांग्रेसले केन्द्रीय तहमा उपसभापति र महामन्त्री पदमा महिला आरक्षणको व्यवस्था गरेको हो। त्यस्तै सहमहामन्त्रीमा एक निर्वाचित र सभापतिबाट मनोनित गरी दुई महिला सुनिश्चित गरिएको छ। कांग्रेस उपसभापति पुष्पा भूषालले यस निर्णयले महिलालाई नेतृत्वमा आउन सहज बनाएको बताइन्। 15 महाधिवेशनमा समावेशीकरणको नाममा महिला नेतृत्वलाई स्थापित गर्न विधानमै संशोधन गरेको छ। उनले भनिन् जुन किसिमबाट अहिले सक्रिय सदस्यबाट क्षेत्रीय प्रतिनिधिहरूमा महिलाहरूको उपस्थिति बढ़दैछ, त्यही अनुपातमा अधिवेशनमा महिलाको संख्या बढ़ेको छ। त्यो नै इन्क्लुजन हो। हरेक संरचनामा महिलाको सहभागिता देखिएको छ। उपसभापति र महामन्त्रीमा महिला सुनिश्चित गर्ने निर्णयले कांग्रेसभित्र उत्साह कान्तिपुरमा समाचार छापिएको छ।
2: पछिल्लो बाढ़ी पहिरो तथा जलवायु जन्य विपदबाट प्रभावित नागरिकले राहत पुनर्निर्माण तथा अन्य कानूनी सुविधा प्राप्त गर्न सरकारले फास्ट ट्र्याकबाट कानून संशोधनको प्रक्रिया अघि बढ़ाउने तयारी गरेको छ। विशेष गरी विपदमा बेपत्ता भएका व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता गर्न विद्यमान कानूनी व्यवस्था लामो र झन्झटिलो भएकाले सरकारले मूल कानूनमै संशोधन गर्ने तयारी गरेको हो। संसदको नियमित अधिवेशन अन्त्य भएकाले आवश्यक कानूनी व्यवस्था अध्यादेश मार्फत छिटो अघि बढ़ाउने तयारी गरेको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले जनाएको छ। विद्यमान कानूनमा रहेको प्रक्रियागत झन्झटका कारण विपद प्रभावित परिवारले भोग्नु परेको समस्या सम्बोधन गर्न ऐन संशोधनको प्रक्रिया अगाडि बढ़ाएको मन्त्रालयका सहसचिव सुभाष कुमार भट्टराईले जानकारी दिनुभयो। विपत्ताको मृत्यु दर्ता अड़चन हटाउन अध्यादेश, फास्ट ट्र्याकमा विपत सम्बन्धी कानून संशोधन गरिँदै शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
3: यस्तै प्रसंगमा आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छापिएको छ। विपदको बजेट जति संघमा, दोष जति स्थानीय सरकारलाई। भोटेकोशी बाढ़ी पछि स्वदेशी विदेशी दाताले प्रधानमन्त्री राहत कोषमा वारवार्ती सहयोग रकम जम्मा गरे। कोषमा 16 अर्ब बढ़ी रकम जम्मा भइसकेको छ। तर जनताको घर दैलोका स्थानीय सरकारसँग विपद उद्धार र राहतका लागि खर्च गर्ने बजेट छैन, जबकि पीड़ितले सबैभन्दा बढ़ी घचघच्याउने र सहयोग माग्ने स्थानीय सरकारलाई नै हो। केन्द्रले बजेट र जनशक्ति उपलब्ध नगराउँदा आफूहरू अप्ठ्यारोमा परेको स्थानीय सरकारका प्रतिनिधिहरूको गुनासो छ। अन्नपूर्ण पोस्टमा खबर छ।
2: पुनर्स्थापना र पुनर्निर्माणको तयारीमा जुट्दै सरकार शीर्षकमा गोर्खापत्र खबर लेख्छ। सरकारले भुटेकोशी त्रिशुली हिमबाड़ीबाट प्रभावितलाई सम्बोधन गर्न एकीकृत प्रयास अगाडि बढ़ाएको छ। बाढ़ीबाट प्रभावित भएकाको पुनर्स्थापना, बेपत्ता भएकालाई मृतक घोषणा गर्न कानून संशोधन र क्षतिग्रस्त संरचना पुनर्निर्माणको काम एकैसाथ बढ़ाउने तयारी भइरहेको छ। भोटेकोशी त्रिशुली हिमबाड़ीमा करिब 5,285 जना व्यक्ति बेपत्ता र 1,455 जनाले ज्यान गुमाएका छन्। मृत्युको पुष्टि हुन नसक्दा बेपत्ता भएका व्यक्तिका परिवारजन र आफन्त उनीहरू अझै फर्किने आशमा बसेका छन्। सरकारले विपदमा बेपत्ता भएका यस्ता व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्ता सेवा सम्बन्धी कानूनी व्यवस्थामा संशोधनको तयारी गरेको छ। अध्यादेश मार्फत सो कानूनमा संशोधन गर्न लागिएको कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले जानकारी दिनुभयो।
3: भदौ 10 गतेको भोटेकोशी बाढ़ीले नुवाकोटका 35 भन्दा बढ़ी उद्योगमा क्षति पुर्याएको छ। उद्योग बगाउँदा मेसिनरी र पूर्वाधारमा क्षति पुग्दा 2 अर्ब रूपियाँ भन्दा बढ़ीको भौतिक नोक्सानी भएको र 1,000 भन्दा बढ़ी श्रमिक तथा कर्मचारी प्रभावित भएको उद्योगीहरूले बताएका छन्। बाढ़ीबाट उद्योग नै तहस नहस भएपछि पुनः संचालनको तयारी गरिरहेका उद्योगीहरू बैंकको ब्याज कर्जा बीमा दावी र सरकारी प्रक्रियाका कारण थप समस्यामा परेका छन्। बाढ़ीले उद्योग बगायो, किस्ता तिर्न बैंकको ताकेता, बीमाले पैसा पनि नदिएपछि व्यवसायमाथि थपियो अर्को पीड़ा आजको अन्नपूर्ण पोस्टमा खबर छ।
2: न्याय परिषदको बैठकले सर्वोच्च अदालतमा रिक्त 4 न्यायाधीशका लागि नाम सिफारिश गर्यो, जसमा वरियता मिचेको भनेर न्याय परिषद सदस्य सपना प्रधान मल्ल र महेश नेपालले फरक मत राखे। न्याय परिषद सचिवालयका अनुसार उच्च अदालतका न्यायाधीश मध्येबाट न्यायाधीश सिफारिश गरिएको छ। कानून व्यवसायबाट यसपटक सर्वोच्चमा न्यायाधीश परेनन्। परिषदले उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागसनलाई सर्वोच्चको न्यायाधीशमा सिफारिश गरेको छ। मुख्य न्यायाधीशबाट सिफारिशमा परेका उनी मात्रै हुन्। बागसनको सिफारिशमा प्रश्न उठेको छैन, तर त्यसपछि रहेका राजन प्रसाद भट्टराई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई छाडिएको छ। उनीहरूलाई छाडेर परिषदले अरू 3 भने वरियता मिचेर सिफारिश गरेको हो। न्यायालयमा वरियताको बिजोग शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
3: दशैंमा घर फर्किने युवाको चाप व्यवस्थापन गर्न सरकारले 23 असोजदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने भएको छ। यातायात व्यवस्था विभागले यातायात व्यवसाय, मजदूर संगठन, ट्राफिक प्रहरी लगायत सरकारवालासँग छलफल गरी यस्तो निर्णय गरेको हो। विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार दशैंको फूलपातीदेखि पूर्णिमासम्म लामो तथा मध्यम दूरीका सवारी साधनलाई यात्रुको चाप अनुसार रिजर्भमा सञ्चालन गर्न रूट परमिट समेत खुल्ला गरिनेछ। दशैंका लागि 23 असोजदेखि अग्रिम टिकट बुकिङ खुल्ने हिमालय टाइम्समा खबर छ।
2: अर्थ मन्त्रालय अन्तर्गत कार्यरत 2 सहसचिव राजेन्द्र देव पाण्डे र पदम श्रेष्ठले नियमित अवकाशको समय नपुग्दै राजीनामा बुझाए। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख पाण्डे र आन्तरिक राजस्व विभागका उपमहानिर्देशक श्रेष्ठले अर्थ सचिव घनश्याम उपाध्याय समक्ष राजीनामा पेश गरे। पाण्डे आगामी फागुन 10 र श्रेष्ठ जेठ 14 58 वर्ष पूरा गर्दै थिए। उनीहरूले त्यसअघि राजीनामा दिएका हुन्। त्यसो त दुवै सहसचिव चालू आर्थिक वर्षभित्रै उमेर हदका कारण अनिवार्य अवकाशमा जानै पर्ने थियो। संघीय निजामती सेवा विधेयकमा प्रस्तावित अवकाश व्यवस्थाबारे कर्मचारी वृत्तमा बहस भइरहेका बेला उनीहरूको राजीनामा आएको हो। यस्तै सरकारका बहालवाला 2 सचिवहरूले राजीनामा दिए। सचिवहरू कमल प्रसाद पोखरेल र बाबुराम अधिकारीले साउन 20 राजीनामा दिएका थिए। कर्मचारी तन्त्रमा हलचल, राजीनामा दिनेको ओइरो शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।